0: नमस्कार तथा सुप्रभात कार्यक्रममा तपाईलाई साथी सम्झना महर्जन सँगै मदन पौड्यालको स्वागत छ। कार्यक्रम उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असार 23 गते मंगलबार, सन् 2026 जुलाई 7 तारीक असार कृष्ण पक्षको सप्तमी उपरान्त अष्टमी तिथि। किसान पाइप प्रोडक्ट्स प्राली
0: राष्ट्र कुसान किसान
1: अ कम्प्लीट पाइपिंग सोल्युशन।
0: कार्यक्रम शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: आर्थिक गतिविधिमा सुधारको अपेक्षा गरे पनि अर्थतन्त्र अझै तंग्रिन सकेन, तेस्रो त्रैमासमा 7 क्षेत्र ऋणात्मक। भारतको व्यापार अवरोध पछि स्टील निर्यात 2/3 घट्यो।
0: राज्यका अंगदेखि संघ संस्था र नागरिक सम्मको सीमा तोकेर सरकारले ल्यायो सदाचार नीति। मरामत प्रकरणमा पूर्व मन्त्री बस्नेतलाई सफाई, दिगम्बर झा सहित 3 दोषी जिम्मेवार।
1: बजारमा महिलालाई अवसर भन्दा चुनौती धेरै, श्रम क्षमतामा प्रश्न उठाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने विज्ञको सुझाव।
2: महिलाहरूको क्षमतामै जुन प्रश्न गरिन्छ त्यो खालको वातावरणहरू निर्माणबाट पनि कसरी हटाउने, होइन, त्यसमा चाहिँ राज्यको अझ धेरै निगरानी गर्नुपर्छ जस्तो लाग्छ।
0: अत्यधिक गर्मीको सामना गरेको दक्षिण युरोपमा डढेलो पनि बढ्यो। ग्रीसमा नागरिकलाई घरभित्र बस्न र झ्यालबुका बन्द गर्न निर्देशन।
1: पोर्चुगललाई हराउँदै स्पेन विश्वकप फुटबलको क्वार्टर फाइनलमा, आयोजक अमेरिका र बेल्जियम बीचको खेल चल्दै।
3: प्राविधिक शिक्षा आजको आवश्यकता।
1: मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त उत्कृष्ट शैक्षिक संस्था, नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण भक्तपुरमा बी आर्किटेक्ट, बीई सिभिल, सिभिल एण्ड रुरल, कम्प्युटर, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, इन्फर्मेशन एण्ड कम्युनिकेशन इन्जिनियरिङ तथा बीई सिभिल फर डिप्लोमा होल्डर्स कार्यक्रममा भर्ना खुल्यो।
3: प्रवेश परीक्षा असार 25 गते बिहिबार।
1: थप जानकारीका लागि नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण 4 भक्तपुर,
3: फोन 01-5121-5200-6, 97-4-18-20-96।
1: वेबसाइट www.nec.edu.np।
4: हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप लिगहरू सेलिब्रेट मिली सबै जेनेरेसन। हिंसा टिभी खरिद गर्न पाउनुहोस् 25% सम्मको क्याशब्याक। वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक सबहरू लागु हुनेछन्। हिंसा टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
5: हिंसा नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र भूषान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउका सामाहरू 1 करोड़सम्मका खराब तथा अपलिखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउका सामा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले त्यस ब्याङ्कको नजिकको

0: कार्यक्रममा अब खबरको सिलसिला शुरूमा अर्थतन्त्रको खबर पछिल्ला महिनामा आर्थिक गतिविधिमा सुधारको अपेक्षा गरिए पनि तथ्याङ्कले अर्थतन्त्र तङ्ग्रिन नसकेको देखाएको छ। चालू आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा तेस्रो त्रैमासमा सात क्षेत्रको वृद्धिदर ऋणात्मक रहेको र अर्थतन्त्र तङ्ग्रिन नसकेको सरकारी तथ्याङ्कले नै पुष्टि गरेको हो। राष्ट्रिय तथ्याङ्क कार्यालयले हिजो सार्वजनिक गरेको प्रतिवेदन अनुसार दोस्रो त्रैमास अर्थात कार्तिक मंसिर र पुषको तुलनामा तेस्रो त्रैमास अर्थात फागुन र चैतमा कृषि उत्पादनमूलक बसोबास तथा खाना सूचना तथा संचार वित्तीय तथा बीमा शिक्षा र अन्य गरी अर्थतन्त्रका सात क्षेत्रको वृद्धिदर ऋणात्मक देखिएको हो। दोस्रो त्रैमासको तुलनामा यस वर्षको तेस्रो त्रैमासमा आर्थिक वृद्धिदर 0.58% छ। गएको वर्षको तेस्रो त्रैमासमा यस्तो वृद्धिदर 0.92% थियो। गएको आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालू आर्थिक वर्षको त्यही अवधिमा देशको आर्थिक वृद्धिदर 3.5% रहने तथ्याङ्क कार्यालयको प्रक्षेपण छ। यो अवधिमा विद्युत उत्पादन तथा वितरण निक्षेप संकलन तथा ऋण प्रवाह निर्जीवन बीमा शुल्क संकलन व्यापार सेवा लगायत क्रियाकलापमा भएको वृद्धिका कारण 3.5% आर्थिक वृद्धि हुने देखिएको कार्यालयले जनाएको छ। यो वृद्धिदर गएको वर्षको तेस्रो त्रैमासको तुलनामा कम हो। गएको वर्षको तेस्रो त्रैमासमा अर्थतन्त्रको वृद्धिदर 4.05% थियो। सामान्यतया तथ्याङ्क शास्त्रीहरूले वार्षिक रूपमा तथ्याङ्क तुलना गर्छन्। त्रैमासिक तुलनाले वास्तविक अवस्था नदेखिए पनि अर्थतन्त्र कथा जाँदैछ भन्ने संकेत दिने उनीहरूको भनाइ छ। कृषि क्षेत्र अपेक्षित रूपमा बढ़न नसकेको न्यून सरकारी खर्च मेसिनरी औजार उपकरणको आयात बढ़न नसकेको लगायत कारण यस वर्षको तेस्रो त्रैमासमा अर्थतन्त्रमा अपेक्षित सुधार नदेखिएको राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी एवं प्रवक्ता धुन्दराज रामिछानेले बताउनुभयो। नरेन्द्र आन्दोलनपछिको अन्तरिम सरकार न्यून पूँजीगत खर्च र राजनीतिक अनिश्चितताका कारण लगानीकर्ताको आत्मविश्वास नबढ्दा अर्थतन्त्रमा सुधार नभएको अर्थशास्त्री कल्पना खनालको विश्लेषण छ। तन्द्रियमा अर्थतन्त्र तेस्रो त्रैमासमा सात क्षेत्र ऋणात्मक शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
1: प्रसंग अझै पनि आर्थिक खबरकै। भारतले सेफ गार्ड ड्यूटी संरक्षणात्मक भन्सार महसुल लगाएपछि भारततर्फ नेपालको फलाम तथा स्टील निर्यातमा गिरावट आएको छ। यस्तै निर्यात आमदानीमा कमी सम्भावित रोजगारी कटौती र नयाँ दिल्लीले थप आयात प्रतिबन्धको संकेत दिइरहेका बेला आगामी दिनमा अझ ठूलो धक्का लाग्न सक्ने चिन्ता बढ़ाएको छ। गएको आर्थिक वर्षको पहिलो 11 महिनामा नेपालले भारततर्फ 15.42 अर्ब रूपियाँको फलाम तथा स्टील निर्यात गरेको थियो। चालू आर्थिक वर्षको त्यही अवधिमा निर्यात 68.67% घटेर 4.83 अर्ब रूपियाँमा सीमित भएको छ। भारतको नयाँ व्यापार नीतिका कारण नेपालले एक वर्ष भन्दा कम अवधिमै 10.59 अर्ब रूपियाँ निर्यात गुमाएको छ। यो तीव्र गिरावटले सरकारी राजस्व घटेर यस क्षेत्रको रोजगारी गुम्ने चिन्ता पनि थपिदिएको छ। भारतले विशेष गरी चिनिया कच्चा पदार्थ प्रयोग गरी उत्पादन गरिएका स्टील आयातमा अंकुश लगाउन थप कदम चाल्ने तयारी गरिरहेकाले नेपालको फलाम तथा स्टील निर्यातले अर्को धक्का बिहोर्नु पर्ने हुन सक्ने जोखिम अझै टरि नसकेको उद्योग सम्बद्ध जानकारहरू बताउँछन्। कान्तिपुरमा खबर छ।
0: राज्यका अंग संघ संस्थादेखि नागरिक तहसम्मको सदाचारको सीमा तोड्दै सरकारले नीति ल्याएको छ। 9 वर्ष अघि नै ल्याउने घोषणा गरिएको र मस्यौदा समेत तयार गरिएको सदाचार नीतिले अहिले आएर मूर्त रूप पाएको हो। सबै सरकारी निजी तथा गैर सरकारी क्षेत्रको सदाचार सम्बन्धी मूल र मार्गदर्शक नीतिका रूपमा सरकारले यो नीतिलाई अघि सारेको छ। समाजका सबै क्षेत्रमा सुशासनको प्रवर्धन सुसंस्कृत समाज निर्माण सदाचार सम्बन्धी अध्ययन अनुसन्धान र नियमनको संस्थागत व्यवस्था तथा सदाचारका नियमहरूको कार्यान्वयन अनुगमन र स्वनियम पद्धतिको विकास गर्ने मुख्य उद्देश्य छ। प्रधानमन्त्री कार्यालयको शासकीय सुधार महाशाखाका प्रमुख सहसचिव डाक्टर विष्णु कुमार भूषालका अनुसार भ्रष्टाचार हुनु नदिन यो सदाचार नीति आएको हो। राज्यका अंगदेखि संघ संस्था र नागरिकसम्मको सीमा तोड्दै सरकारले ल्यायो सदाचार नीति शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
1: विशेष अदालतले बहुचर्चित नेपाल दूरसंचार प्राधिकरणको टेरामक्स खरीद भ्रष्टाचार मुद्दामा प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा सहित तीनजनालाई दोषी ठहर गरेको छ। न्यायाधीशहरू हेमन्त रावल, दिल्ली रत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले पाँच दिनको निरन्तर सुनवाईपछि हिजो फैसला सुनाएको हो। अदालतले तत्कालीन अध्यक्ष झा, संचालक समिति सदस्य एवं कानून मन्त्रालयका पूर्व सहसचिव धनराज गेवाली र अर्का सदस्य टीका प्रसाद उप्रेतीलाई दोषी ठहर गर्दै छ महिना कैद र प्रत्येकलाई 50,000 रूपियाँ जरिवाना गर्ने फैसला गरेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले टेरामक्स खरीदमा भ्रष्टाचार भएको भन्दै 3,21,00,00,000 रूपियाँ बीको दावी सहित 2082 जेठ एकमा मुद्दा दायर गरेको थियो। पूर्व संचार मन्त्री मोहन बहादुर बस्ने सहित बाँकी 16 जनाले भने पूर्ण सफाई पाएका छन्। वार्षिक कार्यक्रममा नीतिगत सहमति दिएकै आधारमा मात्र मन्त्रीको संलग्नता पुष्टि नहुने भन्दै विशेष अदालतले बस्नेतलाई सफाई दिएको हो। टेरामक्स प्रकरणमा पूर्व मन्त्री बस्नेतलाई सफाई, दिगम्बर झा सहित 3 जना दोषी ठहर शीर्षकको खबर अन्नपूर्ण पोस्टमा छ।
0: श्रम बजारमा महिलालाई अवसर भन्दा चुनौती धेरै बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
3: एलएनबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एलएनबी क्यापिटलको वेबसाइट वा नजिकैको एलएनबी ब्याङ्कको शाखामा गई आजै एसआईपी शुरू गर्नुहोस्। अटो डेबिट सुविधा भएको एलएनबी क्यापिटल एसआईपी, पैसा पर्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फण्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गर्न मात्र लगानी गर्नुहोला।
4: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जामा छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभए छूट सुविधाको लाभ लिन अनुरोध गर्दछन्। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड शर्त तथा बन्देजहरू लागू हुनेछ।

0: विगत 39 वर्षदेखि सञ्चालन नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी नासिमपाट काठमाडौँ अन्य घरको सामग्री घर ल्याएर त हेर्नुहोस् तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचकको पानी लागिसकेको छ बेचकको पानी लाग्छ
1: यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको कार्यक्रममा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आर्थिक गतिविधिमा सुधारको अपेक्षा गरे पनि अर्थतन्त्र अझै तंग्रिन सकेन। तेस्रो त्रैमासमा सात क्षेत्र ऋणात्मक। भारतको व्यापार अवरोधपछि पनि स्टील निर्यात वृद्धि भइने घट्यो। राज्यका अंगदेखि संघ संस्था र नागरिकसम्मको सीमा तोकेर सरकारले ल्यायो सदाचार नीति। टेरामक्स प्रकरणमा पूर्व मन्त्री बस्नेतलाई सफाई। दिगम्बर झा सहित तीनजना दोषी खबर लगायतका खबर प्रस्तुत गरौं।
2: अब बाँकी प्रसंग। नेपालमा महिलाको स्टक बजार सहभागिता बढ़दै गए पनि उनीहरू अझै मुख्यत अनौपचारिक क्षेत्र घरायसी काम तथा कम ज्यालायुक्त रोजगारीमा सीमित छन्। वैदेशिक रोजगारीमा पनि सरकारी तथ्यांक भन्दा बढ़ी महिला अनौपचारिक माध्यमबाट विदेश जाने गरेको अनुमान छ, जसले शोषण र ठगीको जोखिम बढ़ाएको छ। कानूनमा समान अधिकार र समान ज्यालाको व्यवस्था भए पनि व्यवहारमा विभेद, असुरक्षा र सामाजिक बाधा अझै कायमै छन्। साथै मनोज केवालीले श्रम तथा आप्रवासन विज्ञ अधिवक्ता सन्ध्या सिटौलालाई श्रम बजारमा महिलाको अवस्था कस्तो छ भनेर सोध्नु भएको छ।
3: आन्तरिक श्रम बजारमा पनि महिला धेरै जसो अनौपचारिक क्षेत्रमै कार्यरत हुनुहुन्छ भने बाहिर श्रममा जाँदा पनि उहाँहरूको काम चाहिँ विशेष गरिकन गराएसी हेरचाह त्यो पनि केही हदसम्म अनौपचारिकै देखिन्छ। आन्तरिक वा बाहिर दुवैमा चाहिँ उहाँहरूको समस्याहरू पनि केही हदमा समान देखिन्छ। अर्को भनेको चाहिँ महिलाको गतिशीलता नहो, महिलालाई कहीँ केही दुर्व्यवहार भयो भने त्यहाँलाई बच्चैदेखि सिकाएको छ ज्ञानी हुनुपर्छ, उताउलो हुँदैन, मुख चलाउनु हुँदैन, भन्न हुँदैन, समस्या हुनुपर्छ, करुणाति खानी हो दिनु भनेर चाहिँ उसले गरेर भोलि नै पल्ट काममा भएको दुर्व्यवहार वा उसलाई भएको भेदभावले त्यो कुरा उठाउन सक्छन् कि उठाउनै सक्दैन। पहिलो काम गर्दा भने दुर्व्यवहार लाउने महिलाहरूलाई चाहिँ अब यो काम गर्नु हुँदैन भनिदिउँ भन्ने खालको सोच श्रममा जान्छ। पुरुषले पनि त्यही काम गर्छ, महिलाले पनि त्यही काम गर्दा पनि फेरि ज्यालाने धेरै अन्तर छ, होइन विरोध छ। सो कामको विभाजन पनि त्यही अनुसार छ।
1: समान कामको लागि चाहिँ समान पारिश्रमिक पनि हुन्छ, संविधान कानुन पनि व्यवस्था यसको मुख्य कारण चाहिँ के देख्नुहुन्छ?
3: काम गर्नुभन्दा अगाडिदेखि नै महिला पुरुष सबै काम गर्थ्यो नि, त्यहीखेर पनि ज्यालामा विभेद थियो क्या। जहिले पनि महिलालाई कम अलिक कम, पुरुषलाई त्यही काम गर्दा अलिक ज्यादा। अनि अर्को चाहिँ यो हाम्रो ज्याला निर्धारण गर्ने पनि हाम्रो समितिहरू गठन गरे हुन्छ नि, त्यो पनि यो कुराहरू चाहिँ अलिक मजासँगले प्रस्टेर हुँदैन। अनि उहाँहरूले चाहिँ कार्यान्वयन गर्ने हो नि त, खास कन्टेक्स्ट अनुसार ज्याला निर्धारण समिति जो भन्छ उहाँहरूले चाहिँ आफ्नो भौगोलिक स्थिति, आफ्नो त्यहाँको अर्थतन्त्रलाई चाहिँ विचार गरेर फेरि ज्याला निर्धारण गर्नुहुन्छ नि त। र महिला र पुरुषले पाउने कुराको जे छ त्यसलाई नै अलिकति निरन्तरता दिएको जस्तो पनि देखिन्छ।
1: वैदेशिक रोजगारीमा जन महिलाहरूको आकर्षण चाहिँ कस्तो देख्नुहुन्छ?
3: वैदेशिक रोजगारीमा आकर्षण त एकदमै छ। उसको अर्को आकर्षण बढ्नुको कारण भनेको फेरि देशमा केही छैन भन्ने कुरा पनि होइन, सुहाउँदो खालको यहाँनिर चाहिँ कामै छैन त्यही भएको भएर। र धेरै महिला दिदीहरू छ नेपालमै बसेर पनि तिमी के सुरक्षित छु त, मलाई कति धेरै पीडा छ, मलाई कति धेरै भायोलेन्स छ, यति धेरै डिस्क्रिमिनेसन छ भने बरु म एउटा भाग्छु, बाहिर जान्छु, जे होला त्यहाँ पाइहालेँ, पाइनँ भने त पैसा त कमाएर लिन्छु भन्ने खालको यो सोचाइले पनि धेरै महिला दिदीबहिनीहरू चाहिँ अहिले चाहिँ मजाले नै उहाँहरू निर्णय गर्दा जानु पनि थाल्नु भएको छ। अझै पनि उनीहरूले मजाले घुमाउन सक्ने स्थिति धेरै महिला दिदीबहिनी छैन पनि हुन्छ। विदेशमा गएर आएको चाहिँ यसलाई कसै कसैले केही हिंसा गरे होला भन्ने जुन हाम्रो दृष्टिकोण छ, त्यसले पनि कति हदसम्म त महिलाहरूलाई खुलेआम निर्णय गरेर यो सबैसँग सहमति लिएर जान सक्ने स्थिति नै छैन। नेपालदेखि नै उहाँहरू समस्यामा पर्दै जानुहुन्छ। अनि त्यसको चाहिँ भविष्य रोजगारीको यात्रामा पनि भयो र उहाँ पुगिसकेपछि पनि समस्या पर्ने कुराहरू हुन्छ।
1: दोस्रो
4: सुरक्षित वातावरण अब आन्तरिक श्रम बजारमा होस् या बाहिर श्रम बजारमा होस् त्यसको सुनिश्चितताको लागि अब चाहिँ सरकारले के गर्नुपर्छ?
2: सरकारले चाहिँ आन्तरिक रोजगारीलाई पनि एकदमै राम्रोसँगले मेन रूपमा चाहिँ महिलाको जुन हाम्रो सोसल परिवेशलाई पनि मध्यनजर गरेर यस्तो विशेष ध्यान दिनुपर्छ जस्तो लाग्छ मलाई होइन। यो श्रममा आउनलाई चाहिँ प्रोत्साहन गर्छ एउटा, अर्को भनेको यो सामान ज्यालाका कुराहरूलाई होइन, र यो महिलाहरूले चाहिँ यो काम गर्न सक्दैनन् होला वा महिलाहरूको क्षमतामै जुन प्रश्न गरिन्छ त्यो खालको वातावरणहरू कानूनमा चाहिँ गरिँदैन भने पनि व्यवहारमा गरिरहेको कुरालाई चाहिँ यो व्यवहारबाट पनि कसरी हटाउने होइन, त्यसमा चाहिँ राज्यको अलिक अझ धेरै निगरानी राज्यले चाहिँ त्यसलाई चाहिँ अझ त्यो मेकानिजममा केही काम गर्नुपर्छ जस्तो लाग्छ।
1: श्रम तथा प्रवासन विज्ञ अधिवक्ता सन्ध्या चितौलासँग श्रम बजारमा महिलाको अवस्था, चुनौती, कानूनी तथा नीतिगत व्यवस्था लगायतका विषयमा गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश प्रदेशमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरका सिलसिला, चालू आर्थिक वर्षमा वैदेशिक अनुदान 8 वर्ष यता सबैभन्दा धेरै आएको छ। पछिल्ला वर्षहरूमा दात्री संस्थाहरूले दिँदै आएको अनुदान घट्दै आएको बेला यो वर्ष भने 8 वर्ष यताकै सबैभन्दा धेरै वैदेशिक अनुदान आएको हो। राजस्व असुली लक्ष्य अनुसार नभएको अवस्थामा अनुदान प्राप्तिले सरकारलाई थोरै भए पनि राहत मिलेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्षको असार 20 सम्ममा 26,70 करोड़ रूपियाँ अनुदान प्राप्त भएको छ। यो वार्षिक लक्ष्यको 49.96% हो। चालू बजेटमा 53,44 करोड़ रूपियाँ अनुदान आउने लक्ष्य राखिएको छ। यो वर्ष सकिन अझै 10 दिन बाँकी छ। अहिलेसम्म आएको अनुदान पछिल्ला 8 वर्षमा राखिएको लक्ष्य र रकम दुवैका तुलनामा सबैभन्दा धेरै हो। वैदेशिक अनुदान 8 वर्ष उताकै धेरै शीर्षकको खबर कारोबार दैनिकले छापेको छ।
2: मनसून सक्रिय भएसँगै देशभर धान रोपाईले तीव्रता पाएको छ। कृषि विभागका अनुसार हिजोसम्म देशभर 32.38% रोपाई सकिएको छ। मनसूनमा ढिलाइ हुँदा असार दोस्रो साता अर्थात असार 12 गतेसम्म मुस्किलले 11.33% रोपाई सकिएको थियो। तर त्यस यता निरन्तर वर्षा भइरहेका कारण रोपाईमा उल्लेख्य सुधार आएको विभागको तथ्याङ्क छ। पछिल्लो 10 दिनमा मात्रै रोपाईमा 21% प्रगति भएको छ। मधेसमा तुलनात्मक रूपले रोपाईमा सुधार भएकाले पनि समग्र अवस्था सन्तोषजनक देखिएको छ।
1: खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: कहाँबाट बाटो काट्न लाग्नु भएको? जोगा बसबाट मात्र बाटो काट्नुपर्छ।
1: 4 बजेदेखि हितका लागि उज्यालोको अनुरोध। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा आयस, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
5: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाड़ सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
1: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
5: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-696 41106 96
1: स्वस्थ जीवनका लागि आयुर्वेद।

भरपूर मनोरंजन सहित भारतहरू 979 बीच होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलरलाई मार्फत वा बीच होमको कस्टमर सपोर्ट 01712176 सम्पर्क गर्नुहोस्।

0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको कार्यक्रममा तपाईलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। बर्खायाम सँगै विभिन्न भागमा सर्पदंशका घटना बढ़ेका छन्। गएको वैशाख र जेठमा मात्रै इटहरीको सामुदायिक सर्पदंश उपचार केन्द्रमा 284 जनाको उपचार भएको छ। दुई महिनामा सर्पले दसेका 149 महिला र 135 पुरूषको उपचार केन्द्रमा उपचार भएको हो। वैशाखमा 113 जना र जेठमा 171 जना सर्पदंशका बिरामीको उपचार भएको हो। नेपाली सेनाको इटहरीको पूर्वी पृतना मुख्यालयको एमडी डाक्टरको नेतृत्वमा यो केन्द्रबाट सेवा दिँदै आएको छ। केन्द्रमा पूर्वी तराईका सुनसरी, मोरङ, उदयपुर सँगै पहाड़ी जिल्ला संखुवासभा, भोजपुर, धनकुटा, तेह्रथुम लगायतबाट सर्पले दसेका बिरामी उपचार गर्न आउने समुदाय स्तरबाट केन्द्र सञ्चालन गर्ने जिम्मेवारी पाएको समितिका उपाध्यक्ष राजु थापाले बताउनुभयो। केन्द्रमा 2069 सालदेखि उपचार हुँदै आएको छ। 2069 2082 सालसम्म 18,083 जना सर्पदंशका बिरामीको उपचार गरिएको तथ्याङ्क छ।
0: अब विदेशको खबर। अत्याधिक गर्मी खेपेको युरोपले यही वर्ष डढेलोको कहर समेत सामना गर्नु परेको छ। दक्षिण युरोपका पोर्चुगल, ग्रीस र स्पेनमा केही दिन यता भीषण डढेलो लागिरहेको छ। डढेलो नियन्त्रण बाहिर जाने जोखिम बढेपछि स्वयं अग्नि नियन्त्रक, दर्जनौ हवाई साधन र अन्तर्राष्ट्रिय सहयोग परिचालन गरिएको छ। तर पनि आगो पूर्ण रूपमा नियन्त्रणमा आउन सकिरहेको छैन। ग्रीसमा भने डढेलोसँगै विषाक्त धुवाको खतरा बढेपछि केही क्षेत्रमा स्थानीय बासिन्दालाई घरभित्रै बस्न र झ्यालढोका बन्द गर्न निर्देशन दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। ग्रीसको दोस्रो ठूलो शहर थेम्सा कोलोनिकी स्थित ओराई ओकास्ट्रो उपनगर नजिक रहेको रिसाइक्लिङ प्लान्टमा अस्ति शनिबार बेलुका शुरू भएको आगो तीव्र हावाका कारण फैलिएको थियो। त्यसबाट निस्किएको विषाक्त धुवाका कारण आसपासका 3 उपनगर र 157 अपाङ्गता भएका व्यक्तिहरू बसोबास गर्ने आवासमा सतर्कता तथा आंशिक स्थानान्तरणको सूचना जारी गरिएको छ।
1: अब खेल खबर। स्पेनले फीफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा स्थान बनाएको छ। अन्तिम 16 अन्तर्गत गइराती भएको खेलमा पोर्चुगललाई 1 गोलले पराजित गर्दै स्पेन अन्तिम 8 पुगेको हो। पोर्चुगलसँगको खेलमा स्पेनका लागि इन्जुरी टाइममा वैकल्पिक खेलाड़ीका रूपमा मैदान प्रवेश गरेका मिकेल मेरिनोले गरेको गोलले निर्णायक बन्यो। सन् 2010 विश्व विजेता स्पेन यो संस्करणमा अहिलेसम्म 1 गोल पनि नखाई क्वार्टर फाइनलमा पुगेको एकमात्र टोली बन्यो। यससँगै विश्वकप इतिहासमा लगातार 6 खेलसम्म क्लीन सिट राख्ने नयाँ कीर्तिमान पनि बनाएको छ। स्पेनले विश्वकपमा लगातार 10 घण्टा 9 मिनटसम्म गोल नखाने उपलब्धि कायम गरेको हो। युरोपियन च्याम्पियनका रूपमा विश्वकप खेलेको स्पेनले अब क्वार्टर फाइनलमा आयोजक अमेरिका वा बेल्जियम मध्ये एक टोलीसँग आउँदो शुक्रबार प्रतिस्पर्धा गर्नेछ। आयोजक अमेरिका र बेल्जियम बीच खेल भइरहेको छ।
0: फिफा विश्वकपमा अहिले अमेरिका र बेल्जियम बीच खेल भइरहेको छ र खेलको पहिलो हाफको 40 मिनट चलिरहेको छ। यो अवधिसम्म अमेरिकाले 1 गोल गर्दा बेल्जियमले 2 गोल गरेको छ। खेलको पहिलो हाफ चलिरहँदा बेल्जियमले 2-1 अग्रता बनाएको हो। खेलको 93 मिनटमा बेल्जियमले गोल गर्यो भने अमेरिकाले 31 मिनटमा गोल गरेको हो। खेल चलिरहेको छ। अब केही खबर संक्षेपमा। आज कोशी, बागमती, गण्डकी र लुम्बिनीका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। गैराती, सुदूरपश्चिम र कर्णालीमा कम वर्षा भए पनि अरू प्रदेशमा हल्कादेखि मध्यम वर्षा भयो। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा 50 मिलिमिटरसम्मको वर्षा मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मध्य प्रदेश साथै लुम्बिनी प्रदेशको तराई भागका केही ठाउँमा आज हावाहुरीको पनि सम्भावना छ।
1: नेपाल विद्युत प्राधिकरणले घराइसी ग्राहकका लागि पनि मौसमी महसुल दर सिजनल ट्यारिफ लगाउने तयारी गरेको छ। जेठ 15 आउने आर्थिक वर्ष 2083-84 बजेट ल्याउँदै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले 50 मिनटमाथिको विद्युत खपतमा भ्याट लगाउने व्यवस्था गर्नुभएको हो। त्यसको चर्को आलोचना भएपछि उहाँले अन्य माध्यमबाट उपभोक्तालाई सहुलियत दिने बताउनु भएको थियो। त्यसलाई सम्बोधन हुने गरी अब घराइसी उपभोक्तालाई पनि हिउँदो र बर्खाका लागि फरक फरक महसुल दर लगाउन लागेको हो। त्यसमा पनि बिहान 5 बजेदेखि साँझ 5 बजेसम्म र साँझ 5 बजेदेखि 11 बजेसम्म र राति 11 बजेदेखि 5 बजेसम्मका लागि फरक फरक महसुल दर लगाउने तयारी छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टीले सभापतिको निर्देशन पालना नगरे पार्टी संसदीय दलको नेता स्वतः पदमुक्त हुने प्रावधान विधानमा राखेको छ। चितवनमा भएको पहिलो राष्ट्रिय महाधिवेशनबाट पारित विधानमा सभापतिको मार्ग निर्देशन नमाने संसदीय दलको नेता रिक्त संसदीय दलको नेता पदमुक्त हुने व्यवस्था गरिएको खबर कान्तिपुर दैनिकले छापेको छ।
1: पछिल्लो समय पोखरामा भारतीय पाहुना आगमन उच्च छ। पाहुना आगमन उच्च हुँदा पोखरामा भारतीय सवारीको पनि उत्तिकै भीड़भाड़ छ। पाहुना लिएर आएका ती सवारी जथाभावी पार्किङ गर्दा ट्राफिक व्यवस्थापन असहज भएको, भित्री गल्लीमा ठूला आकारका सवारी रोक्दा लामो समय सड़कको आउजाउले रोकिने गरेको तथा तीव्र गतिमा सवारी हुर्क्याउने गर्दा दुर्घटनाको जोखिम बढ़ेपछि प्रहरीले भारतीय पर्यटक सवार गाड़ीका लागि सचेतनामूलक कार्यक्रम थालेको छ।
0: नेपाल सरकारले एसियाली विकास एडीबी बैंकसँग झण्डै 16 करोड़ 50 लाख अमेरिकी डलर अर्थात करिब 25 अर्ब रूपियाँ सहुलियत ऋण लिनु भएको छ। एडीबी अध्यक्ष मसातो कान्डाको नेपाल भ्रमणको क्रममा नेपाल र एडीबी बीच सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको हो। गत वर्ष एडीबीको अध्यक्षको जिम्मेवारी सम्हालेपछि कान्डाको यो नेपाल भ्रमण पहिलो हो। कायाकै जन्म अब पालो उखानको
1: हारमा हरेस नखानु
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबर फेरि एकपटक।
1: आर्थिक गतिविधिमा सुधारको अपेक्षा गरे पनि अर्थतन्त्र अझै तंग दिन सकेन। तेस्रो त्रैमासमा 7 क्षेत्र ऋणात्मक। भारतको व्यापार अवरोधपछि स्टील निर्यात दुई तिहाले घट्यो।
0: राज्यका अंगदेखि संघ संस्था र नागरिकसम्मको सीमा तोकेर सरकारले ल्यायो सदाचार नीति। त्यो रामक्स प्रकरणमा पूर्व मन्त्री बस्नेतलाई सफाई। दिगम्बर झासहित 3 जना दोषी ठहरे।
1: श्रम बजारमा महिलालाई अवसर भन्दा चुनौती धेरै। क्षमतामा प्रश्न उठाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने विज्ञको सुझाव।
0: अत्यधिक गर्मीको सामना गरेको दक्षिण युरोपमा डढेलो पनि बढ़्यो। ग्रीसमा नागरिकलाई घरभित्रै बस्न र झलडुका बन्द गर्न निर्देशन।
1: र पोर्चुगललाई हराउँदै स्पेन विश्वकप फुटबलको क्वार्टर फाइनलमा आयोजक अमेरिका र बेल्जियम बीचको खेल चल्दै।
0: अन्त्यमा आजको कार्टुन। नयाँ पत्रिकामा रवि मिश्रले बनाउनु भएको कार्टुन आय निगमका कर्मचारीलाई बाँड्ने गरिएको भत्तासँग सम्बन्धित छ। यहाँ निगम कर्मचारीलाई 14 थरी भत्ता लेखिएको छ। गोजी भरि पैसै पैसोले भरिएका 2 जना कर्मचारी गदगद गर्दैछन्। अनि उनीहरू भन्दैछन् अब 15 भत्ताको अभाव खड्कियो। भत्ता व्यवस्थापनको भत्ता छ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विश्वसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी

0: प्रत्येक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नका साथै मुटु स्वस्थ राख्न मदद पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरूमध्येकै ठूलो दान महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

0: 喂，喂，来来来，一旦拿我来，到那边去，他就拿过来。आजु कति दिनले
1: तीन दिन भयो
0: तिमीले थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
1: केही हुनुहुन्न छुनु नहुनुहुन्न कि सफा गरी भइहाल्यो नि
0: जेसुकै भन म छुन्जेल चाहिँ चार दिन चाहिँ बाँड्नुपर्छ है पछि जेसुकै गर
1: महिनावारी भएको बेला खानु नदिनु भान्सा वा पूजा कोठामा जानु नदिनु केही कुरा सुन्नु नदिनु यी सबै विधि हुन् यस्ता कार्य कानुन संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ नि पहिलाको जस्तो छैन अहिले
2: हो तिमीले ठिक भन्यो बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ त्यस्तो विभेद मानसिक शारीरिक मुन्जन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
0: ससेर बुहारी मिल्नु पर्दैन मैले बुझेँ अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
5: डर लाग्नु निद्रा नलाग्नु
4: अनौठा विचार आउनु
5: निराशा गर्नु खुसी नहुनु
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
5: छटपटी हुनु चिटचिट पसिना आउनु
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
4: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
4: नेपाल सरकार विज्ञापन
6: डाँडा पखालाले धेरै दुःख दियो तिमी भन्छ के निको भएन
7: अनि के खानु भएको थियो र अब आर्थिक

0: कम समयमा के भएको छिटो भएपनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, बिताउँदै पनि जानु भएको छ। उहाँ खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न। पहिला त त्यस्तो मान्छे हुनु के भएछ त? दुःख गरेर कमाएको पैसा बिर्न अलिअलि जमा गर्दै थियो, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लैमा दिदी सम्झाइदिनु पर्यो। यो त लागौँछु कलकत्तामा बस्नु जस्तो लक्ष्य छ त। लागौँछ त भाइ, के भएको तिमीलाई?
1: खोजी हुँदैन, साथीहरूले गाँदा खानु जबरजस्ती गरे, मुलुक भन्नै सकिन र खाने। त्यसपछि बिस्तारै बारी हुँदै गयो, अहिले त लड लागेछ, छाप्नै सकिन, अहिले पनि गाह्रो भइरहेको छ।
0: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब कुरुको हिसाबै छान्नु पर्छ। तिमी त हाम्रो सहारो हो, के यसरी बर्बाद हुने काम गर्दैछु? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चिज प्रतिष्ठा सुत्तै छ, यसको संरक्षण तिमी त हो।
1: हुन्छ दिदी, धन्यवाद। अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मेरो श्रीमतीलाई पनि धेरै दुःख दिएको छ, मेरो सबै ठिक परिवार मलाई माफ गरौँ।
0: मानिसमा लज सिर्जना गरी भविष्यमा चलाउने वस्तु वा पदार्थ नागु पदार्थलाई भविष्यत हो। विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थहरू परिभाषित गरेको छ।

0: नमस्कार। पूर्वी नेपाल के पहले सामुदायिक रेडियो सोलवाका में 101.2 मेगाहर्ज प्रदेश का विभिन्न भाग र www.sorwaka.com संसार भर के साथ प्रसारण भइरहेको बिहान 7 बजे सोलु समाचार लिएर आइपुगे म सरस्वती पुरी। सोलु समाचार को शुरूआत में मुख्य मुख्य खबर का शीर्षक थापलीमा 50 औं फार्म दिवस भव्य रूप में संपन्न कर्मचारी देव विश्वकर्मा सम्मानित सगरमाथा चढ़ अघि 7,000 मीटर भन्दा माथिको हिमाल आरोहण अनिवार्य बनाईदै देउसा में 1 महीने उत्तर तालीम संपन्न सामाजिक विकास में जोड़ सांसद केसी द्वारा सोलेरी में संपर्क कार्यालय को स्थापना नागरिक का गुनासा तत्काल सुनवाई होने सांसद विनय चौधरी द्वारा एलपी गैस अभाव र आधा सिलिण्डर वितरण प्रणाली प्रति सरकार को ध्यान आकर्षण रोटरी क्लब अफ काठमाण्डौ बेस्ट को नया नेतृत्व में निमा शेर्पा सामाजिक सेवा में नया अभियान को घोषणा र पोर्चुगललाई हराउँदै स्पेन क्वार्टर फाइनल में प्रवेश। अब समाचार विस्तारमा कृषि ज्ञान केन्द्र फार्म व्यवस्थापन शाखा थापलु सोलुखुम्बुमा 50 औं फार्म दिवस भव्य रूप में सम्पन्न भएको छ। उक्त विशेष कार्यक्रम में केन्द्र को विगत को उपलब्धि हाल को वित्तीय तथा उत्पादन स्थिति र आगामी चुनौती का बारे में विस्तृत विवरण प्रस्तुत गरिएको थियो। बागवानी केन्द्र को रूप में विक्रम सम्म 2034 देखि 2082 सम्म को 49 वर्ष लामो यात्रालाई नियाल्दा इस क्षेत्र में उल्लेखनीय परिवर्तन विगत में जिला में उन्नत जात का तरकारी फलफूल नहुने गरेकोमा हाल जिला भर उन्नत जात का तरकारी को व्यापक विस्तार भएको छ र फलफूल खेती क्रमिक रूप में फस्टाउँदै गइरहेको छ। यद्यपि कुनै समय निकै राम्रो उत्पादन हुने गरेको स्याउ को उत्पादन में भने पछिल्ला वर्षहरूमा ह्रास आएको तथ्यांक मा उल्लेख गरिएको छ। पहिले स्थापना गरिएका 4 वटा डिस्ट्रिलरीहरू हाल प्रयोगविहीन अवस्था में पुगेका छन् भने अर्कोतर्फ जिला में किवी फल को खेती उत्पादन व्यापक रूप में बढ़ते गई तथ्यांक देखा। इससंगे यातायात सवारी साधन को सुविधा में पहले को तुलना में निके सुधार आयो। फार्म केन्द्र ने आपने उद्देश्य प्राप्ति का विभिन्न महत्वपूर्ण लक्ष्य निर्धारण करम कर जिसमें विभिन्न उन्नत जात का लेकाली फलफूल का गुणस्तरीय बिरूवा उत्पादन करी कृषक सुलभ मूल्य में उपलब्ध कराने कृषक माग अनुसार तरकारी का उन्नत बिऊ तथा बेना उत्पादन करी वितरण गर्ने र लेकाली फलफूल तथा तरकारी को प्रजनन सामग्री संकलन एवं संवर्धन गरी उपयुक्त जात को विस्तार गर्ने रहेको उल्लेख गरिएको छ। केन्द्रको आर्थिक पाटोला हेर्दा विगत 5 वर्ष को राजस्व आमदानी र बजेट विनियोजन में उतार चढ़ाव देखिएको छ। आर्थिक वर्ष 2078-79 में बागवानी संघ सशस्त्र ज्ञान केन्द्र एडीएस र पीएमएमपी लगायत का शीर्षकहरूमा कुल बजेट विनियोजन भएको थियो जसबाट 15,73,400 रूपया राजस्व संकलन भएको थियो। त्यसैगरी आर्थिक वर्ष 2079-80 में ज्ञान केन्द्र र पीएमएमपी लगायत का क्षेत्र कुल 14,11,990 रूपया राजस्व संकलन भएको थियो। आर्थिक वर्ष 2080-81 में 13,35,580 रूपया राजस्व संकलन भएकोमा आर्थिक वर्ष 2081-82 में हालसम 16,24,400 रूपया र चालू आर्थिक वर्ष 2082-83 को हालसम 15,410 रूपया राजस्व संकलन भइसकेको छ। चालू आर्थिक वर्ष 2082-83 का लागि विभिन्न कार्यक्रम लक्ष्य तथा क्रियाकलापहरू संचालन गर्न 38,80,000 रूपया बराबर को विनियोग बजेट विनियोजन गरिएको थियो। फलफूल बिरूवा उत्पादन को विगत 5 वर्ष को विवरण अनुसार केन्द्र ने किबी रेड किबी गोल्डन भाले स्याउ नास्पति आरू फूल आरू आरू बगड़ा खुर्सानी उखर का बिरूवा उत्पादन गर्दै आएको छ। आर्थिक वर्ष 2078-79 में कुल 6,985 वटा बिरूवा उत्पादन भएकोमा आर्थिक वर्ष 2079-80 में 6,993 आर्थिक वर्ष 2080-81 में 12,543 आर्थिक वर्ष 2081-82 में 7,400 2023 र चालू आर्थिक वर्ष 2082-83 11,360 फलफूलका विरूवाहरू उत्पादन भएका छन्। तरकारी र फलफूल बिक्री वितरणको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 5,447 केजी तरकारी, 3,431.5 केजी फलफूल, 13,419 तरकारी बेना, 7,483 फलफूल बेना र 19.50 केजी मूला तथा रायोको बिउ बिक्री गरिएको छ। चालू आर्थिक वर्ष 82-83 प्रगति विवरण अनुसार विभिन्न बाली वस्तुहरूको उत्पादन सन्तोषजनक रहेको देखिन्छ, जसमा 13,419 बाली वस्तुको प्रकार, 3,431 केजी तरकारी बेना, 2,090.50 केजी ताजा फलफूल, 1 केजी ताजा तरकारी, 19.50 केजी तरकारी बिउ, 3,356.50 केजी ओखर, 1,145 केजी अनि सामग्री, 7,308 फलफूलको कलमी बिरूवा, 175 अलंकारिक बिरूवा र 29 रोटे स्टक गरे कुल 30,984.50 परिणाम बराबरको प्रगति हासिल भएको छ, जसले जम्मा रकम 15,410 रूपियाँ रहेको जनाइएको छ। यसैबीच 50 फार्म दिवसकै विशेष अवसरमा कृषि ज्ञान केन्द्र फार्म व्यवस्थापन शाखा सोलुखुम्बुमा कार्यरत कर्मचारीहरू मध्येबाट उत्कृष्ट कार्य सम्पादन गर्ने एकजना कर्मचारीलाई सम्मान समेत गरिएको छ। कार्यालयमा कार्यालय सहयोगी पदमा कार्यरत युवा विश्वकर्मालाई उहाँको उत्कृष्ट कार्य सम्पादन, जिम्मेवारी प्रतिको समर्पण, अनुशासन, लगनशीलता एवं उहाँको कार्य सम्पादनले यस कार्यालयको लक्ष्य प्राप्तिमा पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै 2083 साल ज्येष्ठ महिनाको उत्कृष्ट कर्मचारी विधाबाट पुरस्कृत गरिएको हो। सरकारले 7,000 मिटर भन्दा माथिको हिमाल नक्षत्र सगरमाथा आरोहण गर्न नपाइने प्रावधान ल्याउने तयारी गरेको छ। सोमबार राष्ट्रिय सभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाब दिँदै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले नयाँ बन्न लागेको पर्यटन ऐन तथा नियमावलीमा 7,000 मिटर भन्दा माथिका हिमाल नक्षत्र सिधै सगरमाथा चढ्न नपाइने प्रावधान राख्न लागि जानकारी दिनुभयो। सगरमाथा आरोहणको चाप निकै बढ़ेको भन्दै उहाँले आरोहणको चाप बढ़दै जाँदा सगरमाथा सुरक्षित हुँदैन भन्ने चिन्ता स्वाभाविक रहेको बताउनुभयो। हिमालय मात्र पर्यटनको मुख्य आधार बनाउनु भन्दा अन्य क्षेत्रमा पनि ध्यान दिनुपर्नेमा उहाँको भनाइ छ। उहाँले एउटै मात्र क्षेत्रमा प्रवर्तन गर्दा पर्यटन दिगो हुन नसक्ने भएकाले पर्यटनका विभिन्न आयाममा प्रवेश गर्ने योजना ल्याइएको जानकारी दिनुभयो। त्यस्तै मन्त्री पौडेलले लक्ष्य अनुसार पर्यटक भित्र्याउन गाह्रो भए पनि हालको अवस्थामा भारतीय पर्यटकको ठूलो चाप देखिएको बताउँदै पर्यटन प्रवर्धनका सरकारी, निजी, गैर सरकारी दाता निकाय र डायस्पोरासँग सहकार्य गरेर अगाडि बढ्नु उहाँको भनाइ छ। थरिङगुटकोशी गाउँपालिका वडा नम्बर 7 देउसामा संचालित एक महिने होटल तथा उच्चस्त तालिम सम्पन्न भएको छ। स्थानीय होटल व्यवसायलाई थप व्यावसायिक मर्यादित र गुणस्तरीय बनाउने उद्देश्यका साथ आयोजना गरिएको यस तालिममा देउसा क्षेत्रका होटल व्यवसायी तथा प्रतिनिधिहरूलाई अनिवार्य रूपमा सहभागी गराइएको वडा नम्बर 7 वडा अध्यक्ष भोजराज कार्कीले जानकारी दिनुभयो। उहाँका अनुसार भवन निर्माण गर्ने वा सड़क विस्तार गर्ने जस्ता भौतिक पूर्वाधारको विकास मात्र नभई सामाजिक विकास, नागरिकको चेतना वृद्धि र समाजका लागि योग्य एवं दक्ष नागरिक तयार पार्ने कार्य अझ बढ़ी महत्वपूर्ण र दीर्घकालीन हुनेछ। सामाजिक विकास र मानव पूँजीमा गरिएको लगानीको प्रतिफल तत्काल नदेखिने भएकाले कतिपय अवस्थामा समाजका अगुवा तथा नेतृत्व तहबाट यस्ता कार्यक्रमहरूमा प्राथमिकतामा नपर्ने गरेको यथार्थप्रति जनप्रतिनिधिहरूले चिन्ता व्यक्त गरेका छन्। भौतिक विकासको तुलनामा सामाजिक विकास ओजेलमा पर्न दुःखद रहेको उल्याउँदै स्थानीय सरकार यसप्रति पूर्ण रूपमा सचेत रहेको र आगामी दिनमा पनि यस्ता मानव संसाधन विकासका कार्यक्रमहरूलाई निरन्तरता दिने वडा अध्यक्ष कार्कीले बताउनुभयो। नेपाली कंग्रेसकी प्रतिनिधि सभा सदस्य रिना उप्रेती केसीले सोलुखुम्बुको सल्लेरीमा आफ्नो सम्पर्क कार्यालय स्थापना गर्नुभएको छ। सोलु भूतकुण्ड नगरपालिका 5 सल्लेरी स्थित उक्त नवनिर्मित सम्पर्क कार्यालयको एक विशेष समारोहका बीच नेपाली कंग्रेसकी केन्द्रीय सदस्य छिन्दी लामु शेर्पा र सांसद केसीले संयुक्त रूपमा आइतबार उद्घाटन गर्नुभएको हो। जिल्लाका नागरिकका गुनासा, सुझाव र आवश्यकतालाई प्रत्यक्ष रूपमा सुन्न तथा विकास निर्माणका कामलाई प्रभावकारी ढंगले अगाडि बढ़ाउन उक्त कार्यलाई सहयोगी सिद्ध हुने विश्वास सांसद केसीले व्यक्त गर्नुभएको छ। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वहाँले जनप्रतिनिधि र आम नागरिक बीचको सम्बन्धलाई थप मजबूत बनाउँदै स्थानीय समस्याको समयमै सुनवाई र समाधानका लागि उक्त सम्पर्क कार्यालयले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। नेपाली कंग्रेसकी सांसद रिनाउ प्रति केसीले बजारमा खाना पकाउने एलपी ग्यासको चरम अभाव र वितरण प्रणालीमा देखिएको व्यथितलाई लिएर सरकारको गम्भीर ध्यानकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर हिजो बोल्दै सांसद उप्रेतीले ग्यास उद्योगहरूमा पर्याप्त मौकात हुँदा हुँदै पनि उपभोक्ताहरूलाई आधा सिलिण्डर मात्रै थमाएर सरकारले ठगी गरिरहेको आरोप लगाउनुभयो। सभामुख मार्फत सरकारलाई प्रश्न गर्दै सांसद उप्रेतीले उद्योगहरूमा पर्याप्त मात्रामा ग्यासको मौजदात हुँदाहुँदै पनि आम उपभोक्तालाई पूर्ण सिलिण्डर ग्यास नदिनेको कारणबारे सोधपूछ गर्नुभयो। साथै यो आधा सिलिण्डर मात्र दिने निर्णय कति जेलसम्म लागू हुने र यसको मार उपभोक्ताले कहिलेसम्म भोग्नुपर्ने हो भन्ने विषयमा पनि उहाँले स्पष्टीकरण माग गर्नुभएको छ। विगतमा बजारमा नियमित रूपमा 14.2 केजीको पूर्ण ग्यास सिलिण्डर आउने गरेकोमा सरकारले गत चैत्र महिनादेखि अचानक आधा तोल अर्थात 7.1 केजीको सिलिण्डर मात्र वितरण गर्ने व्यवस्था लागू भएको थियो। सरकारको अपरिपक्व निर्णयका कारण आम उपभोक्ताहरू चर्को आर्थिक सरकार र मानसिकमा र परेको सांसद उप्रेतीले उल्लेख गर्नु भएको छ।
1: पर्याप्त मौजा उद्योगमा हुँदाहुँदै पनि पूर्ण सिलिण्डर किन नदिएको, यो निर्णय कतिन्जेलसम्म लागू, यसको व्यवस्थापन प्रति सरकारको ध्यान आकर्षण गराउँदछु। सरकारले यो सिलिण्डर 14.2 केजीको आइस आउँथ्यो तर गत चैतदेखि आधा 7.1 केजीको वितरण व्यवस्था लागू गरेका कारण आम उपभोक्ता ग्यासको सिलिण्डर कतै ग्यास कमी छ कि भनेर शंकाका साथै ठगीको महसुस गरिरहेका छन्। त्यसैले सभामुख महोदय, पर्याप्त मौजात उद्योगमा हुँदाहुँदै पनि पूर्ण सिलिण्डर किन नदिएको, यो निर्णय कतिन्जेलसम्म लागू गर्ने हो र यसको मार उपभोक्ताले कहिलेसम्म पाउने हो र सरकारसँग सभामुख मार्फत पूर्ण सिलिण्डर 14.2 को ग्यास वितरण गरियोस् भनी सरकारको ध्यान आकर्षण गराउँछु।
0: रोटरी क्लब अफ काठमाण्डु वेस्टको 26 पदस्थापना समारोह सम्पन्न भएसँगै क्लबले नयाँ नेतृत्व पाएको छ। आइतबार राजधानीमा आयोजित विशेष समारोहमा निमा शेर्पाले अध्यक्षको रूपमा औपचारिक रूपमा पदभार ग्रहण गर्नुभएको हो। पदभार सम्हालेपछि अध्यक्ष शेर्पाले आगामी कार्यकाललाई सेवा समर्पण र दिगो विकासमा केन्द्रित बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले स्वास्थ्य शिक्षा वातावरण संरक्षण तथा सामाजिक उत्तरदायित्वलाई प्राथमिकता राख्दै समुदायमा प्रत्यक्ष प्रभाव पार्ने कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो। उहाँका अनुसार विभिन्न स्थानमा निशुल्क स्वास्थ्य शिविर रक्तदान कार्यक्रम वृक्षारोपण अभियान तथा वातावरण संरक्षण सम्बन्धी गतिविधि सञ्चालन गरिनेछ। साथै विद्यालयहरूमा प्रविधि मैत्री ल्याब स्थापना गरी आधुनिक शिक्षामा पहुँच विस्तार गर्ने र समुदायमा जनचेतना अभिवृद्धिका लागि अन्तर्क्रियात्मक कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढ़ाउने योजना रहेको अध्यक्ष शेर्पाले बताउनुभयो। समारोहका प्रमुख अतिथि तथा रोटरी डिस्ट्रिक्ट गवर्नर विष्णु बहादुर कार्कीले नयाँ नेतृत्वप्रति विश्वास व्यक्त गर्दै अध्यक्ष शेर्पा तथा सम्पूर्ण कार्य समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत कार्यक्रम कार्यान्वयन इकाइ खोलढुङ्गाले चालू आर्थिक वर्षमा सञ्चालन गरेका कार्यक्रमको अन्तर निकाय संयुक्त अनुगमन गरिएको छ। इकाइले चालू आर्थिक वर्ष 2082 सञ्चालन गरेका बाछा जुन र आलु जुन अन्तर्गतका कार्यक्रमहरूको स्थलगत अनुगमन गरेको हो। अनुगमनका क्रममा बाछा जुन अन्तर्गत निर्माण गरिएका उन्नत प्रविधियुक्त बाख्राखोर बाख्रा पालन तथा आलु जुन अन्तर्गत निर्माण भएका आलु भण्डारण घर रैथाने बाली प्रवर्तन अन्तर्गत रैथाने बाली संकलन तथा बिक्री केन्द्रहरूको निरीक्षण गरिएको कार्यक्रम कार्यान्वयन इकाई प्रमुख हेम बहादुर आले मगरले जानकारी दिनुभएको छ। पोर्चुगललाई हराउँदै स्पेन फिफा विश्वकप 2026 को क्वार्टर फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको डालस स्टेडियममा भएको राउण्ड अफ 16 खेलमा पोर्चुगललाई 1-0 पराजित गर्दै क्वार्टर फाइनलमा प्रवेश गरेको हो। स्पेनको जीतमा मिकेल मेरिनोले गरेको गोलले निर्णायक बन्यो। मेरिनोले दोस्रो हाफको इन्जुरी समयमा पहिलो मिनटमा फेरान टोरेसको पासमा गोल गरेका थिए, जुन स्पेनको जीतको लागि पर्याप्त भएको थियो। खेलमा बल पोजिशनदेखि स्टर प्रहारसम्म स्पेन पोर्चुगल भन्दा अघि रहे। यो हारसँगै पोर्चुगल अन्तिम 16 बाहिरिएको छ। यसअघि सन् 2022 विश्वकपमा पोर्चुगल क्वार्टर फाइनलसम्म पुगेको थियो। हवस्त, बिहान 7 बजेको सोलु समाचारबाट समाचार शाखाका सम्पूर्ण सहकर्मीहरूसँगै सरस्वतीपुरी विदा हुन्छौ। बिहान 10 बजे सोलु भाषा लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलु एफएम सुन्दै रहनुहोला। नमस्कार।

0: नेपाल सरकार विज्ञापन बोर्ड। आर्थिक वर्ष 2083-84 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना।
1: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना वैन व्यवस्थापन कार्यविधि 2082 बमोजिम स्थानीय तह र प्रदेशको कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना वैन सूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गते भित्रमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन कोशी प्रदेश सरकार माथोकका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cosi.gov.np हेर्न हुन सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल।
2: न्यू स्टार कलरिया तथा झोलामाई अफसेट प्रिन्टिङ प्रेस सोलुदूत कुण्ड नगरपालिका 5 सल्लेरी सुलुखुम्बु। विगत देखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलरिया तथा झोलामाई अफसेट प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबैसँग हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेन्डर ब्रोसर बिल लेटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ। साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ। दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ। सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ। सिजी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रो ओभन नुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ। एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ। हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालचा वाल मिक्सर नुहाउने सावर बेसिन धारा कमोड पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ। यति मात्रै होइन, सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ। पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ। नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ। सम्पर्क नम्बर 0385239 0385209060 मोबाइल नम्बर 9860324426 र 9841902549। न्यू स्टार कलर ल्याब तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुलुखुम्बु।

0: हाम्रो के दोष सर पक्रिनु भएको सर?
1: बाल विवाह गर्न अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
2: हामी त जन्तीको कता हुन् सर?
1: त्यही त कुरो बिग्रियो। बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त। उल्टै जन्ती जाने, भोज खाने, अनि पक्राउ परिन्न त।
0: तिनकै बाबुआमालाई पक्रिन्न सर, हामीलाई छाडिदिनु।
1: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्।
2: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिन्न सर गाउँ घरमा? एकपटकलाई छोडिदिनु सर।
1: अब कानुनले त्यसो भन्दैन, बाल विवाह गराउने लगनीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुपै लाएर बस्नुहोस्।
3: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश।
4: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना। अदालत सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गर्नुपर्छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासोहरूमा अधिकार कार्यालय प्रमुखमा कृषि सम्पर्क राख्न सक्नुहुनेछ।
5: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराजमान गर्छ।
3: दिदी, आज भोलि मेरो सामानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुबाउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न। नै पहिला त त्यस्तो मान्छे हुनु के भएछ त? दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियो। अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौमा दिदी, सम्झाइदिनु पर्यो। यो त लाग्यो उसो कलकत्तामा बस्नु जस्तो लक्ष्य छ त। कतिसी लाग्यो उसो त भाइ, के भएको तिमीलाई? दिदी भन त।
6: खै दिदी, के हुँदैन? साथीहरूले गाँजा खान जबरजस्ती गरे, मैले पनि मिल्नु भन्नै सकिनँ र खाने। त्यसपछि बिस्तारै बारी हुँदै गयो, अहिले त लड लागेछ, छाड्नै सकिनँ। अहिले पनि गाह्रो भइरहेको छ।
3: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुक्क हिसाब त छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, के यसरी बर्बाद हुने काम गर्दैछु? सम्झौ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएपछि प्रतिष्ठा छुट्टै छ, यसको संरक्षण तिमी त हो।
6: हुन्छ दिदी, धन्यवाद। अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मेरो सेवकलाई पनि धेरै दुःख दिएको छु। मेरो सबै थोक परिवार हो, मलाई माफ गर, म सुधारिनु पर्ने।
3: बारिशमा लस सुझना गरी धुसरी तिराउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको तीव्र स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागू औषधको प्रयोग उसार प्रसार रोकथामा जोड दियो। स्वस्थ जीवन लागू औषध बुक्का समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सुलु खगु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सकोस्।

0: এগুলো আজমের জন্মদিন
1: संसार की सब भन्दा राम्रे मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बनाउँला र ल आँखा बन्द गर त
0: त्यसै जिस्किन हुन्छ हजुर पनि ल आँखा बन्द गरे
1: ल अब आँखा खोल त
0: कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछ भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औँठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनसादी पसलबाट हो नि विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गरगहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना झुङ्गी बुलाकी मालदारी तिलहरी लगायतका गरगहना नेटको भाइमा बनाइन्छ राजसको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहपाल सम्पर्क नम्बर 97 42 28 40 56 र 98 67 53 0 620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनसादी उद्योग सोनु भुतकुण्ड नगरपालिका कुडा नम्बर 5 सलेरी सोनु
2: बालक बालिकालाई काममा लगाएको उपायमा कानुन अनुसार खोला खाँदै
3: यहाँ साउजी को हुनुहुन्छ यता
1: बोलाउनु
3: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
1: हजुर रेडियोले त भनिरहन्छ नि मैले काम नदिए पर्दैन त्यही भएर मैले खाना बस्न दिएको काम लिएको हजुरहरूलाई के मतलब भयो यस्तो कुरा
3: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
1: हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उमेरकै लागि गरेको त्यो यसरी गरौँ न हजुर
4: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम हुन शिक्षा दियो
6: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
7: यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल विभूत भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निष्ठा समेत राखे सोही दर्ता नम्बर कायम हुने गरी अघिले खड़ा गरिनेछ यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल विभूत नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र विभूतमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी प्राविको नम्बर कायम गरी विभूतको प्रतिलिपि दिनेछ त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ सोही स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी भिक्षाहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभूत समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ सेवाग्राहीले नागरिकताको फोटो कपी टी प्रति हालसाले खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटो कपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरेको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरेको फोटो संलग्न राख्नुपर्छ पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: मा दुधकुल र आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-43 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आई स मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सुनु दुधकुण्ड नगरपालिका साथ गारमा फोर बौद्ध सुलुकु
1: बाबा मैं आज स्कूल जाने मन छैन आज जाने
2: नहीं
1: ये जाने मन लगे
2: ये
1: मैं साइंस को कन्टे गर्न सकिन सरले
2: जान्छु नमस्ते मैडम म रीना गुरु
3: नमस्ते कति टाइम ले पाल्नु भयो
2: आज रीना ले स्कूल जान्न भन्नु साइंस को कन्टे गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
3: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई खोज्न तर्साउन केही पनि छैन विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रीना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
4: म्याडम नेपाल सरकार विज्ञापन बोर्ड
5: और म्यूजिकर को रोकम सवारी साधन को नंबर एक संबंधी सूचना आदरणीय सेवाग्राही महानुभावहरु तपाईले आफ्नो सवारी साधन को वास्तविक रूप में बुझाउन पर्ने सवारी कर नवीकरण वस्तु लगायत अन्य कर संबंधी वितरण हेर्न का लागि संबंधित यातायात कार्यालय में गएर कर प्रिंट मांग्न बैंक भाउचर गर्न अघि सवारी कर तथा वस्तु एकिन गर्न तथा कर बुझाए पछि प्राप्त हुने बीमा आफ्नो बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ
6: कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून

0: सत तरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौँको छक्का फुत्कियो।
1: ए के भो दौडी पो आइस त
0: भाइ, हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेन।
1: अनि को थियो अर्काको भाग खोज्ने? यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
2: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन न? विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौं। समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ। अधिकारको दुरूपयोग नगरौं। जनहितको लागि सुन एफएमले तयार पारेको सामाजिक सन्देश।
3: तपाईँ शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा ठुलो अवसर।
4: सोलु खुम्बु जिल्लाको सोलु दुपुन्द नगरपालिका वडा नम्बर 10 तासुन च्याङका स्थित ओमछु आधारभूतमा भूमि विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ। सेवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइन्छ। तलब आपूर्ति सुरक्षा प्रदानको निश पद अंग्रेजी शिक्षक एकजना आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भन्दा माथि थप सुर सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9 3 6 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 66 41 74 र 3 वस्तु सञ्चालक 98 41 15 90 82 सोलुपुर नगरपालिका वडा नम्बर 10 7।

0: Township. City FM, the studio time.
1: It's 8 a.m. Dito po ang
2: dito. I'm Jake Kusatma. New Star Digital Color Lab at Dwaramay Offset Press. Sulugod ko madagatalika pa at sulugod mo.
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
6: कार्यक्रम देश परदेशमा तपाईलाई स्वागत छ म महेश घिमाली देश विदेशको रोजगारी र व्यवसाय रोजगारीका क्षेत्र र सम्भावना तथा श्रमिकका समस्या र व्यवस्थापनका पाटा बारे छलफल गर्ने यो कार्यक्रम हरेक मंगलबार बिहान 8 बजे उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जका साथै देशभरका विभिन्न एफएम रेडियो स्टेशन उज्यालो अनलाइन र फेसबुक लाइभबाट एकसाथ प्रसारण हुन्छ यो कार्यक्रमको पुनः प्रसारण आज बेलुकी 8 बजे सुन्न सकिन्छ राष्ट्रिय जनगणना अनुसार वैदेशिक रोजगारीमा गएका कुल नेपाली मध्ये 82.2% पुरूष र 17.8% महिला छन् तर सुरक्षाको दृष्टिकोणले महिलाका लागि संस्थागत भन्दा व्यक्तिगत श्रम स्वीकृति बढ़ी देखिन्छ जसले वास्तविक संख्या तथ्याङ्क भन्दा बढ़ी रहेको अनुमान छ हालैको आर्थिक सर्वेक्षण अनुसार नयाँ र पुनः श्रम स्वीकृति लिने मध्ये महिला 12.1% र पुरूष 87.9% रहेका छन् स्वतन्त्र अनुमानहरूले भने सरकारी तथ्याङ्कमा देखिने 4-5% सट्टा वास्तवमा महिला कामदार झण्डै 10-12% रहेको र धेरैजसो अनौपचारिक अनियमित बाटो अर्थात विशेषत छिमेकी देश हुँदै जाने गरेको अनुमान गरिएको छ जसले शोषण र ठगीको जोखिम बढ़ाएको छ अनौपचारिक क्षेत्रमा गरिएको अध्ययनले महिलाले पुरूषभन्दा झण्डै 33% कम ज्याला पाउने समयमा पारिश्रमिक नपाउने र विदा लिँदा समेत सजाय भोग्नुपर्ने अवस्था देखिएको छ आन्तरिक श्रम बजारमा महिलाको आर्थिक सहभागिता बढ़े पनि उनीहरूको श्रम अझै पनि ठूलो मात्रामा पारिवारिक काम कृषि तथा अनौपचारिक क्षेत्रमा सीमित रहने प्रवृत्ति विद्यमान छ आजको देश परदेशमा हामी श्रम बजारमा महिलाको अवस्था आन्तरिक तथा वैदेशिक रोजगारीका अवसर र चुनौती विद्यमान कानून तथा नीतिगत व्यवस्था कार्यान्वयनका कमजोरी र आउँदा दिनमा आवश्यक सुधारका विषयमा श्रम तथा आप्रवासन विज्ञ अधिवक्ता सन्ध्या सिटौलासँग कुराकानी गर्छौं
7: तपाईँको कार्यक्रममा स्वागत छ
8: धन्यवाद
7: आरामै हुनुहुन्छ
8: हजुर ठिक छ
7: मुख्य विषयवस्तुमा प्रवेश गर्नुभन्दा अगाडि आज भनेको कार्यवस्तु के छ किन व्यस्त हुनुहुन्छ यसैबाट कुराकानी शुरू गरौँ
8: म चाहिँ यही टेन चिल्ड्रन भन्ने संस्थामा काम गर्छु त्यहाँ मैले चाहिँ आप्रवासनसँग सम्बन्धित नै रहेर काम गर्छु र यहाँ चारा देशमा काम गर्छु इन्डिया नेपाल बङ्गलादेश म्यानमार सो यहीँनिर चाहिँ आप्रवासनको के कस्तो स्थिति छ अनि श्रमिकहरूसँगको काम बालबालिकासँगको काम चाहिँ अलिकति
7: यसमा पनि हामीलाई अलिकति बढी आज प्राथमिकतामा महिलाहरूको अवस्थामा केन्द्रित रहेर कुराकानी गर्छौँ विशेष गरी अहिलेको समयमा आन्तरिक श्रम बजारमा र बाह्य श्रम बजारमा महिलाहरूको अवस्था चाहिँ कस्तो छ यसलाई चाहिँ कसरी विश्लेषण अथवा हेरिरहनु भएको छ तपाईँले
8: सो यो प्रश्न चाहिँ एकदमै अहिलेको लागि एकदमै जायज प्रश्न पनि छ महिलाहरूको चाहिँ आन्तरिक र बाह्य दुईटै श्रम बजारमा कस्तो स्थिति छ भन्दाखेरि खासै त्यति धेरै डिफरेन्स देखिँदैन किनभने आन्तरिक श्रम बजारमा पनि महिला धेरै जस्तो अनौपचारिक क्षेत्रमै कार्यरत हुनुहुन्छ भने बाहिर श्रममा जाँदा पनि उहाँहरूको काम चाहिँ विशेष गरिकन गराएपछि हेरचाह नै उहाँहरूको काम सीमित भएको कारणले गर्दाखेरि त्यो पनि केही हदसम्म अनौपचारिकै देखिन्छ सो अहिलेको केसमा महिलाहरू धेरै हाम्रो यो काममा चाहिँ बुझ्नुहुन्छ तर उहाँलाई दिएको उहाँहरूलाई हामीले राज्यले दिन सक्ने कामहरू चाहिँ कस्ता छन् भन्ने हेर्दाखेरि चाहिँ विशेष गरिकन अनौपचारिकै भएको कारणले गर्दाखेरि महिला आन्तरिक वा बाहिर दुवैमा चाहिँ उहाँहरूको समस्याहरू पनि केही हदमा समाने देखिन्छ सो आउनलाई चाहिँ धेरैजना आइरहनुहुन्छ तर काम पाउने हिसाबमा चाहिँ फेरि पनि यो कुराहरू चाहिँ अलिक जटिलो छ महिलालाई चाहिँ काममा आफ्नो घरको घराएपछि काममा मिलाएर बाहिरको यो आमदानी गर्ने कामहरू गर्नलाई चाहिँ उहाँहरूलाई अलिकति समस्या नै देखिन्छ
7: यो अलिकति तथ्याङ्क गत
9: औपचारिकता तर्फ
8: कसरी जाने भन्ने खालको नीतिहरू पनि लिइरहेको छ. अनि त्यसमा चाहिँ हाम्रो यो अलिकति चाहिँ शिक्षा प्रणालीमा पनि सुधार भएको भएर यो भेदभावका कुराहरू महिला पुरुषमा चाहिँ एकदमै हाम्रो चाहिँ यो डिप रुटेड यो भेदभावका कुराहरू यो सबै कुराको असर चाहिँ भोलि गएर महिलाहरूको काम महिलाहरूको गतिशीलता महिलाहरूले चाहिँ काम गर्न पाउने अधिकारका कुराहरूसँग चाहिँ जोडिएको हुन्छ. सो यो 10-15 वर्षमा पक्कै पनि महिला अधिकारका क्षेत्रमा पनि विभिन्न पाटाहरूमा विभिन्न आयामहरूमा कामले भएका र त्यसमा केही न केही परिवर्तनहरू चाहिँ हामीले देख्न पाएका छौँ. कानुनको परिमार्जन हुँदाखेरि त्यसको प्रत्यक्ष अप्रत्यक्ष असर हाम्रो रोजगार क्षेत्रमा पनि हुन्छ. त्यो भएको कारणले गर्दाखेरि पहिला भन्दा महिलाको सहभागिता बढेको छ. फेरि अनौपचारिक होइन औपचारिक क्षेत्रमा पनि पढे लेखेका महिलाहरू अब अहिले यस्तै आइटी सेक्टर्सहरूदेखि लिएर हामी अहिले आर्टिफिसियल इन्टेलिजेन्स भन्दा छौँ त्यो तिनीहरूमा पनि हाम्रो महिलाको सहभागिता देख्छौँ. हुन त एकदमै न्यून छ तर पनि त्यो बढ्दै चाहिँ गएको छ. यसलाई सकारात्मक पाटोको रूपमा चाहिँ हामीले लिन सक्छौँ. यद्यपि यो भनिरहँदाखेरि चाहिँ फेरि पनि हाम्रो यो जुन स्ट्रक्चरल खालको इनक्वालिटिजले चाहिँ फेरि पनि महिलाहरूलाई चाहिँ धेरै कुराबाट वञ्चित चाहिँ गराइरहेछ. अहिले पनि हाम्रो सोचाइ चाहिँ पढ्नु चाहिँ पर्छ तर एउटा गतिशीलता उसको मुभमेन्ट उसको मोबिलिटीमा चाहिँ अझै पनि रेस्ट्रिक्सन चाहिँ छ. होइन पढ्न जाऊ तर यति बजीसम्म तिमी घर आऊ वा तिमीले यो किसिमको पढ महिला भएको कारणले गर्दा तिमीलाई यो क्षेत्रमा पढ्दा तिमीलाई राम्रो हुन्छ. यो सबै कुरामा चाहिँ कतै न कतै स्टेरियोटाइप हुन्छ अझै पनि देखिन्छ. भनिरहँदा वैदेशिक रोजगारीमा जाने महिलाहरूको संख्या पनि बढेको छ तर त्यो बढिरहँदा पनि चुनौतीहरू पनि छन् होइन. अनि त्यसलाई चाहिँ अझै पनि हाम्रो एउटा डिप रुटेड जुन नर्म्स छ नि सोसियल नर्म्स र इनइक्वालिटी डिस्क्रिमिनेसन यी कुराहरूले चाहिँ मजाले यो कुराहरू जबसम्म हामी एकदम मजाले निर्णय गर्दैनौँ यसको असरहरू चाहिँ हामीले देखिरहेको
7: छ. एकजना महिला श्रमिक हुनुहुन्छ, उहाँले ज्यादा बढी गरेर महिनेकी चलाउनुहुन्छ, गुजारा गर्नुहुन्छ र अर्को भनेको पुरुष हुनुहुन्छ होइन. ती क्षेत्रमा जुन क्षेत्रमा महिला काम गरिरहनु भएको छ ती क्षेत्रमा जुन पुरुषले पनि काम गरिरहनु भएको हुन्छ उहाँको एउटा ज्यालामा पनि समानता हुँदैन. उस्तै गरेर पनि महिलाले अलिकति बढी काम गर्नुपर्ने हुन्छ. अब उहाँको घरैसे समस्या पनि हुनसक्छ, उसको बच्चा छ भने बच्चा पनि लिएर कार्यस्थलमा जानुपर्ने हुन्छ. काठमाडौँमा थुप्रो घटनाहरू पनि सँगै भएका छन्. अब बच्चालाई कोठामा थुनेर काम गर्नु गएको र बच्चा रोयो भनेर घरभित्र निकाल्नुको कुराहरू पनि पटक पटक सुनिन्छ. ज्यालाको कुरा छ, सुरक्षाको कुरा छ, अब ऊ घाइते भयो भने उसलाई पनि उपचार गर्नु भन्ने कुराहरू छ, अब उसको जागिरको ठेगान छैन, अब उसको परिवारको कारणले गर्दाखेरि उनी उसको भोलि जागिर रहन्छ कि रहँदैन भन्ने पनि ठ्याक्कै यकिन भन्न सकिँदैन. यो पुरुषको तुलनामा महिलामा यो जुन असमानता देखिन्छ नि यो चाहिँ किन भइरहेछ अहिले?
8: यो जुन हाम्रो डिपको हाम्रो एकदमै यो प्याट्रियार्कल माइन्डसेट भन्न त एकदम सजिलो, जसले पनि यसलाई एकदम युजली युज गर्ने टर्मिनोलोजी भइसकेन. तर यसलाई मजाले हामी खेलाएर हेऱ्यौँ भने महिला भन्ने के हाम्रो यो हाम्रो परिवेशमा समाजमा महिलालाई हेर्ने दृष्टिकोण, उसको कामलाई हेर्ने दृष्टिकोण, अनि महिला भनेको चाहिँ जन्मजातै एकदम घर होइन माया दया करुणा भरिएकी भन्ने खालका जुन हाम्रो पहिलादेखि नै गन्धदेखि नै आइरहेको कुरा सहनशीलता हुनुपर्छ, सिधा जस्तो हुनुपर्छ होइन, जसले जे भने पनि सहनुपर्छ भन्ने कुराले महिलामा परेको असरहरू के, उसले आफ्नो अधिकारको लागि कति बोल्न पर्छ, बोल्न पाउँछ कि पाउँदैन, यो सबै कुराहरू चाहिँ कहीँ न कहीँ एकदम हाम्रो कल्चरली र यो नामसँग पनि जोडिएको छ. एउटा त्यो भयो. अर्को भनेको चाहिँ महिलाको गतिशीलतामा रोक. जहिले पनि केही घटना घट्यो, महिलालाई कहीँ केही दुर्व्यवहार भयो भने पहिलो काम गर्ने भनेको रोक लाउने त्यो दुर्व्यवहारलाई न्यूनीकरण गर्न के कस्तो रणनीति अप्नाउनु पर्थ्यो वा हामीले के गरेनौँ र त्यो दुर्व्यवहार भयो वा त्यस्तो घटना घट्यो भन्नेतिरको समीक्षा नै पहिले हुँदैन. पहिलो त्यसको उत्तर भनेको महिलालाई चाहिँ अब त्यसमा रोक लगाइदिउँ है, महिलाहरूलाई चाहिँ अब यो काम गर्नु हुँदैन भनिदिउँ भन्ने खालको सोच. त्यो भने पनि हामीले एकदमै संरक्षणात्मक एकदम सुनले चाहिँ महिलालाई प्रोटेक्ट गर्नुपर्छ, संरक्षक हो म चाहिँ भन्ने खालको सोचबाट हाम्रो धेरै पोलिसिजहरू पनि बन्छ. अनि त्यसको रिफ्लेक्सन चाहिँ पछि काममा पनि देखिन्छ. जुन तपाईँ लिइरहनु भएको उदाहरण चाहिँ एउटा महिला श्रमिक श्रममा जान्छ, पुरुषले पनि त्यही काम गर्छ, महिलाले पनि त्यही काम गर्दा पनि फेरि ज्यालामा यति धेरै अन्तर छ होइन, विभेद छ. अनि हाम्रो कानुनमा त फेरि विभेद भन्दैन. तर हाम्रो कानूनले चाहिँ समानताको कुरा गरिरहँदा हाम्रो कानूनमा यत्रो बिहेव हुँदा पनि फेरि किन केही पहल हुँदैन त महिला दिदीबहिनीहरू थियो भन्ने कुरा त बारम्बार उठाउनु भएको छ. ट्रेड युनियनको मुभमेन्टमा यो कुराहरू बारम्बार उठेको छ. समान कामको लागि समान जाला हो भन्नुहुन्छ उहाँहरूले. अनि के भन्नुहुन्छ काम त एउटै हो तर उसँग अलिकति केटा मान्छेसँग चाहिँ अलिकति स्किल छ, ऊ चाहिँ राजनीति हो त्यही भएर उसले मिस्त्रीको काम गर्छ, महिलाले चाहिँ बोक्ने काम गर्नुहुन्छ भनेर फेरि त्यहाँ पनि डिस्क्रिमिनेसन छ. क्या तपाईँ कन्स्ट्रक्सन नै जानुभयो, निर्माण क्षेत्रमै काममा जानुभयो भने तपाईँले हेर्नुभयो भने अधिकांश महिलाहरू भनेको के गर्नुहुन्छ भने बालबालिका उसार्ने अनि त्यसलाई नर्सिङ काम गर्नुहुन्छ भने पुरुषहरू चाहिँ दिवाल लगाउने क्लस्टर गर्ने सो कामको विभाजन पनि त्यही अनुसार छ. जहाँ चाहिँ अलिकति पावर देखाउने वा अलिकति त्यहाँनिर घुम्न सक्ने मान्छेहरू जसले चाहिँ आफ्नो राइटको बारेमा पनि भन्न सक्छ र जो अलिकति कन्फिडेन्ट पनि छ त्यसले चाहिँ काममा पनि त्यसको रिफ्लेक्सन्सहरू देखिन्छ. सो यो चाहिँ महिलाहरूलाई सधैँभरि जुन जन्मदेखि ठुलो भइन्जेलसम्म काम गर्ने योग्य भइन्जेलसम्म उहाँहरूलाई सिकाएको कुराहरू चाहिँ काममा गएर पनि रिफ्लेक्ट हुन्छ हुन्छ. क्या हामीलाई बच्चैदेखि सिकाएको छ ज्ञानी हुनुपर्छ, उताउलो हुँदैन, मुख चलाउनु हुँदैन, भन्न हुँदैन, सहनशील हुनुपर्छ, करुणाती खानु हुँदैन भनेर चाहिँ उसले गएर भोलि नै पल्ट काममा भएको दुर्व्यवहार वा उसलाई भएको भेदभाव त्यो कुरा उठाउन सक्छौँ, त्यो उठाउनै सक्दैन. सो यो रेप्लिकेसन चाहिँ आई थिङ्क साइकल छ कि. सो यो कुराहरू चाहिँ हामीले काममा नीतिमा पनि एकदमै रिफ्लेक्ट भएको देख्छौँ.
6: प्रश्नहरू पनि उठाइरहेकै छ होइन. सरकारले पनि अब कानुन भनेकै छ, अब यतातिर हाम्रो समाजको दृष्टिकोण कस्तो छ भन्ने कुरा पनि गर्यौँ होइन. खासमा दोष चाहिँ कसको, महिला आफैको हो कि समाजको हो कि कानुनको हो कि नीति नियमको हो कि अभियन्ताको हो कि कसको
8: होला, दोष कसको भन्ने भन्दा पनि के गराएर ठिक हुन्थ्यो भनेर प्रश्न गर्नु र त्यसमा हामीले छलफल गर्नु चाहिँ अझ यो पोजिटिभ हुन्छ होला होइन. केही कामै नभएको पनि होइन नि त. 15 वर्ष मै हुर्किरहेर म पनि मेरो परिवारमा हामी 3 जना छोरी मात्रै, म हुर्किरहँदा पनि मेरो बुवालाई जहिले दबाब थियो कि तिमीले बिहा गर्नुपर्छ अर्को किनकि छोरा जन्माउनुपर्छ. सो तर अहिले आइरहँदाखेरि त मैले मेरो बच्चालाई गर्ने जुन व्यवहार हुन्छ त्यो त भिन्न हुन्छ नि त. सो केही परिवर्तन छैन भन्दाखेरि पनि परिवर्तन थियो. त्यही जमानामा पनि मलाई मेरो बुवाले शिक्षा दिनुभयो, तिमी यो काम गर भन्नुभयो, उसलाई प्रेरणा दिनुभयो अनि म चाहिँ अरुण हुन पाएँ होला होइन. सो म जस्तो धेरै दिदीबहिनीहरू हुनुहुन्छ जसले चाहिँ आफ्नो लाइफमा केही न केही चुनौतीहरू भोगेर पनि एकदमै राम्रो काम गर्नुभएको हुन्छ. सो यसलाई सकारात्मक पाटाहरू पनि छन् यसको. यसलाई दोषै दिने भन्दाखेरि पनि नीति निर्माताहरूले कस्तो सोच्छन् त यो नीति बनाउने बेलामा भनेर त्यो कुरामा चाहिँ भोगिनु चाहिँ अझै इम्पोर्टेन्ट हुन्छ होला. अनि त्यसको लागि चाहिँ हामीले चाहिँ अलिक धेरै अनुसन्धानहरूमा रिसर्चहरूमा चाहिँ लगानी गर्नुपर्छ जुन चाहिँ हाम्रोमा खासै त्यति धेरै हुँदैन होइन. किन यो कुराहरू घटिरहेछ, किन कुनै नीतिमा कानुनमा चाहिँ समानताको कुरा छ, ज्यालामा समानता हुनुपर्छ, भेदभाव हुनुहुँदैन भनिरहँदा पनि भेदभाव भइरहेछ भन्ने कुरो चाहिँ एकदमै इम्पोर्टेन्ट कुरा हुन्छ. त्यसमा चाहिँ अझ धेरै हामीले चाहिँ के हो भन्ने प्रश्नको उत्तरतर्फ चाहिँ जानलाई चाहिँ एकदमै आई थिङ्क त्यो चाहिँ बेटर वे हुन्छ कि हामीले भोलिको दिनमा के सुधार ल्याउने भन्ने कुरामा सोच्दैन. त्यसको एक दुईवटा कुराहरू चाहिँ जब कामै कम छ भनेपछि नै कम्पिटिसनहरू एकदमै धेरै छ. अनि तपाईँ चाहिँ यस्तो सिचुएसनमा हुनुहुन्छ कि तपाईँलाई जस्तो काम भए पनि म गर्छु किनकि मलाई चाहिँ खाना लगाउनुकै धर्दो छ भनेपछि त्यहाँ त्यो हामीले आयोलमा भन्छौँ डिसेन्ट वर्किङ कन्डिसन त्यो तर्फ एउटा श्रमिक चाहिँ सोच्न सक्दैन कि किनकि यति बाध्य छ कि त्यो काम लिनेलाई. अनि यो चाहिँ बाध्यतामा भएपछि चाहिँ जब तपाईँ बाध्यतामा हुनुहुन्छ त्यसमा चाहिँ एक्सप्लोइटेसन जोडिँदै आइहाल्छ क्या. त्यो कि तपाईँ आन्तरिक श्रममा होस् कि बाहिर श्रममा होस् तपाईँलाई त्यो काम छोड्नु सक्ने अवस्थै छैन तपाईँसँग. तपाईँसँग यो एकदम चोइस भन्ने शब्दको कुनै अर्थ छैन. तपाईँको डिसिजनमा चाहिँ तपाईँको होइन म यो ठिक गर्छु यो गर्दिनँ भन्ने खालको तपाईँले त्यो निर्णय गर्न सक्नु तपाईँको ठाउँ हुन्न भने चाहिँ तपाईँले कम्प्रोमाइज गर्नुहुन्छ नि त. सो यसलाई चाहिँ ब्रडर रूपमा हेर्दाखेरि यदि हामीसँग धेरै कामहरू हुन्थे होइन अनि ती कामहरू चाहिँ एकदमै अब डिसेन्ट वर्किङ कन्डिसन्सहरू इन्स्योर भएको काम हुन्थ्यो भने त श्रमिकले चुज गर्थ्यो नि त म यहाँ जान्छु यहाँ जाँदिनँ म यस्तो खालको कामलाई नौ भन्छु. तर अहिले सिचुएसनमा पाउँछौँ कामै यति कम छ. हरेक वर्ष 5-7 लाख युवाहरू चाहिँ श्रम बजारमा छिर्नुहुन्छ अनि हामीसँग काम चाहिँ जम्मा 1 लाख सिजनमा हुन्छ भन्यो भने त 6-7 लाखको ग्याप हुँदाखेरि हरेक वर्ष त्यो मल्टिप्लाई हुँदा सोच्नु न काम त हामीसँग कहिले पनि नपुग्ने भयो नि त. नपुग्ने मात्र होइन 10% हाम्रो जो श्रम बजारमा छिर्ने मान्छेलाई पनि पुग्ने काम हामीले अफर गर्न सक्दैनौँ भने त त्यहाँनिर त त्यो इम्प्लोयरलाई पनि त धेरै चोइसेस भयो. सो यो चाहिँ केले प्रेरणा दिने कि यस्तो खालको कामको वातावरण सृजना गर्नु पर्यो, कानुनहरू चाहिँ सबै ड्यू डिलिजेन्स फलो गर्नु पर्यो, त्यो कानुनहरू सबै चाहिँ लागू गर्नलाई चाहिँ सबै स्टेप हुनु न त श्रमिकको मात्रै जिम्मेवारी हो, न त रोजगारदाताको मात्रै, न त सरकारको मात्रै. सो हामीले अहिलेमा यो ट्राइबल टाइप भन्छ नि, श्रमिक रोजगारदाता र सरकार तिनजनाकै यो एकदमै जिम्मेवारी भएको कारणले गर्दाखेरि चाहिँ यो तिनटै पक्षहरू चाहिँ यसको लागि कतै न कतै यो सक्सेस हुँदा पनि उहाँहरूले यसको श्रेय पाउनुहुन्छ, यो विफल भयो भने पनि उहाँहरूले नै यसको श्रेय पाउनुहुन्छ.
7: सरकारले 5 वर्षमा 15 लाख जति रोजगारी सृजना गर्ने भनेको छ र 100 दिनको भर्खर भर्खर उहाँको कार्यकाल सकिसकेको छ. कति रोजगार सृजना गर्न सक्ला के लाग्छ यो विषयमा चाहिँ?
8: त्यो चाहिँ यो सरकार मात्रै होइन, हरेक सरकारले मलाई योभन्दा अगाडि कहिले 17 योजना आयो होइन, 16 योजनामा पनि भनेको त्यही नै थियो कि उहाँहरूले चाहिँ हामी वैदेशिक रोजगारीमा जाने संख्या घटाउँछौँ अनि हरेक वर्ष 5 लाखका दरले गर्दाखेरि त 5 वर्षमा 25 लाख भयो झन् उहाँहरूको त होइन भन्ने खालको कुरा यी नौला कुरा हुनु जस्तो लाग्दैन. तर पक्कै पनि म आशावादी चाहिँ छु कि केही सकारात्मक पहलहरू होला कि भन्ने कुरामा. अब यत्रो वर्ष अरू विभिन्न किसिमको सरकारहरूले गरेको कामहरू हामीले देखेको पनि छौँ, कहिलेकाहीँ त्यो राम्रो नतिजा पनि आएको छ कामहरूको. अब अहिलेको सरकारले पनि यसलाई एकदमै जोरदार तरिकाले लिनुभएको छ. यो जस कि भन्नलाई त सजिलो नै छ तर यो जुन मर्यादित श्रमको अवधारणामा सृजना गरेका श्रमहरू के भनौँ न कामहरू चाहिँ अलिक यसलाई चाहिँ जटिलतापूर्वकै यसलाई सोच्नुपर्छ, किनकि काम म सिर्जना गर्छु र यो सिटिजन वर्किङ कन्डिसन भएको टाइपको काम भनेको चाहिँ डिफ्रेन्ट कुरा हो. हामीले धेरै युनिटर्सहरूसँग कुरा गर्दाखेरि के भन्नुहुन्छ, अब स्कुलको व्यवसायहरूले के भन्नुहुन्छ कि मैले कति धेरै स्कुलमा मलाई यति धेरै मलाई मान्छे चाहिएको छ तर खोइ त यति खोजिरहेको हुन्छ, हामी यति भ्याकेन्स अनाउन्स गर्छौँ, हामी यो इम्प्लोइमेन्ट सर्भिस सेन्टर जुन हाम्रो रोजगार सेवा केन्द्रहरू छ त्यहाँ गएर भन्छु तर पनि मैले राम्रो मान्छे पाउँदिनँ भन्नुहुन्छ. अनि श्रमिकहरूलाई गएर सोध्यो भने बेसिक मिनिमम स्यालेरी पनि उहाँहरू अफर गर्नुहुन्न भने हामी किन जाने काम गर्न भन्ने. सो काम त छ नि त, हुन त तपाईँ रोजगारदाताहरूसँग गएर कुरा गर्नुभयो भने तपाईँ कुनै फ्याक्ट्रीमा जानुभयो भने मसँग श्रमिकै छैन भन्नुहुन्छ. मेरो एउटा जुत्ता फ्याक्ट्रीसँग कुरा गर्दा उहाँले यो हुन त म 1500 जनालाई इटा भट्टामा के भन्नु म 25 जनालाई जागिर लैजान सक्छु, खोइ त एकजना मान्छे आउँदैन भन्नुहुन्छ रोजगारदाताले. जागिर त छ तर कस्तो जागिर छ चाहिँ इम्पोर्टेन्ट हो. अहिलेको जमानामा जब हामी श्रमिकलाई यहीँनिर राख्ने र यो वैदेशिक रोजगारीको चक्रमा उड्नु जाओस् भनेको त गिटा भट्टामा गएर दिन रात एकदमै बोनी लेभर जस्तो काम गर्ने श्रमिकहरू चाहिँ 25,000 होस् न, त्यहाँ को जान्छ, कोही पनि जाँदैन, म त बढी यो भन्दा त म बाहिरै जान्छु भन्ने सोच्छु. सो यो चाहिँ वाट भर्सेस वाट पनि हो. काम चाहिँ सिर्जनामा त्यत्रो ठुलो जो मलाई ठुलो जटिलता जस्तो लाग्दैन, धेरै काम सिर्जनामा सकिन्छ तर त्यो काम चाहिँ हाम्रो जति पनि सोसल सेक्युरिटीसँग पनि आबद्ध भएको डिसेन्ट वर्किङ कन्डिसन्सहरू इन्स्योर भएको अनि रोजगारदाता र श्रमिकहरू बिचमा हुने जुन सम्बन्धहरू हुन्छ कन्ट्राक्टदेखि लिएर सबै अब्लिगेसन फुलफिल गरेर गर्ने काम चाहिँ कति हुन्छ भन्ने चाहिँ प्रश्न हो जस्तो लाग्छ. र अहिलेको नयाँ सरकारले पनि काम सृजना गर्ने हतारमा यो कुरा यो जुन आधारभूत कुराहरूमा चाहिँ काम नगरिकन काम सृजना गर्ने कुरा मात्रै गरेको फेरि त्यो पनि फेलै हुन्छ जस्तो लाग्छ मलाई.
7: समान कामको लागि

0: यसको मुख्य कारण चाहिँ के देख्नुहुन्छ?
1: यसमा चाहिँ दुई तिनवटा कारण, एउटा चाहिँ कानून त बन्यो तर त्यो कानूनको मर्मसँगै आई थिङ्क त्यो हाम्रो सोसाइटल भ्यालुज र नियम चाहिँ बनेन होला कि। अनि पहिलादेखि नै यो कानून बन्न बन्नुभन्दा अगाडि नै गरिरहेको प्र्याक्टिस जुन थियो नि डिस्क्रिमिनेसन, जस्तो हाम्रो यो कृषि क्षेत्रमा त यो कानून बन्नुभन्दा अगाडिदेखि नै महिला पुरुषहरू काम गर्थ्यो नि, त्यहीखेर पनि ज्यालामा विभेद थियो त्यहाँ, जहिले पनि महिलालाई कम अलिक कम, पुरुषलाई त्यही काम गर्दा अलिक ज्यादा। सो यो चाहिँ कता कता त्यो दौडिने त्यो चाहिँ यसलाई मल्टिप्लाई हुँदै हुँदै अहिलेसम्म आइरहँदा पनि अलिकति ज्यालामा विभेद चाहिँ देखिन्छ। अनि अर्को चाहिँ यो हाम्रो ज्याला निर्धारण गर्ने पनि हाम्रो समितिहरू गठन गरे हुन्छ नि त, यो त सरकारले एउटा ज्याला भने तापनि आफ्नो कमिटिजहरू गठन गरेर पनि त्यो ज्याला निर्धारण गरिन्छ। अनि स्पेसल सेक्टरमा जस्तो चियामा छुट्टै ज्याला निर्धारण गर्न पाइन्छ होइन। सो यस्तो स्पेसल सेक्टर र जुन ज्याला निर्धारण गर्ने कमिटिजहरू समिति बने हुन्छ त्यो पनि यो कुराहरू चाहिँ अलिक मजासँगले प्रस्टेर हुँदैन, अनि उहाँहरूले चाहिँ कार्यान्वयन गर्ने हो नि त खास। सो त्यो त्यहाँ पनि अलिकति ग्याप छ। उहाँहरूले चाहिँ के भन्नुहुन्छ भने ज्याला निर्धारण एउटा चाहिँ युनिफर्म ज्यालाको एउटा रेट भयो जुन गभर्मेन्टले यति चाहिँ बेसिक आधारभूत मिनिमम स्यालेरी चाहिँ यति हुनैपर्छ भनेर, त्यसपछि कन्टेक्स्ट अनुसार ज्याला निर्धारण समिति जुन गर्छ उहाँहरूले चाहिँ आफ्नो भौगोलिक स्थिति आफ्नो त्यहाँको अर्थतन्त्रलाई चाहिँ विचार गरेर फेरि ज्याला निर्धारण गर्नुहुन्छ नि त। त्यहाँ पनि उहाँहरूको यो महिला र पुरुषको ज्यालामा चाहिँ अहिलेको यो स्थिति, यो भौगोलिक स्थिति, हाम्रो आर्थिक स्थिति, यो जिल्लाको यो ठाउँको र महिला र पुरुषले पाउने कुराको जे छ त्यसलाई नै अलिकति निरन्तरता दिएको जस्तो पनि देखिन्छ। सो त्यो कारणहरूले पनि गर्दा र एकैचोटि त्यो त्यसलाई चेन्ज गर्दाखेरि आफ्नो पुस्टाक पनि होला फेरि इम्प्लोयरहरूबाट, उहाँहरूले त यो त सुविधा भयो नि त उहाँहरूलाई त कि कम पैसा तिर्दा पनि मैले चाहिँ काम पाइरहेको छु भने किन यहाँ यसमा परिवार चाहिँ गरिरहने जब कि कसैले केही भनेको छैन भन्ने खालको कुराहरू पनि हुन्छ। र यो अलिकति चाहिँ अनौपचारिकताबाट औपचारिकतामा जाने बित्तिकै यसमा चेन्जेस चाहिँ आउँछ, किनकि हामी जस्तो अफिसको सेटिङमा त एउटै खालको काम गरिरहेको छ भने कि त उसले पेपरै मिलाउनु पर्यो र उसले उसको चाहिँ दुईजनाको दरबन्दीदेखि लिएर उसको चाहिँ टाइटल, उसको जबको टाइटल जे छ त्यसमा चेन्ज नलैकन त समान एउटै म्यानुअलको दुवैजना म्यानेजर एउटालाई चाहिँ म 10,000 दिन्छु किनकि महिना हो, अनि म पुरुषलाई 50,000 दिन्छु भन्न अलिकति उसलाई गाह्रो हुनसक्छ होइन, किनकि त्यो चाहिँ सबै कन्ट्राक्चुअल अब्लिगेसन्सहरूदेखि लिएर यो चाहिँ पेपर वर्कहरू भएको हुन्छ, अनि यसमा चाहिँ अब मुद्दा हाल्छौँ भनेर पनि हामी श्रम अदालत जान सक्ने स्थिति हुन्छ। सो यो सबै परिवेशले पनि यो गर्न सक्ने र नगर्न सक्ने आधारहरू चाहिँ सिर्जना हुन्छ। अनौपचारिक क्षेत्रमा भले यो चाहिँ क्यासमा पैसा दिइन्छ, उसले उजुर बाजुर गर्न जानलाई पनि त्यति धेरै प्रमाण हुँदैन, उनले कति धेरै श्रमिकहरू जानुहुन्छ नि त न्यायिक न्यायिक समिति र यही केसलाई लिएर, तर उहाँहरूले अन्तिममा गएर यो बुझाउनलाई चाहिँ उहाँसँग इनफ एभिडेन्सै हुँदैन, प्रमाणै पुग्दैन होइन। सो त्यसले गर्दाखेरि अलिकति औपचारिक सेटिङमा चाहिँ यो अलिक कमै गर्न सकिन्छ होला, जति चाहिँ अनौपचारिक सेटिङमा चाहिँ हामीलाई अझै धेरै गरिरहन्छ। सो यसको एउटा अर्को सल्युसन भनेको चाहिँ यो अनौपचारिकताबाट हामी औपचारिकता जाने जुन रणनीति गभर्मेन्टले अप्नाएको छ यसलाई नै अलिक भनेको रूपमा यसलाई सक्सेस चाहिँ गराउनु पनि हाम्रो चाहिँ दायित्व हुन्छ होला।
0: राज्यको संयन्त्र प्रभावकारी भएन भन्न चाहिँ कति हुनेछ?
1: उयो छ, यसलाई त राज्यको संयन्त्र प्रभावकारी नभएकै त हो नि होइन, किनभने यो समिति बनाउने अनि यसको त अनुगमन पनि हुन्छ नि त। यदि अनुगमन लेबर अफिसहरूले अनुगमन गरेको थियो भने त यो राज्यको प्रणाली त राम्रोसँगले काम गर्थ्यो होला नि त। सो यसलाई त्यसरी भन्नलाई पनि एकदम मजाले नै सकिन्छ जस्तो लाग्छ, किनकि आफूले बनाएको कानून, आफूले बनाएका नीतिहरू चाहिँ इम्प्लिमेन्ट भएको छ कि छैन भनेर हेर्ने जिम्मेवारी पनि राज्यको नै हो। र यो कानुन चाहिँ मैले एकचोटि कानुन बनाएँ अब मेरो काम सक्यो भन्ने खालको तरिकाले त राज्य सञ्चालन हुँदैन नि त। यो कानुन बनाएपछि यसलाई चाहिँ पूर्ण रूपमा पालना गराउनको लागि पनि राज्यको त्यति नै भूमिका हुन्छ। र यदि समान समान कामको लागि समान ज्याला भन्ने कुराहरू चाहिँ हाम्रो कानुनमा स्पष्ट रूपमा लेखिएका छन् र यसको चाहिँ कार्यान्वयन भएको छैन भने त यसमा कतै न कतै हामीले त राज्यलाई नै क्वेसन गर्न सक्नुपर्छ र यो गर्नु पनि पर्ने कुरा नै हो जस्तो लाग्छ मलाई।
2: कार्यक्रम देश परदेशमा हामी श्रम बजारमा महिलाको अवस्था, आन्तरिक तथा वैदेशिक रोजगारीका अवसर र चुनौती, विद्यमान कानूनी तथा नीतिगत व्यवस्था, कार्यान्वयनका कमजोरी र आउँदा दिनमा आवश्यक सुधारका विषयमा श्रम तथा आप्रवासन विज्ञ अधिवक्ता सन्ध्या सितौलासँग कुराकानी गरिरहेका छौं। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
3: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
4: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
3: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
4: घर बाहिर भएमा रूख बाँसको झ्याङ वा अग्ला तार मुनि नबसौं,
3: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
4: नदी तलाउ वा पोखरीबाट टाढा बसौं,
3: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौं।
5: क्लासिक टेकको 60th एनिभर्सरी अफर, जतिमा पायो त्यतिमा पायो, बजेट र प्याकेज तपाईँकै बुझाएको, अब इन्टरनेट टिभी र वाइफाई सिक्स राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई 12,000 इन्टरनेट बोनस, सम्पर्क 9801000477। क्लासिक टेक, जतिमा पायो त्यतिमा पायो।
6: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायस, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाड सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा,
6: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
7: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
8: प्राविधिक शिक्षा आजको आवश्यकता।
9: मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त उत्कृष्ट शैक्षिक संस्था नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण भक्तपुरमा बी आर्किटेक्ट, बीई सिभिल, सिभिल एण्ड रुरल, कम्प्युटर, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, इन्फर्मेशन एण्ड कम्युनिकेशन इन्जिनियरिङ तथा बीई सिभिल फर डिप्लोमा होल्डर्स कार्यक्रममा भर्ना खुल्यो।
8: प्रवेश परीक्षा असार 25 गते बिहिबार।
9: थप जानकारीका लागि नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण 4 भक्तपुर,
8: फोन 01-5121-12-21-00, 97-4-18-20-96,
9: वेबसाइट www.nec.edu.np।

0: Sweet Sakura, Kashita Bizar, Zulu Radio Network. उज्यालो रेडियो नेटवर्कमा तपाईं अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशभरिका विभिन्न एफएम स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रममा तपाईं आफूले चाहेका बेलामा उज्यालोअनलाइन.com बाट सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी श्रम बजारमा महिलाको अवस्था, आन्तरिक तथा वैदेशिक रोजगारीका अवसर र चुनौती, विद्यमान कानूनी तथा नीतिगत व्यवस्था, कार्यान्वयनका कमजोरी र आउँदा दिनमा आवश्यक सुधारका विषयमा श्रम तथा आप्रवासन विज्ञ अधिवक्ता सन्दर सितवलासँग कुराकानी गरिरहेका छौं। अब उहाँसँगको थप कुराकानी सुनौं।
1: पछिल्लोसम्म गार्मेन्टको टेक्सटाइलको कुराहरू पनि आइरहेको छ र त्यो क्षेत्रमा पनि अलिकति संकट छ भन्ने कुराहरू सुनिन्छ। यसमा चाहिँ अलिकति धेरै महिलाहरू आबद्ध हुनुहुन्छ भन्ने कुराहरू पनि जोडिन्छ यसमा होइन। यो संकटले गर्दाखेरि उहाँहरूको रोजगारीमा चाहिँ असर कतिको पर्ला?
2: एकदमै ठिक कुरा भन्नुभयो, किनकि हामीले जहिले पनि महिलाहरूलाई चाहिँ अल्टरनेटिभ के हुन सक्छ त रोजगारी त उनीहरूको लागि जहिले हामीले यो चार होइन अनि अब गराए फिर काम घरेलु श्रमिक अब वृद्ध बालकहरूलाई बच्चाहरूलाई हेर्ने स्याहार सुसारको काम भन्दा बाहिर गएर चाहिँ के होला त अल्टरनेटिभ भन्दाखेरि चाहिँ गार्मेन्ट चाहिँ एउटा एकदमै राम्रो अल्टरनेटिभ हुन सक्छ भन्ने हिसाबले चाहिँ गार्मेन्टमा धेरै महिला दिदीहरू जोडिन जानुभयो, धेरै अब अन्य देशहरू जानुभयो होइन। तर अहिले यो जुन गार्मेन्टको सेक्टर खुम्चिरहेको वा त्यहीभित्र हुने विभिन्न किसिमको दुर्व्यवहारहरू वा वर्किङ कन्डिसन ओएसएसका कुराहरू चाहिँ राम्रो नभएको कारणले गर्दाखेरि धेरैवटा ठाउँमा हाम्रो नजिकको ठाउँबाट चाहिँ गार्मेन्टमा पनि धेरै श्रमिकहरू जान नसक्ने अवस्थाहरू चाहिँ भइरहेको छ भन्ने कुरा चाहिँ हामीले आकलन गर्न सक्छौँ। यसको चाहिँ प्रत्यक्ष असर त महिलालाई नै हुन्छ, किनकि यो एउटा एकदमै राम्रो औपचारिक क्षेत्र थियो नि त जहाँ महिला दिदी बहिनीहरू जानुहुन्थ्यो, उहाँहरू काम गर्नुहुन्थ्यो, यसमा एउटा विशेष किसिमको सिप सिकेर आउनुहुन्थ्यो, जुन सिप उहाँहरूले नेपालमा आएर पनि भोलिका दिनमा होइन कतिजनाले चाहिँ यहाँ आएर पनि त्यसमा कामहरू गरिरहनु भएको दिदी बहिनीहरू पनि हुनुहुन्छ होइन। सो यो सम्पूर्ण कुरामा चाहिँ एउटा त महिलाहरूको डाइभर्सिफिकेसन अफ स्किल्स हुन्थ्यो होइन, जब्सहरू अलिकति डाइभर्स हुन्थ्यो। दोस्रो भनेको महिला दिदी बहिनीहरू फर्केर जब आउनुहुन्छ नि रिटर्नी भएर आइसके पनि आफ्नै देशमा पनि केही स्वरोजगारीमा उहाँहरू लाग्न सक्ने एउटा स्थिति बन्थ्यो। र यसमा चाहिँ यो चाहिँ अलिकति औपचारिक भएको कारणले गर्दाखेरि यहाँभित्र हुने दुर्व्यवहार नभएको त होइन, तर पनि अलि न्यून चाहिँ हुन्थ्यो, किनकि यसमा चाहिँ अलिकति राज्यको आँखा पुग्न सक्थ्यो र यो क्षेत्रमा चाहिँ लेबर इन्स्पेक्सन्सको पनि एउटा केही गर्न सकिन्थ्यो नि त। सो त्यो भएको कारणले गर्दाखेरि चाहिँ यो औपचारिक क्षेत्रतर्फ पनि महिला दिदी बहिनीहरू जाने अनि यो रेकर्डेड हाम्रो नेपालबाट जाँदाखेरि पनि उनीहरूसँगले जान पाइने होइन, जुन हामीले घरले श्रमिक भएर जानलाई हामीलाई अझै पनि गाह्रो छ। हामी ग्रामीण क्षेत्रमा जाँदाखेरि चाहिँ त्यो कुरामा पनि सहजता छ। सो महिलाहरूले एकदम खुलेआम मजासँगले म चाहिँ गार्मेन्टमा काम गर्न गएको म विदेश गएको हुँ भनेर जान सक्ने अवस्था पनि थियो, जसलाई चाहिँ मैले पनि ठुलो कुरो भन्न चाहन्छु होइन। यो किचुपी जाने इन्डियाको माटोबाट जानु जुन प्रवृत्तिमा चाहिँ यसरी महिलाहरूले आफै गएर जानु पाउनु सबैजनासँग विधान आएर जान पाउनुलाई पनि यसलाई चाहिँ ठुलो कुरोको रूपमा हामीले लिन्थ्यौँ। अनि पक्कै पनि यसले महिलालाई चाहिँ अझ धेरै पुरुषलाई पनि गर्छ, धेरै पुरुष जानुभएको छ गार्मेन्ट वर्करको रूपमा, तर महिलाहरूको लागि चाहिँ एकदमै राम्रो एउटा क्षेत्र थियो। त्यो खुम्चिँदाखेरि चाहिँ यसले महिनाहरूलाई अलि समस्या चाहिँ पाँच जस्तो लाग्छ
1: मलाई। त्यो वैदेशिक रोजगारीमा पनि केन्द्रित त हो, जस्तै पछिल्लो समय वैदेशिक रोजगारीमा जाने महिलाहरूको आकर्षण चाहिँ कस्तो देख्नुहुन्छ?
2: महिलाहरूको पहिला पनि आकर्षण थियो नि होइन, तर अहिले झन बढेर गएको छ होइन। अब यो चाहिँ सोसियल मिडियालाई पनि एकदमै धेरै यसको लागि चाहिँ एउटा बिउ रोप्ने काम चाहिँ सोसियल मिडियाले पनि गर्छ होला। अनि यो घुम्ने कल्चर होइन, जाने ठाउँ घुम्ने हेर्ने अनि सोसियल मिडियामा त्यो आउने कुराले चाहिँ महिलाहरूको कतै न कतै मिल्ने गर्ने त्यो क्षमतालाई पनि यसले चाहिँ कतै न कतै कुनै न कुनै रूपमा चाहिँ इन्फ्लुएन्स पनि गरिरहेको हुन्छ एउटा। अर्को धेरै अहिलेको नयाँ नयाँ जेनेरेसनको महिलाहरू त अलिक उहाँले त हामीभन्दा अलिक धेरै उहाँहरूलाई चाहिँ पहुँच पनि भयो नि त यो शिक्षामा पहुँच भयो सोसियल मिडियाले गर्दाखेरि पनि यो आन्तरिक मात्रै होइन कि बाहिर संसारमा पनि के कस्तो कुरा छ भन्ने कुरामा उहाँहरूको अलिकति पहुँच भयो होइन र उहाँको एउटा जेनेरेसन चाहिँ बाहिर गइसक्नु भएको कारणले गर्दाखेरि वैदेशिक रोजगारीमा जाने भन्ने कुरो चाहिँ त्यति धेरै नौलो र चुनौतीपूर्ण पनि उहाँलाई नलाग्न सक्छ क्या यसको अर्को आकर्षण बढ्नुको कारण भनेको फेरि देशमा केही छैन भन्ने कुरा पनि हो होइन मलाई चाहिँ देशमा म मेरो स्किललाई मिल्ने खालको सुहाउँदो खालको यहाँनिर चाहिँ कामै छैन त्यही भएको भएर र धेरै महिला दिदीहरू चाहिँ नेपालमै बसेर पनि सुरक्षित छु त मलाई कति धेरै पीडा छ मलाई कति धेरै भायोलेन्स छ यति धेरै डिस्क्रिमिनेसन छ भने बरु म योबाट भाग्छु बाहिर जान्छु जे होला पीडा पाइहालेँ पाइनँ भने त पैसा कमाएर ल्याउँछु भन्ने खालको यो सोचाइले पनि धेरै महिला दिदी बहिनीहरू चाहिँ अहिले चाहिँ वैदेशिक रोजगार पहिला पनि जानुहुन्थ्यो अहिले चाहिँ मजाले नै उहाँहरू निर्णय गर्दा जानु पनि थाल्नु भएको छ जस्तो आकर्षण चाहिँ दिन बढी नै जान्छ जस्तो लाग्छ।

0: र त्यसमा अर्को कुरा भनेको एजेन्ट मार्फत जाने र त्यसले गर्दाखेरि विदेशमा गइसकेपछि अलिकति समस्यामा पर्ने दुःख पाउने भन्ने अनुसारको काम नपाउने अनि सिप नसकेर भाषा नसकेर जाँदाखेरि थप समस्याहरू पनि निम्तिन सक्ने भन्ने कुराहरू पनि अस्ति भर्खर मन्त्रीजीले पनि बताउनु भएको थियो। 70-70 हजार महिलाहरूले चाहिँ सिप बिना गएर अथवा भाषा नसिकिन जाँदाखेरि समस्यामा पर्नुभयो भन्ने कुरा, त्यो अवस्था चाहिँ किन छ?
1: डेस्परेट भएर जो मान्छे माइग्रेट गर्छ, यो जुनै पेसामा पनि तपाईँ आन्तरिक रोजगारीमा पनि कोही मान्छे मसँग केही छैन अरू उपाय, मैले बाध्यता छ, मलाई म जसरी पनि काम गर्छु भन्यो भने मैले त्यहाँ भएका पीडा उत्पीडन सबै सहन्छ क्या। सामान जाँदा छैन पनि उसले सहन्छ, उसलाई धेरै घन्टासम्म काम लागेको छ भने पनि उसले सहन्छ, त्यहाँ केही दुर्व्यवहार भयो भने उसले सहन्छ, किन सहन्छ भन्ने चाहिँ ठुलो प्रश्न हो। किनकि उसलाई त्यहाँबाट त्यो श्रमबाट निक्लिने बित्तिकै अर्को श्रम छैन नि त उसलाई। सो त्यो स्कार्सिटीले गर्दाखेरि चाहिँ मान्छेले कम्प्रोमाइज गर्छ। सो हाम्रो माया दिदी बहिनीलाई पनि यहाँ उहाँले उहाँको उहाँहरूले खासै यति धेरै यादव नेपालभित्रै चाहिँ हामीसँग उहाँले पाउने उहाँले रोजगारीको अवसर पाउने पनि निम्न चान्सेसहरू छ। वैदेश रोजगारीमा दुःख गरेर जानुहुन्छ, त्यहाँ पुगिसकेर त्यहाँ पनि उहाँहरूलाई केही किसिमको उहाँ समस्या पर्नु भयो भने उहाँहरू त्यसलाई सहरै बस्नुहुन्छ कि धेरै जसोले चाहिँ। अर्को भनेको किन यत्रो धेरै उहाँहरू यही नेपालीबाट ठगिना पर्नुहुन्छ भन्दाखेरि, वैदेशिक रोजगारीमा जाने भनेको अझै पनि मान्छेले मजाले खुल्याम भन्न सक्ने स्थिति धेरै महिला दिदीबन्दा छैन पनि हुन्छ। किनकि त्यसको चाहिँ आफ्नै स्टिग्माको पाटो पनि छ, ए वैदेशिक रोजगारीमा म विदेश जाने भन्ने बित्तिकै फटा भइ अब नराम्रो काम गर्न गइयो होला, त्यहाँ गएर अब सबै दिदीबहिनीहरूलाई कायलाई कि विदेशमा गएर आएपछि यसलाई कसम कसैले केही हिंसा गरे होला भन्ने जुन हाम्रो दृष्टिकोण छ, सोसाइटीको दृष्टिकोण छ, त्यसले पनि कति हदसम्म त महिलाहरूलाई खुलेआम निर्णय गरेर यो सबैसँग सहमति लिएर जान सक्ने स्थिति नै छैन। धेरै महिला दिदीबहिनीले के गर्नुहुन्छ, आफ्नो घर परिवारको धेरै साथीभाइ मान्छेलाई भन्नु नै भएन, नभनेपछि के हुन्छ कि उहाँले त्यो सपोर्ट पनि पाउनुहुन्न नि त। यदि मैले चाहिँ मेरो आफन्तहरूलाई भने कि म वैदेशिक रोजगारीमा जाँदैछु के गरौँ भनेर मैले सल्लाह मागेँ भने त्यो मैले सल्लाह पाउँछु, अब म के गर्छु, म आफ्नो परिवारहरू कसैलाई भन्दिनँ किनकि मलाई डर छ, मैले भने पनि मलाई जान दिँदैनन् वा केही न केही भन्छन्, बरु म मैले फेसबुकमा भेटाएको साथी होला वा मैले मेरो साथीबाट चिनेको कोही अरू साथी होला उनीहरूलाई चाहिँ म अलि धेरै विश्वास गरेर उनीहरूको चाहिँ साथ लागेर चाहिँ म वैदेशिक रोजगारको बाटो तय गर्छु। सो यो डिफ्रेन्सले गर्दाखेरि पनि नेपालदेखि नै उहाँहरू चाहिँ समस्यामा पर्दै जानुहुन्छ, अनि त्यसको चाहिँ इफेक्ट भनेको वैदेशिक रोजगारीको यात्रामा पनि भयो र उहाँ पुगिसके पनि सकेपछि पनि समस्या पर्ने कुराहरू हुन्छ भने फर्किँदा पनि उहाँहरूलाई त्यो समस्याबाट चाहिँ उहाँहरू चाहिँ निस्किन सक्नुहुन्न। सो यो चाहिँ एकदमै चक्र बन्न जान्छ कि, तर त्यो भनिरहँदा कोही कोही महिलाहरू चाहिँ सबै मेरो आफ्नो चाहिँ अब हामीले त्यसमा रिसर्च पनि गर्ने गराएको छ, यो सबै इन्टरमिडिएट्सको थ्रुबाट जाने महिलाहरूले चाहिँ गएर दुःख पाउँछन् भन्ने पनि यो नारेटिभ पनि गलत हो है। किनकि कति धेरैजना चाहिँ हाम्रो इन्टरमिडिएट्स युज गरेर जानुहुन्छ, तर उहाँहरू एकदमै राम्रो काम गरेर कति सक्सेस स्टोरिजहरू पनि छ। सो यसलाई चाहिँ कुनै एउटा सेक्टरमा कुनै एउटा ग्रुप अफ पिपल वा एउटा एक्टरलाई एकदमै धेरै बर्डन वा एकदमै धेरै एक्सपेक्टेसन राख्नु पनि गलत हुन्छ कि एउटा एजेन्ट चाहिँ खतरा भइदिएर मेरो वैदेशिक रोजगारीको यात्रा सफल हुन्थ्यो भन्ने सोच्नु पनि गलत हो। कतिजना दिदीबहिनीहरू पुरै कानुनी प्रक्रिया पुऱ्याएर सबै कुरा गरेर सिप लिएर अनि भाषा सिकेर होइन सबै कुरा गरेर गएको महिला दिदीबहिनीहरू दुःख पाउनुभएको स्थितिहरू छ होइन। सो यसको क्रक्स चाहिँ के हो भन्दाखेरिमा, हामीले जति नै प्रिपेरेसन गऱ्यौँ भने पनि सर्टेन कुरा चाहिँ हाम्रो हातको बाहिर छ, त्यो भनेको चाहिँ रोजगारदाता कस्तो पर्छ र त्यो रोजगारदाताले चाहिँ आफ्नो देशको कानुनलाई कतिको पालना गर्छ, यो चाहिँ वैदेशिक रोजगारीमा जाने सबै क्षेत्रमा लागू नभए पनि घरेलु श्रमिकको रूपमा जानेहरूको लागि चाहिँ एकदमै महत्वपूर्ण प्रश्न हो क्या। औपचारिक क्षेत्रमा जानेहरू श्रमिकको लागि चाहिँ रोजगारदाता खराब पर्यो भने त उनीहरूसँग त विभिन्न कानुनी बाटोहरू छ, उनीहरूले आफ्नो रोजगारदाताको विरुद्धमा मुद्दा हाल्छन् होइन, त्यो आफ्नो एजेन्सीभित्र त्यो जुन इन्डस्ट्रीभित्रको ड्यु डिलिजेन्स हुन्छ, त्यहाँनिर चाहिँ ग्रिभेन्स ह्यान्डलिङ मेकानिजम हुन्छ, त्यो हुन्छ। तर यो चाहिँ एउटा घरमा जान्छ उसको लागि त त्यो घरको इन्भाइरोमेन्ट कस्तो छ भन्ने कुराले एकदमै ठुलो म्याटर गर्छ नि त। अनि यहाँबाट चाहिँ एकदम राम्रो इन्टेन्स काउन्सिलले त्यो इन्टरमिडिएटले राम्रो सोचेर पठाएको होला. हाम्रो पठाउने जुन संस्था हुनुहुन्थ्यो उहाँले पनि एकदमै राम्रो सोचेर पठाउनु भएको पनि हुनसक्छ. तर उहाँ गएर उहाँको हातभन्दा बाहिरको कुरा भनेको श्रम यहाँका रोजगारदाता कस्तो छ, सो यो सम्पूर्ण डिस्कसन्समा एकदम इम्पोर्टेन्ट कुरा भनेको थियो गभर्मेन्ट टु गभर्मेन्टको नेगोसिएसन कस्तो भएको थियो. र यदि हाम्रो श्रमिकले चाहिँ मेरो रोजगारदाता यस्तो छ है भनेपछि भलै त्यो घरभित्रकै सेटिङ भए पनि उनले चाहिँ रिग्रेसलको एक्सेस कस्तो हुन्छ भन्ने प्रश्न चाहिँ महत्वपूर्ण हुन्छ. न त कि हामी चाहिँ अहिले के गर्छौँ भने हामीले नेपालभित्रकै मान्छेहरूलाई चाहिँ यिनीहरूले गर्दाखेरि यो खराब भयो मात्रै भन्छौँ, तर उनीहरूको हातभन्दा बाहिरको कुरा जब डेस्टिनेसन कन्ट्रीको इम्प्लोयरै ब्ल्याकलिस्टेड थियो र इम्प्लोयरै खराब छ र हाम्रो श्रमिकले चाहिँ त्यहाँ ज्यादा जति भोग्नु पर्यो भने त त्यसको त रिग्रेसन मेकानिजम अर्कै हुन पर्यो नि त. सो आई थिङ्क यो पाटोहरूबाट सोच्न पनि एकदम जरुरी छ.
0: सरकार जितेजीको जुन हाम्रो कुराहरू चलिरहन्छ भनेर धेरै देशहरूमा छन् अहिले, त्यो चाहिँ अझै बढाउनु पर्छ भन्ने कुरा अलिकति तपाईँले प्रश्न पारिदिनु पाएको छ. त्यसको महत्व चाहिँ के हुन्छ खासमा?
1: यो जी टू जी भनेको चाहिँ कम्तीमै दुईटा सरकार बीच हुने नेगोसिएसन पनि हो नि त. यहाँ चाहिँ पठाउने श्रमिक पठाउने सरकारले पनि आफ्ना कुराहरू राख्छन् कि मेरो श्रमिकलाई चाहिँ यति चाहिँ यो चाहिँ मिनिमम मलाई यति चाहिँ उसको राइट्सहरू चाहिँ इन्स्योर भएको हुनुपर्छ. सो यो पुरै यो चाहिँ राइट बेस्ड अप्रोचको फिलोसफीमा हो कि न त कि प्रोटेक्सनको बेस्ड अप्रोचको फिलोसफीमा. जब हामी राइट बेस्ड अप्रोच भन्छौँ भने यो श्रमिक जान्छ उसका विभिन्न अधिकारहरू हुन्छ, उनको अधिकारहरू चाहिँ ऊ यहाँबाट आफ्नो देश छोडेर अर्को देश पुगिन्जेलसम्म र त्यहाँ काम गरिरहेर त्यहाँबाट फर्किएर आफ्नो देश आइन्जेलसम्म चाहिँ त्यो अधिकारहरू चाहिँ सुनिश्चित हुनु पर्यो उसको, होइन? त्यो भएको कारणले गर्दाखेरि हामी जति पनि बायलेटरल एग्रिमेन्ट्सको कुराहरू गर्छौँ, हामी यो जी2जी नेगोसिएसनका कुराहरू गर्छौँ, यो चाहिँ एकदमै राम्रो प्लेटफर्म हो जहाँ दुवै पक्षको सरकारले चाहिँ बसेर आफ्नो काम होइन अनि आफ्नो वातावरण आफ्नो श्रमिकको अधिकारका बारेमा चाहिँ समीक्षा गर्न पाउँछ. अनि एकचोटि हामीले बायलेटरल एग्रिमेन्ट साइन गरिसके पछाडि के हुन्छ भने बायलेटरल एग्रिमेन्टमा त बेसिक मिनिमम हाम्रो लेबर राइट्सका कुराहरू त इन्स्योर भएको हुन्छ, जसमा चाहिँ अब बेसिक जस्तो भनौँ उसले पाउनुपर्ने कारो पारिश्रमिकको तोकिएको हुन्छ, उसले काम गर्नुपर्ने 8 घण्टाको बारेबाट तोकिया हुन्छ, उसले पाउनुपर्ने छुट्टीको बारेबाट तोकिया हुन्छ, उसले पाउनुपर्ने सामाजिक सुरक्षाको बारेबाट तोकिया हुन्छ, उसले चाहिँ घर आउन पाउने अधिकारका बारेबाट कुराहरू तोकिया हुन्छ. सो त्यति हुने बित्तिकै चाहिँ उसले चाहिँ कुनै न कुनै रूपमा यी कुराहरू भएनन् भने चाहिँ मसँग कानुन उपचार जान पाउने मेरो बाटो छ भनेर एउटा श्रमिक पनि बलियो बन्छ कि मसँग यति यति अधिकार छ र यो कुरामा मलाई पनि केही समस्या भयो भने म यहाँ जान्छु भनेर कष्ट हुन्छ बलियो बन्छ भने सरकारलाई पनि पठाउने देशको सरकारलाई पनि मैले मेरो श्रमिकको लागि चाहिँ यति यति कुराको लागि माग गरेछु त्यो भएन भने मैले चाहिँ त्यसलाई निगरानी गर्नुपर्छ हेर्नुपर्छ र त्यो मोनिटरिङको मेकानिजम र केही पर्यो भने म पनि उसको तर्फबाट चाहिँ यसमा वकालत गर्छु वा उसलाई चाहिँ संरक्षण दिन्छु भन्ने खालको पठाउने देशको गभर्मेन्टमा पनि त्यो एउटा त्यो कुराको चाहिँ विजयरोपण हुन्छ भने जो चाहिँ हामीलाई होस्ट गर्ने कन्ट्री हुन्छ डेस्टिनेसन कन्ट्रीको गभर्मेन्टलाई पनि मैले यति कुरा चाहिँ इन्स्योर गरेको छु भनेपछि यसलाई चाहिँ फुलफिल गर्नुपर्ने मेरो चाहिँ अभिलेक्षण हो भनेर उसले त्यसलाई चाहिँ सिरियसली लिन्छ. सो यो तिनै तर्फबाट चाहिँ आफूले गर्नुपर्ने कामहरूमा चाहिँ प्रष्टता पनि आउँछ, एउटा त्यो भयो. अर्को चाहिँ हामीले बायोलेटरल एग्रिमेन्टहरू गरिसके पछाडि चाहिँ एकचोटि एग्रिमेन्ट गर्नु सुपरहरू बस्ने होइन, त्यसको समीक्षा हुन्छ टेक्निकल कमिटीको मिटिङ भलै हाम्रो केसमा खासै टेक्निकल कमिटीको मिटिङ पनि बस्दा छैन होइन, तर हामीले पनि यहाँ हुन्छ कि बायोलेटरल एग्रिमेन्ट कि हरेक 2 वर्षमा चाहिँ हामी फेरि समीक्षा गर्छौँ, टेक्निकल कमिटीको मिटिङ बस्छ. त्यो मिटिङमा चाहिँ हामीले यो सबै कुराहरू चाहिँ श्रमिकहरूको 2 वर्षभित्रमा श्रमिकहरूले चाहिँ होइन बायोलेटरल एग्रिमेन्ट त गरौँ तर मलाई एकदमै दुःख मात्रै भयो वा मलाई चाहिँ रोजगारीमा यस्तो यस्तो समस्या भयो भने पनि गभर्मेन्टले अब यो टेक्निकल कमिटीको मिटिङमा चाहिँ उसले यो प्रश्न पार्छ क्या कि तपाईँ हाम्रो बायोलेटरल एग्रिमेन्टमा यो कुरा भएको थियो तर पनि अझै हाम्रो श्रमिकहरूले चाहिँ यो समस्याहरू भोगिरहनु परेको छ भनेर श्रमदाताको देशको हाम्रो रिप्रेजेन्टेटिभसँग कुरा हुन्छ. सो यसले चाहिँ कतिवटा कुराहरू चाहिँ समाधान पनि गर्छ, त्यसले त्यो भएको कारणले गर्दा पनि यसको महत्व चाहिँ अलिक बढी नै हुन्छ. अब जस्तो कोभिडको सिचुएसनमा जहाँ कसले ल्याउने वा कसले पठाउने भन्ने कुराको अनुरोधता थियो नि, यस्तो खालको कुरामा पनि एग्रिमेन्टमा बोलेका कुरा थियो भने हामीलाई अझ सहज हुन्थ्यो कि हामीले चाहिँ जो देशमा हाम्रो श्रमिकहरू जानुभएको छ त्यो देश हामीले लेखेको थियौँ बायोलेटरल एग्रिमेन्टमा भने उनीहरूको दायित्व हुन्छ, उनीहरूको अभिलेक्षण हुन्छ कि सेफली उनीहरूलाई चाहिँ आफ्नो देश फिर्ती पठाउनु, यस्ता कुराहरू पनि बोलिएको हुन्छ. सो यसको चाहिँ महत्व चाहिँ एकदमै हुन्छ.
0: यो अलिकति तथ्याङ्कमा पनि जानुहुन्छ, तपाईँ अनुसन्धान पनि गराउनु भएको हुन्छ यो क्षेत्रमा बढी दखल दिनु भएको भएर समस्यामा पनि बेला विशेष गरी हामीले अलिकति हिंसाका कुराहरू गर्छौँ होइन ठगीका कुराहरू गर्छौँ त्यसको बारेमा अलिकति तथ्याङ्कहरू थाहा पाउनु भएको छ वैदेशिक रोजगारीमा चाहिँ यति भइरहेको छ अथवा नेपालमा त्यस्तो के छ भन्ने खालको
1: अहिलेको मलाई रिसेन्ट त थाहा छैन तर हाम्रो फरेन इम्प्लोइमेन्ट बोर्डले वैदेशिक रोजगार बोर्डले सबैभरि निकालिएर आउँछ नि त यसको तथ्याङ्कहरू के कति हाम्रो यो डिपार्टमेन्ट अफ फरेन इम्प्लोइमेन्टमा पनि यसको चाहिँ उजुरीहरू कति पर्यो भन्ने खालका तथ्याङ्कहरू छन् जुन भयावह नै छ भन्नुपर्छ होइन जुन हामीले अब हरेक दिन दुई तिनवटा चाहिँ मृत्यु भएको केसहरू पनि हामीले आइरहेछ भनेर भनेको हामीले भर्खरै पनि यो फरेन इम्प्लोइमेन्ट बोर्डको रिपोर्टहरूमा हामीले देखिरहन्छौँ अङ्गभङ्ग भएका र मृत्यु भएका श्रमिकहरू नै हामी दैनिक जस्तो दसजना जस्तो हुन्छौँ भन्नेले नै एउटा आकलन गर्छ नि कि हामी हाम्रो सिचुएसन कस्तो छ भन्ने कुरामा होइन हरेक दिन जस्तो तीन हजारदेखि 35,000 श्रमिकहरू वैदेशिक रोजगारको यात्रा तय गर्नुहुन्छ र हरेक दिन हामी आजदेखि 10 चाहिँ अङ्गभङ्ग र मृत्यु भएको व्यक्तिहरूलाई चाहिँ निश्चित गर्छौँ भन्ने बित्तिकै हाम्रो हिंसाको कुराहरू प्रत्यक्ष देखिएका कुराहरू पनि अब यसलाई चाहिँ धेरै नै मान्छु म होइन त्यो भएको कारणले गर्दाखेरि अनि कतिवटा केसेसहरू चाहिँ हाम्रो रिपोर्टै हुँदैन क्या किनभने महिलाको हिंसाको कुरा पनि एकदमै त्यो एकदमै चुनिएपछि मात्रै यो चाहिँ बाहिर आउँछ तर पुरुषको हिंसा पनि उत्ति नै छ क्या सो जहिले पनि हामीले हिंसा भन्ने बित्तिकै चाहिँ महिलामाथि हुने हिंसा र दुर्व्यवहारमा चाहिँ हाम्रो सबै हाम्रो डिस्कसन्सहरू केन्द्रित हुन्छ तर मैले अघि जुन आकलन दिइरहेको थिएँ आजदेखि 10 अङ्गभङ्ग भएर र मृत्यु भएर आउनुहुन्छ हरेक दिन त्यहाँ हेर्नुभयो भने 0.5% पनि महिला हुन भनेको हरेक दिन आउनेमा एउटा पनि एकजना महिलाको बढी हुने वा अङ्गभङ्ग हुने केस पनि कमी छ भनेको यति धेरै पुरुष पनि त यो समस्याबाट ग्रसित हुनुहुन्छ सो यो चाहिँ महिला र पुरुष भनेर हामीले दुईतर्फको एडभोकेसी गर्नुपर्नेमा पनि सरकारले चाहिँ मेरो नागरिकको भनेर चाहिँ यसलाई चाहिँ एड्रेस गर्नु जरुरी छ महिला जति महिलाको कुरा जति सँगसँगै पूर्ण हुन्छ केही भयो भने बित्तिकै एकदमै ठुलो कुरो बन्छ महिलाको होइन किनकि हामी अहिले पनि त्यो प्रोटेक्सनिस्ट अप्रोचमा छ नि त ऊ हाम्रो त इज्जतै गुम्यो महिला दिदी बहिनीलाई केही भयो भने होइन यस्तो राष्ट्रकै इज्जत गुम्यो भन्ने खालको कुराहरू पनि अभिव्यक्तिहरू पनि हामी धेरै सुनेका छौँ होइन त्यही भएर ध्यान लगाइहाल्नुहुन्छ उहाँहरूले तर पुरुषहरूको पनि त्यत्रो समस्या छ नि त हरेक जुन पुरुषहरू यति तातो घाममा काम गरेर आउनु भएको छ अङ्गभङ्ग भएर आउनु भएको छ त्योभन्दा पनि पुरुष फर्केर आएर चाहिँ के गर्नुहुन्छ उहाँको चाहिँ लाइफस्टाइल कस्तो छ भनेर तपाईँलाई अलिकति हेर्न खोज्नुभयो भने म्याक्सिमम 40-45 माथिको पुरुषहरूलाई तपाईँ डायलिसिस सेन्टरमा भेट्नुहुन्छ नि धेरैभन्दा धेरैको किडनीमा समस्या छ धेरै वैदेशिक रोजगारीबाट आउनुभएको व्यक्तिहरूमा केही न केही समस्याहरू हुन्छ नि हेल्थ वाइजको समस्यामा पनि धेरैजनाहरू पर्नु भएको छ र त्यो मल्टिप्लाई हुँदै जान्छ किनकि अब यो अहिले यस्तो गर्मी छ यहीँ यस्तो गर्मी छ यो गर्मी यो तापक्रम बढ्ने यो अरू प्रदूषणका कुराहरूदेखि लिएर ग्लोबल वार्मिङको कुराहरूले गर्दाखेरि पनि आई थिङ्क त्यसको प्रत्यक्ष असर हाम्रो श्रमिकहरू जो चाहिँ बाहिर काम गर्नुहुन्छ क्या भित्रको सेटिङमा भन्दा पनि त कन्स्ट्रक्सन अनि बाहिरै गर्नुहुन्छ एग्रिकल्चरमा जानुभएको साथीहरू बाहिरै काम गर्नुहुन्छ धेरै जस्तो रोडमै हुने कामहरू गर्नुहुन्छ होइन सो त्यसले गर्दाखेरि त्यसको प्रत्यक्ष भार चाहिँ नेपालबाट जानुभएको श्रमिकहरूले एकदमै धेरै नै भुक्नु गर्नुहुन्छ र यसको चाहिँ अबको 8-10 चाहिँ हामी यसको इफेक्टहरू पनि हेल्थ वाइज क्राइसिस एकदमै नै भुक्छौँ हामीले धेरैजना अहिले फर्केर आउनु भएकोमा पनि धेरै समस्याहरू देखिएको छ सो यसको एकदम राम्रो जवाफ भनेको के हुन्छ तपाईँको प्रश्नको भन्दा मूल समस्या परेको कुरा त हामीले सोचिरहेको थियो अलि देखिरहेको थियो तर अब एउटा युवा नै भन्छु नि म 40-45 वर्षको मान्छे 50 पनि नकाटेको मान्छे आएर ऊ चाहिँ लाइफ लङ चाहिँ मेडिसिनमा बस्नुपर्ने भन्ने कुरा चाहिँ एक त हामी जस्तो राज्य जहाँ चाहिँ यति धेरै स्रोतहरू छैन अनि त्यो कारणले गर्दाखेरि आई थिङ्क त्यो पनि एकदमै त्यो पनि समस्या हुन्छ अब चाहिँ
0: महिलाको लागि सुरक्षित वातावरण अब त्यो ठगीको सम्भावना कम अथवा त्यो देशमा होस् वा विदेशमा आन्तरिक श्रम बजारमा होस् वा बाहिर श्रम बजारमा होस् त्यसको सुनिश्चितताका लागि अब चाहिँ सरकारले के गर्नुपर्छ
1: सरकारले चाहिँ आन्तरिक रोजगारीलाई पनि एकदमै राम्रोसँगले मिनिमम रूपमा चाहिँ

0: गर्न सक्दैनन् होला महिलाहरूको क्षमतामै जुन प्रश्न गरिन्छ त्यो खालको वातावरणहरू कानूनमा चाहिँ गरिँदैन भने पनि व्यवहारमा गरिरहेको कुरालाई चाहिँ यो व्यवहारबाट पनि कसरी हटाउने होइन त्यसमा चाहिँ राज्यको अलि अझ धेरै निगरानी राज्यले चाहिँ त्यसलाई चाहिँ अझ त्यो मेकानिजममा पनि स्ट्रक्चरलमा पनि काम गर्नुपर्छ जस्तो लाग्छ दोस्रो होइन तेस्रो भनेको चाहिँ महिलाको चाहिँ यो अनपेड केयर वर्क भन्छौँ क्या हामीले त्यसलाई पनि कसरी हुन्छ भ्याल्यु गर्यौँ भने चाहिँ धेरैवटा यो स्ट्रक्चर इनक्वालिटिजको प्रब्लमहरू चाहिँ घट्छ हामीले एकचोटि चाहिँ लेबर सर्वेमा महिलाको कामलाई पनि एकचोटि सर्वे गरौँ न त भन्ने खालको कुराहरू उठेको कतिवटा देशमा गर्छन् पनि यो होइन उसले चाहिँ किनकि एउटा महिलाले फुल टाइम घरमा काम गरेको कारणले गर्दाखेरि उसले घरका चारा पुरुषलाई वा आफ्नो श्रीमानलाई अरू कोही मान्छेहरूलाई बाहिर काम गर्नु जानको लागि एउटा सिचुएसन क्रिएट गरिदिएको हो भने त्यो ऊ पनि बाहिर गएको भए त्यो घरको काम त कसैले गर्थ्यौँ त्यसको लागि हामी त्यो डोमेस्टिक वर्कर राख्थ्यौँ होला वा केयर वर्कर राख्थ्यौँ त्यसको पनि त भ्याल्यु त हुन्छ नि भनेपछि महिलाले आफ्नो घरमा गरेको कामलाई पनि एउटा भ्याल्युमा चाहिँ क्रिएट गरियो भने त्यसले पनि कतिवटा समस्यामा चाहिँ समाधान गर्छ जस्तो मैले एउटा इक्जाम्पल दिन्छु ल जस्तो मैले चाहिँ घरमा मेरो बच्चा छ अनि मेरो सासु ससुरा बुवामा बुढाबुढी मान्छेहरू हुनुहुन्छ भने मैले एकजना फुल टाइम काम गर्न राखेको छु 15-20 हजार रुपियाँ दिएर होइन अब मलाई ऊ फुल टाइम काम गरिदिएको कारणले म बाहिर आएर काम गर्न पाएको छु अनि म बाहिर आएर काम गर्दा चाहिँ मेरो जागिरको चाहिँ 35 हजार रुपियाँ छ भने घरमा मैले 320 हजार रुपियाँ 15 हजार रुपियाँ मलाई सेभिङ हुँदो रहेछ सो यो अन्डरस्ट्यान्डिङ चाहिँ हरेक महिलालाई हुनु पर्यो कि त्यो भनेको त मैले भ्यालु त टन्न दिएको रहेछु नि त मेरो 25+20,000 कामको भ्यालु हो नि त मेरो भ्यालु त सो यसलाई भ्यालु यो काम हाम्रो यो कामलाई चाहिँ हामीले गर्नु गर्दाखेरि कामलाई चाहिँ भ्यालु गर्न सक्यो भने महिलाले त्यो कन्फिडेन्स पनि हुन्छ त्यसलाई त भ्यालु दिने बित्तिकै तिमीले चाहिँ 20,000 बराबरको काम चाहिँ एक त मैले इम्प्लोइमेन्ट जेनेरेट गरेँ वा अर्को चाहिँ म काम गरिनँ भने 20,000 बराबरको काम चाहिँ घर बसेर गरेको छु भन्ने बित्तिकै त्यो उसले पाउने त्यहाँ उसको लोकल दृष्टिकोण नै डिफ्रेन्ट हुन्छ जस्तो आई थिङ्क त्यो पनि एकदम इम्पोर्टेन्ट हुन्छ होला र अर्को चाहिँ हाम्रो केयर गिभर जस्तो काम त गर्न खोज्छौँ तर अफिसमा बच्चा लिएर जान पाइँदैन अघि अघि भन्नु भएको थियो नि सो त्यसमा पनि अन्त धेरैवटा पालिकाहरूले पनि सानो एउटा बच्चाको स्पेस हाम्रो सर्वोच्च अदालतमा पनि छ होइन धेरैवटा संस्थामा छ सो त्यो माइन्डसेट चाहिँ कि बच्चा लिएर आउनु मेरो अफिसमा पनि मैले बच्चा लिएर जान पाउँछु होइन त्यसले गर्दाखेरि मैले कामबाट नै किन्नु परेन सो यो त एउटा हाम्रो एउटा साइकल हो नि त हरेक महिलाले बच्चा पाउन उसको चाहना भयो उसले पाउँछ अनि पाउँदा चाहिँ उसले जागिरबाट नै किन्नु पर्ने बित्तिकै चाहिँ त्यसले चाहिँ ठुलो थ्रेट पनि हुन्छ होइन फेरि ब्याक टु विन्डो जब होइन सो त्यो पनि एउटा इम्पोर्टेन्ट क्वेसन
1: अन्तिममा जति पनि महिला श्रमिकहरू हुनुहुन्छ उहाँहरू सबैलाई के सन्देश दिन चाहनुहुन्छ
0: सबै महिला श्रमिकहरूलाई चाहिँ आफू गरिरहेको काममा चाहिँ एकदमै प्राउड फिल गर्नु तपाईँले कुनै न कुनै हिसाबमा केही न केही कन्ट्रिब्युसन गरिरहनु भएको छ देशको रेमिटेन्समा कन्ट्रिब्युट गरिरहनु भएको छ घरको यो खर्चमा कन्ट्रिब्युट गरिरहनु भएको छ राज्य निर्माणमा कन्ट्रिब्युट गरिरहनु भएको छ अनि जब हामी काममा जान्छौँ अनि बल्ल हामी चाहिँ वक्ता पनि बन्छौँ अनि एडभोकेसी पनि गर्छौँ आफ्नो राइट्सको लागि सो आफ्नो काममा एकदमै दक्ष भएर निस्किनुहोस् आफ्नो राइट्सको लागि बोल्नुहोस् होइन आफू बोल्न सक्नुहुन्न भने को बोल्न सक्छ त्यस्तो मान्छे पहिचान गरेर त्यस्तो मान्छेहरूको थ्रुबाट भए पनि आफ्नो कुराहरू चाहिँ व्यक्त गर्नु चाहिँ म भन्न चाहन्छु धन्यवाद
2: हुनुहुन्थ्यो श्रम तथा आप्रवासन विज्ञ अधिवक्ता सन्ध्या सिटौला आजको देश परदेश तपाईलाई कस्तो लाग्यो कार्यक्रम सुन्दा तपाईको मनमा लागेको कुरा जान्न हामी सधैँ उत्सुक छौं उज्यालोको फेसबुक पेज facebook.com/उज्यालो र इमेल ठेगाना desh@unionunion.com.np मार्फत आफ्नो समस्या प्रश्न र भनाईका साथै हामीलाई सल्लाह र सुझाव दिन तथा गुनासो र जिज्ञासा पनि छाड्न सक्नुहुन्छ हामी तपाईका गुनासा सुझाव र प्रतिक्रियाको सधैँ स्वागत गर्छौं र तपाईलाई परेका समस्या समाधान गर्न कोशिश गर्छौं तपाईको परदेशको भगाई उज्यालो अनलाइनमा पनि प्रकाशित गर्छौं देशभरका विभिन्न एफएम रेडियो स्टेशन उज्यालो एप्लिकेशन उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशको समय आजलाई सकिन लाग्यो कार्यक्रम सुन्नु भएकोमा तपाईलाई धन्यवाद उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz उज्यालो अनलाइन.com र उज्यालोको मोबाइल एप्लिकेशनमा खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी दिनेश निरौलासँगै म महेश गेवाली पनि विदा माग्छु।

0: पुलिस दमकल एम्बुलेन्स को फोन नंबर जुनसुक समय में चाहन सकता कम चार व सबले देखने
1: सार्वजनिक हित का लागी उज्यालो को अनुरोध
2: अब एक्साइटमेंट टीवी में मात्र होना घर भित्र महसूस हुन्छ
3: यो फुटबल सीजन खेल्नुहोस् चीयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ सैमसंग मिनी एलईडी टीवी उनकै विश्वसनीय टीवी मा पाउनुहोस् सामान मात्र रु 9,999 मा र 12 महिना सम्मको नेट टीवी प्याकेज सँगै निःशुल्क व्हाट्सएप लाइभ सब्सक्रिप्सन साथै 25% सम्मको डिस्काउन्ट र 24 महिना सम्मको ईएमआई
4: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविशु सुरक्षा
5: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
4: साथै सुविशु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
5: हानिकारक साइट असुरक्षित कन्टेन्ट अनि सबै इन्स्टेन्ट ब्लक हुन्छ
4: सुविशु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
5: 9,42,88,88 अन्ठानब्बे 12,35,88,88

0: Sri Thakura, Kashtavichar, Jano, Radio Network. अहिले बिहानको 9 बज्यो
1: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो
0: राष्ट्रको शान किसान
1: अ कम्प्लीट पाइपिंग सोल्युसन्स

0: नमस्कार म मदन पौड्याल उज्यालो रेडियो न्यूटुरबाट प्रसारण भइरहेको विभिन्न 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। 19 दिनमा 40,500 मेट्रिक टन मल्ला पूर्ति। देशभर धान रोपाई 32% पुग्यो। रोपाई गर्न आधुनिक प्रविधिको प्रयोग बढ्दो। आज 4 प्रदेशको 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना। मधेस र लुम्बिनीका केही ठाउँमा हावाहुरी पनि चल्न सक्ने। दुर्गा पुत्र जयवीरलाई 7 दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पत्र। तिरामक खरिद प्रकरणमा दिगम्बर झासे 3 दोषी खबर। कंगडियाको वन्यजन्तु अध्ययनमा एसियाली हात्तीसहित 14 दुर्लभ प्रजाति फेला। संरक्षणमा भइरहेको प्रयासलाई उजागर गरेको भनाई। र आयोजक अमेरिकालाई हराउँदै बेल्जियम विश्वकप फुटबलको क्वार्टर फाइनलमा। नेपाल खबरमा अब पूरा खबर। पछिल्ला केही दिन यता मनसून सक्रिय भएसँगै देशभर धान रोपाई भइरहेको छ। असारको शुरूआती 19 दिनमा 40,500 मेट्रिक टन भन्दा धेरै रासायनिक मालको बिक्री वितरण भइसकेको तथ्याङ्क छ। असार 1-19 गतेसम्मको सरकारी तथ्याङ्क अनुसार कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन मार्फत कुल 40,569.25 मेट्रिक टन रासायनिक माल किसानको खेतबारीसम्म पुगिसकेको छ। कुल वितरण मलमध्ये कृषि सामग्री कम्पनी लिमिटेडले 26,994 मेट्रिक टन आपूर्ति गर्दै वितरणको ठूलो हिस्सा सम्हालेको छ। त्यस्तै साल्ट ट्रेडिङ कर्पोरेशनले 13,574 मेट्रिक टन मल किसानमाझ पुर्याएको छ। तर अझै पनि किसानले चाहे जति मल नपाएको गुनासो गर्दै आएका छन्। मल आपूर्तिमा योजनाबद्ध पहल भइरहेको सरकारको दावी छ। असार तेस्रो हप्तासम्म देशभर झण्डै 32% रोपाई भएको छ। कुल धान खेती हुने जमीन 13,82,000 हेक्टर छ। त्यसमध्ये अहिलेसम्म 4,43,000 हेक्टरमा धान रोपाई भएको कृषि विभागको पछिल्लो तथ्याङ्क छ। परम्परागत रूपमा हिलोमा उत्रिएर धेरै जनशक्ति र समय खर्च गरेर गरिने धान रोपाई अहिले आधुनिक प्रविधिको प्रयोगसँगै सहज बन्दै गएको छ। कृषि क्षेत्रमा बढ्दो श्रमिक अभाव, उत्पादन लागतमा भएको वृद्धि र बदलिदो मौसमका चुनौतीको बीच धान रोप्ने मेसिनको प्रयोग किसानका लागि प्रभावकारी विकल्प बन्दै गएको हो। नवलपरासी बर्दगार सुस्तापूर्वकको मध्यबिन्दु नगरपालिकामा पछिल्ला केही वर्ष यता कृषि यन्त्रीकरणले गति लिँदै जाँदा किसानको आकर्षण पनि बढ़न थालेको छ। मध्यबिन्दु नगरपालिका एकमा प्रकृति कृषि सहकारी संस्था मार्फत सञ्चालनमा रहेको धान रोप्ने मेसिनले केही घण्टामै ठूलो क्षेत्रफलमा रोपाई सम्पन्न गरिसकेको छ। परम्परागत विधिबाट दिनौ लाग्ने काम मेसिन मार्फत छिटो छरितो समयमा सम्पन्न हुन थालेपछि किसान उत्साहित भएका छन्। मेसिनको प्रयोगले श्रमिकको आवश्यकता घट्नुका साथै रोपाई व्यवस्थित हुने, उत्पादन लागत कम हुने र समयको बचत हुने सहकारी संस्थाका सचिव ओमप्रसाद पाठकले बताउनु भएको राष्ट्रिय समाचार समितिले जनाएको छ। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मधेस प्रदेशको साथै लुम्बिनी प्रदेशको तराईका केही ठाउँमा हावाहुरीको पनि सम्भावना छ। आज राति पनि मधेस तथा कोशी प्रदेशको पहाड़ी र तराईको थोरै ठाउँ र गण्डकी प्रदेशको पहाड़ी र तराईका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। गैराति पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो। केही दिन यता बिहानी पख चर्को घाम लाग्ने तथा बेलुका र राति पनि पानी पर्ने क्रम बढ़ेको छ। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरलाई पनि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पत्र काटेको छ। विभागका अधिकारीहरूले हिजो काठमाडौँ बुढा नीलकण्ठ नगरपालिका 2 भत्काउँदै गरेको निवास बाहिर सूचना तास गरेका हुन्। जयवीरलाई 7 दिनभित्र विभागको कार्यालय हरिहर भवन पुन्चोक ललितपुरमा उपस्थित हुने पत्रमा भनिएको छ। साथै उपस्थित नभई कानून बमोजिम अघि बढ्ने विभागले जनाएको छ। जयवीरमाथि नेपाल टेलिकमको बिलिङ ठेक्का अनियमितता र पासपोर्टको ठेक्का अनियमिततामा संलग्न भएको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धि करण विभाग लगायतका निकायमा उजुरी परेको छ। विभागले पूर्व प्रधानमन्त्री देउवासहित 8 राणामाथि पनि अनुसन्धान गरिरहेको छ। विशेष अदालतले नेपाल दूरसंचार प्राधिकरणको टेरामक्स खरिद प्रकरणमा प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासे 3 दोषी ठहर गरेको छ। न्यायाधीशहरू हेमन्त रावल, गिरिरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले प्राधिकरणका तत्कालीन अध्यक्ष झा, सदस्यहरू धनराज गेवाली र टीका उप्रेतीलाई दोषी ठहर गरेको हो। दोषी ठहर भएका प्राधिकरणका तत्कालीन अध्यक्ष झासहित 3 6 कैद र 50,000 रूपियाँको दरले जरिमाना ठहर भएको छ। झाको आफ्नो थप 6 कैद हुने समेत अदालतले ठहर गरेको छ। टेरामक्स खरिद प्रकरण शहरमा 19 जना प्रतिवादी भएकोमा 3 जना दोषी ठहर भएका हुनाले बाँकी 16 जनाले सफाई पाएका छन्। यो प्रकरणमा पूर्व संचार मन्त्री एवं नेपाली कांग्रेसका नेता मोहन बहादुर बस्नेतले सफाई पाउनु भएको छ। त्यस्तै अदालतले प्राधिकरणका तत्कालीन अध्यक्ष पुरूषोत्तम खनाल, प्राधिकरणका निर्देशक दिपेश आचार्य, अच्युतानन्द मिश्र, सुरेन्द्रलाल हाडा लगायतलाई पनि सफाई दिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एक साथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार बजी भित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला तार मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनु हुन अनुरोध गर्दछन्। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसद क्रान्ति शिखा धिताले सुकुम्बासी व्यवस्थापनको नाममा सरकारले अपनाएको कार्यशैलीप्रति असन्तुष्टि जनाउनु भएको छ। सामाजिक सञ्जाल मार्फत उहाँले सुकुम्बासीहरूको व्यवस्थापन अत्यन्तै आवश्यक रहे पनि सरकारले त्यसलाई संवेदनशील, योजनाबद्ध र जिम्मेवार ढंगले अघि बढ़ाउन नसकेको टिप्पणी गर्नुभयो। सुकुम्बासीहरूको व्यवस्थापन अत्यन्तै आवश्यक थियो, तर के हाम्रो वाचापत्र अनुसार भयो? जुन संवेदनशीलता, योजना र जिम्मेवारीका साथ यो कार्य अघि बढ़ाउनु पर्थ्यो त्यसरी भएन, उहाँले फेसबुकमा लेख्नु भएको छ। सर्वोच्च अदालतले व्यवसायी अजय सुमार्गी पराजुलीमाथि सम्पत्ति शुद्धिकरणको मुद्दामा थप अनुसन्धान नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश बालकृष्ण ढकालको इजलासले व्यवसायी सुमार्गीले दायर गर्नुभएको रिट निवेदनमाथि प्रारम्भिक सुनवाई गर्दै अनुसन्धान अघि नबढ़ाउन अन्तरिम आदेश गरेको हो। अदालतबाट हिजो सार्वजनिक लिखित पाठमा निवेदनको अन्तिम किनारा नलागेसम्म सर्वोच्च अदालतबाट भएको अन्तिम आदेश विपरीत हुने गरी निवेदकका विरूद्ध कुनै कार्यवाही नगर्नु नगराउनु भनिएको छ। व्यवसायी सुमार्गीले आफू विरूद्ध धेरै पटक अनुसन्धान भएको उल्लेख गर्दै अनुसन्धान रोक्न माग गर्दै रिट दायर गर्नुभएको थियो। 2 हप्ता अघि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले व्यवसाय सुमार्गीको पासपोर्ट रोक्का गर्ने निर्णय गरेको थियो। यो निर्णय विरूद्ध व्यवसाय सुमार्गी सर्वोच्च अदालत पुग्नुभएको थियो। अब विदेशको खबर। कम्बोडियाको कारामान माउन्टेन्स राष्ट्रिय निकुञ्जमा गरिएको क्यामेरा ट्र्याप अध्ययनमा 14 दुर्लभ तथा लोपुङ्य वन्यजन्तु प्रजाति फेला परेका छन्। एसियाली हात्तीसहित 14 दुर्लभ प्रजाति फेला पर्नेले संरक्षणमा सरकारी प्रयासको योगदान उजागर गरेको कम्बोडिया सरकारले जनाएको छ। वातावरण मन्त्रालयले एक विज्ञप्ति मार्फत अप्रेलको शुरूदेखि जूनको अन्त्यसम्म सञ्चालन गरिएको अध्ययनले निकुञ्जको समृद्ध जैविक विविधता तथा प्राकृतिक स्रोत संरक्षणको महत्वलाई पुनः उजागर गरेको गरेको छ। फेला परेका दुर्लभ तथा लोपुङ्य प्रजातिमा एसियाली हात्ती, गौर अर्थात जंगली राघो, दक्षिणी सेरो, स्याम्बर मृग, सनगियर, एसियाली कालो भालु, मावल बिरालो, ढोल अर्थात जंगली कुकुर, सफेद लियान्स, लामो पुच्छर भएको मकाक, उत्तरी पीट टेल्ड मकाक, ठूलो भारतीय सिभेट, सुन्दा पेंगुलिन र चिल्लो भुवा भएको ओटर समावेश रहेका छन्। यस्तै स्तनधारी चराचुरुङ्गी र सरीसृप वर्गका अन्य धेरै कम जोखिममा रहेका प्रजातिहरू पनि निकुञ्जमा बसोबास गर्ने तथ्य अध्ययनले देखाएको चिनिया समाचार संस्था सिन्हुवाले जनाएको छ। अब खेल खबर विश्वकप फुटबलको अन्तिम सोह्रमा आयोजक अमेरिकालाई हराउँदै बेल्जियम क्वार्टर फाइनलमा पुगेको छ। अमेरिकाको सियाटल स्टेडियममा आज बिहान भएको खेलमा बेल्जियमले घरेलु टोलीलाई 4-1 हरायो। बेल्जियमले खेलको पहिलो हाफ र दोस्रो हाफमा समान 2 गर्यो। उसका चार्ल्स डे केटलेरले 9 र 33 मिनटमा रन्स भानाकिनले 57 मिनटमा तथा रोमेलु लुकानुले खेलको इन्जुरी समयमा गोल गरे। अमेरिकाका लागि 33 मिनटमा मल्लिक तिलियानले त्रिकट मार्फत गोल गरे। विश्वकप फुटबलमा आयोजक अमेरिका सहित क्यानाडा र मेक्सिको अन्तिम 16 बाहिरिएका छन्। क्वार्टर फाइनलमा बेल्जियम र स्पेनसँग खेल्नु भएको छ। गैराति भएको प्री क्वार्टर फाइनल खेलमा पोर्चुगललाई हराउँदै स्पेन क्वार्टर फाइनलमा पुगेको हो। पोर्चुगलसँगको खेलमा स्पेनका लागि इन्जुरी टाइममा वैकल्पिक खेलाड़ीका रूपमा मैदान प्रवेश गरेका मिकेल मेरिनोले गरेको गोलले निर्णय बन्यो। सन् 2010 विश्व विजेता स्पेन संस्करणमा अहिलेसम्म 1 पनि नखाई क्वार्टर फाइनलमा पुगेको एकमात्र टोली बनेको छ। यसले विश्वकप इतिहासमा लगातार 6 खेलसम्म क्लिन सिट राख्ने नयाँ कीर्तिमान पनि बनाएको छ। स्पेनले विश्वकपमा लगातार 10 घण्टा 9 मिनटसम्म गोल नखाने उपलब्धि कायम गरेको हो। विश्वकप फुटबलको अन्तिम सोह्रमा आज बेलुका साबिक विजेता अर्जेन्टिना र इजिप्टले खेल्दछन्। यो खेल नेपाली समय अनुसार राति 9:30 शुरू हुनेछ। अर्जेन्टिनाले नकआउट चरणमा केप भर्डेले तथा इजिप्टले पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराएको हो। प्री क्वार्टर फाइनलको अन्तिम खेलमा आज राति स्विजरल्याण्ड र कोलम्बियाले खेल्दछन्। यो खेल नेपाली समय अनुसार राति 2:00 शुरू हुनेछ। चार भन्जिङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। 19 दिनमा 40,500 मेट्रिक टनमल आपूर्ति। देशभर धान रोपाई 32% पुग्यो। रोपाई गर्न आधुनिक प्रविधिको प्रयोग बढ्दो। आज 4 प्रदेशको 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना। मधेस र लुम्बिनीका केही ठाउँमा हावाहुरी पनि चल्न सक्ने। टेरामक्स खरिद प्रकरणमा प्राधिकरणका तत्कालीन अध्यक्ष झासहित 3 दोषी ठहर। व्यवसाय अझै सुनार्गीमाथि थप अनुसन्धान नगर्न सर्वोच्चको आदेश। कम्बोडियाको वन्यजन्तु अध्ययनमा एसियाली हात्ती सहित 14 दुर्लभ प्रजाति फेला। संरक्षणमा भइरहेको प्रयासलाई उजागर गरेको भनाई। र आयोजक अमेरिकालाई हराउँदै बेल्जियम विश्वकप फुटबलको क्वार्टर फाइनलमा।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलिखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
5: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
6: Where do we begin?
5: With international news you can trust, BBC News.
6: Journeys into the heart of global events.
5: And voices from around the globe.
7: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
5: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
8: 9841-54-81 वेबसाइट jhule.com.np।
9: सुनौतन मेरो कपडा प्याकिङ गरिदिन्छ। सामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
10: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
9: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
11: क्यान्सर विरुद्ध अवसरको किरण, सिएमसी क्यान्सर इन्स्टिच्युट।
1: फोन 0557-494-333, 493-555।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभन्जिङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। नेपाल टोरीले प्रमुख पर्यटकीय गन्तव्य काठमाडौँको ठमेलबाट तीनजना विदेशी महिलालाई पक्राउ गरेको छ। प्रहरीवीर तलैनचौरको टोलीले ठमेलमा विदेशी तथा स्वदेशी पर्यटकलाई दुःख हैरानी दिएको र प्रहरीमाथि नै अभद्र व्यवहार गरेको लगायतका आरोपमा तीनजना युगान्डाली महिलालाई पक्राउ गरी हिजो सार्वजनिक गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले पक्राउ परेका महिलाले ठमेलमा हिँड्ने विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण पुरूषलाई अनावश्यक रूपमा बाटो छेक्ने र अभद्र क्रियाकलापका लागि मोलमोलाई गरी दुःख हैरानी दिने गरेकोले पक्राउ गरिएको जानकारी दिनुभयो। पक्राउ परेका ती महिलालाई अभद्र व्यवहार गर्न नहुनेको सुरमा अनुसन्धान अघि बढ़ाएको प्रवक्ता भट्टराईले बताउनुभयो। उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट 7 दिनको मेयाद थप गरी अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको बचत रकम फिर्ता गरेको छ। समितिका अनुसार शिव शिखर सहकारीका थप 248 जनाले रकम फिर्ता पाएका हुन्। अहिलेसम्म यो सहकारीका 1117 जना बचतकर्ताले रकम फिर्ता पाएका छन्। पछिल्लो पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई रकम फिर्ता गरिएको समितिले जनाएको छ। यसरी नै क्रमशः अन्य बचतकर्ताको रकमको आधारमा वर्गीकरण गरेर रकम फिर्ता हुनेछ। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै बचतकर्तालाई फिर्ता गरिएको जनाएको छ। समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्तालाई रकम फिर्ता गर्ने कार्य भइरहेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र नेपाल भ्रमणमा रहेका एसियाली विकास बैंक एडीबीका अध्यक्ष महासातो कान्दाले काठमाडौँ त्रिपुरेश्वरमा रहेको विश्वनिकेतन माध्यमिक विद्यालयको संयुक्त रूपमा अवलोकन गर्नुभएको छ। एडीबीको सहयोगमा भूकम्पपछिको पुनर्निर्माण गरिएका विद्यालयका भवन, विज्ञान प्रयोगशाला तथा स्मार्ट कक्षाको उहाँहरूले अवलोकन गर्नुभएको हो। अवलोकनको क्रममा मन्त्री पोखरेल र एडीबी अध्यक्ष कान्दाले शिक्षकका लागि एआई लिटरेसी एण्ड डिजिटल कम्पिटेन्सी तालिम मोडुलको पाइलट शुभारम्भ गर्नुभयो। अनलाइन तथा स्व अध्ययनमा आधारित तालिम एडीबी र शिक्षा तथा खेलकुद मन्त्रालयको प्राविधिक सहकार्यमा विकास गरिनेछ। तालिम मार्फत शिक्षकलाई कृत्रिम बुद्धिमत्ता अर्थात एआई सम्बन्धी आधारभूत ज्ञान तथा डिजिटल दक्षता

0: गुड मॉर्निंग, नमस्ते, नमस्कार, सम्बन्धनालाई हार्दिक हार्दिक स्वागत छ कार्यक्रम लकीको बसाई लिएर। सदाको जस्तै आज पनि बसेक बनिसकेका छौ र सुन्दैनुहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलेफएम 101.3 मेगाहर्जमा कार्यक्रम लकीलाई सुनिरहनु भएको छ। प्राविधिक मित्रबाट मलाई सरसरी गुरु सपोर्ट गरिदिनुहुन्छ भने म आवाज सुन्छु रेविक भाई। र सदाका जस्तै आज पनि हुने कार्यक्रम लकीलाई लिएर चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित भइनसकेका तपाईँको लागि टेलिफोन एकदम खुल्ला रहेको छ। अहिलेको समयमा कतिजना साथीहरू चाहिँ स्कूल कलेज जाँदै हुनुहुन्छ होला, कामतिर हुनुहुन्छ होला। हामी कतिजना साथीहरू चाहिँ अहिलेको समयमा है खाजा बनाउँदै खाना खाँदै पनि हुनुहुन्छ होला, मेलापात गोठालातिर हुनुहुन्छ होला। जस्तो जुन अवस्थामा भए पनि कार्यक्रमलाई चाहिँ अन्तिम समयसम्म सुनेर साथ दिनुहोला भन्न चाहे। र कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने 97564 54 70 को लाइन हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँको लागि टेलिफोन एकदम खुल्ला रहेको 97564 54 70 को लाइन बीजे कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहन्छु है। र विशेष तपाईँ लोकसेवा शिक्षक सेवा तपाईँले तयारी गर्दैहुनुहुन्छ भने कार्यक्रम लकीले तपाईँलाई धेरै मात्रामा सहयोग गर्नेछ, किनकि हामीले सोधिरहेको प्रश्नहरू चाहिँ एकदम धेरै सम्भावित प्रश्नहरू पनि रहेको छ र हामीले सोधिरहेको प्रश्नहरू चाहिँ एकदमै महत्वपूर्ण प्रश्नहरू पनि रहेको छ र सम्पूर्ण साथीले कविमा नोट गर्दै पनि जानुहोला भन्न चाहे। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्थ्यो, साथीको फोन डिस्कनेक्ट भइसकेको छ, पुनः प्रयास गर्नुहोला भन्न चाहे, कृपया निष्कल चाहिँ नहानिदिनुहोला भन्न चाहन्छु। आउन सक्नुहुन्छ तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ र विशेष त है कार्यक्रम लकीले चाहिँ तपाईँको बौद्धिक क्षमताको विकास गर्ने र सिक्ने र सिकाउने प्रक्रियामा चाहिँ निरन्तर कार्यक्रम लकी चाहिँ चले लिएर आउने गर्छु है तपाईँको लागि। आउन सक्नुहुन्छ भन्न चाहे केही प्रश्नलाई निरन्तरता दिन चाहन्छु, सम्पूर्ण साथीले कविमा नोट गर्दै पनि जानु होला भन्न चाहे। नेपालमा रेलवे सेवाको सञ्चालन कहिलेदेखि भएको हो, यसको सेत रहेको छ विक्रम सम्मत 1993 रहेको छ है। र अर्को प्रश्न यस्तो रहेको छ, हाल नेपालका कति जिल्ला सदरमुकाममा सड़क यातायात पुगेको छ, यसको सहयोग रहेको छ 76 रहेको छ। आउन सक्नुहुन्छ तपाईँको लागि टेलिफोन एकदम खुल्ला रहेको छ 97564 54 70 को लाइन बिजी कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे। र महिनाको अन्त्यमा तपाईँ लक्की विजेता बन्ने सम्भावना पनि रहेको हुन्छ है। तपाईँ लक्की विजेता बन्नुभयो भने तपाईँले पुरस्कार पनि प्राप्त गर्न सक्नुहुनेछ, यो पनि मैले जानकारी गराइने सकेको छु। आउन सक्नुहुनेछ 97564 54 70 को लाइन हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे। र प्रश्नहरूलाई म निरन्तरता दिन चाहन्छु। प्रश्न यसो रहेको छ, सिद्धार्थ राज मार्ग कुन देशको सहयोगमा निर्माण भएको हो, यसको सहित रहेको छ भारत रहेको छ है, जुन चाहिँ विक्रम सम्मत 2021 सालमा चाहिँ निर्माण भएको थिए सिद्धार्थ राजमार्ग चाहिँ। र टेलिफोनमा कुनै मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो, नमस्ते। नमस्ते, नमस्कार, कहाँबाट को बोल्नुहुन्छ? प्युठानबाट विश्राम पाण्डे। ओके, विश्रामजीको लागि पहिलो प्रश्न राख्न चाहन्छु, ध्यान दिएर सुन्नुलाई त। तपाईँको लागि पहिलो प्रश्न यस्तो रहेको छ, पहिले बाइरोट भनेर चिनिने त्रिभुवन राजपथ कुन देशको सहयोगमा निर्माण भएको हो? पहिले बाइरोट भनेर चिनिने त्रिभुवन राजपथ कुन देशको सहयोगमा निर्माण भएको हो? त्रिभुवन राजपथ चिन भन्नुहुन्छ, तपाईँको एन्सर हामी लक गर्दैछौँ। यसको चाहिँ उत्तर रहेको छ चिन नभएर एन्सर रहेको छ भारत रहेको छ है। ओके, तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे। दोस्रो प्रश्न यस्तो रहेको छ, पोखरादेखि सुनौली जोत्ने सिद्धार्थ राजमार्गको लम्बाई कति रहेको छ?
1: 82 किलोमिटर
0: भन्नुहुन्छ। ओके, तपाईँको एन्सर हामी लक गर्नेछौँ। यसकै अलिअलि पनि हामी छुट्टौँ साथी हुनुहुन्थ्यो। पीठानबाट ऋषिराम पाण्डे ऋषिराम पाण्डेले पनि प्रयास गरेर भने साथी छुट्टी सक्नु भएको छ आउन सक्नुहुनेछ तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहाल्लौ हेलो नमस्ते
1: नमस्ते
0: सेवा हजुर कहाँबाटको बोल्दै हुनुहुन्छ खोटाङको बडा पोखरीबाट अशोक तामाङ ओके अशोकजीको लागि पहिलो प्रश्न राख्न चाहे ध्यान दिएर सुन्नलाई त ओके अशोकजीको लागि पहिलो प्रश्न यस्तो रहेको छ पोखरादेखि सुनौली जोत्ने सिद्धार्थ राज मार्गको लम्बाई कति रहेको छ पोखरादेखि सुनौली जोत्ने सिद्धार्थ राज मार्गको लम्बाई कति रहेको छ अशोकजी एक सय अस्सी कति भन्नुभयो
1: एक सय अस्सीदेखि दुई सय
0: ओके तपाईँको एन्सर हामी लग गर्दैछौँ साथीको फोन डिस्कनेक्ट भइ नै सकेको छ उहाँले भन्दै हुनुहुन्थ्यो एक सय अस्सीदेखि दुई सय भन्दै हुनुहुन्थ्यो यसको एन्सर चाहिँ रहेको छ 181.23 किलोमिटर रहेको छ है पूर्ण प्रयास गर्नुहोला भन्न चाहे कुनै बेला टेलिफोन लाइनमा समस्या आउन सक्छ त्यति बेला चाहिँ तपाईँले बुझ्नुपर्ने हुन्छ है र फेरि पनि टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालो हेलो नमस्ते तपाईँ अशोकजी बोल्नुभयो ओके अशोकजी तपाईँको फोन डिस्कनेक्ट भएको थियो म तपाईँको लागि दोस्रो प्रश्न राख्न चाहे ध्यान दिएर सुन्नलाई त अशोकजी ओके तपाईँको लागि दोस्रो प्रश्न यस्तो रहेको छ नेपाल अन्तर्राष्ट्रिय नागरिक उड्डयन संघको सदस्य कहिले बनेको हो नेपाल अन्तर्राष्ट्रिय नागरिक उड्डयन संघको सदस्य कहिले बनेको हो
1: अन्त यो 1975 डिसेम्बर 14 अनि 2012 मौसम थियो
0: ओके तपाईँको एन्सर हामी लग गर्दैछौँ ओके अहिले पनि हामी छुट्टी भयो है अशोकजी नमस्ते भाइ भाइ साथी हुनुहुन्थ्यो अशोक तामाङ अशोकजीले पनि एकदम प्रयास गरेर भने साथी छुटिसक्नु भएको छ हाम्रो मानव जीवनमा चाहिँ है प्रयास नै सबैभन्दा ठूलो कुरा हो मिलाउनै पर्छ लक्की नम्बर प्राप्त गर्नैपर्छ भन्ने होइन तपाईँले प्रयास मात्र गर्नुभयो भने तपाईँले धेरै कुराहरू सिक्ने मौकाहरू तपाईँले प्राप्त गर्न सक्नुहुनेछ है र अवश्य पनि हामी कार्यक्रम लोकीको पहिलो नै छोटो विश्राम जाने बेला पनि सकेको छ पहिलो नै छोटो विश्राम जानेछौँ विश्राम पश्चात फेरि उपस्थित हुनेछौ
2: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल शुरू गरौँ न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
3: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
2: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
3: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मुस सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
2: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
3: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
2: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
3: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
2: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचेको धन ज्यानै नभए के धन के मन
4: नेपाल सरकार विज्ञापन
5: मानव देश विघटन तथा ओसार पसार जघन्य अपराध हो।
6: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस्करण कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिउन्
5: देश विघटन र ओसार पसारबाट बचौं सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं मानव देश विघटन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड
7: बत्ती को तार खै ख्याल गरौं
4: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल तार ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस् पुजीको हातले विद्युतीय सामग्री नछुनुहोस् र बालबालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस् विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस् याद राख्नुहोस् 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो यसले दुर्घटना भ्रंशन क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ चोरीदेखिमा कानून कार्यवाहीको हुनेछ पुलमा आगो लागेको तार नेत्रीको ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुने बाटो प्रश्नहोस् थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 98-52-85-32 प्राविधिक प्रमुख 98-52-85-27 सूचना अधिकारी 98-52-85-12-26 र काउन्टर 0-38-52-04-03 समयमै महसुल दिन उचालो भविष्य निर्माण गरौं नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने क्रिया सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटी पूर्ण व्यवहार दबाव कर्का वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै क्रिया समितिलाई जनाउँछ।
1: लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 या प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमेल थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आम जीवन।
0: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।

0: मेरिडियन नदीको पहिलानी छोटो गुस्सा हामीलाई पनि पार गरेर भने तपाईँको रेडी सेटमा उपस्थित भइ नै सकेका छौ। सुनिदिनुहोस् यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सुलेखिम 101.2 MHz कार्यक्रम लक्कीलाई सुनिरहनु भएको छ। आउन सक्नुहुनेछ। तपाईँको लागि टेलिफोन एकदम खुल्ला रहेको छ। 9064549570 लाइन युवी विजय कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। है त तपाईँको लागि टेलिफोन एकदम खुल्ला रहेको छ। र विशेष तौर पनि हाम्रो बौद्धिक क्षमताको विकास गर्नको लागि सिक्ने र सिकाउने प्रक्रिया निरन्तर कार्यक्रम लक्कीलाई लिएर उपस्थित हुने गर्दछु। र आज पनि हामी त्यही समयलाई लिएर पनि तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौ। आउन सक्नुहुनेछ। है तपाईँको लागि टेलिफोन एकदम खुल्ला रहेको छ। र केही प्रश्नलाई म निरन्तरता दिन चाहे प्रश्न यस्तो रहेको छ। है नेपाल राष्ट्रिय नागरिक उड्डयन संघको सदस्य कहिले बनेको हो? यसको चाहिँ उत्तर रहेको छ सन् 1960 जुलाई 29 तारीक रहेको छ। र अर्को प्रश्न यस्तो रहेको छ भनेदेखि टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहाल। हेलो नमस्ते। नमस्ते हजुर। नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? विराटनगरबाट। तपाईँको नाम?
1: पुरन राई
0: बोल्दै हुनुहुन्छ? पुरन राई। ओके पुरन जी, अनि विराटनगरबाट हामीलाई के मार्फत सुन्दै हुनुहुन्छ?
1: हाम्रो पात्रबाट
0: हामीलाई सुन्दै हुनुहुन्छ। कार्यक्रममा पहिलो पटक सहभागिता जनाउँदै हुनुहुन्छ पुरनजी? ठिक छ त, कार्यक्रममा यहाँलाई स्वागत छ। आगामी दिनमा पनि यसरी नै सहभागिता जनाउनु होला है त पुरनजी। ओके पुरनजीको लागि पहिलो प्रश्न राख्न चाहे ध्यान दिएर सुन्नुहोला है त। पृथ्वी राजमार्ग कुन देशको सहयोगमा निर्माण भएको हो? पृथ्वी राजमार्ग कुन देशको सहयोगमा निर्माण भएको हो? पुरनजी जापान भन्नुहुन्छ? ओके तपाईँ क्यान्सल हामी लग गर्दैछौँ। यसको चाहिँ उत्तर रहेको छ चीन रहेको छ है। ओके तपाईँको लागि दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न यस्तो रहेको छ, महेन्द्र नाथ मार्गले कति जिल्लालाई छोएको छ? महेन्द्र नाथ मार्गले कति जिल्लालाई छोएको छ? पुरनजी तपाईँको टाइम समाप्त भइसकेको छ। एक्काइस जिल्ला भन्नुहुन्छ तपाईँ, ग्यान्सल हामी लग गर्दैछौँ। छुट साथी हुनुहुन्थ्यो विराटनगरबाट पुरनजी हुनुहुन्थ्यो। पुरनजीले पनि प्रयास गर्यो भने साथी छुटिसक्नु भएको छ, आउन सक्नुहुनेछ। तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ। है टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्ते।
2: हजुर नमस्कार।
0: नमस्कार, कहाँबाट बोल्दै हुनुहुन्छ? प्रेम प्रसाद भण्डारी। प्रेम प्रसाद भण्डारी जो समय के गर्दिनुहुन्छ? घरासी काममा बिजी व्यस्त हुनुहुन्छ। ओके तपाईँको लागि पहिलो प्रश्न राख्न चाहे ध्यान दिएर सुन्नुहोला है त। ओके हाम्रो प्रेम प्रसादजीको लागि पहिलो प्रश्न यस्तो रहेको छ, महेन्द्र राजमार्गले कति जिल्लालाई छोएको छ? चौबिस जिल्ला भन्नुहुन्छ तपाईँ, ग्यान्सल हामी लक गर्दैछौँ। चौबिस जिल्ला नभएर 22 जिल्ला रहेको छ है। ओके तपाईँको लागि दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न यस्तो रहेको छ तपाईँको लागि, वेदमा के छ नामक पुस्तकका लेखक को हुन्? ओके तब क्यान्सल हामी लग गर्दैछौं। बधाई छ तपाईँले पहिलो प्रश्न दोस्रो प्रश्नको सही उत्तर दिनुभएको छ। तपाईँको लागि तेस्रो प्रश्न राख्न चाहे तेस्रो प्रश्न यस्तो रहेको छ, नेपाली कथा साहित्यमा आधुनिकताको शुरूआत गर्ने साहित्यकार को हुन्? गोपाल प्रसाद रिमाल भन्नुहुन्छ। ओके तपाईँको आन्सर हामी लक गर्दैछौ। हाम्रो उदयपुरबाट प्रेम प्रसाद भण्डारी हुनुहुन्थ्यो। प्रेम प्रसादजीले पनि प्रयास गरेर भने साथी छुटिसक्नु भएको छ। टेलिफोन लाइनको मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्ते। नमस्ते नमस्कार, कहाँबाट को बोल्दैछ? सौगात तामाङ उदयपुरबाट। ओके सौगातजीको लागि पहिलो प्रश्न राख्न चाहे ध्यानेर सुनलाई त, नेपाली कथा साहित्यमा आधुनिकताको शुरूआत गर्ने साहित्यकार को हुन्? नेपाली कथा साहित्यमा आधुनिकताको शुरूआत गर्ने साहित्यकार को हुन्? पास भन्नुहुन्छ। यसको चाहिँ उत्तर रहेको छ गुरु प्रसाद मैनाली रहेको छ है। ओके साहित्यमा कति रस हुन्छन्? 24 रस भन्नुहुन्छ। तपाईँको आन्सर हामी लक गर्दैछौ। छोटो साथी हुनुहुन्थ्यो उदयपुरबाट सौगात तामाङ। सौगातजीले पनि प्रयास गरेर भने साथी छुटिसक्नु भएको छ। र अब चाहिँ पनि हामी कार्यक्रम लोकीको दोस्रो अनि अन्तिम विश्राम जानेछौं। विश्राम पश्चात फेरि उपस्थित हुनेछौ। तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
1: देश देखाउँ र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: दिदी आज भोलि मेरो सुनामा के भएको? छिटो घर पनि आउनु, एक्लै बस्न रुचाउनुहुन्छ, बिग्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्ने मान्नुहुन्न। मै पहिला त त्यस्तो मान्छे हुनु के भएछ त? दुःख गरेर कमाएको पैसा बिचमा अलिअलि जमा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। मैमा दिदी सम्झाइदिनु पर्यो। म यो त लागौ सो कलकत्तामा बस्नु जस्तो लक्ष्य त कतै लागौ सो त भाइ के भएको तिमीलाई भन त?
4: खै दिदी के हुनु, साथीहरूले गाँदा खानालाई जबरजस्ती गरे, मेरो पनि मेरो भन्नै सकिन र खाने। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लड लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
3: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुक्क सबै छार्नुपर्छ। तिमी त हाम्रो सहारा हो, के यसरी बर्बाद हुने काम गर्दैछु? सम्झौ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चाहिँ प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
4: हुन्छ दिदी धन्यवाद, अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार मलाई माफ गर।
3: भविष्यमा लभ सिर्जना गरी ध्वसरी तुलाउने वस्तु वा पदार्थ नागु पदार्थ वा नभ विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले भविष्यको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले नागु औषधको प्रयोग उसार प्रसार रूपमा जोड दिउ। स्वस्थ जीवन को सभ्य समाज निर्माणमा हात बाल्नुहोस्। लागू अवसर बुक्का सुभाष धीरबाट का लागि तिमाका सांसद कार्यालय सुलु खगु र सुलु एफएमको संयुक्त प्रयासमा सुधार हितमा जारी सन्देश।

0: ਤਾਂ ਚੁਕਾ ਅਜੇ ਮਿੱਠੀਆਂ ਮੁਲਕ ਕਰੀ ਰੱਖੀਆਂ ਆਇਨਾ ਤੁਸਾ ਉਸਗਾ ਨੂੰ ਦੀ ਨੂੰ ਅਕਬਤਾ ਨਕੀ ਦੇ ਲਾਬੋ ਸੁਕੂ ਮਿੱਠੀ ਨਾ ਵਿਕਾਸ ਦਾ ਜੇ ਦਿਨ ਸ਼ਾਨ ਆਪ ਨੂੰ ਚੁਗਵਾ ਮਿੱਠੀ ਨਾ ਵਿਕਾਸ ਦੇ ਸਾਬੇ ਤੋਂ ਮੈਂ ਬੈਂ ਪੈਂਸਾ ਉਹ ਕਿਤ ਮਾਪੂ
1: युनिहिंसाबाट बचाउन बचाउन युनिसनी हिंसा सामाजिक अपराध हो बालबालिका युनिसनी हिंसाको जोखिममा हुन सक्छन् हिंसा छिमेकी आफन्तको साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ बालबालिकासँग नियमित सम्पाद गर्न गरौं
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना अदालत वा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ सेवा प्राप्तिमा कुनै गुनासोहरूमा राष्ट्र सुनि अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ
3: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय

0: बाट चल्किन्छ सगरमाथा जहाँ बाट चल्किन्छ दुधकोशी तिमी बाट गुन्जन छ तपाईँ हाम्रै आवाज
1: धर्म रीति रिवाज र संस्कृति सम्मानमा सधैँ अगाडि सामुदायिक रेडियो सुनवासन 101.2 मेगाहर्ज
2: लक्की स्पोन्सर बाई वर्षा इलेक्ट्रोनिक एन्ड सर्भिस सेन्टर सुन्नु दुध कुण्डु नगरपालिका पाँच सल्लेरी सुन्नु खुबो
3: लक्की

0: कार्यक्रम लौकिकको दोस्रो अनि निश्चयलाई पनि पार गरेर भने तपाईँको रेडियो सिटीमा उपस्थित भइसकेका छौ र सुन्दिनुहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोल एफएम 101.2 मेगाहर्जमा कार्यक्रम लौकिकलाई सुनिराख्नु भएको छ। यसको लाइनमा आफ्नै मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हेलो हेलो नमस्ते
1: नमस्कार
0: नमस्कार नमस्कार कहाँबाट को बोल्दिनुहुन्छ? लक्ष्मीजीको लागि पहिलो प्रश्न राख्छु, ध्यान दिनु होला है त। साहित्यमा कति रस रहेका हुन्छन्? ओके, तपाईँको एन्सर हामी लक गर्दैछौ। बधाई छ, तपाईँले पहिलो प्रश्नको सही उत्तर दिनुभएको छ। तपाईँको लागि दोस्रो प्रश्न राख्न चाहे, नेपाली साहित्यमा पीएचडी गर्ने पहिलो नेपाली को हुन्? ओके, तपाईँको एन्सर हामी लक गर्दैछौ। बधाई छ लक्ष्मीजी, लेकिनमा प्राप्त गर्नुभएको छ। तपाईँको लागि तेस्रो प्रश्न राख्न चाहे, तेस्रो प्रश्न यस्तो रहेको छ, नेपाली कविताको क्षेत्रमा प्रयोगवादी धाराको सूत्रपात गर्ने कवि को हुन्? नेपाली कविताको क्षेत्रमा प्रयोगवादी धाराको सूत्रपात गर्ने कवि को हुन्? मोहन कोइराला भन्नुहोस् है। तपाईँको एन्सर हामी लक गर्दैछौ। बधाई छ लक्ष्मीजी, कार्यक्रमलाई अन्तिम समयसम्म सुनेर साथ दिनुहोला भन्न चाहे। साथी हुनुहुन्थ्यो लक्ष्मी मिरिङजीले तिनवटै प्रश्नको सही उत्तर दिएर भने चाहिँ साथी छुटिसक्नु भएको छ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्ते।
2: नमस्ते
0: ढोगदिया, कहाँबाट को बोल्नुहुन्छ?
2: म सबिन तामाङ खटाङबाट।
0: ओके सबिनजीको लागि पहिलो प्रश्न राख्न चाहे, ध्यान दिएर सुन्नु होला है त। सबिनजीको लागि पहिलो प्रश्न यस्तो रहेको छ, हिटलर र यहुदी कृतिका लेखक को हुन्?
2: ओहो, फेरि
0: हिटलर र यहुदी कृतिका लेखक को हुन्? पास भन्नुहुन्छ। यसको सही उत्तर रहेको छ बीपी कोइराला रहेको छ है। ओके, तपाईँको लागि दोस्रो प्रश्न राख्न चाहे, दोस्रो प्रश्न यस्तो रहेको छ, भजन शिरोमणि कवि भनेर कसलाई चिनिन्छ? भजन शिरोमणि कवि भनेर कसलाई चिनिन्छ? बाबुराम आचार्य भन्नुहुन्छ। तपाईँको एन्सर हामी लक गर्दैछौ। खोटाङको बडा पोखरीबाट सबिन तामाङ, मैले प्रश्न राखेको थिएँ भजन शिरोमणि भनेर कसलाई चिनिन्छ, यसको सही उत्तर रहेको छ भक्तराज आचार्य रहेको छ है। कार्यक्रमको अन्तिम अन्तिम समय पनि हामी आइ नै सकेका छौ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्ते। गुड मर्निङ, नमस्ते, नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? वेनजी शेर्पा सोलखुमबाट। ओके वेनजीको लागि पहिलो प्रश्न राख्न चाहे, ध्यान दिएर सुन्नुलाई त। राष्ट्रकविको उपाधिद्वारा सम्मानित कवि को हुन्? माधव प्रसाद घिमिरे भन्नुहुन्छ। ओके, तपाईँको एन्सर हामी लग गर्दैछौ। बधाई छ रिन्जीजी, तपाईँले पहिलो प्रश्नको सही उत्तर दिनुभएको छ। तपाईँको लागि दोस्रो प्रश्न राख्न चाहे, राष्ट्रिय जनगणना 2068 अनुसार नेपालमा सबैभन्दा कम मानिसले बोल्ने भाषा कुन हो? मैथली भन्नुहुन्छ। तपाईँको एन्सर हामी लक गर्दैछौ। मैथली नभएर यसको सही उत्तर रहेको छ कुसुन्डा रहेको छ है। ओके, तपाईँको लागि तेस्रो प्रश्न राख्न चाहे, तेस्रो प्रश्न यस्तो रहेको छ, बोट बर्मेली भाषालाई कुन जातिको भाषा पनि भनिन्छ? नेवार भन्नुहोस् है। तपाईँको एन्सर हामी लक गर्दैछौ। ओके, अहिले पनि हामी छुट्टो साथी हुनुहुन्थ्यो रेन्जी शेर्पा सोलखुमबाट प्रयास गरेर भने साथी छुटिसक्नु भएको छ र अब चाहिँ भने हामी साथीहरूको फोन लाइन लिन सक्दैनौ किनकि कार्यक्रमले निर्धारित गरेको समय सकिने सकेको छैन। आज धेरैजना साथीले कार्यक्रममा सहभागिता जनाउनुभयो, प्रयास गर्नुभयो र किनभने प्राप्त गर्नुभयो यहाँ सबैजनालाई विशेष गरिकन एक मुष्टमा धन्यवाद दिन चाहन्छु। आज हाम्रो एकजना साथीले लकिनबर प्राप्त गर्नुभएको छ जुन उहाँ हुनुहुन्थ्यो उदयपुरबाट लक्ष्मी मिडिङ थिङ लक्ष्मी मिडिङ थिङले हामीले सोधेको तीनवटा प्रश्न मध्ये तीनवटै प्रश्नको सही उत्तर दिएर भने लक्की नम्बर प्राप्त गर्नुभएको छ। लक्ष्मी जीको लक्की नम्बर 29 रहेको छ। कविमा सुरक्षित साथ रिपोर्ट गरेर राख्नुहोला भन्न चाहे र अब चाहिँ भने हामी कार्यक्रमबाट विदा माग्ने नै छौ र सम्पूर्ण साथीले प्रयास गर्नुभयो लक्की नम्बर प्राप्त गर्नुभयो आफ्नो व्यस्तताको बावजुद पनि हामीलाई अन्तिम समयसम्म रेडियो सुनेर साथ दिनुभयो यहाँ सबैजनालाई विशेष गरिकन एक मुष्टमा धन्यवाद दिन चाहन्छु र मेरो बन्द कुराकामा तपाईँको रेडियो सेट अनि मोबाइल सेटसम्म पुर्याउन भरपूर मात्रामा सहयोग गर्ने प्राविधिक मित्र सरस्वतीजीलाई पनि विशेष गरी

0: ne ta cikin adige cikin yamu lafori hakkin ai nan su sa su ga ni din wa kafta da kinga la mu kuku mutina duka da yake cara abu mu cugo ba mutina duka su kan sa ba men kan kan sa kit ma ku
1: यही हिंसा बाजा बचाओ व बचाओ यंत्री हिंसा सामाजिक अपराध हो बाल बालिका यंत्री हिंसा को जोखिम हो सक्शन हिंसा सिमिकी आसन को साथी भाई परिचित नाते दार हो जैसे की बात हो न सक्शन अभिभावक ले आसा सुरक्षित को व्यवहार ख्याल रखो बाल बालिका को चाल जान पानी देना अस्वाभाविक परिवर्तन आय को हो सक्शन इसके पहले उन्हें संग तत्काल कुरा कराओ बाल बालिका संग नियमित संपाद खोल कराओ
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश द्वारा जनहितमा जारी सन्देश नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना अदालत वा गृह महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रदान गरिने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफू सेवा लिन हार्दिक अपील गर्दछु सेवा प्राप्तिमा कुनै गुनासो भएमा अधिकार कार्यालय प्रमुख सुरक्षा संपर्क राख्न सक्नुहुनेछ कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर
1: हत्तेरिका दिदी यो नयाँ घर बनाउन कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चाहे पत्तै पाउने ओह अब सामान काठमाडौँ नै जानुपर्ने हो कि क्या धत बहिनी तिमी पनि कस्तो सम्झनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुरुखुमा सबै थुक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हौ ल सुन बहिनी सुन डिपुमा नगरपालिका ओडा नम्बर पाँचमा भएको शान्ति स्टोर एण्ड सप्लाई खोल्ने त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने म त ढुङ्गा खोज्दा बेल्टा मिले जस्तै भयो नि दिदी
3: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलु खुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू गुरू नारायण श्रेष्ठ 9763-0057-84 र विवेक श्रेष्ठ 9862-82-0000 सुनु ढुकुण्ड नगरपालिका पाँच सलिरी सुनुखुम्बु
4: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुनुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ
5: सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर पाँच सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ आँखाको आँधो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ विद्यार्थीहरूलाई ओपिडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ वृद्ध अपाङ्ग तथा असहाय साथै

0: व्यापारीलाई ओपी रिचार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98130034 2
0: सोलुखुबू आँखा उपचार केन्द्र सोलुखुबू नगरपालिका वडा नम्बर 5 समेरी सोलुखुबू।
2: तपाईँ शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा ठूलो अवसर हो।
1: सोलुखुम्बु जिल्लाको सोलु दुपुण्ड नगरपालिका वडा नम्बर 10 तासिङ च्याङ्पा स्थित ओमछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ।
2: सेवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ। तलब आपूर्ति सुरोजगारीमा प्रदान गरिनेछ।
1: पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भन्दा माथि थप सुन सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू लाइफ सोफा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 66 41 74 र फुरी सोफा होस्टेल संचालक 98 41 15 90 82।
2: सोलुखुम्बु नगरपालिका वडा नम्बर 10 7 3 0।

नमस्कार। पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुनुवा एफएम 102 मेगाहर्जबाट देशका विभिन्न भाग र www.sunuwafm.com संसारभरकै साथ प्रसारण भइरहेको बिहान 10 बजेको सुरु हाल चालिएर आइपुगे म सरस्वती पुरी। राष्ट्रिय परीक्षा बोर्डले एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा 10 नतिजा प्रकाशन गरेको सदस्य सचिव जंगबहादुर अरियाले जानकारी दिनुभयो। पूरक परीक्षा असार 1-7 सञ्चालन भएको थियो। बोर्डका अनुसार 1,46,507 परीक्षार्थी नन ग्रेडिङमा परेका थिए। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयदेव देउवालाई 1 साताभित्र बयानका लागि उपस्थित हुन पत्र काटेको छ। विभागले सोमबार गोडा निकन्थ स्थित देउवाको भग्नावशेषमा पुगेर बयानका लागि आउनु भने पत्र टाँस गरेको हो। पत्रमा जयदेवमाथि सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अनुसन्धान चलिरहेकाले बोलाइएको उल्लेख गरिएको छ। विभागले यसअघि नै शेरबहादुर देउवा र आरजू राणा देउवामाथि अनुसन्धान गर्न पूर्जी काटिसकेको थियो। जयवीरमाथि नेपाल टेलिकमको बिलिङ ठेक्का अनियमितता र पासपोर्टको ठेक्का अनियमिततामा संलग्न रहेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरण विभाग लगायतका निकायमा उजुरी परेको छ। त्यसैकै अनुसन्धानका लागि उहाँका नाममा बयानका लागि पूर्जी काटिएको स्रोतको भनाइ छ। संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक मंगलबार पनि बस्दै छ। संसद सचिवालयले बैठक मंगलबार अपरान्ह मध्याह सभा 12 बजेदेखि शुरू हुने जनाएको हो। बैठकमा विनियोजन विधेयक 2083 अन्तर्गत उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि वन तथा पर्यावरण मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका विभिन्न शीर्षकहरूका उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाब दिने कार्यसूची छ। परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयका विभिन्न शीर्षकहरूमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाब दिने कार्यसूची छ। अब अन्तर्राष्ट्रिय समाचार। चीनले आफ्नो रणनीति कारणदेखि पनडुब्बीबाट लामो दूरीको ध्वनि अर्थात मक्कली बार हेड जडित ब्यालिस्टिक क्षेपास्त्र प्रशान्त महासागरतर्फ परीक्षण गरेको छ। अस्ट्रेलियाले प्रशान्त महासागरीय टापु राष्ट्र तथा छिमेकी देश फिजीसँग नयाँ रक्षा सम्झौतामा हस्ताक्षर गरेको केही घण्टापछि नै चीनले क्षेपास्त्र परीक्षण गरेको बीबीसीले जनाएको छ। अन्तिममा खेल समाचार। सह आयोजक अमेरिकालाई हराउँदै बेल्जियम फिफा विश्वकप 2026 क्वार्टर फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको सियाटल स्टेडियममा मंगलबार बिहान भएको खेलमा घरेलु टोलीलाई 4-1 फराकिलो अन्तरले पराजित गर्दै बेल्जियमले क्वार्टर फाइनलमा स्थान पक्का गरेको हो। बेल्जियमको जितमा 4-2 केटरले 2, हान्स भानकेन र रोमेलु लुकाकुले 1 गोल गरेका छन्। खेलको 9 मिनटमा 4-2 केटरले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए। 39 मिनटमा मालिक टिलरम्यानले फिक्री मार्फत गोल गर्दै अमेरिकालाई बराबरीमा फर्काए। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0835020 फोन वा sunuwafm@gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त अहिलेलाई बजेको सुन हालचालमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुन्दै

0: राई दाई राई को साथ स्टोर में दिल्ली कवर अर्डर गर्नुभएको थियो म त एक्लै भएँ दाउ न मेरो साथी म पनि राई को साझा स्टोर्स में नहीं जान लागेको हो नया नया डिजाइन का कपड़ा ल्याउनु भएको छ रे छानी छानी चिन्ने भयो आज
1: बुझाउँ जाउँ बुझाउँ
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु नगरपालिका पाँच सल्लेरी सोलुखुम्बु
3: मैले मेरो त हात खुट्टा अविनाशले झन्झन गर्छ विनाशले मुदान बनायो मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखेर बिताउनु पर्ने उपचार कता गराउने होला
4: यो दिदी मलाई पनि ग्यास्ट्रिक हुनु करार छ थाकेर हिरान भए पनि हिन्दू नगरी रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामी अनुसन्धानमा हुन्छ नि त त्यही भएर उपचार गराउनु भनेर हामी अनुसन्धानतिर हेरेको पनि हुन्छ हामी सबै अरू सँगै जाउँ
5: यहाँ नक्सा च्यातिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरो दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आन्द्री चिकित्साको महत्वपूर्ण कपिल थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ सोमबार हर्षवर्ष सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आन्द्री औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजार बाटो पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201129 9843986952 9824417 18 9843309696 र 9861313472 आन्द्री औषधालाई सोलो दुध कुण्डु नगरपालिका पाँच सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
3: आज त तिमी धेरै मर्ने थकित देखिन्छौ के भयो उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोसे ओहो दिदी कुट्नु मात्रै हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन् गुरु मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा होला नि भनेर
6: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यो हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइन नि घरेलु हिंसा हुन् अपराध हुन्
3: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
8: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कार्यवाहीको दायरामा ल्याउन सकिन्छ
9: नेपाल सरकार
10: नेपालमै सर्वाधिक बिक्री हुने अन्तर्राष्ट्रिय हुन्डा ब्रान्डको मोटर साइकल तथा स्कुटर अब ओखलढुङ्गाको मिलन क्षेत्रमा
11: हुन्डा
1: का विशेषता
11: जापानीज ऊर्जा प्रणाली उत्पादित
1: उत्कृष्ट माइलेज
11: राम्रो रिसेल मूल्य
1: टिकाऊ रो
11: अफ रोड का लागि पनि उपयुक्त
1: BS6 तथा नयाँ वर्षन बजारमा लन्च भइरहेको
11: सबै उमेर समूह कर्मचारी तथा व्यवसायिक प्रयोजनका लागि पनि अति उपयोगी
1: हाम्रा सेवाहरू
11: ओखलढुङ्गा र खोटाङको डिजिटल बजारबाटै फाइनेन्सको सुविधा सहित ढुङ्गाका सबै मोडलका मोटरसाइकल तथा स्कुटरहरू कम्पनीको मूल्यमा पाइने
1: जुनसुकै मोडलका जेन्युन पार्ट्स पाउनुका साथै सर्भिसिङ सेवा
11: एक्सचेन्जको सुविधा सहित मोटरसाइकल तथा स्कुटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
1: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ
11: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होट मल्टिपर्पज सर्भिस प्राली सिद्धिशरण नगरपालिका 11 गोरुमारी भुजान ओखलढुङ्गा
1: सम्पर्क नम्बर 037590222 9852888022 र 9842803000

0: шансы вышли с участка. А фото и... Если карта тихо, негатив до сантехико сумбуса. Если карта кинда, карточку посмотри. Если колода меня высунула. Если карта, карточку шанса.
1: के भयो के भयो लाग्न भयो
2: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
1: हैन किन माइले भन्छु अब गाडी चलेपछि हामीलाई नि सजिलो हुने हो क्या हामी मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सडक बन्दैमा के नै भइहाल्छ र जथावाली बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो तरतिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
3: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
4: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
5: दर्शक सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल सुरु गरौँ न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
6: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
5: ल पहिरोका पनि लक्षण हुन्छन् त भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेतभन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
6: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मुह सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
6: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ
5: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्ने भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
5: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचेको धन ज्यानै नभए के धन के मन
2: नेपाल सरकार विज्ञापन अलिकति जग्न पा छैन खत खत खत गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्छ टिमर छैन भन्दा बजारमा
7: चिन्ता किन लिनुहुन्छ एकपटक लगानी गरी दसौँ वर्ष झुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिमर छँदै छ नि
2: कहाँ किन्न पाइन्छ अनि पाँच सय सैतिस कहाँ कहाँ उपलब्ध छ नि
7: नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध खेतबारी जोत्न खेती गर्न ल्याङ बनाउन उकेरा लगाउन ठुलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटरपम्पका साथै घाँस धान गहुँ मकै काट्ने दस कटर समेत उपलब्ध छ
8: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता खोप मल्टिपर्पज सर्भिस काली सिटी चरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0 37 590 222 98 5 28 80 222 साथै 98 010 20 895 मिसकल गर्नुहोस् नगदै तपाईँलाई सुनाउनेछ
9: भनेर पो बसेछ त
10: बिरामी हो क्या हो
9: तीन दिनदेखि दाँत दुखेर म त हैरान भएँ नि उपचार गर्न काठमाडौँ नै जानुपर्छ
10: कति पिर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एड्रेस डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
9: हो र के डेन्टल रे
8: एभरेस्ट डेन्टल क्लिनिक सुलुदुत कुन्डे नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
11: हाम्रा सेवाहरू
12: दाँत सफा गर्ने, दाँत तल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, मधुकै दाँत निकाल्ने, दुखेको दाँतलाई मधुकै गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुनिने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टरलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानीहरू अपनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
11: एभरेस्ट डेन्टल क्लिनिक।

0: Discovery. Es quien es mejor, Sandro Juan Rosay.
1: सुनिल देशी जोड़ने सड़क निर्माण कार्य हाल सुरू क्षेत्र संचालन भईरहेको छ। निर्माण कार्य क्रम में माथिल्लो सुरूंगबाट ढुंगा खस्ने संभावना रहेकाले तल्लो फेरा सातौं क्षेत्र में नस्ता काट्न गाई बस्तु चढ़ाउन तथा आवत जावत गर्ने संपूर्ण स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्र में अनावश्यक रूप में नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राखिदियोस्। सिभिल जिम्मेवारी उपभोक्ता समिति सुनिश्चित हुनु। यौनहिंसाबाट बचौं र बचाऊ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा समिति आफन्तको साथीलाई परिचित नदिँदा जोखिमबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यसको पनि उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्पर्क गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा आज

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्मदाता दिनुहोस् त
2: जन्मदाता गरेको छैन नि म्याडम
1: बाउ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
2: मलाई त थाहा छैन
1: बालबालिकालाई विद्यालय भर्न गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र रहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
1: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
1: नेपाल सरकार विज्ञापन
4: राईको साझा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नुभएको थियो म त एक्लै भएँ जान्नु मेरो साथी
5: म पनि राईको साझा स्टोर्समा नै जानु भएको हो नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने
4: भयो
6: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी हुन जानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारथमणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु खुला नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
1: मेरो त हात खुच्चा अरुणा झन गर्छ तिमासीय मैदान बनायो युरोप पनि केटी हो केटी खै युरोप बाको जिन्दगी पनि दुःखै दुःखमा बिताउनु पर्ने उपचार कता गराउने होला
7: ए दिदी मलाई पनि ग्यास्ट्रिक हुनु करार छ थाकेर हिरान भए पनि हिन्दी नदिने रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भन्दा हामी औषधालयतिर हेरेको पनि हुन्छ हामी सिधै औषधालय जाउँ
8: यहाँ नसा च्यातिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आन्जी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षवर्षसँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आन्जी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजार बाटो पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201129 98 43 89 86 52 98 24 74 17 18 98 43 49 96 र 98 61 23 14 72 आन्जी औषधालय सोलोदेव कुण्डी नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि

0: तो तिमी धेरे मानि थकिदेखिन्छौ के भयो उसले आज फेरि गाली गरे पैसा पनि दिएन मोबाइल पनि खोस्यो ओहो दिदी कुट्नु मात्रै हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन् गुरु मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा होला नि र
1: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यही हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
0: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
3: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कार्यवाहीको दायरामा ल्याउन सकिन्छ
2: सरकार

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: अब त हाम्रा दुःखका दिन सकिए के सोच्नु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
2: होइन किन मैले भन्छु अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
1: सडक बन्दैमा के नै भइहाल्छ र जथावारी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो तटतिरको हिमालको धारा पनि सुक्यो अब पानी हुन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
3: हो त है हामीले त ध्यानै नदिएको
1: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण पचाएर
0: विकासका नाममा विनाश भनिन्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड।
4: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल शुरू गरौँ न त आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
5: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
4: पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेतभन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
5: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्टान परेको जस्तो ठूलो आवाज आउने पानीको मुस सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
5: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ
4: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्नु मिलेन
5: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
4: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचेको धन ज्यानै नभए के धन के
1: नेपाल सरकार विज्ञापन।

0: जत्न पाएको छैन खट खट खट गरेर बिग्री हुन्छ त्यसमाथि अनि महिलाले चलाउनै सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउनु सक्ने चुनौत छैन भने बजारमा
1: चिन्ता किन लिनुहुन्छ एकपटक लगानी गरी दसौँ वर्ष झुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी मथर काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
0: कहाँ किन्न पाइन्छ अनि पाँच सय उपलब्ध छ नि
1: यो नेपालभर अवस्थित सबै होन्डा स्वरूपमा किन्न पाइन्छ र बिक्री पछिको पार्ट तथा सर्भिस समेत सुनै स्वरूपबाट उपलब्ध हुनेछ खेतबारी जोत्न खेती गर्न ल्याङ बनाउन उकेरा लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने दस कटर समेत उपलब्ध छ
2: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली सिधी चरण नगर पालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528880222 साथै 98010208095 मिस कल गर्नुहोस् नगदै तपाईँलाई फोन आउनेछ
3: आया भनेर पो बसेछ त
4: बिरामी हो क्या हो
3: तीन दिनदेखि दाँत दुखेर म त हैरान भएँ नि उपचार गर्न काठमाडौँ नै जानुपर्छ
4: कति पिर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एड्रेस डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
3: हो र के डेन्टल रे
5: एभरेस्ट डेन्टल क्लिनिक सुनुदुत कुन्दी नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
4: हाम्रा सेवाहरू
5: दाँत सफा गर्ने दाँत तल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुनिने रगत आइराख्ने मुख बनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गर्ने
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टराइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानीहरू अपनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
6: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 98-21-12-990 र 97-46-58-43-87
7: आज मेरो जन्मदिन हो याद त छ नि
8: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी भन्नु र आँखा बन्द गर त
7: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गर
8: ल अब आँखा खोल त
7: कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकैपटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनचाँदी पसलबाट हो नि विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गरगहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी बाउबारी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रोहपाल सम्पर्क नम्बर 97-42-28-40-56 र 98-67-56-20 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनसादी उदो सोनु दुपकुंड नगरपालिका कुड़ा नंबर 5 सलेरी सोनुखुम्बु
9: बालक बालिकालाई कानून नयाँ सुनसादीमा कानून अनुसार खोला कामै निर्देश सम्बन्धी
4: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुहोस् रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
10: हजुर रेडियोले त भनिरहन्छ नि अहिलेहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
4: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ
10: हिँड्नुहोस् हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको यसरी बोलाउनु हजुर
7: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
11: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हुन बाल श्रम अनुगमन समय

0: दुधकुण्ड आयल फार्म स्टोर्स हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-85-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-43 नमुना दुधकुण्ड आयल फार्म स्टोर्स प्रोपाइटर करण कुमार श्रेष्ठ 9862-82-13-87 नमुना दुधकुण्ड आयल फार्म स्टोर्स सँगै यूआई सब मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाड़ी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मर्मत गरिन्छ। सम्पर्क नमुना श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फार्म स्टोर सुनु दुधकुण्ड नगरपालिका सात गारमा फोर बौद्ध सुनिखुम्बु
1: बाबा आज सुझाने मन छैन आज जाने नै
2: है
1: होइन यतिकै जाने मन लागेन
2: यतिकै पनि हुन्छ
1: मैले साइन्सको कन्ट्री गर्न सकिनँ सरले हुन्छ
2: ए कुरा त्यस्तो हो बाहिर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना दिदी
3: नमस्ते कति टाइमले पाल्नु भयो
2: आज रिनाले जान्न भन्नु साइन्सको कन्ट्रोल गर्न सकिनँ अरे सरले बित्नुहुन्छ भन्दै
3: थियो र हजुर आएर नानी गर्नुभयो विद्यार्थीलाई खोज्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
4: म्याडम नेपाल सरकार विज्ञापन हो
5: कत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौँको ठेक्का फुकियो
6: के भयो दौडिदिएको आइस त
5: भाइ हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारे
6: भन कुरो थियो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
0: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो पनि भएन न विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिरहेको हुन्छ तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो विकासका कार्यमा राजनीति नगरौं समृद्ध समाज निर्माणको लागि सबै एकजुट छौं अधिकारको दुरूपयोग नगरौं जनहितको लागि सुन्ने एफएमले तयार पारेको सामाजिक

बिहार सरकार विज्ञापन बोर्ड न्यू स्टार कलरिया तथा झोलामाई अक्सिड प्रिंटिंग प्रेस सुनोद कुंडी नगरपालिक पांच समेरी सुनखुम्बु विगत देखि नई ग्राहक विश्वास वृद्धि आयो न्यू स्टार कलरिया तथा झोलामाई अक्सिड प्रिंटिंग प्रेस थप सेवाहरूका साथमा सबै सुन्द हाम्रा सेवाहरू यस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल मिटर प्याड रजिस्टार विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट सफाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास चिलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रङ्गीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी पाल्छा वाल मिक्सर मिनी सागर बेसिन धारा कमोट पेन सेट पीवीसी पाइप सीपी भीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ अनि यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्र होइन समुरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385203389 0385203060 मोबाइल नम्बर 9860324426 र 9841909450 न्यू स्टार कलरिया तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सल्ली सुन

0: Böyle arabasmış.
1: Bal Vibaha Nilipre üstünde Nefli Parkı Cenehit'le Cihan üstünde.
2: İstanbul'a sonra son. Hangimden bir bana bakın. Kutup tonlu yorku acılamadı. Boks yöremi. Nere? Nereye pistiyor?
3: Soyta? तिमीहरुको के खासखुस पुराउँदैछ के हो भन त
2: के भएन नि
3: मैले सुनिसके हेर बक्सा बक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
2: हुन्छ
4: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाउ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: का कारण आज मैं फोक्सो को कैंसर यही गलती का कारण किसी दिन मेरे जीवन समाप्त होने
7: तीन धूमपान का कारण मेरे पहले बच्चा अपंग जन्मे दूसरे बच्चा भी जगाने सक
6: मैं मुख्य घाटी को कैंसर से बांचे नुले मलिक हिड़न सक स्वास्थ्य श्वास में समस्या देखियो धूमपान करना छोड़ स्वस्थ जीवन बांच
8: सरकार विज्ञापन बोर्ड
9: ए दाई पख्नुस् त पख्नुस् के गर्नुभएको
10: दिनु भएन औषधि हालेको
9: मामा शरीर ढाक्ने कपडा मास्क पाउँदा खोइ यत्तिकै गोद बिरुवामा बिसाल्यो
10: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन
9: हेर्नुहोस् दाई यसरी बाली बालीमा बिसादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
10: विषादीले धेरै जोखिम हुन्छ
9: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने टाउको दुख्ने मुर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
10: अनि नानी विषादी प्रयोग नगरे हाम्रो नानी नै हुँदैन किरा लाग्छ हाम्रो त परियो नि
9: सुन्नुहोस् दाई रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
10: मैले बुझेँ म परम्परागत पिसादी नै प्रयोग गर्छु
5: नेपाल सरकार विज्ञापन
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
11: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौं
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
11: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
1: अरूलाई होच्याउने न्यूज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
11: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
1: सचेत बनाऊ
11: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
5: नेपाल सरकार विज्ञापन

नमस्कार म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोट पुलबाट प्रभावित किसानको खातामा एक हप्ताभित्र राहत रकम पुग्ने, 52 करोड़ रूपियाँ वितरण गरियो। एसईको ग्रेड बर्दी परीक्षाको नतिजा सार्वजनिक, कुल सहभागीको झण्डै 65% उत्तीर्ण। सुन चाँदीको भाव घट्ने क्रम रोकिएन, सुन आज तोलामा 1400 रूपियाँले घट्यो। 4800 कर्मचारी कटौती गर्ने माइक्रोसफ्टको घोषणा, एक्स बक्स विभाग सबैभन्दा धेरै प्रभावित हुने। विश्वकप फुटबलको सेमिफाइनलमा पनि बेल्जियम र स्पेन शुक्रबार राति खेल्ने। पशु सेवा विभागले बर्ड फ्लूबाट प्रभावित 11 जिल्लाका किसानलाई राहत उपलब्ध गराउने तयारी गरेको छ। रोग नियन्त्रणको क्रममा नष्ट गरिएका पंक्षी तथा पंक्षीजन्य वस्तुको क्षतिपूर्ति बापत 52 करोड़ रूपियाँ एक हप्ताभित्र किसानलाई उपलब्ध गराउने तयारी गरेको विभागले जनाएको छ। विभागले रोग नियन्त्रणको क्रममा किसानको नष्ट गरिएको पंक्षी, अण्डा तथा दाना बापत सम्बन्धित धनीलाई क्षति मूल्याङ्कनको आधारमा 75% रकम राहत स्वरूप उपलब्ध गराउने तयारी गरेको हो। विभागका प्रवक्ता डाक्टर मुकुल उपाध्यायले पंक्षी, पंक्षीजन्य पदार्थ र पंक्षी उत्पादन सामग्रीको क्षति प्रमाणित भएर नागदावी गरेका सम्बन्धित धनीको बैंक खातामा एक हप्ताभित्र रकम भुक्तानी गरिने जानकारी दिनुभयो। उहाँका अनुसार असार मसान्तसम्म क्षतिपूर्ति लिन नसकेका किसानलाई नयाँ आर्थिक वर्षमा रकम उपलब्ध गराइनेछ। बर्ड फ्लू नियन्त्रण नियमावली अनुसार प्रमाणित क्षतिको मूल्याङ्कन गरेर किसानलाई राहत वितरण गरिनेछ। विभागका प्रवक्ता उपाध्यायले पंक्षी तथा पंक्षीजन्य वस्तु नष्ट गरेको सबै प्रमाणसहित जिल्ला पशु सेवा कार्यालयमा निवेदन दिन सम्बन्धित किसानलाई आग्रह गर्नुभयो। बर्ड फ्लू संक्रमणका कारण काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासी जिल्ला बढ़ी प्रभावित भएका छन्। अहिलेसम्म झण्डै 7 लाख पंक्षी, 11 लाख अण्डा र 3 लाख किलो दाना नष्ट गरिएको र यसबाट 70 करोड़ रूपियाँ बराबरको आर्थिक क्षति भएको विभागको प्रारम्भिक अनुमान छ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईको ग्रेड वृद्धि अर्थात पूरक परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ। बोर्डका अनुसार ग्रेड वृद्धि परीक्षामा 129,194 विद्यार्थी सहभागी भएकोमा 83,523 उत्तीर्ण भएका छन्। यो कुल सहभागीको 64.69% हो। जीपीए अनुसार सबैभन्दा धेरै 51,438 विद्यार्थीले 2.40 देखि 2.80 प्राप्त गरेका छन्। बोर्डले नतिजा वेबसाइट तथा एसएमएस लगायतका सेवा मार्फत हेर्न सकिने जनाएको छ। नतिजामा चित्त नबुझे पुनर्योगका लागि बोर्डले तोकेको अवधिभित्र अनलाइनबाट आवेदन दिन सकिने व्यवस्था गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले गएको असार 1 गतेदेखि 9 गतेसम्म ग्रेड वृद्धि परीक्षा सञ्चालन गरेको थियो। सुन चाँदीको भाव आज पनि घटेको छ। कारोबार हुने हप्ताको अन्तिम दिन शुक्रबार सुनको भाव तोलाको 2,90,700 र चाँदीको भाव तोलामा 4,615 रूपियाँ थियो, तर आइतबार यता भाव लगातार घटेको हो। हप्ताको पहिलो कारोबार दिन आइतबार 400 रूपियाँले घटेको सुनको भाव हिजो तोलामा 900 रूपियाँले घट्यो। हिजो सुन तोलाको 2,99,400 रूपियाँमा कारोबार भएकोमा आज घटेर तोलाको 2,88,000 झरेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यस्तै हिजो तोलामा 20 रूपियाँ र अस्ति 10 रूपियाँले घटेको चाँदी आज तोलामा 30 रूपियाँले घटेको तोलाको 4,555 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। महोत्तरीका दुईवटा चिनी उद्योगमा बुझाइएको उखुको झण्डै 2 अर्ब रकम किसानले भुक्तानी पाएका छन्। गौशाला नगरपालिका 1 एग्रिज सुगर एण्ड केमिकल इण्डस्ट्रीज र गौशाला 12 को सिद्धिविनायक सुगर एण्ड केमिकल इण्डस्ट्रीजमा बुझाइएको उखुको रकम बापत 1,76,52,46,000 किसानले भुक्तानी पाएका जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ। दुवै उद्योगमा गरेर किसानले 28,67,996 क्विन्टल उखु आर्थिक वर्ष 82-83 को याममा बुझाएको अभिलेखमा देखिन्छ। जम्मा उखुको मूल्य बापत पनि 1,87,00,000

0: बालिकामा आफ्नो भविष्य बनाउन सक्नुहुन्छ। बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर।
1: सोलु खुम्बु जिल्लाको सोलु दुपुण्ड नगरपालिका वडा नम्बर 10 टापिङ च्याङका स्थित ओल्छु आधारभूतमा भूमि विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ।
0: युवा सुविधाहरू घनी बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ। तलब आपूर्ति सुरक्षा प्रदान गरिनेछ।
1: पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भन्दा माथि र सुब सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9 3 0 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 66 41 74 र 3 0 वस्तु सञ्चालक 98 41 15 90 82।
0: सोलुको खुल्ला नगरपालिका वडा नम्बर 10 टापिङ सुरु।
2: आदरणीय श्रोताबृन्द, तपाईँ अहिले सुनिरहनु भएको छ शून्य एफएम। शून्य एफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली चलचित्र क्षेत्रका

0: उपभोक्ता अधिकारको उच्चतम रक्षण गराउन गुणस्तरीय वस्तुतथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गराउन कारोबारमा बी दूषित हुने र दिने गराउन कारोबारलाई पारदर्शी बनाउन नफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना गरिदिन वस्तु सेवाको मूल्य मात्रा म्यागसही नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गराउन वस्तुमा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गराउन वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौ निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता छोड्नेमा स्थानीय प्रशासनमा उजुरी गराउन आन्तरिक मामिला तथा कानून मन्त्रालयले कोषको प्रदेशद्वारा जनहितमा जारी सन्देश
1: सुरुङ जुन बेसी जोड्ने सड़क निर्माण कार्य हाल सुरुङ क्षेत्रबाट संचालन भइरहेको छ। निर्माण कार्यका क्रममा माथिल्लो सुरुङबाट डुङ्गा खस्ने सम्भावना रहेकाले तल्लो खेरा साधन क्षेत्रमा घाँसपात काट्न गाई बस्तु चलाउन तथा आवत जावत गर्ने विभिन्न स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अप्नाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आशा बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राखिदियोस्। सिभिल जुन बेसी उपभोक्ता समिति सुरु खुम्बु युनिहिताबाट बचाउ र बचाउ लुम्चनी हिंसा सामाजिक अपराध हो। बाल बालिका लुम्चनी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा समिति असन्तोष साथीलाई परिचित नदिँदा र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहारस्थल राखौं। बाल बालिकाको चालचलन पानी बेहोरा अभिभावक परिवर्तन आएको हुन सक्छ। त्यसको पहिले उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्वाद पनि गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोष प्रदेशद्वारा जनहितमा

0: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ।
1: ए कान्छी दादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
2: दिदी छिनको सिम किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्ने त, जहाँ पायो त्यहीँबाट ल्याउँदा यस्तै बिजुली त हुन्छ त।
1: ओरिजिनल बिजुलीका सामान किन्न त ऊ समीरको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
3: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, निस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
4: साथै डिफ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
3: प्रोपाइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809904 र 9833-68-64-18।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुकुम्बु।
4: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।

0: गरेको छैन नि म्याडम।
1: जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि।
0: मलाई त छानै छैन।
1: बालबालिकालाई विद्यालय भर्न गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ। त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
2: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
1: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
2: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
1: नेपाल सरकार विज्ञापन।
3: राईको साझा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ। जान्न मेरो साथी,
4: म पनि राईको साझा स्टोरमा नै जानु भएको हो। नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे। छानी छानी किन्ने भयो आज।
5: राईको साझा स्टोरमा तपाईँ पनि आउनुहोस्। नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लै जानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।

0: मेरा तो हाथ खुच्चा अविनाश में झमझम तिमासले हमजाम बनाए मेरे पनि केकी हो केकी खै एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
1: हे दिदी मलाई पनि गेस्टिक हुने करार छ थाकेर हिरान भए पनि निन्दा पनि रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामी अवसरमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भन्दा हामी अवसरतिर हेरेर पनि हुन्छ हामीसँगै अरूसँगै जाउँ
2: यहाँ नसा च्यातिएको हड्डी चिरेको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाक कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेसन बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आन्जी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर्षसँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आन्जी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजार बाटो पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 98 43 89 86 52 98 24 74 17 18 98 43 43 69 96 र 98 61 23 14 72 अन्जी औषधालाई सोलो दुधकुण्ड नगरपालिका 5 कल्लोरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
0: आज त तिमी धेरै मर्निङ थकित देखिन्छौ के भयो उसले आज फेरि गाली गर्यो पैसा पनि दियो मोबाइल पनि खोस्यो ओहो दिदी कुट्नु मात्रै हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन् गुरु मैले त सोचेकै थिएन यो त घरभित्रका सामान्य कुरा होला नि भनेर
3: आएन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यो हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइन नि घरेलु हिंसा हो अपराध हो
0: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
4: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
2: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कार्यवाहीको दायरामा ल्याउन सकिन्छ
4: नेपाल सरकार

0: 무슨 무사 예티카드 같은가 가득 갖고 살이 예티카드로 하느냐 무슨 거나 예티카드 가득 것이 무사
1: 예, 이게 뭐예요? 기구 안 맞는 거예요?
2: 기구는 노잼 떨어지네.
3: 어버터, 아무래도 두카가 된 석기에. 기에 석기는 이, 강마 서럽 번에 번에 버사 이무 빨라 번에 도와줘. 라 버리 숙소 석기 아이나?
1: 아이나, 기나 마일이 나오죠? 어버 가디 떨어지 버치, 아미 라인이 쏠리로 오네, 오케? 한니 마드리 오네, 아무도 저스토 버치 빨리 버치 하더라면, 사르바지니 기아 따뜻한 전문 버치 하나 번에라, 아미르니 망가는 버스 석기야.
3: 서럽 번에 막히긴 जथावारी बाटो खनेकाले टाढी खेतमा पहिरो जान थाल्यो पतिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
2: हो त है हामीले त ध्यानै नदिएको
3: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण पचाएर
4: विकासका नाममा विनाश नमिन्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
5: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल सुरु गरौँ त आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
6: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने ढाँचा फाट्ने वा पहिले फाटेको छ भने ढाँचा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
5: ल पहिरोका पनि लक्षण हुन्छन् त भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेतभन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
6: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मुह सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
6: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ
5: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्नु मिलेन
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
5: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचेको धन ज्यान नभए के धन के न
3: नेपाल सरकार विज्ञापन अलिकति जोत्न पाक्दैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्छ तिमीहरू छैन बनाए बजारमा
7: चिन्ता किन लिनु हुन्छ एकपटक लगानी गरी दसौँ वर्ष झुक्का हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने तिमीहरू छँदै छ नि
3: यो कहाँ किन्न पाइन्छ अनि पाँच सय सैतिस कहाँ कहाँ उपलब्ध छ नि
7: यो नेपाल घर अवस्थित सबै होन्डा स्वरूपमा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सुनै स्वरूपबाट उपलब्ध हुनेछ खेतबारी जोत्न खेती गर्न ड्याङ बनाउन केरा लगाउन धुलो बनाउन समेत यही चिलरबाटै मिल्छ यति मात्र होइन सिंचाईको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने दस कटा समेत उपलब्ध छ
8: ओखा झुन्डा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता खोप मल्टिपल कोच सर्भिस काली सिद्ध चरण नगरपालिका एघार गोरुबारे भन्ज्याङ ओखा झुन्डा फोन 0375902222 9855880222 साथै 9800102895 मिस कल गर्नुहोस् नगदै तपाईँलाई फोन आउनेछ
9: आया भनेर पो बसेछ त बिरामी हो क्या हो तिन दिनदेखि दाँत दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानुपर्छ
10: कति पिर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
9: हो र के डेन्टल रे
8: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्डे नगरपालिका पास बसन्त बजार सल्लेरी सुलुखुम्बु
10: हाम्रा सेवाहरू
8: दाँत सफा गर्ने दाँत चल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाइ दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने
3: ग्यारेन्टी भएको पूरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुनिने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गर्ने।
11: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेज डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेज डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
12: एभरेज डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अपसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 9821129090 र 9746583487।
13: एउरो आज मेरो जन्मदिन हो, याद त छ नि।
14: संसार की सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बनाउन र ल आँखा बन्द गर त।
13: त्यसै जिस्किन हुन्छ हजुर पनि। ल आँखा बन्द गर।
14: ल अब आँखा खोल त।
13: कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि। ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछ भन्ने त। मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औँठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुनचाँदी पसलबाट हो नि। विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गरगहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मङदारी, तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ। राशि अंशको पत्थर पनि पाइन्छ। रहपाल सम्पर्क नम्बर 9742840056 र 9867900620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनचाँदी उद्योग सोलुभुतकुण्ड नगरपालिका कुडा नम्बर 5 सलेरी सोलुखुम्बु।
15: बालक मानिसलाई काममा लगाएर सिकाइमा कानु अनुसार खोला काममा निर्देश
16: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्। रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
17: हजुर रेडियोले त भनिरहन्छ नि मैले काम नदिए पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
16: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ। हिँड्नुहोस्।
17: हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको। यसो नै गरौँ न हजुर।
3: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
18: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ। बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ। बाल बालिकालाई श्रम हुन शिक्षा दिऊ।
19: नमुना दुधकुण्ड आयल फर्म स्टोर। हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता। यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847837519, समुन्द्र साक्य 9861383534, टेलिफोन 0385202740। नमुना दुधकुण्ड आयल फर्म स्टोर।
11: स्पोर्ट्स प्रोपाइटर तरल कुमार श्रेष्ठ 98-62-13-87 नमूना दुधकुण्ड आयल पम्प स्टोर सँगै न्यू आइस मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ। सम्पर्क नमूना श्रेष्ठ 98-62-93-46 नमूना दुधकुण्ड आयल पम्प स्टोर सुनु दुधकुण्ड नगरपालिका साथ गर्मा जोरबौद सुनिखुम्बु
20: बाबा तिमी आज स्कुल जाने मन छैन आज जाने नि है
21: होइन
20: यतिकै जाने मन लागेन
21: यतिकै पनि हुन्छ
20: मैले साइन्सको काम चाहिँ गर्न सकिनँ सरले हुन्छ
21: कुरा त्यस्तो हो म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना दिदी
22: नमस्ते कति टाइमले पाल्नु भयो
21: आज रिनाले जान्न भन्नु साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिक्नुहुन्छ भन्दैछ
22: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सदाय गरी एक वर्ष शून्य कैद र 50,000 जन्मन हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना किन क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
11: म्याडम यो सरकार विज्ञापन बोर्ड

0: कत्तेरीका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौँको छक्का फुकियो।
1: ए के भो दौडिदिएको आइस त
0: आई, हामीले पाएको त्यो बाटोको छक्का अर्को पार्टीले आफ्नोमा पारे
1: थियो अर्काको भाग खोज्ने, यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
2: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? छुक्का जसको नाममा पाए पनि बाटो राम्रो र छिटो पनि भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि शून्य एफएमले तयार पारेको सामाजिक

नेपाल सरकार विज्ञापन बोर्ड स्टार कलरिया तथा छोरामाई अपसेट प्रिन्टिङ प्रेस सुलुदुत कुण्डु नगरपालिका पाँच सलेरी सुलुखुम्बु विगत देखिने ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलरिया तथा छोरामाई अपसेट प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबै सुन्दर हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड प्रेस प्रिन्ट बोर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ विद्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिबी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिटी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रङ्गी सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू

0: र 98 41 90 25 49 50 न्यू स्टार कलर ल्याप तथा गोलामाई अफसेट प्रिन्टिङ प्रेस पनि सुनो.
1: हाम्रो के दोष तर पक्रिनु भएको छ सर?
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
3: हामी त जन्तीको कता हौ सर?
2: केही त कुरो बिग्रियो. बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त. उल्टै जन्ती जाने, भोज खाने, अनि पक्राउ परिन्न त.
1: तिनकै बाबुआमालाई पक्रिनु न सर, हामीलाई छाडिदिनु.
2: तिनका बाबामा पक्राउ परिसक्यो. ती त अब 3 महिना जेल बस्छन्.
3: तिनलाई पक्रिहाल्नु भएछ. अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा? एकपटकलाई छोडिदिनु सर.
2: अब कानूनले त्यसो भन्दैन. बाल विवाह गराउने लाउनेदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ. अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ. चुपै लगाएर बस्नुहोस्.
0: बाल विवाह नियन्त्रण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश.
4: हाम्रो मामाले भन्नुभएको ऊ त्यो पढ्नु भएको हजुरआमा त बोक्सी अरे नि होइन त्यस्तो त.
3: सुनिता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
4: के भएन मिस,
3: मैले सुनिसके. हेर, बोक्सा बोक्सी भन्नु हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो. बुझ्यो? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन. त्यस्तो कार्य सामाजिक अपराध हो. बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ. बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ. यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है.
4: हुन्छ.
5: बोक्सी अन्धविश्वास हो. बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ.
6: नेपाल सरकार विज्ञापन बोर्ड.
7: भूमिपातका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ. यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ.
8: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन.
7: मलाई मुखले भेटेको क्यान्सर छ, बाँचेर पनि नभए तुमले भने.
9: म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो.
10: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ.
11: नेपाल सरकार विज्ञापन बोर्ड.
3: ए दाई, ए दाई, पक्नुहोस् त पक्नुहोस्. के गर्नु भएको?
12: देख्नु भएन, औषधि हालेको.
3: नौमा शरीर ढाक्ने कपडा, मास्क पाउँदा खोइ यत्तिकै गोठ बिरुवामा दिस हाल्ने.
12: एकैछिन त हो नि, धेरै बेर होइन. खोइ अहिलेसम्म केही भएको छैन.
3: हेर्नुहोस् दाई, यसरी बाली बालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ. तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ. विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ.
12: विषादीले धेरै जोखिम हुन्छ है किरामा
3: हो नि. रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मुर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ.
12: अनि नानी, विषादी प्रयोग नगरे होइन नानी नि हुँदैन, किरा लाग्छ, हाम्रो त पऱ्यो नि.
3: सुन्नुहोस् दाई, रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ. यसका धेरै विधिहरू छन्. यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ.
12: हस् नानी, मैले बुझेँ, म परम्परागत पिसादी नै प्रयोग गर्छु.
6: नेपाल सरकार विज्ञापन.
0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ.
13: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौं.
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं.
13: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र

0: त्याग गर्ने सामग्रीहरु नराखौं।
1: अरूलाई हुच्याउने, निज देखाउने तथा तथ्य बंगाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
0: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ
0: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन दिन
2: आज हामी के विषयमा छलफल गर्छौं?
3: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
2: वैदेशिक रोजगारीमा जानु हो कि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालो पालो भने त
1: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: हो अरू भने त
0: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: स्याबदास अति राम्रो र व्यवहारिक सुझावहरू राख्यो। अरूको पनि केही छ कि?
1: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ।
2: सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
1: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
2: वैदेशिक रोजगारीमा जाँदा आफ्नो पनि सुरक्षा सम्बन्धी जानकारी सरसल्लाह र साथीभाइहरूलाई पनि बताउनुपर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड। ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
2: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछ।
0: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनुको फोटो खिच्नु परेन?
2: खिचौ खिचौ, केटाकेटी सबैको सामु खिचौ न।
0: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
2: यो दाइजोको कुरा चाहिँ नगरौं। तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछौँ, योभन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
5: लगभग सबैजना आइसक्नुभयो, आजको वडा स्तरको छलफल शुरू गरौँ न त। आज हामी पहिलो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
5: ल पहिरोका पनि लक्षण हुन्छन् त भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मुह सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ।
5: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
5: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचेको धन, ज्यानै नभए के धन के मन।
1: नेपाल सरकार विज्ञापन।
6: आदरणीय श्रोताबृन्द, तपाईँ अहिले सुनिरहनु भएको छ सुन्न एफएम। सुन्न एफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ।

0: जोत्न पाथेन खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउन सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने चिन्ह छैन भने बजारमा
1: चिन्ता किन लिनुहुन्छ? एक पटक लगानी गरी दसौँ वर्ष झुक्क हुन, होन्डाको महिना मैत्री, दुई वर्ष वारेन्टी, नथर्काउने नबिग्रिने, हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि।
0: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्स सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
1: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ। खेतबारी जोत्न, खेती गर्न, ध्यान बनाउन, केरा लगाउन, धुलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने बेस कटर समेत उपलब्ध छ।
2: जिल्लाको लागि आधिकारिक विक्रेता खोप मल्टिपर्पज सर्भिस प्रणाली सिटी चरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528820222 साथै 98010208095 मिस कल गर्नुहोस्। नगदै तपाईँलाई फोन आउनेछ।
3: अय भनेर पो बसेछ त, बिरामी हो क्या हो?
4: तीन दिनदेखि दाँत दुखेर म त हैरान भएँ नि। उपचार गर्न काठमाडौँ नै जानुपर्छ।
3: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एड्रेस डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुहोस्।

0: गरी बिजुलीको बल्ब जल्यो छ। ए कान्छी दादा, पसल गएर बिजुलीको बल्ब लिएर आइज। दिदी, छिनको सिम किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्ने नि त। जहाँ पायो त्यहीँबाट ल्याउँदा यस्तै बिजुली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त सन्दिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, मिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। सट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ। साथै डिफ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ। प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809904490 र 9839868 18। वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुकुम्बु,
1: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
2: जङ्गल कसो हृदय आँगन।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्म दर्ता दिनुहोस् त
2: जन्म दर्ता गरेको छैन नि म्याडम
1: बाउ जन्म दर्ता नभए त विद्यालय भर्न हुँदैन नि
2: मलाई त थाहा नै थिएन
1: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
4: जन्म र मृत्युदाता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन
5: दाई राईको साधन स्टोरमा दिदीले कभरहरू अर्डर गर्नुभएको थियो म त एक्लै भएँ जाउँ मेरो साथी
6: म पनि राईको साधा स्टोर्समा नै जानु लागेको हो ल हेर नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
7: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपर मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपर मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुरुद्कुमा नगरपालिका 5 सल्लेरी

0: मल्लो मेरे तो हाथ खुच्चा अविनाश में झुमझुम जाए विनाश ने हमदान बनाए मेरे पनी चुकी हो चुकी खरी एक बार को जिंदगी पनी दुख दुख में बिताने पानी उपचार कता कराने होला
1: ये दीदी मैं पनी गैस्ट्रिक होने का रास आखिर हिरान भाई बनी हिंदू महीना दिन रात भर जागरण जस्ते बस पास तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भन्दा हामी औषधालयतिर हेरेको नि हुन्छ हामी सँगै जाउँ
2: यहाँ नसा च्यापिएको हड्डी चिरेको हात खुट्टा झमझमाउने पुरानो बाछो दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाक कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेसन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आन्द्री चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्षपञ्च विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर्ष सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आन्द्री औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजार बाटुकी सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 98 43 89 86 52 98 24 74 17 18 98 43 43 69 96 र 98 61 23 14 72 आन्द्री औषधालय सोलो दुर्कुन्द नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
0: आज त तिमी धेरै मर्नु थकित देखिन्छौ के भयो उसले आज फेरि गाली गर्यो पैसा पनि दियो मोबाइल पनि खोस्यो ओहो दिदी कुट्नु मात्रै हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन् मैले त सोचेकै थिएन यो त घरभित्रका सामान्य कुरा होला नि भनेर
3: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइन नि घरेलु हिंसा हुन् अपराध हुन्
0: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
4: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कोही भोग्नुपर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
2: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कार्यवाहीको दायरामा ल्याउन सकिन्छ
4: नेपाल सरकार विज्ञापन हो
5: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय हुंडा दान को मोटर सकल तथा स्कूटर अब उखरी हुंडा को मिलन सूचना
6: हुंडा का विशेषता
7: जापानीज ऊर्जा बहुरी उत्पादित
6: उत्कृष्ट माइलेज
7: राम्रो मिसल मूल्य
6: टिकाऊ र भर भर्दो
7: अफरोड का लागि पनि उपयुक्त
6: BS6 तथा नया नया भर्सन बजार में लॉन्च भइरहेको
7: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी
6: हाम्रा सेवाहरू
7: उभय हुंडा र खोटाङ को डिक्केल बजार बाटै फाइनेंस को सुविधा सहित हुंडा का सबै मॉडल का मोटरसाइकल तथा स्कूटर कंपनी के मूल्य में पाइने
6: जुनसुकै मॉडल का जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा
7: एक्सपेन्स गो सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
6: अनलाइन बाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ
7: उभय हुंडाको लागि आधिकारिक विक्रेता होम मल्टीपर्पज सर्भिस प्राली सिद्धिशरण नगरपालिका 11 गोलमारे भिजाङ पोखलढुङ्गा
6: सम्पर्क नम्बर 0375902222 9852888022 98 42 80 30 00

0: something you see so the answer. I can
1: अब गाड़ी चले पछि हामीलाई नै सजिलो हुने हो क्या हामी मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पतिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
3: हो त है हामीले त झनै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण पचाएर
0: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
4: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल शुरू गरौँ त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
5: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
4: ल पहिरोका पनि लक्षण हुन्छन् त भनेको हामीले त पहिरो स्तरको लीला पो सम्झेको त सचेतभन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
5: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मुह सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
5: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
4: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
5: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोप गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
4: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचेको धन ज्यान नभए के धन के मन
2: नेपाल सरकार विज्ञापन
6: अलिकति जत्न पाएको छैन खत खत खत गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिमर छैन भन्ने बजारमा
7: चिन्ता किन लिनुहुन्छ एकपटक लगानी गरी दसौँ वर्ष झुक्काउन होन्डाको महिना मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हल्का खेतबारी जोत्ने टिमर छँदै छ नि
6: कहाँ किन्न पाइन्छ अनि पाँच सय सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
7: घर अवस्थित सबै होन्डा स्वरूपमा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सुनि स्वरूपबाट उपलब्ध हुनेछ खेतबारी जोत्न खेती गर्न ड्याङ बनाउन उकेरा लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
8: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस काली सिद्ध चरण नगरपालिका गोरुमारी भन्ज्याङ ओखलढुङ्गा फोन 037-590-222 98-528-80-222 साथै 98-010-20-895 मिसकल गर्नुहोस् लगतै तपाईँलाई फोन आउनेछ
9: अय्या भनेर पो बसेछ त बिरामी भयो क्या हो
10: तीन दिनदेखि दाँत दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानुपर्छ
9: कति पिर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
10: हो र के डेन्टल रे
9: एभरेस्ट
11: डेंटल क्लिनिक सुलु दूत कुंड नगर पालिका पास बसंत बजार सलेरी सुलु खुम्बू
12: हमारा सेवा
11: दात सफा करने दात तलकाउने दात में सीमेंट भरने दात कलर को सीमेंट भरने मधुकई दात निकालने दुखी को दात लाई मधुपी गरी जरा देखी उपचार करी दात बचाने निकना र लगाउन सकने गरी दात राख्ने ग्यारेन्टी भएको फिक्स दात राख्ने ग्यारेन्टी भएको पूरे सेट दात लगाउने बाङ्गो टिङ्गो दात मिलाउने दात को एक्सरे गर्ने सुन चाँदी को दात राख्ने गिजा सुनिने रगत आई राख्ने मुख गनाउने समस्या को उपचार गर्ने बच्चा को दात निकाल्ने साथै किरा लागेको दात भर्ने बच्चा को उमेर नपुगी दात मा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्या को उपचार गर्ने
13: नेपाल मेडिकल काउन्सिल मा दर्ता भएका चिकित्सकहरूद्वारा संचालित एभरेस्ट डेन्टल क्लिनिक मा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दात तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
12: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129090 र 9746583487
14: एउटा आज मेरो जन्मदिन हो यात्रा छ नि
15: संसारकी सबैभन्दा राम्रो मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बनाउन र ल आँखा बन्द गर त
14: त्यस्तै जिस्किन हुन्छ हजुर पनि ल आँखा बन्द गर
15: ल अब आँखा खोल त
14: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँ भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औँठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधानसिंह चाँदी पसलबाट हो नि विधानसिंह चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गरगहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्ग्री बुलाकी बाङबारी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान र हताल सम्पर्क नम्बर 9742840056 र 9867050620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सिंह चाँदी उद्योग सुन भुतकुण्ड नगरपालिका कुडा नम्बर 5 सलेरी सोलुखुम्बु
16: बालक बालिकालाई कानु नयाँ सिपाहीमा कानु अनुसार खाना खाँदै मेजी
17: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुहोस् रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
16: हजुर रेडियोले त भनिरहन्छ नि मैले काम नदिए के पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब भयो यस्तो कुरा
17: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ
16: हिँड्नुहोस् हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उमिर्की लागि गरेको यसरी गरौँ न हजुर
18: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यालयमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
19: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम हुन शिक्षा दिऊ
18: नमो
20: सुना दुपकुंड आयल फॉर्म स्टोर हम प्रतिबद्धता पेट्रोलियम पदार्थ में शुद्धता यहाँ डीजल पेट्रोल तपाईले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-43 नमुना दुपकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87 नमुना दुपकुण्ड आयल फर्म स्टोर सँगै न्यू आई सर मोटर पार्ट्स एन्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-96-46 नमुना दुपकुण्ड आयल फर्म स्टोर सोनु दुपकुण्ड नगरपालिका साथ गारमा जोर बौद्ध सुनिखुम्बु
21: बाबा तिमी आज स्कुल जाने मन छैन आज जाने नि है
22: होइन
21: यसरी जाने मन लागेन
22: यतिकै पनि हुन्छ
21: मैले साइन्सको कन्ठै गर्न सक्दिनँ सरले हुन्छ
22: कुरा त्यस्तो हो म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना दिदी
23: नमस्ते कति राम्रो पाल्नु भयो
22: आज रिनाले यसो जान्न भन्नु साइन्सको कन्ठ गर्न सकिन अरे सरले टिक्नुहुन्छ भन्दै थिए
23: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई खोज्न तर्साउनु कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजायहरू एक वर्षसम्म कैद र 50,000 जन्माउन हुन्छ म साइन्स सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
24: नमस्ते म्याडम नेपाल सरकार विज्ञापन बोर्ड
25: तरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको छक्का फुकियो
26: ए के भो दौडी पो आइस त
25: नाइ हामीले पाएको त्यो बाटोको छक्का अर्को पार्टीले आफ्नोमा पारे
26: अनि को थियो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
27: बुवा तपाईँले के यस्तो कुरा गर्दै हुनुहुन्छ छुक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो पनि भएन यो विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो विकासका कार्यमा राजनीति नगरौं समृद्ध समाज निर्माणको लागि सबै एकजुट छौ अधिकारको दुरूपयोग नगरौं जनहितको लागि सूर्य एफएमले तयार पारेको सामाजिक सन्देश

0: नेपाल सरकार विज्ञापन बोर्ड न्यू स्टार कलर ल्याब तथा छोरामाई अफसेट प्रिन्टिङ प्रेस समूह कुण्डु नगरपालिका पाँच सलेरी स्कूल खुम्बु विगत देखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलर ल्याब तथा छोरामाई अफसेट प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबै सुन्दर हाम्रा सेवाहरू भोज सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट सफाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रङ्गीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालछा वाल मिक्सर मौरी सागर बेसिन धारा कमोट पेन्सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ अनि यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्र होइन समिरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385203389 0385203060 मोबाइल नम्बर 9860321426 र 9841909450 न्यू स्टार कलर ल्याब तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सलेरी स्कुल खुम्बु
1: हाम्रो के दोस्तर पक्रिनु भएको सर
2: बाल विवाह गर्ने अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
3: हामी त जन्ती गएको त हौ सर
2: त्यही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
1: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
2: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
3: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
2: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लाउनेदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुपै लाएर बस्नुहोस्
0: बाल विवाह नियन्त्रण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश
4: हाम्रो मामाले भन्नुभएको उत पढ्ने घरको हजुरआमा त बोक्सियो अरे नि त्यस्तो त
3: सोता तिमीहरूको के खासखुस कुरा हुँदैछ के भयो भन त
4: के होइन मिस
3: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्नु हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिनीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
4: हुन्छ
5: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गर्नु समाजलाई सभ्य बनाउनु
0: नेपाल सरकार विज्ञापन बोर्ड
5: मेरो
6: दुर्भाग्य कारण आज मैं फोक्सो को कैंसर भाग यही गलती का कारण कहीं दिन में मेरे जीवन समाप्त होने
7: यही धूमपान का कारण मेरे पहले बच्चा अपंग जन्मी दोसों बच्चा भी जोगा सकिन
6: मैं मुख्य घाटी में कैंसर से बांचर तुम्हें हो मैं अभी कहीं भी हिड़न सक श्वास प्रश्वास में समस्या देखियो धूमपान करना छोड़ा स्वस्थ जीवन बांचा नेपाल सरकार विज्ञापन बोर्ड
7: ए दाई पक्नुस् त पक्नुस् के गर्नुभएको
8: बिन्दु भएन औषधि हालेको
7: नाना शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा दिसाल्नु
8: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन
7: हेर्नुहोस् दाई यसरी बाली बालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
8: विषादीले धेरै जोखिम हुन्छ
7: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
8: अनि नानी विषादी प्रयोग नगरे हाम्रो नानी नै हुँदैन किरा लाग्छ हाम्रो त परियो नि
7: सुन्नुहोस् दाई रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
8: परम्परागत पिसादी नै प्रयोग गर्छ
3: नेपाल सरकार विज्ञापन सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
5: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
5: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
3: अरूलाई होच्याउने न्यूज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
5: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
3: सचेत बनाऊ
5: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
3: नेपाल सरकार विज्ञापन
7: आज हामी के विषयमा छलफल गर्छौ
9: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
7: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालो पालो भने त
10: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
7: हो अरू भने त
5: वैदेशिक रोजगारी

0: जानु हुँदैन गुरुआमा।
1: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
0: वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरसमेत र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
0: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछ।
1: यस्तो खुसीको बेला छ, हुनेवाला सम्मी सम्बिनीको फोटो खिच्नु परेन?
0: खिचौ खिचौ, केटा केटी सबैको सामु खिचौ न।
1: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
0: यो दाइजोको कुरा चाहिँ नगरौं, तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछौँ, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: नमस्कार सुनिसुनेका दिदी।
0: नमस्कार नमस्कार, दुईजीको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
1: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि मान्छु नि।
0: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
3: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
0: हो त,
1: हामीले बच्चाको नामसँग जुराइसक्यौँ नि दिदी।
0: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्नु हुने नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
2: नेपाल सरकार विज्ञापन हो।
4: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
5: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन तीन महिनामा रक्तदान गर्न मिल्छ।
4: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
5: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
4: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
5: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
4: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरूमध्येकै ठूलो दान, महादान हो।
5: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
6: यता नआऊ भाइ, तलै बस, छाचुक नगर। आज कति दिन रे?
7: 3 दिन भयो,
6: तिमीलाई थाहा छैन? अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
7: केही हुनु सुनि नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
6: जेसुकै भन, म छुन्जेल चाहिँ 4 दिन चाहिँ बाँड्नुपर्छ है, पछि जेसुकै गर।
7: महिनावारी भएको बेला खानु नदिनु, भन्सा वा पूजा कोठामा जानु नदिनु, केही कुरा छुनु नदिनु, यी सबै विधि हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ नि, पहिलाको जस्तो छैन अहिले।
8: हो तिमीले ठिक भन्यो बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरूद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
6: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनु।

छ। सबैभन्दा पहिले यसको खेल भोलि बिहान पौने 2 बजे नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको मुख्य प्राथमिकता सुशासन प्रवर्धन, तीव्र आर्थिक वृद्धि, रोजगारी सृजना र नागरिकलाई गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउनु रहेको बताउनु भएको छ। एसियाली विकास बैंक एडीबीका अध्यक्ष मासातो कान्दासँगको भेटमा प्रधानमन्त्री शाहले निजी क्षेत्रको नेतृत्वमा आर्थिक वृद्धि, ऊर्जा विकास, पूर्वाधार आधुनिकीकरण र डिजिटल रूपान्तरणलाई सरकारले प्राथमिकतामा राखेको जानकारी गराउनुभयो। एडीबी अध्यक्ष काण्डले नेपाललाई दिँदै आएको सहयोग निरन्तर दिने प्रतिबद्धता व्यक्त गर्दै डिजिटल पूर्वाधार, डिजिटल अर्थतन्त्र र

0: पनि संचालनमा छन्। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई सात दिनभित्र विभागमा उपस्थित भई बयान दिन भनेको छ। विभागले बुढा नीलकण्ठमा रहेको नवविवाह आन्दोलनमा क्षति भएको निवासमा पत्र टाँस्दै अनुसन्धानका क्रममा केही विषयमा सोधपूछ गर्नुपर्ने भएकाले तोकिएको समयभित्र उपस्थित हुन निर्देशन दिएको हो। विभागका अनुसार जयवीर देउवामाथि सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान चलिरहेको छ। जयवीर देउवाको नाम नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद तथा ई पासपोर्ट खरिद प्रक्रियामा जोड़िएको छ। यति बेला कर्णाली प्रदेशका तराईका केही ठाउँमा तथा बागमती प्रदेशदेखि पूर्वका पहाड़ी भूभागमा पानी परिरहेको छ। अन्य ठाउँमा भने पानी परेको छैन। जल तथा मौसम पूर्वानुमान महाशाखाले मधेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रहरूमा यस पटक अपेक्षा अनुसार वर्षा हुन नसकेको जनाएको छ। विभागका वरिष्ठ मौसमविद मिलकुमार अर्यालका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहे पनि वर्षा मुख्यतः पहाड़ी क्षेत्रमा केन्द्रित भएको छ। अर्यालले मनसुनको निम्नचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिम भूभागतर्फ सरदर स्थानको आसपास रहेको जानकारी दिँदै देशका अधिकांश पहाड़ी क्षेत्रमा मध्यम वर्षा भएको बताउनुभयो। विभागका अनुसार मनसुनी प्रणाली सक्रिय रहेकाले आगामी दिनमा वर्षाको गतिविधि विस्तार हुने सम्भावना भनिरहेको छ। विशेष गरी पहाड़ी क्षेत्रमा मेघगर्जन चट्याङ तथा मध्यमदेखि ठूलो वर्षाको सम्भावना भएकाले आवश्यक सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार आज कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। साथै मधेस र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हुरी बतास चल्न सक्ने भएकाले कृषि बाली कमजोर संरचना तथा विद्युत र संचार सेवामा असर पर्न सक्ने महाशाखाको चेतावनी छ। लगातारको वर्षासँगै आएको पहिरोले जागिरको डोल्पा सड़क रुकुम घोराई शहीद मार्ग र भेरी करिडोर सड़क खण्ड पूर्ण रूपमा बन्द भएका छन्। वर्षाका कारण जाजरकोटको नलगाड नगरपालिका आठ मौलामा रहेको जाजरकोट डोल्पा सड़क खण्ड पूर्ण रूपमा बन्द भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्रेले जानकारी दिनुभयो। त्यसै गरी गएको असार सत्र गते रूकुम पश्चिमको आठ बेस्कोट नगरपालिका छ रिजेघाट खोलामा आएको बाढ़ीका कारण पूर्ण रूपमा अवरूद्ध भएको भेरी करिडोर पनि अहिलेसम्म सञ्चालन हुन सकेको छैन। नेपालको घर जग्गा बजार पुनः लयमा फर्किएको देखिएको छ। नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको घर जग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति सम्बन्धी प्रतिवेदन अनुसार कारोबार संख्या कुल मूल्य क्षेत्रफल तथा राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको हो। प्रतिवेदन अनुसार समीक्षा अवधिमा देशभर कुल घर जग्गा कारोबार संख्या अघिल्लो वर्षको यही अवधिको तुलनामा 6.42% बढ़ेको छ। लगत पारित कारोबार 0.62% तथा राजीनामा कारोबार 12.17% वृद्धि भएको छ भने कारोबार भएको कुल क्षेत्रफल 1.60% बढ़ेको छ। कारोबार विस्तारसँगै सरकारको राजस्व संकलन 23.72% र पूँजीगत लाभ कर 31.42% बढ़ेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढ़ी अवधिले कर्जाको भाका नाघेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जामा छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड शर्त तथा बन्देजहरू लागू हुनेछ। मेरो कपडा प्याकिङ गर्दै त सम्झेको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने हो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको सिक्सटी काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आजको किरण, सिएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333 493-555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू। संयुक्त अरब इमिरेट्स यूएई सरकारले 111 जना नेपाली कैदी बन्दीलाई आममाथि दिएको छ। ईद अल अधा 2026 को अवसरमा यूएई सरकारले ती नेपालीहरूलाई माफी दिएको परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ। नेपाली कैदी बन्दीलाई प्रदान गरिएको आम माफीप्रति सरकारले कृतज्ञता तथा प्रशंसा व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले माफीको सदाशयतापूर्ण कदमलाई नेपाल र यूएई बीच विद्यमान द्विपक्षीय सम्बन्धमा गहिरो मित्रता र हार्दिकताको अभिव्यक्तिका रूपमा उच्च मूल्याङ्कन गरेको जनाएको छ। चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डाक्टर देवेन्द्र खत्री नियुक्त हुनु भएको छ। प्रधानमन्त्री तथा आयोगका अध्यक्ष बालेन्द्र शाहले डाक्टर खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्नुभएको हो। नवनियुक्त उपाध्यक्ष खत्रीलाई आज मन्त्रालयमा शिक्षा तथा खेलकुद मन्त्री तथा आयोगका सहअध्यक्ष सस्मित पोखरेलले नियुक्ति पत्र प्रदान गर्नुभयो। यसरी आयोगमा उपाध्यक्ष पद रिक्त रहेकाले अर्को व्यवस्था नभएसम्म आयोगका पूर्व उपाध्यक्ष श्री कृष्ण गिरीलाई कार्यवाहक उपाध्यक्षको जिम्मेवारी दिइएको थियो। नेपाल राष्ट्र बैंकले 25 अर्बको ऋण पत्रको बल कबलको लागि आह्वान गरेको छ। आज सार्वजनिक सूचना निकाल्दै केन्द्रीय बैंकले ऋण पत्र 2084 अनलाइन मार्फत बल कबल गर्न सकिने उल्लेख गरेको छ। ऋण पत्रको बल कबलमा राष्ट्र बैंकबाट इजाजत प्राप्त क ख र ग वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्। बागमती प्रदेश सरकार अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले 5 समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी गरेको छ। प्रदेश सरकारले सेभिङ एण्ड क्रेडिट को अपरेटिभ, दर्शन बचत तथा ऋण सहकारी, सुमेरू बचत तथा ऋण सहकारी, लालीगुराज बचत तथा ऋण सहकारी, नेशनल नवबुद्ध बचत तथा ऋण सहकारीका बचत फिर्ता गर्ने निर्णय गरेको थियो। असार मशान्तभित्र साना बचतकर्ताको रकम फिर्ता गर्ने पनि तयारी भइरहेको समिति सदस्य रामेश्वर ढकालले जानकारी दिनुभयो। अब विदेशको खबर, युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले टर्कीमा आजदेखि शुरू भएको नेटो शिखर सम्मेलनमा युक्रेनको सुरक्षाका लागि अत्यावश्यक वायु रक्षा प्रणाली उपलब्ध गराउन सहयोगी राष्ट्रसँग आग्रह गर्ने तयारी गर्नुभएको छ। रूसले पछिल्ला दिनमा कियोभ सहित युक्रेनका विभिन्न क्षेत्रमा गरेको व्यापक क्षेपास्त्र आक्रमणपछि जेलेन्स्कीको माग अझ तीव्र बनेको छ। पछिल्लो एक हप्ताभित्र मात्रै रूसका मिसाइल आक्रमणले कियोभका आवासीय भवनहरूमा ठूलो क्षति पुर्याएको छ भने 50 जना भन्दा धेरै सर्वसाधारण को ज्यान गइसकेको छ। नेटो बैठकका क्रममा जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि महत्वपूर्ण भेट गर्ने अपेक्षा गरिएको छ। अब खेल खबर, विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति साबिक विजेता अर्जेन्टिना र इजिप्ट खेल्दैछन्। यो खेल राति 10:15 अमेरिकाको एटलान्टा रंगशालामा शुरू हुनेछ। नकआउट चरणमा अर्जेन्टिनाले केप भर्डेलाई 3-2 र इजिप्टले अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा 4-2 हराउँदै अन्तिम 16 पुगेका हुन्। विश्वकप फुटबलको अन्तिम प्री क्वार्टर फाइनलमा भोलि बिहान 2:00 स्विजरल्याण्ड र कोलम्बिया खेल्दैछन्। यो खेल क्यानाडाको बीसी प्लेस भ्यानकुभर रंगशालामा हुनेछ। नकआउटमा स्विजरल्याण्डले अल्जेरियालाई 2-0 र कोलम्बियाले घानालाई 1-0 हराउँदै अन्तिम 16 पुगेका हुन्। यस्तै यी दुई टोलीबीच मैत्रीपूर्ण र मियामी कपमा गरी 3 भेट भएकामा कोलम्बिया 2 खेलमा विजय भएको छ भने एउटा खेल बराबरीमा सकिएको छ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रधानमन्त्री शाह र एडिबीका अध्यक्ष बीच भेटवार्ता, सुशासन, आर्थिक वृद्धि र रोजगारी सृजना गर्न सरकारको मुख्य प्राथमिकता रहेको प्रधानमन्त्री शाहको भनाई। मधेश र लुम्बिनी का तराई क्षेत्र में अपेक्षा अनुसार वर्षा भएन। चार प्रदेश में ठूल पानी पर्ने संभावना। पहिरोले तीन ठाउँ में सड़क अवरूद्ध। घर जगह कारोबार लय में फर्कियो। कारोबार विस्तार संगे मूल्य र राजस्व में वृद्धि। रूस को तीव्र आक्रमण पछि युक्रेन ने नेटो संग थप वायु रक्षा प्रणाली मांगने। आक्रमण में एक हफ्ता में झंडे 50 युक्रेनी सर्वसाधारण मारिए। विश्वकप फुटबल में आज राति अर्जेन्टिना र इजिप्टले खेल्दै स्विजरल्याण्ड र कोलम्बिया बीचको खेल भोलि बिहान 2:30 बजे।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेलता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेलता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देज

0: स्तरको उच्च शिक्षा वर्तमान स्थिति चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
1: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानी भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौ।
2: सम्पर्क नेपाल जापान सेवा सेन्टर नाथ पोखरी काठमाडौँ, फोन नम्बर 44282
3: उज्याला रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्जन भित्रका खबरमा तपाईँलाई स्वागत छ। सामान्य पानी पर्दा पनि संघीय राजधानी काठमाडौँका मुख्य सड़क जलमग्न हुने समस्या वर्षेनी दोहोरिन थालेको छ। केही दिन अघि झण्डै एक घण्टाको वर्षापछि माइतीगर अमानगर लगायत उपत्यका विभिन्न क्षेत्र डुबानमा परेपछि राजधानीको कमजोर ढल प्रणाली, अव्यवस्थित शहरीकरण र जलवायु परिवर्तनको प्रभाव भएको देखिन्छ। विज्ञहरूका अनुसार काठमाडौँमा सामान्य वर्षा र डुबानहरूको मुख्य कारण अव्यवस्थित शहरी विस्तार, पुरानो तथा साँगुरो ढल प्रणाली, नदी खोलाको अतिक्रमण, सड़क निर्माणका क्रममा पानी निकासको व्यवस्था तथा बढ़दो कंक्रीट संरचना रहेका छन्। खुला जमिन घट्दै जाँदा वर्षाको पानी जमिनमा शोषिन नसकी सिधै ढलमा पुग्ने, केही समयमै ढलको क्षमता नाग्ने अवस्था सृजना हुने गरेको छ। अटिजम र बौद्धिक अपाङ्गता भएका बाल बालिकाको विकासमा सहयोग गर्ने उद्देश्यले 331 जनालाई काठमाडौँ महानगरपालिकाले तालिम प्रदान गरेको छ। तालिममा विशेष अवस्थाका बाल बालिकाका अभिभावक, स्वास्थ्य प्रबन्धन केन्द्रका स्वास्थ्य कर्मी र महिला स्वास्थ्य स्वयंसेवीका सहभागी छन्। अन्य बाल बालिका भन्दा फरक अवस्थामा भएका बाल बालिकाहरूलाई सजाय वा दबाव नदी उनीहरूको आवश्यकता बुझेर सहयोगी वातावरण बनाउन सहयोग होस् भन्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बौद्धिक अपाङ्गता एवं अटिजम भएका व्यक्तिहरूका लागि स्वास्थ्य कार्यक्रमका फोकल पर्सन पवन ठाकुरले जानकारी दिनुभयो। काठमाडौँ महानगरपालिकाको आयोजनामा सञ्चालन भइरहेको काठमाडौँ फिल्म फेस्टिभल अन्तर्गत टोलटोलमा फिल्म महोत्सव कार्यक्रमका अवसरमा धासा धाउधा नामक प्रत्यक्ष नाटक मञ्चन हुने भएको छ। आउँदो असार 27 गते शनिबार दिउँसो 4 बजेदेखि काठमाडौँको भास्कर कृति महाविहार एकता बहालमा आयोजना हुने छ। नाटकको निर्देशन जिनिस साकेले गर्नुभएको छ। काठमाडौँ महानगरपालिकाले स्थानीय समुदायमा कला संस्कृति तथा चलचित्रप्रतिको पहुँच विस्तार गर्ने उद्देश्यले टोल टोलमा फिल्म महोत्सव कार्यक्रम सञ्चालन गरिरहेको छ। पुरातत्व विभागले सांस्कृतिक एवं प्रातात्विक सम्पदाको गैर कानूनी रूपले हुने निकासी रोकथामको लागि 2 दिने चेतनामूलक अभिवर्गीकरण शुरू गरेको छ। सांस्कृतिक तथा पुरातात्विक सम्पदाको क्षेत्रमा काम गर्ने निकायका लागि आजदेखि शुरू भएको कार्यक्रम भोलिसम्म चल्ने विभागका प्रवक्ता सन्दीप खनालले जानकारी दिनुभयो। कार्यक्रममा सांस्कृतिक एवं प्रातात्विक सम्पदाका चोरी निकासीका विषयमा केन्द्रित भएर तयार पारेका 6 प्रस्तुतिकरण समेत प्रस्तुत गरिने उहाँको भनाइ छ। समारोह शुभारम्भ गर्दै विभागका महानिर्देशक सौभाग्य प्रधानले चोरी भएका मूर्ति मध्ये 409 निवेदन प्राप्त भएको बताउनु भएको छ। चोरी मध्ये 96 देशभित्रबाट प्राप्त भएको छ। विदेशबाट 203 मूर्ति फिर्ता भएका छन्। 95 मूर्ति विदेशबाट फिर्ता ल्याउने प्रक्रियामा रहेको उहाँले बताउनुभयो। र लाज औषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खर्चिएको प्रहरी टोलीले काठमाडौँका विभिन्न ठाउँबाट अवैध लाग औषध खैर हिरोइनसहित 8 जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट 94 ग्राम, 780 मिलिग्राम खैर हिरोइन, 2 थान डिजिटल तराजू तथा 8 थान मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैलाई नियन्त्रणमा लिएर लाग औषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कानूनी प्रक्रिया अघि बढ़ाइएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्जन भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपल्ट। सामान्य वर्षामा पनि काठमाडौँ उपत्यकामा दोकानको जोखिम, अव्यवस्थित शहरीकरण मुख्य कारण, कर्जका कारोबार लयमा फर्कियो, कारोबार विस्तारसँगै मूल्य र राजस्व पनि वृद्धि, र बोलटोलमा फिल्म महोत्सव अन्तर्गत आउँदो शनिबार भास्कर कृति महाविहारमा कार्यक्रम हुने। अहिलेलाई 4 भन्जन भित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पर्दै सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे

0: बालक बालिकालाई कानमा लगाएको टिकालीमा कानुन अनुसार खेला खाँदा उनीहरू छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता
2: बोलाउनुहोस्।
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उर्की लागि गरेको, यसरी गरौँ न हजुर।
3: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम हुन शिक्षा दिऊ।
5: नमुना दुधकुण्ड आयल फर्म स्टोर, हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता। यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 98 47 87 35 19, समुद्र साक्य 98 61 83 35 34, टेलिफोन 0385 20 43। नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 98 62 82 13 87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइस मोटर पार्ट्स एन्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ। सम्पर्क नमुना श्रेष्ठ 98 62 93 06 46। नमुना दुधकुण्ड आयल फर्म स्टोर सुनु दुधकुण्ड नगरपालिका साथ गारमा जोर बौद्ध सुनिखुम्बु।
6: बाबा, म आज स्कुल जाने मन छैन, आज जाँदिनँ नि है।
7: होइन,
6: यसरी जाने मन लागेन।
7: यतिकै पनि हुन्छ?
6: मैले साइन्सको काम चाहिँ गर्न सकिनँ, सरले सोध्नुहुन्छ।
7: ए, कुरा के छ? म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिना दिदी।
8: नमस्ते, कति टाइमले पाल्नु भयो?
7: आज रिनाले स्कुल जान्न भन्यो, साइन्सको कन्ट्रोल गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दै
8: थिए। ओ, हजुर आएरै राम्रो गर्नुभयो। विद्यार्थीलाई खोज्न तर्साउनु कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी 1 वर्षसम्म कैद र 50,000सम्म जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
9: हस् म्याडम। नेपाल सरकार विज्ञापन हो।
10: तरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौँको ठेक्का फुकियो।
11: ए, के भो दौडिदिन्छ आइस त
10: भाइ, हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारे
11: भन् को थियो अर्काको भाग खोज्ने? यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
3: बुवा, तपाईँहरू के यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो पनि भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो। विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुनु एफएमले तयार पारेको सामाजिक सन्देश।

0: भारत सरकार विज्ञापन बोर्ड स्टार कलरिया प्रकार थोड़ा अक्सिड प्रिंटिंग पेज सुमोदित कुंडी नगर पालिक पांच समुड़ी सुनखुंडू विगत देखने ग्राहक विश्वास जीती आयु न्यू स्टार कलरिया तथा थोड़ा मई अक्सिड प्रिंटिंग पेज थप सेवा का साथ में सब सुंदर हमारा सेवाहरू वेस्ट सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर भोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिटी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गर्दै आएको छ सिटी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन नुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रङ्गी सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालछा वाल मिक्सर धारा कमोट पेन सेट पीवीसी पाइप सीपी ढुसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ अनि यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्र होइन समिरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास सिलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385239089 0385209060 मोबाइल नम्बर 9860324426 र 9841995450 न्यू स्टार कलरिया तथा ज्वालामय अफसेट प्रिंटिंग प्रेस समिरी सुनखुंडो
1: हाम्रो के दोस्तहरू पक्रिनु भएको सर
2: बाल विवाह गर्न अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
3: हामी त जन्ती गएको त आउनु सर
2: त्यही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
1: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
2: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
3: तिनलाई पक्रिहाल्नु भयो सर अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
2: अब कानुनले त्यसो भन्दैन बाल विवाह गराउने लाउनेदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो ठुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुपै लाएर बस्नुहोस्
0: बाल विवाह नियन्त्रण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश
4: हाम्रो मामाले भन्नुभएको उता पढ्ने घरको हजुरआमा त बोक्सिरे नि होइन त्यस्तो त
3: सरिता तिमीहरूको के खासखुस कुरा हुँदैछ के भयो भन त
4: के भएन मिस
3: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्नु हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बिचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
4: हुन्छ
5: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
0: नेपाल सरकार विज्ञापन बोर्ड
6: मृतकका कारण आज मैले फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
7: त्यही झन्पानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मि दोस्रो बच्चा पनि जोगाउन सकिन्
6: मलाई मुख्य घाँटीको क्यान्सर छ बाँचेर पनि म मृत्यु भने म अलिकति पनि हिँड्न सक्दिन। श्वास प्रश्वासमै समस्या देखियो। धूमपान गर्न छोडौं, स्वस्थ जीवन बाँचौं। नेपाल सरकार विज्ञापन बोर्ड।
8: ए दाई पक्नुस् त पक्नुस्। के गर्नु भएको?
9: बिन्दु भएन, औषधि हालेको।
8: मामा, शरीर ढाक्ने कपडा मास्क पन्ध्र खोइ यत्तिकै गोद बिरुवामा दिसाल्नु?
9: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन।
8: हेर्नुहोस् दाई, यसरी बाली बालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
9: विषादीले धेरै जोखिम हुन्छ कि
8: हो नि? रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मुर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
9: अनि नानी, विषादी प्रयोग नगरे हाम्रो नानी नि हुँदैन, किरा लाग्छ, हाम्रो त परिहाल्यो नि।
8: सुन्नुहोस् दाई, रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
9: हस् नानी, मैले बुझे, म परम्परागत पिसादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन। सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
10: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
10: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
3: अरूलाई होच्याउने, न्यूज देखाउने तथा तथ्य बंगाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
10: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
3: सचेत बनाऊ।
10: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
3: नेपाल सरकार विज्ञापन।
8: आज हामी के विषयमा छलफल गर्छौँ?
11: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
8: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भने त
12: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
8: हो, अरू भने त
13: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
14: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
8: श्याबदास, कति राम्रो र व्यवहारिक सुझावहरू राख्यो। अरूको पनि केही छ कि?
15: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ।
16: सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
17: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
18: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
8: वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरसमेत र साथीभाइहरूलाई पनि बताउनुपर्छ।
10: नेपाल सरकार विज्ञापन बोर्ड। ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
8: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछ।
10: यस्तो खुसीको बेला छ, हुनेवाला सँगै सम्बन्धीको फोटो खिच्नु परेन?
8: खिचौ खिचौ, केटाकेटी सबैको सामान खिचौ न।
10: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
8: यो दाइजोको कुरा चाहिँ नगरौं। तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछौँ, योभन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
10: नेपाल सरकार विज्ञापन।
19: नमस्कार सुनिश्चितका दिदी.
20: नमस्कार नमस्कार. बुझेको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि.
21: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी. उनले गाह्रो माने पनि लान्छु नि.
20: कस्तो राम्रो. यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि. स्वास्थ्य चौकीमा हामीलाई गरेवटीले दूध फलफूल साग सब्जी अण्डा मासु मासु खानुपर्छ. यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ.
21: हो त. हामीले बच्चाको नामसँग जिराइसक्यौँ नि दिदी.
20: आहा कस्तो राम्रो. यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्नु हुने नि. छिमेकका अरूलाई पनि बताउनुपर्छ.
22: नेपाल सरकार विज्ञापन हो.
23: एक युनिट रगतले तीनजनासम्मको ज्ञान बचाउन सकिन्छ.
24: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन तीन महिनामा रक्तदान गर्न मिल्छ.
23: 45 किलोभन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ.
24: रक्तदानले शरीर स्वस्थ राख्नका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ.
23: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ.
24: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन.
23: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरूमध्येकै ठूलो दान महादान हो.
24: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं.
25: यता नआऊ बुहारी, तलै बस, छाचुक नगर. आज कति दिन रे?
26: 3 दिन भयो.
25: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ. कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ.
26: केही हुनु छुनु नहुनु होइन कि, सफा गरे भइहाल्यो नि.
25: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बाँध्नुपर्छ है. पछि जेसुकै गर.
26: महिनावारी भएपछि बेला खानु नदिनु, भान्सा वा पूजा कोठामा जानु नदिनु, केही कुरा सुन्नु नदिनु, यी सबै विभेद हुन्. यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्. अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ नि. पहिलाको जस्तो छैन अहिले.
21: हो, तिमीले ठिक भन्यो बुहारी. महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ. यस्तो काम समानता स्वतन्त्रता महिला हक विरूद्ध छ. यस्तो विभेद मानसिक शारीरिक युजन्य हिंसामा पनि जोडिएको हुन्छ. कस्तो नबुझेको?
25: हो भो, ससुरा बुहारी मिल्नु पर्दैन. मैले बुझेँ, अबदेखि गर्दिन. हामीले जे सिक्यौं त्यही भनेको त हो नि. के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ.
24: नेपाल सरकार विज्ञापन बोर्ड.
19: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
23: डर लाग्नु, निद्रा नलाग्नु,
19: अनौठा विचार आउनु,
23: निराशा गर्नु, खुसी नहुनु,
19: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
23: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
19: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
23: छटपटी हुनु, चिटचिट पसिना आउनु,
19: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
23: एकोहोरो हुनु तथा एक्लै हुन मन गराउनु,
19: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्.
23: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं. बिरामीलाई हौसला बढाऊ.
19: नेपाल सरकार विज्ञापन हो.
27: डाँडा पखालाले धेरै दुःख दियो. 3 दिन भइसक्यो निको भएन डाक्टर.
28: अनि के खानु भएको थियो र? अब आर्थिनु पर्दैन, उपचार हुन्छ.
27: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्. खै के हो कि, दशा लाग्यो डाक्टर साहब.
28: भाँडा पखाला दशा होइन, यो त फोहोरको कारण हुन्छ. घर वरिपरि सफा राख्नुपर्छ. चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सबै खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ. घरमा चर्फी बनाउने खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ. ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु. अनि के हुन्छ भन्नुहोस् त
27: तपाईँलाई? मुख सुकेको छ अनि खुट्टा बाँडेको छ. बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब.
28: म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
27: हजुर.
28: तर तपाईं र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने चर्फी गएपछि तथा बाहिर फेर काम गर्न आएपछि र खाना खानु अघि साबुन पानीले हात धुनु गर्नुपर्छ पानी उमालेर पिउने काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ त्यसले छाया पखालाबाट बस्न सकिन्छ है त
0: नेपाल सरकार विज्ञापन
1: मरेँ के
28: हेर त रगतै रगत भयो श्यामा त त्यस्तो हेर्न नि सक्दिन
1: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने खराब दिन बाटोको बाटो काटेको
28: मोटरसाइकल चलाउनु बाँच्यो बाटो काट्ने मान्छे मर्दियो कि बाँच्नु केही ठेगान छैन
1: क्रसिङबाट बाटो काटेको भए पनि केही हुँदैन छ नि हेर त
28: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
23: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
2: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
22: नेपाल सरकार विज्ञापन बोर्ड
28: खै जन्मदाता दिनुहोस् त
1: गरेको छैन नि म्याडम
28: जन्मदाता नभए त विद्यालय धर्न हुँदैन नि
1: मलाई त थाहा नै छैन
28: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
2: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
23: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
23: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
0: नेपाल सरकार विज्ञापन
28: सामाजिक सञ्जालमा आउने बित्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुनसक्छ यसो नाच्दैन यसरी जल्दै नै लगिहाल्छ नि मिथ्या भ्रामक मान्छ के उनीहरूको छ तिमीलाई थाहा थिएन थाहा थिएन सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक बरु हुँदैन रहेछ है हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन त्यो किन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
22: भ्रामक सूचना नफैलाउ जिम्मेवार नागरिक बनाउ
0: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ ए श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
3: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उप प्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
3: ए दिदीले सही भन्नुभयो उसो भए दीपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
4: ए भाइ बहिनी हो, तिमीहरू के गर्दै छौ त्यहाँ?
3: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
4: कहाँ जाने दिदी? उपप्रमुखलाई देख्छ। नमस्कार उपप्रमुखज्यू।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू, बाटो बन्छ समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है। अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु हो। अब यसो गर दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
6: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
3: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्छ।
5: होइन के भन्नुभएको, हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्का भन्न पाइन्छ?
3: होइन ठिकै त भने नि, काम त केही गर्न सक्दैन नि सक्दैन, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भन्नु त?
7: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटिदिन्छु।
1: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
26: समस्या सरी नै हुने भाइ, तपाईँ हाम्रो सोचमा छ।
3: म अलि आवेशमा आएछु, अलि हतारमा पनि छु, बाबुले आशा खोले कि, धन्यवादै बाबु।
9: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिंग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
26: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
5: इधर हजारों सत्ताईस वाले जाऊ
11: पर्दैन आमा, केही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
5: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ, उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
11: है बल्ल सम्झे, सर्पको टुकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा कम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकट्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
5: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
11: भन्नुभयो नि मिसले, त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
5: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सामान्य लापरवाहीले ज्यान जान सक्छ।
9: सतर्कता अपनाउने गरौं, सुरक्षित बनाऊ।
5: नेपाल सरकार विज्ञापन।
26: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ? डिप्रेसन, मदिरा लागु औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घवृत्ति शिकार, निन्दोको सफलताले मन खुस नहुने, रिमाइन्ड नपुग्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्दा नलाग्ने, खानामा रुचि नहुने, वास्तवमा नलाग्ने, आत्मविश्वास हुने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गराउन लाग्छ। समस्या भए भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुका साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। समस्याको समाधान हुन सुन्दर जीवन हाँसेर बाँचौ अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिपोर्टरद्वारा

0: सबैको सरकार आजका बाल बालिका भूमिका सदनभर
1: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाउ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा स्वयं नबसौं, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्।
1: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा निर्मितमा जन सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा त जानु
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: ल्याउन त विदेशबाटै भए पनि थाहा पाओस् हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: शहरमा मात्रै होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
4: सरकार विज्ञापन हो।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटो व्यवहार दबाव परका वा सुसचारु महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य सम्झनुपर्छ।
1: लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 या प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी व्यक्ति रूपमा राखिनेछ। हतमत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको
0: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको संयोगमा रूप नेपालद्वारा आयोजितमा जारी सन्देश।
2: मानव देश विधान तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
2: देश विधान र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विधान तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नेपाल विद्युत प्राधिकरण स्वरूप हुनु वितरण केन्द्रको सार्वजनिक सूचना। सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा दिउँसोकै समयमा विद्युत लाइन काटिनेछ।
4: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना भञ्जन सुखी तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुन्छ। कोहीमा आगो लागेको तार नेटवर्कको ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुने बाटो बस्नुहोस्।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 98-52-85-32, प्राविधिक प्रमुख 98-52-85-27, सूचना अधिकारी 98-52-85-12-26 र काउन्टर 0-38-52-04 खुल्ने दिन।
4: समयमै महसुल गर, उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारा सन्देश।

0: एफईपछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यही सोच्दैछु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दैछौ तिमीहरू
0: अंकल एफई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हौ त्यसो भए मेरो कुरा सुन तिमीहरू विनायक सिद्ध कलेज चारुल काठमाडौँ जाऊ
1: के अंकल त्यो राम्रो कलेज

0: वाह, पढाई पनि राम्रो, प्रतिभाले पनि अवसर। नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई, अनुषा कार्की, आयुष घलान, आदिल हमिद, डान्सर सुरेन राई, सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन्, डान्सर सुजन मार्फा, नेशनल रेफ्री विष्णु गुरुङ, फिफा रेफ्री हरिश कार्की, एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्। लोकेशन कहाँ हो अङ्कल? साबल चोकबाट 100 मिटर मात्रै भित्र।
1: त्यसो भए त म त यही जाने भए।
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु। कक्षा 11 को भर्ना खुलिसकेको छ, आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 01-4549-512, 01-4582-768। विनायक सिद्ध कलेज, पढाइ मात्र प्रतिभा र भविष्य बनाउने।
2: यदि तपाईँको बस्नेमा चौसठ पैतारा घुमको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वडे स्थापना केन्द्र एसआरडीसी काभ्रे कोलिता नगरपालिका 11 प्रादेशिक कार्यालय इटहरी उपमहा नगरपालिका वडा नम्बर 16 सुनसनमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 98-55-768, अङ्कमा 9-8-5-2-0-5-5-7-6-8।

नमस्कार। पूर्वी नेपाल के पहिलो सामुदायिक रेडियो सुनवा एफएम 101.2 मेगाहर्ज बाट देश का विभिन्न भाग र www.sunwafm.com बाट संसार भर के साथ प्रसारण भइरहेको अपराह्न 4 बजे को सुनु हालचाल लिएर आइपुगे म सरस्वती पुरी। प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको मुख्य प्राथमिकता सुशासन प्रवर्धन तीव्र आर्थिक वृद्धि रोजगारी सूचना र नागरिकलाई गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउने रहेको बताउनु भएको छ। एसियाली विकास बैंक एडीबीका अध्यक्ष मासातो कान्दासँगको आजको भेटमा प्रधानमन्त्री शाहले निजी क्षेत्रमा नेतृत्वमा आर्थिक वृद्धि ऊर्जा विकास पूर्वाधार आधुनिकीकरण र डिजिटल रूपान्तरणलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिनुभयो। एडीबीका अध्यक्ष कान्दाले नेपाललाई दिँदै आएको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्दै डिजिटल पूर्वाधार डिजिटल अर्थतन्त्र र रोजगारी प्रवर्धनका क्षेत्रमा सहकार्य गर्ने बताउनुभयो। अहिले नेपालमा एडीबीको झण्डै 4.20 अर्ब अमेरिकी डलर बराबरको सक्रिय लगानी पोर्टफोलियो रहेको छ भने 31

छोटा परियोजना सञ्चालनमा छन्। नेपाल एडिबीको संस्थापक सदस्य हुँदा सन् 1968 देखि एडिबीको विकास सहयोग प्राप्त गर्दै आएको छ। संयुक्त अरब इमिरेट सीमै सरकारले 111 जना नेपाली कैदी बन्दीलाई आम माफी दिएको छ। ईद अल अदा 2026 को अवसरमा यूएस सरकारले ती नेपालीलाई माफी दिएको परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ। नेपाली कैदी बन्दीलाई प्रदान गरिएको माफी प्रति सरकारले कृतज्ञता तथा प्रशंसा व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले माफीको सदाश्वपूर्ण कदमलाई नेपाल युएस बीच विद्यमान द्विपक्षीय सम्बन्धमा गहिरो मित्रता र हार्दिकताको अभिव्यक्तिका रूपमा उच्च मूल्यांकन रहेको जनाएको छ। मन्त्रालयको निर्देशन अनुसार आबुधाबीमा रहेको नेपाली दूतावासले गरेको अनुरोधको प्रत्युत्तर स्वरूप युएई सरकारले माफी दिएको विज्ञप्तिमा उल्लेख गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एएससी को ग्रेड भेटी अर्थात पूरक परीक्षा को नतीजा आज सार्वजनिक गरेको छ। बोर्ड का अनुसार ग्रेड भेटी परीक्षा में 1,29,194 जना विद्यार्थी सहभागी भएकोमा 83,523 जना उत्तीर्ण भएका छन्। यो कुल सहभागी को 64.69% हो। जीपी अनुसार सबैभन्दा धेरै 51,438 विद्यार्थीले 2.40 देखि 2.50 प्राप्त गरेका छन्। बोर्डले नतिजा वेबसाइट तथा एसएमएस लगायतका सेवा मार्फत हेर्न सक्ने जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार र प्रमुख आईटी अर्थात सूचना प्रविधि कम्पनी माइक्रोसफ्टले 4,800 कर्मचारी कटौती गर्ने घोषणा गरेको छ। यो संख्या कम्पनीले कुल जनशक्तिको झण्डै 2.1% हो। यो कटौतीको मुख्य मार कम्पनीको एक्सबक्स विभागलाई पर्ने बीबीसीले जनाएको छ। कर्मचारीहरूलाई पठाइएको सन्देशमा माइक्रोसफ्टकीय कार्यकारी उपाध्यक्ष एमी कोलम्बियाले तीव्र गतिमा परिवर्तन भइरहेको सूचना प्रविधि क्षेत्रमा कम्पनीले ग्राहकहरूलाई अझ धेरै मूल्य प्रदान गर्न सकिने क्षेत्रहरूमा ध्यान केन्द्रित गर्नुपर्ने बताउनु भएको छ। अन्तिममा खेल समाचार फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा बेल्जियमले स्पेनसँग शुक्रबार राति खेल्ने भएको छ। दुई युरोपेली देशबीच सेमी फाइनल पुग्न नेपाली समय अनुसार शुक्रबार मध्यराति 12:45 खेल हुनेछ। अन्तिम स्वरूपको आज बिहान र गए राति भएको खेलमा स्पेन र बेल्जियमले जित निकालेर अघिल्लो चरणमा पुगेका हुन्। स्पेनले पोर्चुगललाई 1 गोलले तथा बेल्जियमले आयोजक अमेरिकालाई 4-1 गोलले हरायो। बेल्जियम 8 वर्ष अघि विश्वकपको क्वार्टर फाइनल पुगे भने स्पेन सन् 2010 पछि पुगेको हो। तपाईँको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0835020016 फोन वा newsfm@gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईँले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त अहिलेलाई सूचना शिक्षा र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला।

0: गोर्खाली पाली फुटोसिनी खरीद कार्य संचालन सम्बन्धी सूचना खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सुनखुम्बुमा यही असार 11 गतेदेखि असार 15 गतेसम्म तपसिल बमोजिमको रैथाने बाली सेतु सिमी खरीद गर्ने कार्यक्रम रहेको बेला सर्वसाधारण कृषक तथा कृषि समूहहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ। बालीको किसिम सेतु सिमी प्रति केजी मूल्य 228 रुपियाँ, सेतु सिमी खरिद गर्न ढुङ्गा माटो नमिसिएको पानीले नभिजेको रंग परिवर्तन नभएको चाउरिएको दाना नभएको घुम किरा नलागेको सफा र गुणस्तर मापदण्ड पुगेको मात्र खरिद गरिनेछ। सेतु सिमी बिक्री गर्न आउँदा आफ्नो परिचय खुल्ने कागजात र स्थानीय तह ओडाले किसान हो भने प्रमाणीकरण गरेको संकलन सिफारिश वा आफैले उत्पादन गरेको हो भने बेहोरा खुल्ने घोषणा पत्र साथमा लिएर आउनुपर्नेछ। सेतु सिमी खरिदको रकम सुधै किसानको बैंक खातामा जम्मा गरिने भएकाले सम्बन्धित किसानले बैंक खाता र नागरिकताको प्रतिलिपिका साथमा लिएर आउनुपर्नेछ। कम्पनीको गुणस्तर मापदण्ड भित्र नपरेको सेतु सिमी कम्पनीले खरिद गर्न बाध्य हुने छैन। इच्छुक कृषि सहकारीको हकमा स्थानीय तहको सिफारिश सहित बिक्री गर्न खोजीको परिणाम र सदस्य संख्या खुलै शाखा कार्यालयमा सम्पर्क गर्न सकिनेछ। खरिद हुने समय बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म स्थान शाखा कार्यालय सोलुखुम्बु सल्लेहु।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 0385201090 खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सोलुखुम्बु।
2: कक्षा 11 को लागि पढ़ाई र अनुशासन पनि कड़ा चाहियो, अनि अतिरिक्त क्रियाकलाप पनि उत्तिकै राम्रो भएको ठाउँ हुनु पर्यो नि।
1: अरे यार, त्यसो भए त सिद्धे बौद्ध प्रसारको केम्स कलेज जाऊ न, तिमीले भनेका यी सबै कुरा त्यही त छ नि।
2: बौद्ध प्रसालमा अवस्थित केप्स कलेजमा कक्षा 11 का लागि साइन्स म्यानेजमेन्ट ल तथा ह्युमेनिटिज संकायमा नयाँ भर्ना खुलियो। उत्कृष्ट भौतिक पूर्वाधार र प्रविधि मात्रै सिकाउमा जोड़ दिँदै यहाँ अनुभवी दक्ष एवं समर्पित शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइन्छ। सर्वोत्कृष्ट शैक्षिक नतिजा, नियमित अतिरिक्त क्रियाकलाप र जिम्मेदार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था। केप्स कलेज ने आफ्नो उज्जवल भविष्य को जग बसाल्नु।
1: केप्स कलेज बौद्ध पुसाल।
2: थप जानकारी का लागि सम्पर्क 9712601507 9712601507। सफलता को सही क्षण केप्स कलेज।
0: सड़क निर्माण कार्य सम्बन्धी अत्यन्त जरूरी सूचना। सालु हिन्दीसी सड़क निर्माण कार्य फुटिङ हुँदै नवीसीतर्फ तीव्र गतिमा अगाडि बढ़िरहेको हुँदा निर्माण क्षेत्र तल्लोभित्रसित खम्ची आसपासका स्थानीय बासिन्दाहरूलाई घरस्थाउरा तथा पशु चौपाय सुरक्षित क्षेत्रतर्फ मात्र निर्जन तथा अवसर हुँदा विशेष सावधानी अपनाउन यसै सूचना मार्फत अनुरोध गरिन्छ। निर्माण कार्यलाई सहज सुरक्षित र समयमै सम्पूर्ण हुन सबैको सहयोगको अपेक्षा पनि गरिएको छ।
3: सड़क उपभोक्ता समिति सालु सुलुखुम्बु।

डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाउ। भक्तिनाथ विकास बैंकद्वारा जनहितमा जारी भक्तिनाथ विकास बैंक जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ।

0: दी दी यूनाइ भर्दैन हो कस्तो तनावको कारण रहेछ भने बिजुलीको सामान किन्न बजारको चार चार चारवटा पसल चाहे कतै पाउने अब सामानले न काठमाडौँ नै जानु पर्ने हो कि क्या हो धक बहिनी तिमी पनि कस्तो समानामा छौ बिजुलीको सामानले न काठमाडौँ किन जाने हाम्रै सुरुखुलोमा सबै थुक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसकेँ हौ नसुने बहिनी सुनि दुखुङ्गा नगरपालिका ओडामिनो पासमा भएको शान्ति स्टोर एन्ड सप्लाइज भनी त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक सिज वाइरिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने म त ढुङ्गा खोज्दा बौता मिले जस्तै भयो नि दिदी
1: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एन्ड सप्लायर्स सोलु दुखुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बर गुरूङ नारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00 सोलु ढुकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
2: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ
3: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको बुद्ध भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओओ मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ
2: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98 5 28 70 3 5 र 98 61 34 2 3
3: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी

उपभोक्ता अधिकारको उत्तम रक्षण गराउँ। गृहस्थी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बी दूषित हुने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना दिऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उसुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट कृषि भए क्षतिपूर्तिमा गौ। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता छोड्नेमा स्थानीय प्रशासनमा उसुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालयले कोशी प्रदेशद्वारा जनहितमा

सुरुङ जुन देशले जोड्ने सड़क निर्माण कार्य हाल सुरुङ क्षेत्रबाट संचालन भइरहेको छ। निर्माण कार्यका क्रममा माथिल्लो सुरुङबाट ढुङ्गा खस्ने सम्भावना रहेकाले तल्लो खेरा साधन क्षेत्रमा घाँसपात काट्न, गाई बस्तु चलाउन तथा आवत जावत गर्ने पूर्ण स्थानीयवासी तथा सर्वसाधारणहरूलाई सावधानी अप्नाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आशा बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राखिदियोस्। सिभिल जुलदेशी उपभोक्ता समिति सुनिखुम्बु युनियुक्ताबाट बचाउ र बचाउ यौनी हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनी हिंसाको भुक्तिमा हुन सक्छन्। हिंसा समिति असन्तोष पाठकलाई परिचित नदिँदा जसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहारस्थल राखौं। बाल बालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्वाद पनि गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: ना अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी दादा पसल गएर बिजुलीको बल्ब लिएर आइज। दिदी छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पायो त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लिनमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ। साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ। प्रोप्राइटर अजय पञ्चियार, सम्पर्क नम्बर 98059090094 र 98638684। वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच, सल्लेरी, सोलुखुम्बु।
1: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।

नेपाल सरकार विज्ञापन बोर्ड।

0: जन्मदाता दिनुहोस् त
1: जन्मदाता गरेको छैन नि म्याडम
0: बाउ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
1: मलाई त थाहा नै थिएन
0: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
2: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
0: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
2: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
0: नेपाल सरकार विज्ञापन
3: राईको साधा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नु भएको थियो म त एक्लै भए जान्न मेरो साथी
4: म पनि राईको साधा स्टोर्समा नै जानु लागेको हो ल नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
5: राईको साधा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909909 राईको साधा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु खुला नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
0: ए बाबु मैले मेरो त हात खुट्टा अरू नसा झन्झन गर्छ तिमीले हैरान बनायो मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
6: ए दिदी मलाई पनि ग्यास्ट्रिक हुनु करार छ थाकेर हैरान भए पनि हिँड्नु नदिने रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु हुँदा हामी औषधालयतिर हेरेको नि हुन्छ हामी सँगै जाउँ
7: यहाँ नक्सा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाक कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अपपञ्च विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षवर्षसँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजार बाटो पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843986952 9824417 18 9843349696 र 9861314472 आन्जी औषधालय सोलुदुत कुण्डु नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
0: आज त तिमी धेरै मर्नु थकी देखिन्छौ के भयो उसले आज फेरि गाली गरे पैसा पनि दिएन मोबाइल पनि खोसे ओहो दिदी कुट्नु मात्रै हिंसा होइन गाली गर्नु डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
8: मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यो हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
8: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
9: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दुब्बर हुन्छ।
7: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन हो।
10: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय हुंडा ब्रांड की मोटर साइकिल तथा स्कूटर अब उपलब्धिया को मिलन सकता।
11: हुंडा का विशेषता
12: जापानीज उच्च प्रहरी उत्पादित
11: उत्कृष्ट माइलेज
12: राम्रो रिसेल मूल्य
11: टिकाऊ र भद्भदो
12: अफरोड का लागि पनि उपयुक्त
11: BS6 तथा नया नया दर्शन बजार में लॉन्च भइरहेको
12: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
11: हाम्रा सेवाहरू
12: उखल हुंडा र खोटाङ को डिक्कल बजार बाटै फाइनेंस को सुविधा सहित हुंडा का सबै मॉडल का मोटरसाइकिल तथा स्कूटर कंपनी के मूल्य में पाइने
11: जुनसुकै मॉडल का जेन्युइन पार्ट्स का साथ सर्विसिंग सेवा
12: एक्सचेंज ग्रो सुविधा सहित मोटरसाइकिल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्विस सेवा निशुल्क दिइने।
11: अनलाइन बाट बुकिंग गरी भुक्तानी गरेमा होम डेलिभरी को सुविधा समेत रहनेछ।
12: उखल हुंडा को लागि आधिकारिक विक्रेता होप मल्टीपर्पज सर्विस प्राली सिद्धिशरण नगरपालिका 11 गुरुमारी भुजाङ उखल हुंडा।
11: सम्पर्क नम्बर 0375902222 9852888002222 र 9842380300।

सबै भइसक्यो आजकल आफ्नो त यति कार्पेटको विगतिन दशकदेखिको सुन्दर यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुने नबिर्सिनु होला यति कार्पेट कार्पेटको सुन्दर

0: के भयो के को हल्ला चल्ला भयो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
0: होइन किन माइली भन्छु अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
1: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्थ्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
2: हो त है हामीले त ध्यानै नदिएको
1: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण पचाएर
3: विकासका नाममा विनाश नमिन्त्याउँ नेपाल सरकार विज्ञापन बोर्ड
4: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल सुरु गरौँ त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
5: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
4: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेतभन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
5: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मुह सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
5: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
4: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
5: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
4: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचेको धन ज्यान नभए के धन के मन
6: नेपाल सरकार विज्ञापन
7: जत्न पाठ छैन खत खत खत गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने चिन्ह छैन भने बजारमा
8: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दसौँ वर्ष झुक्का हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हल्का खेतबारी जोत्ने टिलर छँदै छ नि
7: यो कहाँ किन्न पाइन्छ अनि पाँच सय कहाँ कहाँ उपलब्ध छ नि
8: यो नेपाल घर अवस्थित सबै होन्डा स्वरूपमा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही स्वरूपबाट उपलब्ध हुनेछ खेतबारी जोत्न खेती गर्न ध्यान बनाउन केरा लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ बिक्री मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने दस कटा समेत उपलब्ध छ
9: ओखा झुन्डा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता खोप मञ्च चरपोट सर्भिस काली सिद्धिचरण नगरपालिका 11 गुरुबारे भन्ज्याङ ओखाझुण्डा फोन 0375992222 98528820222 साथै 98010208095 मिसकल गर्नुहोस् नगदै तपाईँलाई फोन आउनेछ
10: आया आया भनेर पो बसेछ त बिरामी हो क्या हो
11: तीन दिनदेखि दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानुपर्छ
10: कति पिर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
11: हो र के डेन्टल रे
12: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुत्कुण्डे नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
10: हाम्रा सेवाहरू
12: दाँत सफा गर्ने दाँत तल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने, सुन चाँदी को दाँत राख्ने, गिजा सुनिने, रगत आई राख्ने, मुख गनाउने समस्या को उपचार गर्ने, बच्चा को दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चा को उमेर नपुगी दाँत में किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्या को उपचार गर्ने।
9: नेपाल मेडिकल काउन्सिल मा दर्ता भएका चिकित्सकहरूद्वारा संचालित एभरेज डेन्टल क्लिनिक मा व्यवस्थित स्ट्यान्डर्ड स्टरिलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेज डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
13: एभरेज डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129990 र 9746583487
14: आज मेरो जन्मदिन हो याद त छ नि
15: संसार की सबैभन्दा राम्रो मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी भुलाएर ल आँखा बन्द गर त
14: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गर
15: ल अब आँखा खोला त
14: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औँठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनचाँदी पसलबाट हो नि विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मङबारी तिलहरी लगायतका गर गहना मेटको भाउमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रोहपाल सम्पर्क नम्बर 9742284056 र 9867300620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनचाँदी उद्योग सुनि भुतकुण्ड नगरपालिका कुडा नम्बर 5 सलेरी सोलुखुम्बु
16: बालक मालिकालाई कानमा लगाएर सुनचाँदीमा कानु अनुसार खोला खाँदा
17: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनु
18: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
17: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको काम लिएको हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा
18: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ
17: हिँड्नुहोस् कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उमेरकै लागि गरेको यसो नगरौँ न हजुर
12: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
19: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन

सम्पूर्ण दुधकुण्ड आयल फार्म स्टोर्स हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुन्द साक्य 9861-83-35-34 टेलिफोन 0385-20-43 नमुना दुधकुण्ड आयल फार्म स्टोर्स प्रोपाइटर तरण कुमार श्रेष्ठ 9862-82-13-87 नमुना दुधकुण्ड आयल फार्म स्टोर सँगै न्यू आई सब मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फार्म स्टोर सोनु दुधकुण्ड नगरपालिका 7 गारमा जोरबौद सुनिखुम्बु

0: بابا من از سوزنی منزینو همزنی نمیایی؟
1: من چی بودی؟ چی بودی؟ چون چی بودی؟
0: اینا افتیگه زنی من مگینو؟
1: افتیگه بلی اونچا؟
0: مال ساینس کو پانچه گرم ساگینو سالی کنی اونچا
1: کورا تیس کو پرو؟ بایرا با پلی کنسان نگان چون नमस्ते मैडम मरीना बुबू
2: नमस्ते कति काम निकाल्नु भयो
1: आज रिजल्ट एक एग्जाम ला भन्नु साइन्स को कन्फर्म गर्न सकिन रे सरले पिकनिक छ भन्दैछि
2: ओहो मोरा हजुर आउनु भन्नु भयो विद्यार्थीलाई खोज्न तर्साउन के चाहिन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 सम्म जरिवाना हुन्छ म साइन्स को सरलाई सम्झाउँछु श्रीमान किन क्लासमा जाउ त सरले के गर्नुहुन्न
3: यस मैडम नेपाल सरकार विज्ञापन बोर्ड
4: पत्रिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौंको ठेक्का फुक्यो
5: ए के भो दौडी पो आइस त
4: आई हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारे
5: भन को थियो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
6: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठेक्का जसको नाममा पाए पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भइरहेको हुन्छ तपाईँ समाजका जान्ने बुझ्ने भावदारको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो विकासका कार्यमा राजनीति नगरौं समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ अधिकारको दुरूपयोग नगरौं जनहितको लागि सुन्ने आफूले तयार पारेको सामाजिक सन्देश

0: Green Star Color Yard तथा Zolamite Oxide Painting Press थप सेवाहरूका साथमा सबै सुन्दर हाम्रा सेवाहरू यस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेन्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट सफाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ विद्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट हिमर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिबी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिटी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास सिलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रङ्गीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा चेस्किनी ताल्छा वाल मिक्सर मोनी सागर बेसिन धारा कमोट पेन सेट पीवीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ अनि यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्र होइन समिरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास सिलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385203099 0385203060 मोबाइल नम्बर 9860324426 र 9841909250 न्यू स्टार कलर ल्याब तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस समिति सुनो
1: हाम्रो के दोष सर पक्रिनु भएको सर
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
3: हामी त जन्तीको कता हुन् सर
2: त्यही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
1: तिनकै बाबुआमालाई पक्रिन्न सर हामीलाई छाड्दिनु
2: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
3: तिनलाई पक्रिहाल्नु भयो सर अब यसरी बाल विवाह गर्न दिन्न सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
2: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लाउनेदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुपै लगाएर बस्नुहोस्
0: बाल विवाह नियन्त्रण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश
4: सुन्न हाम्रो मामाले भन्नुभएको ऊ त्यो पढ्ने घरको हजुरआमा त बोक्सियो अरे नि होइन त्यस्तो त
5: सरिता तिमीहरूको के खास खुस कुरा हुँदैछ के भयो भन त
4: के भएन मिस
5: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्नु हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बिचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रूपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
4: हुन्छ
6: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: धूमपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
9: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मे दोस्रो बच्चा पनि जोगाउन सकिन
8: मलाई मुखले घाँटेको क्यान्सर छ बाँचेर पनि नभए तिमीले भने
10: म अलिकति पनि हिँड्न सक्दिनँ स्वास्थ्य स्वास्थ्य समस्या देखियो
11: धूमपान गर्न छोड स्वस्थ जीवन बाँच्छ
12: नेपाल सरकार विज्ञापन बोर्ड
13: ए दाई पक्नुहोस् त
3: दिनु भएको
13: दिनु भएन औषधि हालेको
3: नौमा सरी ढाक्ने कपडा मास्क पाउँदा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
13: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन
3: हेर्नुहोस् त है यसरी बाली बालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
13: विषादीले धेरै जोखिम हुन्छ
3: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मुर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
13: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाम्रो त पऱ्यो नि
3: सुन्नुहोस् ताई रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
13: हस् नानी मैले बुझेँ म परम्परागत पिसादी नै प्रयोग गर्छु
7: नेपाल सरकार विज्ञापन सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
14: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
7: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
14: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
7: अरूलाई होच्याउने न्यूज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
14: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
7: सचेत बनाऊ
14: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
7: नेपाल सरकार विज्ञापन
3: आज हामी के विषयमा छलफल गर्छौ
15: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
3: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भने त
16: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
3: हो अरू भने त
17: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
18: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
3: स्याबदास कति राम्रो र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
19: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक विजित वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
18: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
3: हो वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरसुने र साथीभाइहरूलाई पनि बताउनुपर्छ
14: नेपाल सरकार विज्ञापन बोर्ड ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो
3: राम्रो जोडी छ दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछ
18: यस्तो खुसीको बेला छ हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन
3: हो खिचौ खिचौ केटाकेटी सबैको सामु खिचौ न
18: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला कसो गर्ने होला हजुर
3: यो दाइजोको कुरा चाहिँ नगर तपाईँको यस्तो सुशील छोरी हामीले बुहारी हुँदैछौँ योभन्दा ठूलो उपहार अरू के हुन सक्छ आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो यो त गैर कानुनी समेत हुन्छ

0: नमस्कार स्वयंसेवी दिदी, नमस्कार नमस्कार। दुई दिनको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
1: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो मानि पनि मान्छ नि।
0: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ, हो त?
1: हामीले बच्चाको नामसँग जुराइसक्यौं नि दिदी।
0: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
2: नेपाल सरकार विज्ञापन।
3: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
4: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
3: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
4: रक्तदानले शरीर स्वस्थ राख्नका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
3: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
4: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
3: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
4: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
5: यता नआऊ बुहारी, तलै बस, छाचुक नगर। आज कति दिनले?
6: 3 दिन भयो।
5: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
6: केही हुन छुनै नहुने होइन कि, सफा गरी भइहाल्यो नि।
5: जेसुकै भन, म 6 दिन चाहिँ 4 दिन चाहिँ बाँड्नु पर्छ है, पछि जेसुकै गर।
6: महिनावारी भएको बेला खानु नदिनु, भान्सा वा पूजा कोठामा जानु नदिनु, केही कुरा सुन्नु नदिनु, यी सबै विधेयक हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ नि, पहिलाको जस्तो छैन अहिले।
7: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरूद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
5: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
3: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
3: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
3: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
3: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
3: एकहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
3: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन।
9: डाँडा पखालाले धेरै दुःख दियो, 3 दिन भइसक्यो निको भएन डाक्टर।
10: अनि के खानुभएको थियो र? अब आर्थिनु पर्दैन, उपचार हुन्छ।
9: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि, दशा लाग्यो डाक्टर साहब।
10: झाडा पखाला दशा होइन, यो त फोहोरको कारण हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्तो रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के के हुन्छ भन्नुहोस् त तपाईँलाई?
9: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
10: म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
9: हजुर।
10: तर तपाईं र परिवारको सुरक्षाका लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुनु गर्नुपर्छ पानी उमालेर पिउने काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त
9: हजुरले भन्नु जसै गर्छ
4: नेपाल सरकार विज्ञापन

0: खाई जन्मदाता दिनुस् त
1: जन्मदाता गरेको छैन नि मैडम
0: बाउ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
1: मलाई त थाहा नै थिएन
0: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र रहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
2: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
2: नेपाल सरकार विज्ञापन
4: यत्तिकै
5: पत्ती आइसकेको म सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्ती हुनुपर्छ त मिथ्या र भ्रामक सूचना हुनसक्छ यसो नाति न यसरी डल्लै लगिहाल्छ नि
4: मिथ्या भ्रामक हुन्छ के उनीहरूको छ
5: तिमीलाई थाहा थिएन
4: थाहा थिएन
5: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वास्थ्यका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
4: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
5: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन त्यो किन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
6: भ्रामक सूचना नफैलाउ जिम्मेवार नागरिक बनाऊ
7: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास
6: गराउ
8: ए श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
9: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
8: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
9: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न
8: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
9: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
8: कहाँ जाने दिदी उपप्रमुखलाई
9: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
8: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपालिको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
9: ए त्यो पारीको बाटो बन्दैछ त बनिहाल्छ नि किन हतार गर्नु भए हामी त बाटो बनाउने भनेर त आएका हौ नि हतार नगरौ न साथीहरू बन्छ रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू बाटो बन्छ समयमै बन्छ म अरू के भनौँ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ
8: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो अब यसो गर दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौँ न के भएको रहेछ
10: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सड़क धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं
3: हेर न
9: यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्छ
11: होइन के भन्नुभएको हेर्न त मान्छे दुल्ने जस्तो हुनुहुन्छ यसरी अर्का भन्न पाइन्छ
9: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैन अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भन्नु त
12: अङ्कल अङ्कल आउनुहोस् बाटो कटाइदिन्छु
1: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
2: समस्या सरी नै हुने भाइ तपाईँ हाम्रो सोचमा छ
9: म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
13: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिंग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
2: अरूको सम्मान गरौं सम्मानित जीवन बिताउ सभ्य समाज निर्माण गरौं

0: तपाईलाई के लाग्छ म जिउँदो छु भने यसको बिहा अनुसार गर्नु चाहिँ जस्तो लाग्छ तपाईँलाई
1: याद राख्नु जस्तो गुन्डामा गरिदिनु
0: याद गर्नुहोस् उसको बिहा मसँग भए अरू

0: बाजेहरु सत्ताउज बालेर जाऊ
1: आ पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु कि
0: बर्खाको बेला छ अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भर बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
1: है बल्ल सम्झे सर्पको टुकाईबाट बच्न त खेतबारी र झारीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
0: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
1: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतला या नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
0: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
2: सतर्कता अपनाउने गरौं सुरक्षित बनाऊ
3: नेपाल सरकार विज्ञापन
4: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ
5: डिप्रेसन मदिरा लागू औषधि सेवन निराशापन आर्थिक समस्या पारिवारिक कलह दीर्घ रोग्ने शिकार निरन्तरको सफलताले मन खुसी नहुने रिमाइन्ड माथि पर्ने कुरामा नलाग्ने शरीरमा थकित महसुस हुने निन्दा नलाग्ने खानामा रुचि नहुने बास सम्म नलाग्ने आत्मविश्वास हुने जस्ता समस्या आउन सक्छ लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नका साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ समस्याको समाधान हुन सुन्दर जीवन हाँसेर बाँचौ अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जारी सन्देश
6: सबैको सरोकार आजका बाल बालिका भोलिका सजनहार
5: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय बचाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
6: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा स्वयं नबसौ सम्बन्धित निकायमा बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन् बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन्
5: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जारी सन्देश
7: हेलो
8: बहिनी सन्चै छौ
7: हजुर सन्चै छु हजुरलाई कस्तो छ
8: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्र्याकिङ नम्बर म म्यासेज गर्छु
7: अनि हुलाकमा त जान
8: हो नि हुलाकमा जाऊ न
7: हुलाकमा त चिठी पत्र मात्र आउँछ होइन र
8: हेट तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
7: ल्याउन त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
8: सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
7: ए सहरमा मात्रै होला नि
8: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
7: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो
2: नेपाल सरकार विज्ञापन हो।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने क्रिया सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटो विरोध व्यवहार दबाव प्रकार वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 या तिनीहरूको सयमा निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी व्यक्ति रूपमा राखिनेछ। हतमेल थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाज सुनिर्माण गरौं, लैंगिक समानता आजको आम चिन्तन।
0: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा योजना जन सन्देश
2: मानव देश विखण तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
2: देश विखण र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।

नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा दिउँसोको समयमा विद्युत लाइन काटिनेछ। विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भ्रंशन, सूची तथा विद्युत सेवामा अपराध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नतुलेको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 98-52-85-32-26, प्राविधिक प्रमुख 98-52-85-27, सूचना अधिकारी 98-52-85-12-26 र काउन्टर 0-38-52-04-03। समय नै महसुल गरौ, उचाल भविष्य निर्माण गरौ। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सही सन्देश।

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला?
1: म पनि त्यही सोच्दैछु। अब राम्रो कलेजमा पढ्न पाए हुने।
2: ए नानी बाबु, के सल्लाह गर्दैछौ तिमीहरू?
0: अंकल, एसई त सकियो, अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हौ।
2: त्यसो भए मेरो कुरा सुन, तिमीहरू विनायक सिद्ध कलेज चारुल काठमाडौँ जाऊ।
1: किन जाऊ अंकल? त्यो राम्रो कलेज हो र?
2: राम्रो मात्र होइन, उत्कृष्ट कलेज हो। त्यहाँ पढाइसँगै खेलकुद, कला, नृत्य, गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ। त्यति मात्र होइन, अनुभवी र दक्ष शिक्षक शिक्षिका, स्मार्ट क्लासरूम, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अनुशासित वातावरण, होस्टल सुविधा, बस सुविधा, उत्कृष्ट भौतिक पूर्वाधार पनि।

0: हुन् लोकेशन कहाँ हो अङ्कल साबेल चोकबाट 100 मिटर मात्रै भित्र
1: त्यसो भए त म त यही जाने भए
0: म पनि विनायक सिद्धा कलेज नै पढ्छु कक्षा 11 को भर्ना खुलिसकेको छ आज सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4542-768 विनायक सिद्धा कलेज पढाइमा प्रतिभा र भविष्य बनाउन
2: यदि तपाईँको बस्नमा 3,000-5,000 घुमको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र एसआरडीसी काफ्री कुनिता नगरपालिका 11 प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 98-52-55-768 अङ्कमा 9-8-5-2-0-5-5-7-6-8

0: मौद्रिक नीतिको लचिलो कार्यदिशालाई निरन्तरता दिएको गभर्नर पौडेलले बताउनुभयो। यस्तै संस्थागत ऋणीको व्यक्तिगत जमानी सम्बन्धी व्यवस्थामा कडाई गर्ने, कालो सूचीमा पर्ने व्यक्तिको संख्या घटाउन विद्यमान व्यवस्थाको पुनरावलोकन गर्ने मौद्रिक नीतिमा उल्लेख छ। साथै संस्था अनुसार शेयर कर्जा सीमा निर्धारण हुने, सार्वजनिक विद्युतीय गाडीमा कर्जा सुविधा थप सहज बनाइने भएको छ। यसपटकको मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाको संस्थागत सुधारलाई प्राथमिकतामा राखेको छ। बैंक तथा वित्तीय संस्थाको पुनर्वर्गीकरण गरी व्यवसायको आकार र प्रकृति अनुसार विशिष्टीकृत सेवा दिने अवधारणा कार्यान्वयनमा आउने भएको छ। शाखा खोल्ने तथा बन्द गर्ने व्यवसायलाई थप लचिलो बनाउने, डिजिटल बैंकिङ सेवा विस्तार गर्ने तथा संचालन खर्च घटाएर त्यसको प्रतिफल ग्राहकसम्म हस्तान्तरण गर्ने मौद्रिक नीतिमा भनिएको छ। बाह्य दबावका कारण मूल्य वृद्धिमा केही प्रभाव परेको भए पनि आउँदा महिनादेखि मुद्रास्फीतिको दबाव क्रमशः कम हुँदै जाने राष्ट्र बैंकको अपेक्षा छ। यस्तै मौद्रिक नीतिले शेयर बजारलाई पनि सहजीकरण गरेको छ। शेयर धितो कर्जाको सीमा अब संस्थाको सबलताका आधारमा निर्धारण हुने व्यवस्था मिलाउने राष्ट्र बैंकले जनाएको छ।
1: आउँदो आर्थिक वर्ष 2083-84 बजेट संघीय संसदको दुवै सदनबाट पारित भएको छ। यसअघि प्रतिनिधि सभामा पारित भएर प्रतिनिधि सभाको सन्देश सहित प्राप्त विनियोजन विधेयक 2083 आज राष्ट्रिय सभाबाट पनि पारित भएको हो। यसअघि संघीय संसदको दुवै सदनबाट आउँदो आर्थिक वर्षको बजेट पारित भएको छ। यस्तै बजेटसँग सम्बन्धित विधेयकहरू राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयक 2083 पनि पारित भएका छन्। अब सरकारले आउँदो आर्थिक वर्षको बजेट कार्यान्वयन अर्थात खर्च र आमदानी दुवैको बाटो खोलेको छ। आजको बैठकमा तीनवटै विधेयक अर्थमन्त्री डाक्टर सोनी मवाले प्रस्तुत गर्नुभएको हो। राष्ट्रिय सभा बैठकमा विनियोजन शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डाक्टर सोनी मवाले सरकारले तय गरेको सर्वविधिक कार्ययोजना मध्ये 87.2% काम पूरा भएको
0: यसैबीच सरकारले सय दिनको कार्ययोजना मध्ये 87% काम सम्पन्न भएको दावी सहित भूकम्प प्रभावस्त्रको पुनर्निर्माण र राहत अनि वितरण प्रणाली सुधारलाई पनि प्राथमिकताका साथ अघि बढ़ाएको जनाएको छ। सरकारले भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणलाई तीव्रता दिने तयारी पनि गरेको छ। जाजरकोट र रूकुम पश्चिम लगायत क्षेत्रमा निजी आवास तथा सरकारी संरचना पुनर्निर्माणका लागि आउँदो आर्थिक वर्षमा 5 अर्ब रूपियाँ बजेट सुनिश्चित गरेको गृहमन्त्री सुदन गुरूङले जानकारी गराउनु भएको छ। राष्ट्रिय सभामा गृह मन्त्रालयको बजेट तथा नीतिमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री गुरूङले गृह प्रशासनलाई शान्ति सुरक्षा मात्र सीमित नराखी मानव अधिकार कानूनी शासन र सुशासनको आधारका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको बताउनुभयो।
1: एसियाली विकास बैंक एडीबीले नेपालमा आफ्नो सहयोग थप विस्तार गर्ने जनाएको छ। एडीबीका अनुसार सन् 2029 नेपालमा उसको सहयोग 2.4 अर्ब अमेरिकी डलर पुग्ने अपेक्षा गरिएको छ। नेपाल भ्रमणमा रहनुभएका एडीबी अध्यक्ष मसातो काण्डले नेपालको विकास यात्रामा बैंकको साझेदारी निरन्तर सुदृढ़ हुँदै गएको बताउँदै रोजगार सृजना, निजी क्षेत्रको विकास, दिगो पूर्वाधार, सार्वजनिक सेवा सुधार, डिजिटल रूपान्तरण तथा जोखिममा रहेका समुदायको सशक्तिकरणलाई प्राथमिकतामा राख्नु अध्यक्ष काण्डले प्रधानमन्त्री बालेन्द्र शाह, अर्थमन्त्री डाक्टर सोनी वाग्ले र निजी क्षेत्रका प्रतिनिधिसँग पनि भेट गरी नेपालको आर्थिक रूपान्तरण, लगानी प्रवर्धन र रोजगारी सृजनाका विषयमा छलफल गर्नुभएको छ। भेटका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको मुख्य प्राथमिकता सुशासन प्रवर्धन, तीव्र आर्थिक वृद्धि, रोजगारी सृजना गर्ने, त्यसै गरी नागरिकलाई गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउनु भएको बताउनु भएको छ।
0: सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई 7 दिनभित्र विभागमा उपस्थित भई बयान दिन भनेको छ। विभागले बयानमा कञ्चन रहेको नवयुवा आन्दोलनमा क्षति भएको निवासमा पत्र टाँच्दै अनुसन्धान र क्रममा केही विषयमा सोधपूछ गर्नुपर्ने भएकाले तोकिएको समयभित्र उपस्थित हुन निर्देशन दिएको हो। विभागका अनुसार जयवीर देउवामाथि सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान चलिरहेको छ।
1: देशभर मनसूनी वायुको प्रभाव कायम रहे पनि वर्षा मुख्यत पहाड़ी तथा पूर्वी भूभागमा केन्द्रित भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेस र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा भने अपेक्षा अनुसार वर्षा हुन सकेको छैन। वरिष्ठ मौसमविद मीन कुमार अर्यालका अनुसार मनसूनको निम्नचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदर भन्दा दक्षिणमा तथा पश्चिम भूभागतर्फ सरदर को आसपास रहेकाले अधिकांश पहाड़ी क्षेत्रमा मध्यम वर्षा भइरहेको छ। लुम्बिनीको उत्तरी क्षेत्र, कोशी प्रदेशका पहाड़ी क्षेत्र जिल्ला तथा सुदूरपश्चिमका केही भूभागमा वर्षा अपेक्षाकृत सक्रिय देखिएको छ भने कर्णालीका केही ठाउँमा पनि हल्का वर्षा भइरहेको छ। आज राति कोशी प्रदेशका पहाड़ी र तराईका धेरै ठाउँमा, मधेसका अधिकांश भूभागमा तथा गण्डकी र लुम्बिनी प्रदेशका केही क्षेत्रमा पनि ठूलो वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। साथै मधेस र लुम्बिनीका तराई क्षेत्रमा हुरी बतास समेत चल्न सक्ने भएका सरकारले कृषि बाली कमजोर संरचना विद्युत तथा संचार सेवामा असर पर्न सक्ने महाशाखाको चेतावनी छ। त्यसका धेरैजसो विभागमा आंशिकदेखि सामान्य बदली भएको छ भने सबै प्रदेशका केही ठाउँमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आउँदो तीन दिनसम्म पनि देशभर आंशिक बदलीसँगै मेघगर्जन चट्याङ तथा मध्यमदेखि मुसलधारे वर्षाको सम्भावना रहने अनुमान छ। विशेष गरी कोशी गण्डकी कर्णाली सुदूरपश्चिम तथा अन्य पहाड़ी क्षेत्रमा वर्षा बढ़ी सक्रिय रहने सम्भावना छ भने तराईका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुन सक्छ। वर्षाका कारण नदी तथा खोलामा आकस्मिक बहाव पहिरो शहरी डुबान तथा सड़क यातायात प्रभावित हुन सक्ने भएकाले मौसम सम्बन्धी अध्यावधिक सूचना हेर्न र आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह छ।
0: धान रोपाईसँगै रासायनिक मलको बिक्री पनि बढ़ेको छ। असारको शुरूआती 19 दिनमा 40,500 मेट्रिक टन भन्दा धेरै रासायनिक मलको बिक्री वितरण भइसकेको सरकारी तथ्याङ्क छ। असार 1 गतेदेखि 19 गतेसम्मको तथ्याङ्क अनुसार कृषि सामग्री कम्पनी लिमिटेड र साल ट्रेडिङ कर्पोरेशन मार्फत 40,569.25 मेट्रिक टन रासायनिक मल किसानको खेत बालीसँग पुगिसकेको छ। कुल वितरण मलमध्ये कृषि सामग्री केन्द्र लिमिटेडले 26,994.65 मेट्रिक टन आपूर्ति गर्दै वितरणको ठूलो हिस्सा सम्हालेको छ। साल्ट ट्रेडिङ कर्पोरेशनले 13,574.6 मेट्रिक टन मल किसानमाझ पुर्याएको छ। तर अझै पनि किसानले सायद त्यो मल नपाएको गुनासो गर्दै आएका छन्। मल आपूर्तिमा योजनाबद्ध पहल गरिरहेको सरकारको दावी छ। असार 30 हप्तासम्म देशभर 32% रोपाई भएको छ। कुल धान खेती हुने जमीन 13,82,000 हेक्टर छ। त्यसमध्ये अहिलेसम्म 4,43,000 हेक्टरमा मात्र रोपाई भएको कृषि विभागको तथ्याङ्क छ। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा स्थायी व्यवस्थापन नगरी बर्खाकै बीचमा होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाएको बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नेपाल राष्ट्र बैंकद्वारा आर्थिक वर्ष 2083-84 को मौद्रिक नीति सार्वजनिक एसियाली विकास बैंक एडीबीले नेपालमा आफ्नो सहयोग थप विस्तार गर्ने सरकारले 100 दिनमा 87% काम सम्पन्न गरेको अर्थमन्त्री वागेको दावी 7 दिनभित्र बयानका लागि उपस्थित हुन जयवीर देवद्वारा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको निर्देशन देशभर मनसुनी वायुको प्रभाव कायम रहे पनि वर्षा मुख्यत पहाड़ी तथा पूर्वी भागमा केन्द्रित लगायत खबर प्रस्तुत गर्यो।
1: सरकारले विभिन्न बस्ती खाली गर्ने क्रममा विस्थापित बनाएर होल्डिङ सेन्टरमा राखेका सुकुम्बासी मध्ये धेरैजसोले होल्डिङ सेन्टर छाडेका छन्। सरकारले हिजोसम्मको अन्तिम म्याद दिएर सेन्टर छाड्न दबाव दिएपछि केहीले कोठाको व्यवस्था गरेका छन् भने आधा जसो अझै अल्फत्र छन्। सुकुम्बासीहरूका अनुसार सरकारले सबैको खाता संकलन गरेर 12 गते बाटै कोठा खोज्न निर्देशन दिएको थियो। असार 19 गते सरकारले होल्डिङ सेन्टरका 388 परिवार मध्ये 254 सुकुम्बासीको खातामा 25,000 रूपियाँका दरले पैसा पठाएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ। अझै पनि धेरैले कोठा नपाएर होल्डिङ सेन्टर छाडेका छैनन्। स्थायी व्यवस्थापन नगरी सेन्टरबाटै वर्खाकै बेला हटाएर सामान्य मानवीयता प्रस्तुत गर्न पनि किन नसकेको भनेर साथी सम्झना महर्जनले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचाकाजी महर्जनलाई सोध्नु भएको छ।
3: होल्डिङ सेन्टरबाट अब अन्यत्र कतै घडेरी खोजेर सर्नलाई वर्षायामले खासै असर गर्दैन। अब जोखिम युक्त ठाउँबाट उहाँलाई लगेर होटेलमा अथवा चाहिँ होल्डिङ सेन्टरहरूमा राखेका छौँ, त्यो झन्डै झन्डै दुई महिना बितिसकेको छ। यति लामो पिरियडसम्म उहाँहरू आइसोलेटेड भएर बसिसक्नु भएको छ। यसले गर्दाखेरि अब धेरै समयसम्म लामो समयसम्म छुट्याएर अब यो सामाजिक प्राणीलाई अलग छुट्याएर राखिराख्नु उचित हुँदैन। त्यही भएर चाँडो भन्दा चाँडो उहाँहरूलाई चाहिँ सुरक्षित तौरले समाजमा प्रतिस्थापन गर्नुपर्छ भन्ने लक्ष्य सहित यो जुन पुनर्स्थापना खर्च भनेर हामीले गर्यौं 25,000 प्रति व्यक्ति चाहिँ दिने क्याबिनेटको निर्णय पछि हामीले पैसा व्यवस्था गर्यौं, त्यो निर्णय लाभग्राहीहरूको सूचीकृत गर्यौं, त्यसपछि बल्ल हामीले वितरण गर्ने अवस्था भयो। यो काम गर्दा गर्दै हामीले चाहिँ अब आर्थिक वर्षको अन्तसम्ममा आइपुग्या हुनाले यो वर्षायामको चाहिँ नजिक पुगेको मात्रै हो।
4: अहिले नै भनौँ न कतै घर भाडा खोज्नु पर्यो भने महिनौ दिन लाग्छ। तपाईँहरूले 10 दिनको म्याद दिएर चाहिँ घर खोज्न भन्नुभयो, धेरैले चाहिँ नपाएको गुनासो पनि गरेका छन् होइन, म्याद चाहिँ कम भएको जस्तो लागेन।
3: 12 गते चाहिँ ल अब तपाईँहरू व्यवस्थापनको लागि खोज्नुहोस् हामी यो गरेछौँ भनेर सूचनाै पार्छौँ होइन। कतिपयले खोजी पनि सक्नु भएको छ, खोजेर गई पनि सक्नु भएको छ। अब कतिपयलाई चाहिँ आफूले भन्ने ठाउँमा नपाएर अलमली राखिएको छ। अब जो एक दुई दिन हामी बस्छौँ भनेर चाहिँ उहाँहरूलाई होल्डिङ सेन्टरहरूमा बस्नलाई समस्या छैन हामी भन्छौँ भनेर उहाँलाई त्यहाँ बस्न दिनु भनेर नै कुरा गरेका छौँ। कुरा पर्यो खानेकुराको मात्रै हो। अब खानेकुरा हामीले 19 गतेसम्म चाहिँ छाएर राखेकै हो। अब चाहिँ कोही बाहिर गइसकेपछि कोही भित्र पछि हामीले निरन्तर खुवाउन सक्ने स्थिति भएन, त्यस कारण खानेकुराको जो चाहिँ आफै गर्नुहोला भन्ने हिसाबले कुरा गरे हो।
4: कतिपय जो अरूको घरमा बस्नुपर्ने अपाङ्गता भएका अरूको सहारामा बस्नुपर्नेहरू पनि हुनुहुन्छ, उहाँहरूलाई पनि तपाईँहरूले खाना नै नखुवाउने अथवा बाहिर नै पठाउने हो त?
3: अब हामीले नै जिल्ला प्रशासन अनि बागमती सभ्यताको संयुक्त टोली बनाएर नै हामीले अपाङ्ग कति छन्, बिरामी को को छन्, वृद्ध वृद्धा कसैको नै सहारा नभएका असहायहरू चाहिँ को को छन् त्यसको लिस्ट तयार गरेर सबै परिवारको चाहिँ डाटा लिएर आउनु भनेर हामीले सर्वेक्षण टोली पठाएछौँ होल्डिङ सेन्टरमा होटेलमा। अब त्यो डाटा आएपछि उहाँहरूलाई चाहिँ अब कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा चाहिँ हामी टुङ्गो लाउँछौँ।
4: निवेदन नदिनेलाई चाहिँ के गर्नुहुन्छ यहाँले?
3: अब निवेदन दिने नदिने उहाँहरूको स्वाभाविक कुरा हो होइन, तर राज्यले जुन नीति लिएर चाहिँ यो अगाडि बढाएको छ, अब होल्डिङ सेन्टरमा अब राख्नु मिल्दैन, अब घर भाडामा कतै व्यवस्थापन गरेर बस्नु भन्दै छ, त्यो प्रक्रियामा उहाँहरू पनि जानु।
4: जसले अब निवेदन दिए प्रक्रियामा आयो व्यवस्थापन चाहिँ के हुन्छ उहाँहरूको लागि?
3: निवेदन दिएर आएका जस्तै 2220 परिवार त सुरुदेखि नै रङशालामा हामीले दर्ता प्रक्रिया पछि नै आफै व्यवस्थापन गरेर बसेका हुन् त, उहाँहरू पनि सबै होल्डिङ सेन्टरमै आएर बस्न पनि सक्थ्यो होला, तर हामीले उहाँहरूलाई अब होल्डिङ सेन्टरमा राख्ने भनेको अति चाहिँ तत्काल व्यवस्थापन गर्न नसकेका यस्तोलाई मात्रै हुन्। जो चाहिँ अब रकम बुझ्न नमानेका छन् उहाँहरू पनि जानलाई चाहिँ हामीले रोक्दैनौँ, उहाँहरू जानुपर्छ। सरकारको निर्णय प्रक्रियामा उहाँहरू समावेशै हुनुहुन्छ। अब उहाँहरूले वास्तविक सुकुम्बासी ठहरिएपछि अथवा त्यो छिनोफानो पाएपछि उहाँहरूले अरूले सराहनु पाउने सुविधामा पनि वञ्चित हुँदैन।
4: सरकारले पुनर्स्थापना गर्छन् भन्ने आश्वासनमा निस्केका छन् र अहिले पनि तपाईँहरूले हटाउँदाखेरि त्यही अनुसार उनीहरू एउटा आशामा छन्। अब उनीहरूको लागि चाहिँ के व्यवस्थापन हुन्छ भनेर के भरोसा दिनुहुन्छ?
3: यो पैसा लिने एउटा प्रक्रिया हो, यो व्यवस्थापनकै एउटा चरण हो। त्यो चरणमा उहाँहरू समावेश नभए पनि फाइनल चरणमा उहाँहरू समावेश गर्न पाउनुहुन्छ। अब उहाँहरूले सधैँ होल्डिङ सेन्टरमै बसिराख्न पाऊ भनेर भन्नु चाहिँ खास उपयुक्त चाहिँ हुँदैन। जो वास्तविक हो उनीहरूले चाहिँ यो राज्यले के चाहिँ व्यवस्थापन गर्छु भनेर अगाडि बढेको छ, भूमिले चाहिँ त्यो प्रमाणीकरण अगाडि बढाएको छ, त्यसमा उहाँहरू समावेश भएकै छन्। अब राज्यले अब 2 महिना राखिहाल्यो, अब चाहिँ व्यवस्थापन गरौँ भनेर बाहिर पठाउने जुन नीति ल्याएको छ त्यसमा उहाँहरूले सहकार्य गर्नुपर्छ।
1: उहाँहरू अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचा काजी महर्जन। सामान्य वर्ष हुँदा पनि संघीय राजधानी काठमाडौँका मुख्य सड़क जलमग्न हुने समस्या वर्षेनी दोहोरिन थालेको छ। केही दिन अघि झण्डै 1 घण्टाको वर्षापछि माइतीगर, अनामनगर लगायत उपत्यका विभिन्न क्षेत्र डुबानमा परेपछि राजधानीको कमजोर ढल प्रणाली, अव्यवस्थित शहरीकरण र जलवायु परिवर्तनको प्रभाव भएको देखिन्छ। विज्ञहरूका अनुसार काठमाडौँमा सामान्य वर्षामै डुबान हुनुको मुख्य कारण अव्यवस्थित शहरी विस्तार, पुरानो तथा साँगुरो ढल प्रणाली, नदी खुलाको अतिक्रमण, सड़क निर्माणका क्रममा पानी निकासको व्यवस्था तथा बढ़दो कंक्रीट संरचना हुन्। खुल्ला जमीन घट्दै जाँदा वर्षाको पानी जमीनमा शोषिन नपाई सिधै ढलमा पुग्ने र केही समयमै ढलको क्षमता नाग्ने अवस्था सृजना हुने गरेको छ।
0: पशु सेवा विभागले बर्ड फ्लूबाट प्रभावित 11 जिल्लाका किसानलाई राहत उपलब्ध गराउने तयारी गरेको छ। रोग नियन्त्रणका क्रममा नष्ट गरेका पंक्षी तथा पंक्षीजन्य वस्तुको क्षतिपूर्ति बाबत 52 करोड़ रूपियाँ एक हप्ताभित्र किसानलाई उपलब्ध गराउने तयारी गरेको विभागले जनाएको छ। विभागले रोग नियन्त्रणका क्रममा किसानको नष्ट गरेको पंक्षी अण्डा तथा दाना बापत सम्बन्धित धनीलाई क्षति मूल्याङ्कनका आधारमा 75% रकम राहत स्वरूप उपलब्ध गराउने तयारी गरेको हो। विभागका प्रवक्ता डाक्टर मुकुल उपाध्यायले पंक्षी पंक्षीजन्य पदार्थ र पंक्षी उत्पादन सामग्रीको क्षति प्रमाणित भएर माग दावी गरेका सम्बन्धित धनीका बैंक खातामा एक हप्ताभित्र रकम भुक्तानी गर्ने जानकारी दिनुभयो। बर्ड फ्लू संक्रमणका कारण काठमाडौँ ललितपुर भक्तपुर काभ्रे जेहापा मोरङ सुनसरी महोत्तरी बारा चितवन र नवलपरासी जिल्ला बढ़ी प्रभावित भएका छन्। अहिलेसम्म झण्डै 7 लाख पंक्षी 11 लाख अण्डा र 3 लाख किलो दाना नष्ट गरेको र यसबाट 70 करोड़ रूपियाँ बराबरको आर्थिक क्षति भएको विभागको अनुमान छ।
1: राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईको ग्रेड विधि अर्थात पूरक परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ। बोर्डका अनुसार ग्रेड विधि परीक्षामा 129,194 जना विद्यार्थी सहभागी भएकामा 83,523 जना उत्तीर्ण भएका छन्। यो कुल सहभागीको 64.69% हो। जीपी अनुसार सबैभन्दा धेरै 51,438 विद्यार्थीले 2.40 2.80 प्राप्त गरेका छन्। बोर्डले नतिजा वेबसाइटमा तथा एसएमएस लगायतका सेवा मार्फत हेर्न सकिने जनाएको छ। नतिजामा चित्त नबुझे पुनर्योगका लागि बोर्डले तोकेको अवधिभित्र अनलाइनबाट आवेदन दिन सकिने व्यवस्था गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले गएको असार 1-9 गतेसम्म ग्रेड वृद्धि परीक्षा सञ्चालन गरेको थियो।
0: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको निर्देशनपछि दुग्ध विकास संस्थान डीडीसीले कच्चा दूधको गुणस्तर सुधारमा कडाई गरेको छ। संस्थानले दूध संकलन परीक्षण र खरिद प्रक्रियामा मापदण्ड कडाईका साथ लागू गरेपछि गुणस्तरमा सुधार देखिएको जनाएको छ। डीडीसीका महाप्रबन्धक डाक्टर शरण कुमार पाण्डेका अनुसार प्रधानमन्त्री कार्यालयको निर्देशनपछि शंकास्पद देखिएका दूधका खेप तत्काल हटाउने व्यवस्था गरेको छ। यसअघि असार 15 गते खाद्य प्रबन्ध तथा गुण नियन्त्रण विभागले गरेको नमूना परीक्षणमा केही किसान केन्द्रबाट पठाएको दूधमा उल्लेख गरेको फ्याट र एसएनएफ भन्दा कम गुणस्तर भेटिएको थियो। त्यसपछि सबै किसान केन्द्रको परीक्षण गरेको र शंकास्पद विषयमा छानबिन भइरहेको डीडीसीले जनाएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायस फिस्टुला फिसेर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
6: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छाल सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
5: रोग लुकाएर नराखौ समयमै परीक्षण गरौं।
6: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690 41106690
5: स्वस्थ जीवनका लागि

0: बाटो काट्न लाग्नु भएको ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। संयुक्त अरब इमिरेट्स यूएई सरकारले 111 जना नेपाली कैदी बन्दीलाई आममाफी दिएको छ। ईद अल अल्हा 2026 का अवसर में यूएई सरकार ने ती नेपालीहरूलाई माफी दिएको परराष्ट्र मंत्रालय विज्ञप्ति मार्फत जानकारी दिएको छ। नेपाली कैदी बन्दीलाई प्रदान गरिएको माफी प्रति सरकार ने कृतज्ञता तथा प्रशंसा व्यक्त गरेको छ। परराष्ट्र मंत्रालय ने माफी को सदाशयपूर्ण कदम नेपाल र यूएई बीच विद्यमान द्विपक्षीय संबंध में गहिरो मित्रता और हार्दिकता को अभिव्यक्ति का रूप में उच्च मूल्यांकन गरेको जनाएको छ। मंत्रालय को निर्देशन अनुसार अबुधाबी में रहकर नेपाली दूतावास से गरेको अनुरोध को प्रत्युत्तर स्वरूप यूएई सरकार ने माफी दिएको विज्ञप्तिमा उल्लेख छ। साई माफी पाएका ती नेपाली कैदी बन्दी यूएईको आवश्यक कानूनी प्रक्रिया पूरा गरेपछि नेपाल फर्कन सक्नेछन्।
2: लगातार दुई कारोबार दिन घटेको शेयर बजार आज दोहोरो अंकले बढ़ेको छ। शेयर बजार परिसूचक नेफ्टी आज 24.57 अंकले बढ़ेर 2651.68 बिन्दुमा पुगेको छ। आज सबै समूहको उपसूचक बढ़ेकोमा व्यापार समूहको उपसूचक 1.89 प्रतिशत, बैंक समूहको उपसूचक 1.51 प्रतिशत लागेको छ। आज 210 कम्पनीको शेयर बढ़ेकामा 57 घटेको छ। यस्तै 10 कम्पनीको शेयर भने घटबड़ भएको छैन। आज कलंग हाइड्रोको शेयर 15% बढ़ेको छ। समग्रमा बजार बढ़ेको दिन आत्मनिर्भर लघुवित्तको शेयर 13.78% घटेको छ। आज म्युचुअल कारोबार रकम पनि बढ़ेको छ। हिजो 3.55 अर्ब कारोबार भएकोमा आज 325 कम्पनीका 95,19,000 कित्ता शेयर 4.40 अर्ब रूपियाँमा किनबेच भएको छ।
3: राष्ट्रिय सभामा सांसदहरूले हात्तीको आक्रमणबाट भएको धनजनको क्षति, शान्ति सुरक्षा, चुरे दोहन तराई मधेसमा घट्दै गएका भूमिगत पानीको स्रोत लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। राष्ट्रिय सभाको आजको बैठकको शून्य समयमा भाग लिँदै सांसद गीता देवकोटाले चितवनको भरतपुर महानगरपालिका 23 असार 20 गते ध्रुवे नामको जंगली हात्तीको आक्रमणबाट सुतिरहेको अवस्थामा आमाश्राको ज्यान गएको घटनाप्रति गम्भीर हुन र पीड़ित परिवारलाई क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराउनुभयो। यसैबीच कञ्चनपुरको शुक्लाफाटा राष्ट्रिय निकुञ्ज आसपासका हात्ती प्रभावित बस्तीमा मानव वन्यजन्तु तुरन्त नियन्त्रण गर्ने उद्देश्यले स्वचालित सड़क बत्ती जडानको काम शुरू गरिएको छ।
2: नेपालको घरजग्गा बजार पुनः लयमा फर्किएको देखिएको छ। नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति सम्बन्धी प्रतिवेदन अनुसार कारोबार संख्या, कुल मूल्य, क्षेत्रफल तथा राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको छ। प्रतिवेदन अनुसार समीक्षा अवधिमा देशभर कुल घरजग्गा कारोबार संख्या अघिल्लो वर्षको त्यही अवधिको तुलनामा 6.42% बढ़ेको छ। लिखित पारित कारोबार 0.26% र राजीनामा कारोबार 12.17% वृद्धि भएको छ भने कारोबार भएको कुल क्षेत्रफल 1.60% बढ़ेको छ। यस अवधिमा 183.90 अर्ब रूपियाँ बराबरको घरजग्गा किनबेच भएको छ, जुन अघिल्लो आर्थिक वर्षको त्यही अवधिको 100.07 अर्ब रूपियाँको तुलनामा उल्लेख्य वृद्धि हो। कारोबार विस्तारसँगै सरकारको राजस्व संकलन 23.72% र पूँजीगत लाभकर 31.42% बढ़ेको छ।
3: महोत्तरीका दुई चिनी उद्योगमा बुझाएको उखुको झण्डै 2 अर्ब रकम किसानले भुक्तानी पाएका छन्। गौशाला नगरपालिका एक एभरेस्ट सुगर एण्ड केमिकल इण्डस्ट्रीज र गौशाला 12 सिद्धिविनायक सुगर एण्ड केमिकल इण्डस्ट्रीजमा बुझाएको उखुको रकम बापत 1,76,42,456 रूपियाँ किसानले भुक्तानी पाएका जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ। दुवै उद्योगमा गरेर किसानले 28,67,986 क्विन्टल 96 किलो उखु आर्थिक वर्ष 82-83 को याममा बुझाएका अभिलेखले देखाएको छ। जम्मा उखुको मूल्य बापत हुने 1,77,34,37,232 मध्ये 1,76,52,46,455 भुक्तानी भइसकेको कार्यालयका प्रशासकीय अधिकृत कामेश्वर यादवले जानकारी दिनुभयो।
2: नेपाल दर्पणमा अब विदेशको खबर। दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङ इलेक्ट्रोनिक्सले कृत्रिम बुद्धिमत्ता अर्थात एआई मेमोरी चिपको विश्वव्यापी मागका कारण आफ्नो नाफामा 19 गुणा वृद्धि हुने अपेक्षा गरेको जनाएको छ। आज सार्वजनिक भएको प्रारम्भिक विवरण अनुसार कम्पनीले गएको अप्रेलदेखि जून महिनासम्मको अवधिमा परिचालन नाफा 58.40 अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरेको समाचार संस्था एएफपीले जनाएको छ। यो गएको वर्षको धेरै अवधिको तुलनामा 1,810% अर्थात झण्डै 19 गुणा धेरै हो। विश्वकै सबैभन्दा गरेका ठूलो मेमोरी चिप उत्पादक सामसङले विस्तृत वित्तीय प्रतिवेदन यसै महिनाको अन्त्यतिर सार्वजनिक गर्ने जनाएको छ। एआईका लागि आवश्यक डाटा सेन्टरमा प्रयोग हुने उच्च क्षमताका मेमोरी चिपको तीव्र मागले दक्षिण कोरियाका प्रमुख सेमी कन्डक्टर कम्पनीहरूको आमदानीलाई नयाँ उचाइमा पुर्याएको छ। सकारात्मक वित्तीय अनुमान सार्वजनिक भए पनि आज बिहानको कारोबारमा सामसङको शेयर मूल्य झण्डै 7% घटेको थियो। एआई उद्योगका लागि उच्च मूल्यका चिप उत्पादनमा प्राथमिकता दिइरहेका उत्पादकहरूले मोबाइल फोन ल्यापटप तथा अन्य उपभोक्ता विद्युतीय सामग्रीमा प्रयोग हुने साधारण चिपको उत्पादन घटाएका छन्। यसले ती उपकरणको मूल्य समेत बढ़ाउन थालेको विश्लेषण गरिएको छ। दक्षिण कोरियामा सेमी कन्डक्टर उद्योगबाट बढ़ेको कर आमदानी कसरी उपयोग गर्ने भन्ने विषय पनि अहिले सार्वजनिक बहसको केन्द्र बनेको छ। राष्ट्रपतिका प्रमुख सचिव काङ हुन सेकले कर राजस्वबाट प्राप्त थप आमदानी एआई तथा सेमी कन्डक्टर उद्योगका लागि ठूला परियोजनामा लगानी गर्ने र यसबाट युवालाई आवास स्टार्टअप स्थापना तथा रोजगारीका अवसर विस्तार गर्ने सहयोग पुग्ने बताउनुभयो।
3: नेपाल दर्पणमा अब खेल खबर। विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति साबित विजेता अर्जेन्टिना र इजिप्ट खेल्दैछन्। यो खेल राति पाउने 10 बजे अमेरिकाको एटलान्टा रंगशालामा शुरू हुनेछ। नकआउट चरणमा अर्जेन्टिनाले केप भर्डेलाई 3-2 र इजिप्टले अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा 4-2 हराउँदै अन्तिम 16 पुगेका हुन्। अर्जेन्टिना समूह जेको विजेता र इजिप्ट समूह जीको उपविजेताका रूपमा नकआउट चरणमा पुगेका छन्। विश्वकपमा अर्जेन्टिना र इजिप्ट बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि सन् 1928 भएको ओलम्पिक फुटबल र 2008 भएको मैत्रीपूर्ण खेल दुवै अर्जेन्टिनाले जितेको थियो। विश्वकप फुटबलको अन्तिम प्री क्वार्टर फाइनलमा भोलि बिहान 5:45 स्विजरल्याण्ड र कोलम्बिया खेल्दैछन्। यो खेल क्यानाडाको बीसी पेलिस भ्यानकुभर रंगशालामा शुरू हुनेछ। नकआउटमा स्विजरल्याण्डले अल्जेरियालाई 2-0 र कोलम्बियाले घानालाई 1-0 हराउँदै अन्तिम 16 पुगेका हुन्। स्विजरल्याण्ड समूह बी र कोलम्बिया समूह के को विजेताका रूपमा नकआउट चरणमा पुगेका हुन्। विश्वकपमा स्विजरल्याण्ड र कोलम्बिया बीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि सन् 1994 विश्वकपमा कोलम्बियाले स्विजरल्याण्डलाई 2-0 हराएको थियो। यस्तै दुई टोली बीच मैत्रीपूर्ण र मियावी कपमा गरी 3 पटक भेट भएकामा कोलम्बिया 2 खेलमा विजयी भएको छ भने एउटा खेल बराबरीमा सकिएको छ।
2: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: आउँदो आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक निजी क्षेत्रको कर्जा 11% पुर्याउने लक्ष्य, मूल्य वृद्धि 5.5% सीमित गरेर 7% आर्थिक वृद्धि गर्ने महत्वाकांक्षा।
2: भरेस लुम्बिनीका तराई क्षेत्रमा अपेक्षा भन्दा कम वर्षा, पूर्वी तथा पहाड़ी क्षेत्रमा अरू ठाउँ भन्दा धेरै पानी पर्ने अनुमान।
3: सरकारको दबावपछि सुकुम्बासीहरू बाध्य भएर होल्डिङ सेन्टर छाड्दै 2 महिना राखिसकेकाले व्यवस्थापनको नयाँ नीतिमा सहकार्य गर्नुपर्ने सरकारको भनाई।
2: एआई मेमोरी चिपको माग बढ़ेसँगै सामसङको नाफा झण्डै 19 गुणाले बढ़ने अनुमान। दक्षिण कोरियाका प्रमुख सेमी कन्डक्टर कम्पनीहरूको आमदानी नयाँ उचाइमा।
3: र विश्वकप फुटबलमा आज राति अर्जेन्टिना र इजिप्टले खेल्दै स्विजरल्याण्ड र कोलम्बिया बीचको खेल भोलि बिहान 14:45।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरालासँगै हामी हृदय रिमाल्ड भोजनेर बसी पनि बिदा हुन्छौं। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी

0: जातिवाला दी मार्गदर्शन रेडियो नियमित चुक नलम मुआवे ब्यातिवे मोलम थोपनांग वोचियो ब्यातिवाला आरो रतन शिरोप नोसुन दापु दी दसला क्षेत्र पीवे शेवी छोपा मार्गदर्शन रेडियो TWR नेपाल GPO बॉक्स नंबर 8975 EPC बॉक्स नंबर 2561 काठमांडू नेपाल फोन नंबर 01559103 मोबाइल नंबर 9813003006 व्हाट्सएप नंबर 9813003006 लोंगसांग दापुदी दसला छेपुप्न माथेवा सेटला तेरीला पशिदिले जय मसीह। खै जन्मदाता दिनुहोस् त
1: जन्मदाता गरेको छैन नि म्याडम।
0: बाउ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि।
1: मलाई त थाहा नै थिएन।
0: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ। त्यति मात्रै हो र दाई, जन्मेको 35 दिन भित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
2: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
0: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
2: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन
3: दाई, राईको साधन स्टोरमा दिदीले कबरहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
4: म पनि राईको साधा स्टोर्समा नै जानु लागेको हो। ल नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
5: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखु खुला नगरपालिका 5 सल्लेरी सोलुखु।
0: ए नानी, मैले मेरो त हात खुट्टा अनुसार झन्झन गर्छ, तिनीहरूले हैरान बनायो। मेरो पनि के के हो के के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
6: ए दिदी, मलाई पनि ग्यास्ट्रिक हुनु करार छ, थाकेर हिरान भए पनि हिँड्न नदिने रातभर जागरण जस्तो बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भन्दा हामी औषधालयतिर हेरेको नि हुन्छ। आउँछ
7: यहाँ नसा च्यापिएको, हड्डी खेलेको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनाज, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आन्जे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर्षसँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आन्जी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 98 43 89 86 52 98 24 74 18 98 43 43 69 96 र 98 61 23 14 72 अंजी औषधालय सोलो दुत्कुंड नगरपालिका पांच कलरी सोलखुम्बु पांच नंबर ओडा कार्यालय केही अगाडी
8: आज त तिमी धेरै मलिन थकी देखिन्छौ के भयो उसले आज फेरि गाली गरे पैसा पनि दिएन मोबाइल पनि खोसे ओहो दिदी कुट्न मात्रै हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन् मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा होलान् भनेर
9: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यो हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
8: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
10: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
11: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कार्यवाहीको दायरामा ल्याउन सकिन्छ
10: नेपाल सरकार विज्ञापन हो
12: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड की मोटर साइकिल तथा स्कूटर अब उपलब्धता को मिलन चाहिए
13: होंडा का विशेषता
14: जापानीज ऊर्जा बहुरी उत्पादित
13: उत्कृष्ट माइलेज
14: राम्रो रिसेल मूल्य
13: टिकाऊ र भद्भदो
14: अफरोड का लागि पनि उपयुक्त
13: BS6 तथा नया नया भर्सन बजार में लॉन्च भइरहेको
14: सबै उम्मीद समूह कर्मचारी तथा व्यवसायिक प्रयोजन का लागि पनि अति उपयोगी
13: हाम्रा सेवाहरू
14: ओखलढुङ्गा खोटाङ डिजिटल बजार बाटै फाइनेंस को सुविधा सहित होंडा का सबै मॉडल का मोटरसाइकल तथा स्कूटर कंपनी के मूल्य में पाइने
13: जुनसुकै मॉडल का जेन्युइन पार्ट्स पाउनुका साथै सर्भिसिङ सेवा
14: एक्सचेन्ज गो सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
13: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ
14: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टीपर्पज सर्भिस टाली सिद्धिश्रम नगरपालिका 11 गुरुमारी भुजाङ ओखलढुङ्गा
13: सम्पर्क नम्बर 0375902222 9852888022 र 9842803000

0: sempre deciso que asca, afrontar y línea de carpe pico, directiva sobre México sur del sal, y de carpe que la carpe pico pasare, y de color de niña de simbola, y de carpe, carpe coche de sal.
1: के भयो के को हल्ला सुन्दा हो यो
2: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
1: हैन किन मैले भन्छु अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पतिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने हो त है हामीले त ध्यानै नदिएको त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण पचाएर
3: विकासका नाममा विनाश नमिन्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
4: दर्शक सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल सुरु गरौँ न त आज हामी पहिलो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
5: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने ढाँचा फाट्ने वा पहिल्यै फाटेको छ भने ढाँचा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
4: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेतभन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
5: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मुह सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
5: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
4: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
5: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
4: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचेको धन ज्यानै नभए के धन के मन
6: नेपाल सरकार विज्ञापन
7: अलिकति जत्न पाएको छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने चिन्ह छैन भन्ने बजारमा
8: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दसौँ वर्ष झुक्काउन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
7: यो कहाँ किन्न पाइन्छ अनि पाँच सय साइज कहाँ कहाँ उपलब्ध छ नि
8: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध खेतबारी जोत्न खेती गर्न ढ्याङ बनाउन केरा लगाउन हिलो बनाउन समेत यही चिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने दस कटा समेत उपलब्ध छ
9: ओखा झुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता खोप मल्टिपर्पज सर्भिस प्रणाली सिटी चरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखा झुङ्गा फोन 0375902222 98582 साथै 98010 20895 मिस कल गर्नुहोस् नगदै तपाईँलाई फोन आउनेछ
10: तरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौँको छक्का फुकियो
11: के भयो

0: तथा जातीय विविधता बीच एकता को आवाज
1: सुन एफएम 101.2 मेगाहर्ट्ज
0: सूचना शिक्षा र मनोरंजन को अपूर्व संगम
1: सुन एफएम 101.2 मेगाहर्ट्ज
2: उज्जवल भविष्यको लागि हाम्रो
3: Studio time.
4: I'm Jake Kusatma, New Star Digital Color Lab, Zoramai Offset Press, Solu Dutu Nagarpalika 5, Solu Kumbu.

0: नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 101.2 MHz बाट देशका विभिन्न भाग र www.soluwafm.com बाट संसार भरेक साथ प्रसारण भइरहेको साँझ 7 बजेको सोलु समाचार लिएर आइपुगे म सरस्वती पुरी। समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। सोताङ गाउँपालिकाद्वारा जिल्ला चुवा क्षेत्रहरू कार्यालय सोलु खुम्बुलाई बोटलाई जोरमेसिन हस्तान्तरण। जिल्ला प्रशासन कार्यालय सोलु खुम्बुमा पासिन राहधानी सेवा बन्द हुने। खुम्बु पासिन लामो गाउँपालिकाद्वारा 68 जना नागरिकहरूलाई स्वास्थ्य उपचार सहायता प्रदान। 97 लाख भन्दा बढ़ी रकम भुक्तानी। माउन्ट एभरेस्ट पहाड़को आईपीओ बाँडफाँड। पोखर ढुंगामा 33% धान रोपाई सम्पन्न। एसी ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक। झण्डै 65% उत्तीर्ण। कृषि अस्पतालको जग्गा खाली गर्न अरूको अल्टिमेटम। प्रधानमन्त्री शाह र एडीबी अध्यक्ष बीच भेटवार्ता। गगनसँग मिल्न नसके अर्को पार्टी बनाउने आँट गर्न। देउबा निकट नेताहरूको दबाव र सिक्किम बस्ती व्यवस्थापनमा भएको कमजोरी सुधार गर्ने गृहमन्त्री गुरूङको प्रतिबद्धता। संगोमा इबोला संक्रमित 500 भन्दा धेरैको ज्यान गयो। माइक्रोसफ्टले 4,800 कर्मचारी कटौती गर्ने। र फिफा विश्वकप फुटबलमा अर्जेन्टिना र इजिप्ट पहिलो पटक आउने सामने हुँदै।
1: मेरो त हात खुट्टा अरुणमा झमझम गर्छ। निवासले हैरान बनायो। युरोप पनि के हो के खै। यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने। उपचार कता गराउने होला?
2: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भन्नु करार छ। थाकेर हैरान भए पनि निन्द्रा नलाग्ने रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त। त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि म त।
3: यहाँ नसा च्यातिएको, हड्डी खिरेको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधलाई प्रत्येक दिन

0: खाना 7 बजे देखि बेलुकी 6 बजे सम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजार बाटो पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 9843980652, 9824747718, 9843449690 र 9816301472। अंजी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
1: अब समाचार विस्तारमा। सोताई गाउँपालिकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुलाई मादक पदार्थ सेवन परीक्षणका लागि प्रयोग हुने आधुनिक फेटलाइजर मेसिन उपलब्ध गराएको छ। करिब 1,58,000 रूपियाँ मूल्य बराबरको उक्त मेसिन सोमबार गाउँपालिकाको कार्यालयबाट ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिएको हो। सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनमा सहयोग पुग्ने उद्देश्यले प्रदान गरिएको उक्त मेसिनले मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकको परीक्षण गर्न सहज हुने विश्वास गरिएको छ। आधुनिक प्रविधि एउटा उपकरण प्राप्त भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले सेवा प्रभाव थप प्रभावकारी हुने जानकारी दिएको छ। मेसिन उपलब्ध गराएकोमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले सोताङ गाउँपालिका प्रति आभार व्यक्त गर्दै यस्ता सहयोगले सड़क सुरक्षा अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने जनाएको छ। यसै बीच जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुमा कार्यरत प्रहरी सहायक हवलदार चन्द्र बहादुर बस्नेतले सवारी दुर्घटना न्यूनीकरणका लागि चालक स्वयं जिम्मेवार र सचेत हुनुपर्नेमा जोड़ दिनुभयो। वहाँका अनुसार ट्राफिक प्रहरीको निगरानी छल्नुभन्दा ट्राफिक नियमको पूर्ण पालना गर्दै जिम्मेवार चालकको भूमिका निर्वाह गर्नु नै सुरक्षित यात्राको आधार हो। नियमको पालना गरे दुर्घटनाको जोखिम स्रोत कम हुने वहाँको भनाई रहेको छ। प्रहरी सहायक हवलदार बस्नेतले दुर्घटनाको पीड़ा ट्राफिक प्रहरीलाई नभई चालक स्वयं र उहाँकै परिवारले भोग्नुपर्ने भएकाले सबै चालकलाई असल चालकको परिचय दिन आग्रह गर्नुभएको छ। साथै मादक पदार्थ सेवन गरेर सवारी नचलाउन, बिना लाइसेन्स सवारी साधन सञ्चालन नगर्न तथा ट्राफिक नियमको पूर्ण पालना गर्न उहाँले सबै चालकहरूसँग अनुरोध गर्नुभएको छ। जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुबाट प्रभाव हुँदै आएको राहदानी सम्बन्धी सम्पूर्ण सेवा आगामी असार 24 गतेदेखि 28 गतेसम्म बन्द हुने भएको छ। राहदानी विभागले असार 29 गतेदेखि देशभर नयाँ राहदानी प्रणाली लागू गर्ने तयारी गरेसँगै आवश्यक प्राविधिक काम सम्पन्न गर्न केही दिन सेवा अवरूद्ध हुने भएको हो। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र सुवेदीका अनुसार नयाँ प्रणाली कार्यान्वयनको तयारीका कारण यस अवधिमा राहदानी आवेदन दर्ता प्रक्रिया तथा वितरण सम्बन्धी कुनै पनि सेवा उपलब्ध हुने छैन। कार्यालयले राहदानीका लागि आवेदन दिई विभिन्न कारणले स्वीकृत नभएका र पुनः आवेदन गर्नुपर्ने सेवाग्राहीहरूलाई असार 23 गते भित्र आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरेको छ। त्यसै गरी राहदानी विभागबाट छपाई भई जिल्ला प्रशासन कार्यालयमा आइपुगेको मोबाइलमा राहदानी संकलनका लागि सन्देश प्राप्त गरिसकेका नागरिकहरूलाई पनि सोही मितिभित्र कार्यालयमा उपस्थित भई राहदानी बुझ्न अनुरोध गरिएको छ। नयाँ प्रणाली लागू हुनु अघि राहदानी बनाउन चाहने अन्य सेवाग्राहीले समेत असार 23 गते भित्र कार्यालय समयमै उपस्थित भई सेवा लिन प्रशासनले आग्रह गरेको छ। तोकिएको समयपछि राहदानी सम्बन्धी सेवा अस्थायी रूपमा बन्द रहने भएकाले आवश्यक काम समयमै सम्पन्न गर्न प्रशासनले अनुरोध गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीका अनुसार नयाँ प्रणाली लागू भएपछि असार 29 गतेदेखि राहदानी आवेदन दर्ता तथा वितरण सेवा पुनः नियमित रूपमा सञ्चालन हुनेछ। विभागले नयाँ प्रणाली मार्फत सेवा प्रभावलाई अझ व्यवस्थित प्रभावकारी र सेवाग्राही मैत्री बनाउने लक्ष्य राखेको जनाएको छ। सेवा बन्द रहने अवधिमा सेवाग्राहीलाई पर्न सक्ने असुविधा क्षम क्षमा याचना गर्दै जिल्ला प्रशासन कार्यालयले सबै नागरिक तथा सरकारवालाहरूलाई आवश्यक काम निर्धारित समयभित्रै सम्पन्न गर्न पनि आग्रह गरेको छ। खुम्बु पासुङ नामो गाउँपालिकाले आर्थिक वर्ष 2082-83 विभिन्न गम्भीर तथा जटिल रोगको उपचार गराइरहेका 68 जना स्थानीय नागरिकहरूलाई आर्थिक सहायता उपलब्ध गराएको छ। गाउँपालिकाको नागरिक स्वास्थ्य उपचार सेवा कोष संचालन पहिलो संशोधन कार्यविधि 2081 भएको व्यवस्था बमोजिम गाउँपालिका भित्रका अति विपन्न असहाय तथा जटिल रोगबाट पीड़ित नागरिकहरूलाई उक्त उपचार सुविधा प्रदान गरिएको हो। गाउँपालिकाले सूचना जारी गर्दै चालू आर्थिक वर्षमा स्वास्थ्य उपचार सहायता प्राप्त गर्ने सम्पूर्ण लाभान्वित व्यक्तिहरूको विवरण समेत सार्वजनिक गरेको छ। खुम्बु पासुङ नामो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज गौतमका अनुसार चालू आर्थिक वर्षमा उपचार सहायताका लागि आवेदन दिएका र प्रक्रिया पुगेका 68 जना बिरामी वा उनीहरूका नजिकका नातेदारहरूलाई बैंकिङ प्रणाली मार्फत सिधै रकम भुक्तानी गरिएको हो। गाउँपालिकाले यस आर्थिक वर्षमा नागरिक स्वास्थ्य उपचार अन्तर्गत 96,96,86.48 कर बाहेकको रकम र कर कति बापतको 96,311.86 समेत गरी कुल 97,95,398.34 खर्च गरेको छ। यो ठूलो परिमाणको आर्थिक सहयोगले जटिल स्वास्थ्य समस्या झेल्दै आएका स्थानीय बासिन्दाहरूलाई उपचार प्रक्रियामा ठूलो राहत मिलेको गाउँपालिकाले जनाएको छ। विभिन्न चरणमा वितरण गरिएको उक्त स्वास्थ्य उपचार सहायता रकम बिरामीहरूको रोगको प्रकृति संवेदनशीलता र कार्यविधिले तोकेको मापदण्डका आधारमा जनही हजारौंदेखि लाखौं रूपियाँसम्म प्रदान गरिएको छ। यसरी आर्थिक सहायता पाउनेहरूमा गाउँपालिकाका विभिन्न ओडाका विभिन्न जात जाति तथा समुदायका नागरिकहरू रहेका छन्, जसमा जटिल रोगको उपचार गराइरहेका शेर्पा, मगर, राई, तामाङ र विकट समुदायका बिरामीहरू समावेश रहेको गाउँपालिकाले जनाएको छ। कतिपय बिरामीहरू स्वयं लिएर कतिपयको हकमा उनका छोरा छोरी आमा विवाह श्रीमान वा श्रीमती जस्ता नजिकका पारिवारिक सदस्यहरूले उक्त भुक्तानी प्राप्त गरेका छन्। भौगोलिक रूपमा विकट र गुणस्तरीय स्वास्थ्य उपचारका लागि जिल्ला बाहिरका ठूला अस्पतालहरूमा धाउनुपर्ने बाध्यता रहेको खुम्बु क्षेत्रका नागरिकहरूका लागि गाउँपालिकाको यो स्वास्थ्य उपचार कोष अत्यन्तै सहयोगी सिद्ध भएको स्थानीय बासिन्दाहरूले बताएका छन्। गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा नागरिकको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै आएको र आगामी दिनमा पनि यस्ता कल्याणकारी कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। माउन्ट एभरेस्ट पावर डेभलपमेन्टले सो आईपीओ बाँडफाँड भएको छ। शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमडीएस क्यापिटलले औपचारिक कार्यक्रम गरी आईपीओ बाँडफाँड गरेको हो। असार 3 गतेदेखि 8 गतेसम्म आईपीओमा आवेदन माग गरिएको थियो। आईपीओमा 28,15,679 आवेदन सदर भएको थियो, जसमध्ये 1,42,760 जनाले 10 किताका दरले कम्पनीको शेयर पाएका छन्। आईपीओको नतिजा सीबीएसईको अनलाइन प्रणाली मार्फत हेर्न सकिनेछ। कम्पनीले सोलुखुम्बु जिल्लामा 12 मेगावाटको दुधकुण्ड खोला जल विद्युत आयोजना संचालन गरेको छ, जसको कुल लागत 2,36,93,00,000 रूपियाँ रहेको छ, जसको प्रति मेगावाट लागत 19,74,43,336 रूपियाँ 83 पैसा छ। पुष्मशान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले प्रति शेयर नेट वर्थ 113.97 रूपियाँ रहेको छ। प्रति शेयर आमदानी 5.13 रूपियाँ रहेको छ। असारको अन्तिम सातामा आइपुग्दा ओखर भुइँमा 33.79% धान रोपाई सम्पन्न भएको छ। असारको शुरूआतमा पर्याप्त वर्षा नहुँदा रोपाई सुस्त बने पनि पछिल्लो एक सातादेखि मनसून सक्रिय भएसँगै किसानले रोपाईलाई तीव्रता दिएको हो। कृषि ज्ञान केन्द्र ओखर भुइँका अनुसार एक साता अघि जिल्लामा 12.44% मात्रै धान रोपाई भएकोमा अहिले यो बढ़ेर 33.79% पुगेको हो। देशभर मनसून सक्रिय भई नियमित वर्षा हुन थालेपछि जिल्लामा पनि रोपाईको गति उल्लेख्य रूपमा बढ़ेको केन्द्रले जनाएको छ। यद्यपि गत वर्ष यही अवधिमा 42% धान रोपाई सम्पन्न भइसकेको थियो। यस आधारमा हेर्दा यस वर्षको रोपाई गत वर्षको तुलनामा करिब 10% पछाडि रहेको देखिन्छ। यसै बीच समयमा पानी नपर्दा यस वर्ष धान रोपाईमा ढिलाइ भइरहेको छ। कृषि विभागका अनुसार अहिलेसम्म देशभर 32.38% मात्रै रोपाई भएको छ। नेपालमा धान रोपाई हुने कुल क्षेत्रफल 13,70,062 हेक्टर मध्ये अहिलेसम्म 4,43,595 हेक्टर क्षेत्रफलमा मात्र धान रोपिएको हो। गएको वर्ष यही अवधिमा देशभरि 45% रोपाई भइसकेको थियो। धान उत्पादनको भण्डार मानिने मध्य प्रदेशकै अवस्था चिन्ताजनक रहेको छ। विभागका अनुसार मधेसको 3,85,933 हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा अहिलेसम्म 60,346 हेक्टरमा मात्र रोपाई भएको छ। यो कुल क्षेत्रफलको जम्मा 15.6% हो। गएको वर्ष मधेसमा यही अवधिमा 25.1% रोपाई भइसकेको थियो। अहिलेसम्म सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा 57.9% रोपाई सम्पन्न भएको छ। पश्चिममा गएको वर्ष यही अवधिमा 82.8% रोपाई भइसकेको थियो। यस्तै अहिलेसम्म गण्डकी प्रदेशमा 41%, कर्णाली प्रदेशमा 40.5%, लुम्बिनी प्रदेशमा 37.3%, बागमती प्रदेशमा 33.2% र कोशी प्रदेशमा 31.5% रोपाई सम्पन्न भइसकेको छ। यस वर्ष औसत भन्दा ढिला प्रवेश गरेको मनसून फैलन पनि ढिलाइ भएको थियो। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको ग्रेड वृद्धि अर्थात पूरक परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ। बोर्डका अनुसार ग्रेड वृद्धि परीक्षामा 1,29,194 जना विद्यार्थी सहभागी भएकोमा 83,523 जना उत्तीर्ण भएका छन्। यो कुल सहभागीको 64.69% हो। जीपी अनुसार सबैभन्दा धेरै 51,438 जना विद्यार्थीहरूले 2.40 देखि 2.80 प्राप्त गरेका छन्। बोर्डले नतिजा वेबसाइट र एसएमएस लगायतका सेवा मार्फत हेर्न सकिने जनाएको छ। नतिजामा चित्त नबुझे पुनर्योगका लागि बोर्डले तोकेको अवधिभित्र अनलाइनबाट आवेदन दिन सकिने व्यवस्था गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले गएको असार 1 देखि 9 गतेसम्म ग्रेड वृद्धि परीक्षा सञ्चालन गरेको थियो। विराटनगर स्थित कोशी अस्पतालको स्वामित्वको जग्गामा बनेका अनधिकृत संरचना हटाउन अर्को साथ दिने सूचना जारी भएको छ। अस्पताल प्रशासनले सोमबार दोस्रो पटक सार्वजनिक सूचना टाँस गर्दै संरचना खाली गर्न अन्तिम पटक भन्दै सूचना जारी गरेको हो। आइतबार अस्पतालको जग्गा अतिक्रमण बारे स्वास्थ्य मन्त्री निशा मेहताका साथै गृहमन्त्री सुदन गुरूङले स्थलगत निरीक्षण गर्नुभएको थियो। त्यसक्रममा मन्त्री मेहताले जग्गा खाली गराउन बताउनु भएको थियो। अस्पतालको स्वामित्वमा रहेको विराटनगर 7 स्थित किता नम्बर 11, 12, 15, 22, 23 र 26 को करिब 10 कट्ठा जग्गा वर्षौंदेखि विभिन्न चार संस्थाले कब्जा गर्दै आएका छन्। नापी कार्यालय मोरङले गत जेठ 29 गते गरेको फिल्ड रेखाङ्कन प्रतिवेदनले उक्त जग्गा अस्पतालकै भएको पुष्टि गरिसकेको छ। तर त्यहाँ संरचना बनाएका नेपाल रेड क्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले जग्गा खाली गर्न अपील गर्दै आएका छन्। सामाजिक सेवाको आवरणमा जग्गा अटेका ओगटेका यी संस्थाहरूले 30 भन्दा बढ़ी व्यावसायिक सत्रहरू निर्माण गरी मासिक लाखौं रूपियाँ भाड़ा असुली रहेको पाइएको छ। अस्पतालले आन्तरिक अध्ययन अनुसार क्षयरोग निवारण संस्थाले 6 कठा 8 भूरो जग्गामा बनेका संरचनाबाट मासिक करिब 2 लाख रूपियाँ भाड़ा उठाउँछ। यस्तै नेपाल रेडक्रस सोसाइटीले 2 कठा जग्गामा बनेको भवन राष्ट्रिय वाणिज्य बैंकलाई भाड़ामा दिएर मासिक 1,50,000 रूपियाँ आमदानी गरिरहेको छ। गणेश मन्दिर देवकोटा पुस्तकालयले पनि व्यावसायिक सत्रहरूबाट उल्लेख्य आमदानी गरिरहेको छ। आउँदो आर्थिक वर्ष 2083-84 को बजेट संघीय संसदको दुवै सदनबाट पारित भएको छ। यसअघि प्रतिनिधि सभामा पारित भएर प्रतिनिधि सभाको सन्देशले प्राप्त विनियोजन विधेयक 2083 आज राष्ट्रिय सभाबाट पनि पारित भएको हो। यस्तै बजेटसँग सम्बन्धित विधेयकहरू राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयक 2083 पनि पारित भएका छन्। अब सरकारलाई आउँदो आर्थिक वर्षको बजेट कार्यान्वयन अर्थात खर्च आमदानी दुवैको बाटो खुलेको छ। आजको बैठकमा तीनवटै विधेयक अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको हो। राष्ट्रिय सभा बैठकमा विनियोजन शीर्षक माथि उठेका प्रश्नको जवाब दिँदै अर्थमन्त्री वाग्लेले सरकारले तय गरेको 100 विधेयकारी योजना मध्ये 87.2% काम पूरा भएको बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको मुख्य प्राथमिकता सुशासन प्रवर्धन तीव्र आर्थिक वृद्धि रोजगारी सृजना र नागरिकलाई गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउने रहेको बताउनु भएको छ। एसियाली विकास बैंक एडीबीका अध्यक्ष मासातो कान्डासँगको आजको भेटमा प्रधानमन्त्री शाहले निजी क्षेत्रको नेतृत्वमा आर्थिक वृद्धि ऊर्जा विकास पूर्वाधार आधुनिकीकरण र डिजिटल रूपान्तरणलाई सरकारले प्राथमिकतामा राखेको जानकारी गराउनुभयो। एडीबीका अध्यक्ष काण्डाले नेपाललाई दिँदै आएको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्दै डिजिटल पूर्वाधार डिजिटल अर्थतन्त्र र रोजगारी प्रवर्धनका क्षेत्रमा सहकार्य गर्ने बताउनुभयो। अहिले नेपालमा एडीबीको झण्डै 4.20 अर्ब अमेरिकी डलर बराबरको सक्रिय लगानी पोर्टफोलियो रहेको छ भने 31 वटा परियोजना सञ्चालनमा छन्। नेपाल एडीबीको संस्थापक सदस्य हो र सन् 1968 को विकास सहयोग प्राप्त गर्दै आएको छ। नेपाली कंग्रेस संस्थापन एकपक्षीयको बैठकमा नेताहरूले पार्टीभित्रको विवाद छिटो छिनोफानो गर्न दबाव लडाएका छन्। चुनबेबी स्थित सम्पर्क कार्यालयमा बसेको बैठकमा सभापति गगन थापासँग कुरा मिल्न नसके वैकल्पिक शक्ति निर्माणमा केन्द्रित हुनुपर्ने नेताहरूले धारणा राखेको नेता मिन विश्वकर्माले बताउनुभयो। यो बैठक पूर्व सभापति स्वर बहादुर देउवाको तर्फबाट नेतृत्व गरेर पूर्ण बहादुर खड्काले राख्नु भएको हो। नेताहरूले पार्टी एकतामा जोड़ दिँदै राष्ट्रिय अन्तर्राष्ट्रिय वास्तविक परिस्थितिलाई जोडेर बोलेको बताएका छन्। उहाँले आजको बैठकले साउन 6 गते वित्तीय स्मृति दिवस भव्य रूपमा मनाउने निर्णय गरेको समेत बताउनु भएको छ। गृहमन्त्री सुदन गुरूङले सुकुम्बासी व्यवस्थापनमा कमजोरी भएको सुधार गरेर अगाडि बढ़ने प्रतिबद्धता जनाउनु भएको छ। राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाब दिँदै यस्तो वचन दिनुभएको हो। उहाँले भन्नुभयो, सुकुम्बासीको हकमा पनि हामी एकदम सिरियसली लाग्नेछौ, लागि पनि रहेका छौं। कति कुराहरू हाम्रा छुटफुट भएको छ, कमी कमजोरीहरू भएको छ भने त्यसलाई पनि हामी सुधार्दै अगाडि बढ़नेछौ। उहाँले महिलाहरूको विषय आउँदा पनि गृह मन्त्रालय जिम्मेवार भएर लागेको बताउनुभयो। उहाँले हरेक महिलाको लागि गृह मन्त्रालयको ढोका खुल्ला रहने समेत बताउनु भएको छ। यसैबीच जल तथा मौसम विज्ञान विभागले मध्येश्वर लुम्बिनी प्रदेशका केही भूभागमा अपेक्षा अनुसार वर्षा हुन नसकेको जनाएको छ। विभागका वरिष्ठ मौसमविद मिन कुमार अरियाले मध्येश्वर लुम्बिनी प्रदेशका तराई क्षेत्रमा अपेक्षा भन्दा वर्षा हुन नसकेको बताउनु भयो। अहिले देशभर मनसूनी वायुको प्रभाव छ। अलिअलि अहिले लुम्बिनी प्रदेशको उत्तरी क्षेत्र तथा सुदूरपश्चिम प्रदेशका केही विभागमा मध्यम वर्षा भइरहेको जानकारी दिनुभयो। वहाँका अनुसार मनसूनी प्रणाली सक्रिय रहेकाले आउँदा दिनमा वर्षाको गतिविधि क्रमशः विस्तार हुने सम्भावना छ। विशेष गरी पहाड़ी विभागमा मेघ गर्जन चट्याङ र मध्यमदेखि ठूलो वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन वहाँले आग्रह गर्नुभयो। विभागले आज चारवटा प्रदेशमा ठूलो वर्षाको सम्भावना मध्ये लुम्बिनीका तराईमा हुरी बतासको जोखिम रहेको जनाएको छ। विभागका अनुसार मनसूनी प्रणालीको प्रभावका कारण आज देशका धेरै जसो भूभागमा वर्षाको सम्भावना छ। जल तथा मौसम विज्ञान विभागले विशेष गरी कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। कंगोमा फैलिएको इबोला महामारीबाट 500 भन्दा धेरैको ज्यान गएको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ। संयुक्त राष्ट्र संघको स्वास्थ्य निकायले सार्वजनिक गरेको तथ्याङ्क अनुसार मे महिनाको मध्यतिर महामारी घोषणा भए ता कंगोमा 1561 जना संक्रमित भएका छन् भने 506 जनाको ज्यान गएको छ। यो महामारीमा संक्रमित मध्येबाट भएको मृत्युदर 32% रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्। साथै कंगोमा 254 जना बिरामीहरू निको भएका छन् भने कड़ा खालको ज्वरोका 314 जना शंकास्पद बिरामीहरूको अनुसन्धान भइरहेको छ। प्रमुख आईटी अर्थात सूचना प्रविधि कम्पनी माइक्रोसफ्टले 4800 कर्मचारी कटौती गर्ने घोषणा गरेको छ। यो संख्या कम्पनीको कुल जनशक्तिको झण्डै 2.1% हो। यही कटौतीको मुख्य मार्ग कम्पनीको एक्स बक्स विभागलाई पनि बीबीसीले जनाएको छ। कर्मचारीहरूलाई पठाइएको सन्देशमा माइक्रोसफ्टकी कार्यकारी उपाध्यक्ष एमी कोलोम्यानले तीव्र गति परिवर्तन भइरहेको सूचना प्रविधि क्षेत्रमा कम्पनीले ग्राहकहरूलाई अझ धेरै मूल्य प्रदान गर्न सक्ने क्षेत्रहरूमा ध्यान केन्द्रित गर्नुपर्ने बताउनु भएको छ। यस पुनर्संरचना अन्तर्गत एक्सपक्समा 1600 भन्दा धेरै रोजगारी तत्काल कटौती गरिने खबरमा उल्लेख गरिएको छ। फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति सार्वजनिक विजेता अर्जेन्टिना र इजिप्ट खेल्दैछन्। यो खेल राति 9:45 अमेरिकाको एटलान्टा रंगशालामा शुरू हुनेछ। नकआउट चरणमा अर्जेन्टिनाले के भडेलाई 3-2 र इजिप्टले अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा 4-2 हराउँदै अन्तिम 16 पुगेका हुन्। अर्जेन्टिना सम्भजीको विजेता र इजिप्ट सम्भजीको उपविजेताका रूपमा नकआउटमा पुगेका हुन्। विश्वकपमा अर्जेन्टिना र इजिप्ट बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि सन् 1928 भएको ओलम्पिक फुटबल र 2008 भएको मैत्रीपूर्ण खेल दुवै अर्जेन्टिनाले जितेको थियो। विश्वकप फुटबलको अन्तिम प्री क्वार्टर फाइनलमा भोलि बिहान 2:45 सुन्चना र कोलम्बिया खेल्दैछन्। यो खेल क्यानाडाको बीसी प्लेस भ्यानकुभर रंगशालामा हुनेछ। नकआउटमा स्विजरल्याण्डले अल्जेरियालाई 2-0 र कोलम्बियाले घानालाई 1-0 हराउँदै अन्तिम 16 पुगेका हुन। स्विजरल्याण्ड समूह र कोलम्बिया समूहको विजेताका रूपमा नकआउटमा पुगेका हुन। विश्वकपमा स्विजरल्याण्ड र कोलम्बिया बीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि सन् 1994 विश्वकपमा कोलम्बियाले स्विजरल्याण्डलाई 2-0 हराएको थियो। यस्तै यी दुई टोली बीच मैत्रीपूर्ण र मियामी कपमा गरी 3 पटक भेट भएकोमा कोलम्बिया 2 खेलमा विजयी भएको छ भने एउटा खेल बराबरीमा सकिएको छ। खेल खबर सँगै सोलु समाचार सकियो। विदा हुनु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। सोताङ गाउँपालिकाद्वारा जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुलाई ब्रेकलाइट इन्फर्मेसन हस्तान्तरण। जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा पासेन राहदानी सेवा बन्द हुने। खुम्बु पासल लामो गाउँपालिकाद्वारा अष्टसूचना नागरिकलाई स्वास्थ्य उपचार सहायता प्रदान। 97 लाख भन्दा बढ़ी रकम भुक्तानी। माउन्ट एभरेस्ट पार्कको आईपीओ बाढ़ दुनिया में 33% धान रोपाई संपन्न एसी ग्रेड वृद्धि परीक्षा को नतीजा सार्वजनिक झंडे 65% उत्तीर्ण कोशी अस्पताल को जगह खाली करना अर्क अल्टिमेटम प्रधानमंत्री शाह एडबी अध्यक्ष बीच भेटवार्ता गगन संग मिलना न सके अर्क पार्टी बनाने आंट करना देवबा निकट नेता दबाव सुकुम्बा आर्थिक व्यवस्थापन में कमजोरी सुधार करने गृहमंत्री गुरूंग प्रतिबद्धता कंगोमाई बेला संक्रमित 100 भन्दा धेरै को जान गए माइक्रोसफ्टले 4,800 कर्मचारी कटौती करने फीफा विश्वकप फुटबल में अर्जेन्टिना र इजिप्ट पहिलो पटक आमने सामने हुँदै साझा बजे सोलू समाचार बाद समाचार शाखा का सहकर्मी समेत सरस्वती पूरी विदा भोलि बिहान 7 बजे सोलू समाचार लिएर फेरि आउँछौ सूचना शिक्षा र स्वस्थ मनोरंजन का लागि सर्वप्रथम सुन्दै रहनुहोला नमस्कार
2: शर्मिला बधाई एसी उत्तीर्ण गरेको
3: तिमी बधाई अनि कलेज कहाँ पढ्ने भयो नि
2: मैं तो काठमाडौं को चावेल सरस्वती नगर में रहकर रिलायंस इंटरनेशनल एकेडमी में पढ़ने निर्णय कर सके तिमी नहीं
3: मत कहाँ पढ़ने अन्योल में छु भने
2: के अन्योल में पढ़ने हो हमी कक्षा 10 में मिले पढ़ियो अब तभी संगे पढ़ न तिमी पनि रिलायंस में भर्ना भए भइहाल्यो नि
3: अनि त्यहाँ चाहिँ कुन-कुन विषय पढाइ हुँदो रहेछ
2: त्यहाँ त विज्ञान व्यवस्थापन का विभिन्न विषयहरू छनी छनी पढ्न पाइने रहेछ नि
3: र कुन-कुन विषय पढाइदो रहेछ त्यहाँ
2: त्यहाँ त विज्ञान अनि व्यवस्थापन अन्तर्गत बिजनेस स्टडीज होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स फाइनान्स जस्ता विषयहरू रोजी रोजी पढ्न पाइने रहेछ
3: ए ल उसो भए म पनि रिलायंस नै जान्छु अनि त्यहाँको अन्य विशेषता चाहिँ के रहेछ नि
2: ल सुन देशभर का हजारों मावी मध्य टप 5 भित्र पर्न सफल 10 शिक्षक द्वारा अध्यापन कराइने उत्कृष्ट नतीजा सुविधा संपन्न भौतिक पूर्वाधार विषयगत अत्याधुनिक प्रयोगशाला अनि जिम्मेदार उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति को समेत व्यवस्था रहेछ रिलायंस इंटरनेशनल एकेडमी सरस्वती नगर चाबहिल काठमाडौं गोपीकृष्ण हवनभन्दा 100 मीटर पूर्व सम्पर्क 01 4822336 4412445

0: goes to your heart. Solo FM 101.2 MHz.
1: आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक अब ऋण लिन बैंकहरूको भर पर्नु नपर्ने बैंकहरूको पनि पुनर्वर्गीकरण गरिने
2: निक्षेपकर्तादेखि विपन्न वर्ग उद्योगपतिहरूसम्म सबैले उचित ब्याज दरमा सुरक्षित रूपमा बचत गर्न सहज रूपमा न्यायचित मात्रा र शर्तमा ऋण पाउन र क्षमता अनुसारको उद्यम गर्न सकुन् भन्नेमा यो मौद्रिक नीतिले जोड़ दिएको छ।
1: विदेशी सरकारी ऋण पत्रमा लगानी गर्न वाणिज्य बैंकलाई अनुमति, बन्द उद्योग पुनः सञ्चालन गर्न सरकारले सहुलियत दिने, हेटौडा कपड़ा उद्योग सञ्चालनका लागि 33 लाख निकासा,
3: कपड़ा उद्योगको 33 लाख रुपियाँ हामी निकासको लागि अर्थ मन्त्रालयमा लेखी पठाएको छ, जुन कि निकासा भइसकेको छ।
1: एसई ग्रेड वृद्धि परीक्षामा करिब 65% विद्यार्थी उत्तीर्ण, मौजदात राहदानी सकिएपछि मात्रै नयाँ प्रणाली लागू हुने, 7 जिल्लामा बर्ड फ्लू नियन्त्रण, उपत्यका र काभ्रेमा भने नियन्त्रण बाहिर,
4: भक्तपुर पनि अलिक घट्दो क्रम नै छ भने काभ्रेको पनौती बनेपा हुर्केन लगायतको एरियामा चाहिँ अलिकति त्यहाँ बढ्दो क्रम मात्रै रहेको छ।
1: र श्रीलंकाको कारागारमा भएको हिंसामा मृत्यु हुनेको संख्या 27 पुग्यो, छानबिन शुरू। विश्वकप फुटबलमा आज राति अर्जेन्टिना र इजिप्ट भेट्दै।
0: हजारौं रेडियो कर्मी र करोड़ों नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: सुकुम्बासी समस्या समाधानका लागि सरकारले 25,000 रूपियाँ सहित होल्डिङ सेन्टरबाट पुनर्स्थापनाको प्रक्रिया अघि बढ़ाएको छ, तर स्थायी बसोबासको टुंगो बिनाको स्थानान्तरणले प्रभावित परिवारमा अन्यल हुनु स्वाभाविक हो। दीर्घकालीन समाधानका लागि सुरक्षित आवास, कानूनी पहिचान र जीविकोपार्जनको आधार सँगसँगै सुनिश्चित गर्नुपर्छ। सरकारका प्रयास सफल बनाउन सुकुम्बासी परिवारले पनि सहयोग र विश्वासका साथ पुनर्स्थापनाको प्रक्रियामा सहभागी हुनुपर्छ। आपसी सहकार्यबाट मात्रै दशकौं पुरानो यो समस्या स्थायी रूपमा समाधान हुन सक्छ। अब खबर सन्तोषी रायलबाट। राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि लचिलो मौद्रिक नीतिलाई निरन्तरता दिँदै कर्जा विस्तार, वित्तीय स्थायित्व र मूल्य स्थिरता बीच सन्तुलन कायम गर्ने रणनीति अघि सारेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा व्यक्तिगत जमानीका आधारमा ऋणीमाथि असीमित दायित्व सिर्जना हुने व्यवस्था हटाइने भएको छ, साथै चेक अनादरका कारण कालो सूचीमा परि बैंकिङ सेवा लिन नसक्ने अवस्थालाई कम गर्न नीतिगत सुधार गरिनेछ। लामो समयदेखि समस्यामा रहेका रुग्ण उद्योगका निष्क्रिय कर्जा व्यवस्थापन, दबावमा रहेका कर्जाको पुनर्संरचना तथा पुनरुत्थानका लागि पनि विशेष व्यवस्था गरिने उल्लेख छ। राष्ट्र बैंकले संस्थाको वित्तीय अवस्थाका आधारमा शेयर दितो कर्जाको सीमा निर्धारण गर्ने व्यवस्था गर्ने भएको छ। सार्वजनिक यातायातमा प्रयोग हुने ठूला वित्तीय सवारी साधन खरिदका लागि कर्जा मूल्य अनुपात पनि थप सहज बनाइने उल्लेख छ। मौद्रिक नीतिले आगामी आर्थिक वर्षमा निजी क्षेत्रमा प्रवाह हुने कर्जा 11% वृद्धि गर्ने लक्ष्य रहेको छ। साथै मुद्रास्फीति 5.5% भित्र सीमित राख्ने तथा प्राप्त विदेशी मुद्रा संचित कायम राख्ने, आर्थिक वृद्धिलाई सहयोग गर्ने उद्देश्य लिएको राष्ट्र बैंकका गवर्नर विश्व पौडेलले बताउनुभयो।
2: यस वर्षको मौद्रिक नीति मुद्रास्फीति 5.5% लक्ष्यभित्र राख्ने तथा समग्र मौद्रिक स्थायित्व कायम गर्ने उद्देश्यसहित जारी गरिएको छ। ब्याजदर तल जान नदी बढ़ी तरलता यस बैंकले आफ्नो कर्जामा ब्याज दिएर राख्ने नीति लिइएको छ। यसबाट मुलुकमा निक्षेपकर्तादेखि विपन्न वर्ग उद्योगपतिहरूसम्म सबैले उचित ब्याज दरमा सुरक्षित रूपमा बचत गर्न, सहज रूपमा न्यायचित मात्रा र शर्तमा ऋण पाउन र क्षमता अनुसारको उद्यम गर्न सकुन् भन्नेमा यो मौद्रिक नीतिले जोड़ दिएको छ। पश्चिम एसियामा बढ़ेको भू राजनीतिक तनावका कारण इन्धनको मूल्य बढ़ेर मुद्रास्फीतिमा केही चाप परेको भए पनि हालैको युद्ध विरामले स्थिति सहज हुँदै गएको छ। यस आधारमा आर्थिक वर्ष 2083-84 मुद्रास्फीति 5.5% सीमित रहने प्रक्षेपण छ।
1: आगामी आर्थिक वर्षदेखि नेपालका वाणिज्य बैंकहरूले विदेशी सरकारी ऋण पत्रमा लगानी गर्न पाउनु भएका छन्। नेपाल राष्ट्र बैंकले नयाँ मौद्रिक नीति मार्फत यस्तो व्यवस्था गरेको हो। विदेशी मुद्रा खरिदबाट हुने तरलता व्यवस्थापनलाई सहज बनाउन यो नीति ल्याइएको राष्ट्र बैंकले जनाएको छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको पुनर्वर्गीकरण गर्ने भएको छ। गवर्नर विश्व पौडेलले व्यवसायको आकार र प्रकृति अनुसार विशिष्टीकृत बैंकिङ सेवा विस्तार गरिने जानकारी दिनुभयो। यस वर्षको मौद्रिक नीतिले कर्जा प्रवाहलाई सहज बनाउने निजी क्षेत्रको मनोबल बढ़ाउने संकेत दिएको अर्थविदहरू बताउँछन्। पछिल्ला वर्षहरूमा उद्योग व्यवसाय सुस्त हुँदा बैंकहरूमा ठूलो परिणाममा तरलता थुप्रिएको र निजी क्षेत्रको लगानी विस्तार हुन नसकेको अवस्थामा राष्ट्र बैंकले नियामकीय केही व्यवस्था खुकुलो बनाएको देखिन्छ। जारी मौद्रिक नीतिले नेपालको अर्थतन्त्र चलायमान बनाउन सक्ला। यस विषयमा विश्लेषण सहितको सामग्री केही बेरमा साझा खबरमा सुन्न सक्नुहुनेछ। सरकारले बन्द अवस्थामा रहेको हेटौडा कपड़ा उद्योग संचालनको प्रक्रिया अघि बढ़ाएको छ। उद्योग संचालनका लागि अर्थ मन्त्रालयले 33 लाख रूपियाँ निकासा गरेको छ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले उद्योग संचालनको तयारी र संचालन ढाँचाबारे प्रश्न उठाएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमार यादवले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्ताव अनुसार अर्थ मन्त्रालयबाट रकम निकासा भइसकेको जानकारी दिनुभयो।
3: कपड़ा उद्योग को 33 लाख रूपया हमी निश को लगी अर्थ मंत्रालय में लेखी पठाई जो जुमकी निश भईस उद्योग में गई सकते मरम्मत कार्य अगाड़ी बढ़ी सकता अब कई महीनाम संचालन में आउँछ विश्वास दिला।
1: सरकारले मौजात रहेका राहदानी सकिएपछि मात्रै नयाँ राहदानी सफाई प्रणाली लागू गर्ने भएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाब दिँदै नयाँ सरकार गठन हुँदा करिब 2,50,000 राहदानी मौजात रहेको र ती प्रयोग नगरी नयाँ प्रणाली लागू गर्दा करिब 25 लाख अमेरिकी डलर बराबरको नोक्सानी हुने भएकाले मौजात कम भएपछि मात्र नयाँ कम्पनीहरू मार्फत राहदानी वितरण शुरू गरिने बताउनुभयो।
5: भारतीय स्वयंवादेखि नयाँ कम्पनीले छाप्ने पासपोर्ट हामी उपलब्ध गराउने तयारीमा छ। यति बेला पासपोर्ट विभाग र केही त्यसैको तयारी स्वरूप यो हप्ता 3 दिन विशेष गरी बुधबार गुरुबार र शुक्रबार चाहिँ जिल्ला र विदेशी नियोगहरूबाट पासपोर्ट अप्लाई गर्न पाइँदैन भनेर हामीले सार्वजनिक सूचना गरेका छौँ। त्यो नेपाली इतिहासको सबभन्दा ठूलो डिजिटल ट्रान्जेक्सन भइराखेको छ। 1 करोड़ भन्दा नेपाली नागरिकको व्यक्तिगत विवरण सहितको ट्रान्समिसन आएको सिस्टममा गरेर त्यसपछि चाहिँ हामी नयाँ पासपोर्ट वितरण प्रणालीमा जानुपर्ने हुन्छ। त्यसको लागि चाहिँ यो हप्ता हामीले त्रिभुवन रूपमा पासपोर्ट नियममा दिउँ र निर्णय जिल्लाहरूमा 3 दिन चाहिँ हामी पासपोर्ट नदिएर सोमबारदेखि अब हामी यो औपचारिक प्रक्रियामा जाँदैछौँ।
1: नयाँ प्रणाली कार्यान्वयनका लागि करिब 1 करोड़ नेपालीको डिजिटल विवरण सार्नुपर्ने भएकाले यो साता केही दिन राहदानी सेवा प्रभावित हुनेछ। जिल्ला प्रशासन कार्यालय विदेश स्थित नेपाली नियोग र राहदानी विभागबाट केही दिन आवेदन लिन रोक लगाएको छ। सरकारको योजना अनुसार आगामी सोमबारदेखि नयाँ कम्पनीले छापेका राहदानी विवरण शुरू हुनेछन्। यसैबीच आगामी आर्थिक वर्ष 2083-84 को संघीय बजेट संघीय संसदको दुवै सदनबाट पारित भएको छ। प्रतिनिधि सभाबाट पारित भई र आयकर विनियोजन विधेयक 2083 राष्ट्रिय सभाले पनि आज बहुमतले अनुमोदन गरेसँगै बजेटले स्वीकृति पाएको हो। राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डाक्टर सोरेन वाग्लेले विनियोजन विधेयक निर्यार्थ प्रस्तुत गर्नुभएको थियो। बैठकले विधेयक बहुमतले पारित गरेको छ। दुवै सदनबाट बजेट पारित भएसँगै सरकारले आगामी आर्थिक वर्षका कार्यक्रम र योजनाहरू कार्यान्वयन गर्ने कानूनी आधार प्राप्त गरेको छ। सरकारले खानाको व्यवस्था नगरेपछि भक्तपुरको खरीपाटी स्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बसिरहेका सुकुम्बासीहरू आन्दोलनमा उत्रिएका छन्। संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाका उपाध्यक्ष पवन गुरूङका अनुसार सोमबार बिहानसम्म मात्र खाना उपलब्ध गराएको थियो। त्यसपछि खाना नपाएपछि सुकुम्बासीहरूले विरोध जनाएका हुन्। गत वैशाखमा बागमती र मनोहरा नदी किनारका बस्ती हटाएपछि उनीहरूलाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको थियो। खरीपाटी केन्द्रमा हाल 900 परिवारका 207 जना बसिरहेका छन्। असार 24 गतेभित्र होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मोचा काजी श्रेष्ठले सीएमएलाई जानकारी दिनुभयो।
6: बस्नलाई समस्या भएन, एक दुई दिन हामी कोठा खोल्न गाह्रो भयो भने सल्टो गर्नु होला, यही बस्नु होला, खानाको चाहिँ अब जो गर्नु चाहिँ पैसा परिसकेपछि हामीले पनि खुवाउन गाह्रो भयो अप्ठ्यारो भयो भनेर कुरा चाहिँ गरे। हामीलाई अब मन्त्रालयको माथिबाट निर्देशन पनि त्यही छ, अब सधैँ खाना खुवाएर राखिराख्नु भयो भने त सधैँ अब गरी खान सक्ने मान्छेहरू पनि त्यतिकै अलपत्र भएर बसे होइन, अब काम गरेर सोसियल्ली चाहिँ हेलमेल भएर बस्नुपर्ने मान्छेहरूलाई आइसोलेसनमा धेरै समय राख्दाखेरि विभिन्न विचलनहरू आउँछन् आइरहेछन्, त्यसले गर्दाखेरि यसलाई छिटोभन्दा छिटो समाजमा प्रतिस्थापन गर्नु पर्यो भनेर हामीले यो कदम चालेको हो। अब उहाँ धेरैजना गई पनि सक्नु भएको छ, 1440 परिवारको चाहिँ पैसा वितरण भइसकेको छ।
1: देशका 11 जिल्लामा फैलिएको बर्ड फ्लू 7 जिल्लामा नियन्त्रणमा आएको छ। पशु सेवा विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा संक्रमण नियन्त्रणमा आएको हो। काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रे प्रान्तमा भने अझै पनि नियन्त्रण बाहिर छ। विभागले निगरानी जारी राखेको सीएमएमसँग कुरा गर्दै पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर मुकुल उपाध्यायले बताउनुभयो,
7: 11 जिल्ला मध्ये 7 जिल्लामा पुनरुपारोप नियन्त्रण आइसकेको छ। त्यो 7 जिल्ला भनेको कोशीका 3 जिल्ला झापा, मोरङ, सुनसरी, त्यसपछि चितवन 4 भइहाल्यो, पाँचौंमा महोत्तरी, त्यसपछि बारा 6 भइहाल्यो अनि चितवन, त्यसमा चाहिँ अहिले पूर्णरूपमा कन्ट्रोल आइसकेको अवस्थाहरू विद्यमान छ। काठमाडौँ भेरीमा चाहिँ के छ भन्दाखेरि, काठमाडौँ भेरीमा आउटब्रेकको स्थिति हेर्दाखेरि अहिले अलिकति ललितपुर र यता काठमाडौँ चाहिँ अलिक घटेको हो कि यस्तो छ, र भक्तपुर पनि अलिक घट्दो क्रममै छ भने काभ्रेको पनौती, बनेपा, हुरिकेन लगायत त्यो एरियामा चाहिँ अलिकति त्यहाँ चाहिँ बढ्दो क्रममा चाहिँ रहेको छ।
1: साझा खबरमा अब विदेशका खबर। श्रीलंकाको निगम्बो कारागारमा भएको हिंसात्मक झडपमा मृत्यु हुनेको संख्या 27 पुगेको छ। घटनामा 100 भन्दा बढ़ी व्यक्ति घाइते भएपछि सरकारले उच्च स्तरीय छानबिन आयोग गठन गरेको छ भने अपराधिक अनुसन्धान पनि शुरू गरेको छ। प्रहरीका अनुसार प्रतिद्वन्दी लागू औषध तस्करी समूहबीच भएको झडपका क्रममा केही कैदीले सुरक्षाकर्मीको हतियार खोसेपछि गोली चलेको थियो। घटनामा 97 जना निगम्बो अस्पताल र 19 जना कैदी कोलम्बो स्थित अस्पतालमा उपचाररत छन्। सुरक्षा व्यवस्थापनका लागि केही कैदी र विदेशी नागरिकलाई अन्य कारागारमा सारिएको छ। अब खेल खबर। साबिक विजेता अर्जेन्टिनाले फिफा विश्वकप 2026 अन्तिम 16 आज अफ्रिकी टोली इजिप्टसँग प्रतिस्पर्धा गर्दैछ। अमेरिकाको एटलान्टामा हुने खेल नेपाली समयअनुसार राति 9:45 शुरू हुनेछ। अर्जेन्टिना समूह चरणका 3 खेल र अन्तिम 32 को खेल जितै अपराजित रूपमा अन्तिम 16 पुगेको हो। कप्तान लियोनल मेस्सीले 4 खेलमा गोल गर्दै 7 गोल सहित उत्कृष्ट लय कायम राखेका छन्। 39 वर्षको उमेरमा पनि मेस्सी विश्वकपमा लगातार कीर्तिमान बनाउँदै टोलीका प्रमुख खेलाड़ी बनेका छन्। अर्कोतर्फ इजिप्टले अस्ट्रेलियालाई पेनाल्टी सुट आउटमा हराउँदै विश्वकप इतिहासमै पहिलो पटक नकआउट चरणको खेल जितेको थियो। आगामी वर्षको मौद्रिक नीतिले निजी क्षेत्रलाई राहत दिने
8: वित्त नीति अर्थात बजेटले ल्याएको चलाउने कुरा भएन र मौद्रिक उपकरण पनि लाई पनि चलाएको छैन। अब केही नियामक कार्यविधिहरूमा केही लचकता अप्नाउन खोजिया देखिया छ
1: तर नीति कार्यान्वयनमै सफलता निर्भर। विज्ञ संघको संवादसँगै वर्षा मासमा खेतीपाती गर्दा ध्यान दिनुपर्ने कुरा, विशेष श्रृंखला, हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत नीतिको नेपालको सांस्कृतिक समर पाटनको निकट पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन एण्ड ल शुरू। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यवहारिक, योगात्मक तथा प्रविधि मैत्री शिक्षण, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फुटन तथा क्षमता विकास। विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5121-7018-01-5131-443 पाटन हाई स्कूल पाटन ढोका। संसद तपाईका आवाज तपाईका सहकार र सपनाहरू बोलिने थालो संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद
10: कानून बन्ने प्रक्रियामा हामी सीमान्तक वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन
11: तपाईँको दैनिक भोगाई तपाईँका प्रश्न तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा
12: हमारा दुख में तो सरकारी क्षति करी छोड़ा पानी पी रहा असर तो ही हमें क्षति होता है
9: खुला संसद सक्रिय नागरिक र सहभागितामूलक लोकतंत्र को साझा यात्रा कार्यक्रम हेलो संसद
11: सड़क देखि सदन सम्म र सदन देखि फेरी जनता सम्म संवाद सहभागिता र खबरदारी को सेतु कार्यक्रम हेलो संसद
9: हरेक बिहीबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशभरि कार्यक्रम हेलो संसद सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ साझा खबरमा अब बाँकी खबर राष्ट्रिय परीक्षा बोर्डले एसई ग्रेड वृद्धि पूरक परीक्षामा करिब 65% उत्तीर्ण भएको जनाएको छ परीक्षा बोर्डका अनुसार परीक्षामा सहभागी 1,29,194 विद्यार्थी मध्ये 83,523 जना अर्थात 64.69% उत्तीर्ण भएका छन् जीपी अनुसार सबैभन्दा धेरै 51,438 विद्यार्थीले 2.40 देखि 2.80 अंक प्राप्त गरेका छन् नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष 2083-84 मौद्रिक नीतिले अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य लिएको छ पछिल्ला दुई वर्षदेखि निजी क्षेत्रमा देखिएको लगानी सुस्तता उद्योग व्यवसायमा आएको मन्दिरा बैंकिङ प्रणालीमा थुप्रिएको तरलतालाई चलायमान बनाउन राष्ट्र बैंकले नीतिगत व्यवस्था केही खुक्लो बनाएको छ तर यसले मात्रै नेपालको अर्थतन्त्र बलियो बन्ला अर्थविज्ञ चन्द्रमणि अधिकारीसँग साथी सन्तोष गन्धर्वले सोध्नु भएको छ
4: यसले नीतिगत लक्ष्यलाई वित्त नीति अर्थात बजेटले ल्याएको चलाउने कुरा भएन र मौद्रिक उपकरण पनि लाई पनि चलाएको छैन अब केही नियामक कार्यविधिहरूमा केही लचकता अप्नाउन खोजिया देखिया छ तर समग्रमा संरचनागत परिवर्तन गरेर यो अहिलेको लगानीलाई चाहिने स्रोतलाई कसरी उपयोग गर्ने भन्ने सन्दर्भमा भावी रोड म्याप चाहिँ देखाउन सकेका छैन त्यस कारणले गर्दा यसले मात्रै आधारभूत रूपमा सिग्निफिकेन्ट ढंगले कर्जा थप प्रवाह हुने र अर्थतन्त्रलाई धेरै टेवा पुग्ने चाहिँ देखिँदैछ अब कर्जा भन्नलाई चाहिँ लचिलो मौद्रिक नीति भनिएको छ सजगतापूर्वक लचिलो मौद्रिक नीति भनिएको थियो अर्कोचोटि यसपालि लचक मौद्रिक नीति भनिएको छ लचकता चाहिँ देखाउन खोजिएको छ तर संरचनागत हिसाबले यो ढंगले चाहिँ कर्जा प्रवाह थपिन्छ है भन्ने कुरा चाहिँ भन्न सकिएको छैन जस्तो केही केही कुराहरू नियामक हिसाबका कार्यविधिहरूमा जस्तो चाहिँ चेक अनादरका घटनाहरूबाट हुन सक्ने अप्ठ्यारोहरूलाई अलिकति लचिलो बनाउने ऋण उद्योगमा रहेका निष्क्रिय कर्जाको व्यवस्थापनलाई अलिकति सहज ढंगले व्यवस्थापन गर्ने अनि दबावमा रहेका कर्जाहरूलाई पुनर्तालिकीकरण गर्ने पुनरुत्थान गर्ने र कालो सूचीमा पर्ने कुराहरूलाई चाहिँ अलि सहज बनाउने त्यस्तो नपर्ने किसिमले गराउने भन्ने कुरा चाहिँ भनिएको छ तर त्यसको ठोस कुराहरू आएको छैन मूल कुरा चाहिँ के हो भन्दा हाम्रो समग्र यो वित्त नीति अर्थात ब्याङ्किङ व्यवस्थामै अहिले अलिकति संरचनागत परिवर्तनको आवश्यकता छ बैंक तथा वित्तीय संस्थाको वर्गीकरण सम्बन्धमा अध्ययन भइरहेको छ भनिएको छ तर बैंक तथा वित्तीय संस्थाको अहिलेको वर्गीकरणको चरित्र चाहिँ यथावत रहने हो भने यसले अहिलेको मौद्रिक नीतिले मात्रै कर्जा विस्तारमा जुन 11% लक्ष्य हासिल गर्ने भनेर भनिएको छ त्यो हासिल हुन नसक्ने हुनाले अब यो बैंक तथा वित्तीय संस्थाको वर्गीकरण सम्बन्धी अध्ययन कस्ताउँछ र त्यसमा नेपाल सरकारले अर्थ मन्त्रालयले पनि कस्तो नीति लिन्छ
13: भनेपछि त्यस्तो मात्रै अनि भन्न सकिन्छ कि
14: जसको निजी क्षेत्रको कर्जा प्रभावी 18% बढाउने लक्ष्य राख्दै गर्दाखेरि फेरि नेपाली ब्याङ्कले विदेशी ब्याङ्कहरूको ऋण पत्रमा लगानी गर्न सक्ने पनि भनेका छन्। यसले फेरि समग्रमा यता नेपालका व्यवसायभन्दा पनि बाहिर चाहिँ लगानी जान सक्ने भन्ने आकलन गर्न सकिन्छ।
13: त्यो चाहिँ अब हुन त कसरी लगानी गर्ने दिने भन्ने चाहिँ कार्यविधि आइसकेको छैन होइन। कार्यविधि आउँदाखेरि धेरै कुकुलो सवाल ढङ्गले जाने हो कि त्यसमा केही छैन, मापदण्डहरू कसरी राखिन्छ त्यसरी भन्नु मात्रै सकिन्छ। तर हाम्रो यो ब्याङ्कमा भएको तरलताको एउटा चक्र पूरा गरेपछि फेरि यो कर्जा अलिकति पनि बढ्न थाल्यो भने चाहिँ यसमा भनौँ न साङ्ग्रो हुँदै जाने अवस्थामा यहाँले भन्नुभएको कुराले जुन विदेशी उसको चाहिँ सरकारी ऋण पत्रहरू खरिद गर्न सक्ने भन्ने व्यवस्थाले त्यति बेला प्रभावित पनि गर्न सक्छ। यहाँ यो स्रोतको प्रयोग हुन पनि सक्छ।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। मौसम बुझेर खेतीपाती गर्दा किसानलाई फाइदा।
15: खेती गर्ने सिस्टम छ त्यो पनि अलिकति परिवर्तन गर्न सक्यो भने जस्तो कति बेला लगाउने, कति बेला चाहिँ मल दिने, कति कुन बेला पानी दिने, त्यो कुराहरूमा चाहिँ इम्प्रुभ के भन्छ मेहनत गर्न सक्यो भने त्यहाँ पनि उत्पादन बढ्ने सम्भावना छ।
1: मौसम अनुसारको खेतीपाती गर्ने तरिका के होला विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
16: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिटामोड वीरगंज र काठमाडौँ कलम्फीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
17: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा साथ जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5253।
18: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम।
14: कृषिमा आत्मनिर्भर बन्न के गर्ने, कुन मौसममा कस्तो बानी लगाउने, बानी अनुसारको जलमल कसरी गर्ने। नमस्कार, म सन्तोष गन्धर्व। आजको हिलो मौसममा हामी कृषिमा आत्मनिर्भर बन्न एउटा किसानले के गर्नुपर्छ, कुन मौसममा कस्तो बानी लगाउन सकिन्छ, किसानले बाली अनुसारको मलजल कसरी गर्ने, यसबाट के फाइदा हुन्छ, यस विषयमा कृषि मौसमविद डाक्टर मूर्तिनाथ झासँग कुराकानी गरेका छौं।
19: अर्को प्रशान्त नेपालजीको कमेन्ट छ, कृषिमा नेपाललाई आत्मनिर्भर गर्न नेपाली कृषकले सबैभन्दा बढी के कुरामा प्राथमिकता दिनुपर्छ भन्नुभएको छ। यो अहिले बर्खायामको भन्दा पनि समग्र कृषिलाई जोडेर उहाँको कमेन्ट आएको रहेछ, यसमा छोटोमा भन्नुपर्दा
15: पक्कै पनि यो छ। हामी चाहिँ यो हाम्रो नेपाल सरकारको टार्गेट पनि आत्मनिर्भरतातिर हो। पक्कै पनि म पनि कृषिकै विद्यार्थी भइसकेपछि अब आत्मनिर्भर त हाम्रो पहिलो प्रायोरिटी हो। अब त्यसको लागि के गर्नुपर्छ भनेर उहाँले प्रश्न सोध्नुपर्छ। मैले चाहिँ एउटा उदाहरणको लागि अहिले चाहिँ धानलाई नै लियो, धानको सिजन छ भन्ने। अब नेपालको यदि धानको अवस्था हेर्नु हो भने हाम्रो प्रोडक्सन हेर्नुभयो भने चाहिँ करिब करिब 57.5 लाख मेट्रिक टन छ। हाम्रो डिमाण्ड हेर्नुभयो भने करिब करिब 70 लाख हेक्टर छ। अब त्यस हिसाबमा करिब करिब हामी 10 लाख मेट्रिक टनको हाराहारीमा डेफिसिटमा छौं। अब रह्यो कि अब धान नै यदि आत्मनिर्भर बन्नु छ भने के गर्ने भन्ने कुरा छ।
19: धानको विस्तार गर्न पर्यो, उत्पादन बढाउनु पर्यो,
15: दुईटा तीनटा कुरा छ। हजुरले धान खेती विस्तार गर्ने सम्भावना अलिकति कम देखिन्छ अहिले, पछिल्लो यो 10-15 वर्षमा हेर्नु हो भने धान खेती करिब करिब घटेको छ, 0.36% जति घटेको रहेछ, तथ्याङ्कले त्यो देखाउँछ। अब रह्यो गर्न के सकिन्छ त दुई तिनवटा कुरा छ। पहिलो कुरा भनेको धानमा चाहिँ उन्नत बिउ चाहिँ प्रयोग गर्ने कुरा छ है। अब उन्नत बिउ यदि हेर्नुभयो भने देशमा चाहिँ करिब करिब 35% जति धान बिउमा चाहिँ 35% जति प्रयोग हुन्छ। त्यो भएर पहिलो काम भनेको उन्नत धान बिउ चाहिँको व्यवस्था गर्नु पर्यो। अब पर्यो भन्दा पनि हाम्रो अनुसन्धानहरूले नेपाल कृषि अनुसन्धान परिषदले पनि यो पछिल्लो हेर्नुभयो अहिलेसम्म हेर्नु 140 भन्दा बढी जात चाहिँ सिफारिस गरेको रहेछ धानको।
19: त्यो उन्नत जातको धानको बिउ पनि कहाँबाट ल्याउने भन्ने पनि त
15: एकदम समस्या छ। कतिपय कुराहरूमा अब त्यो सिड सप्लाई सिस्टम भन्छौ हामी त्यसमा अलिकति वर्कआउट अझै पनि काम गर्नुपर्ने देखिन्छ। त्यो भएर मैले पोइन्ट टू भन्दाखेरि चाहिँ पहिलो भनेको इम्प्रुभ सिडको कुरा छ, दोस्रो भनेको हाम्रो अहिलेकै सिडहरूको पनि के छ कि उत्पादन अहिले नेपालको औसत उत्पादन धानको हेर्नुभयो भने प्रति हेक्टर करिब करिब 4 टन पर हेक्टर जति छ। तर हामीले प्रयोग गर्ने गरेकै भेराइटीहरूको पोटेन्सियल भनेको 6 टन 6 टन प्रति हेक्टर जति छ भन्नाले हाम्रो जुन खेती गर्ने सिस्टम छ त्यो पनि अलिकति परिवर्तन गर्न सक्यौं भने जस्तो कति बेला लगाउने कति बेला चाहिँ मल दिने कति कुन बेला पानी दिने त्यो कुराहरूमा चाहिँ इम्प्रुभ के भन्छ मेहनत गर्न सक्यौं भने त्यहाँ पनि उत्पादन बढ्ने सम्भावना छ। यसका सँगसँगै अब मैले तेस्रो पोइन्ट चाहिँ अब यदि मलको कुरा गरे पनि धेरै यसो गाली पनि खाइन्छ, मलको समस्या छ। तैपनि यदि मल र पानीको व्यवस्थापन यदि समयमा गर्न सक्यौं भने के भन्छ धानको उत्पादन बढाएर हामी धानमा आत्मनिर्भर बन्ने सम्भावना छ।
19: अब अहिले अब धान रोप्ने बेला छ, यो बेलामा चाहिँ मल पानीको त्यो व्यवस्थापन हुन्छ माटोको उचित तरिकाले तपाईँहरूले अहिले पनि भन्नुहुन्थ्यो त्यो कसरी गर्न सक्नुहुन्छ किसानले?
15: मैले अब यो मेरो विषयवस्तु चाहिँ यो सिंचाई व्यवस्थापन वाटर म्यानेजमेन्टकै कुरा छ भने अब रहेको कुरा म एकातिर आफै भन्दैछु यो मनसुनले गर्दा चाहिँ पानीको अवस्था चाहिँ गम्भीर कुनै ठाउँमा ठूलो पानी पर्दैछ कुनै ठाउँमा पानी नै छैन। अब यस्तो अवस्थामा पानीको विद्यार्थीले भन्न सक्ने ठाउँ के छ कि हामीले पानीलाई कन्जर्भ गर्न सक्नुपर्ने अवस्था छ।
19: जस्तो भनेको
15: मैले अब साधारण अर्थमा भन्दै गर्दाखेरि जहाँ धान खेती हुन्छ अब हामी साना साना स्ट्रक्चरहरू यस्तो बनाउनु पर्यो कि पानी परेको बेला त्यहाँ चाहिँ केही पानी कलेक्ट गर्न सकौं जमा गर्न सकौं। अब यो काम चाहिँ त्यति सजिलो चाहिँ छैन।
19: कसरी जम्मा गर्न सकिन्छ?
15: मैले भन्दै गर्दाखेरि के हुन्छ कि अब तपाईँको यदि खेतको एरिया चाहिँ जति छ त्यसको 1-2% त बढी हुन्छ तर 1% पनि सानो सानो पोन्डहरू पोखरीहरू बनाउन सक्नु पर्यो।
19: एउटा कुनै गरा छ खेत छ गराको छेउमा एउटा सानो पोखरी जस्तो बनाउनु पर्यो।
15: अब रह्यो कुरा त्यति पानीले मात्रै धान खेती त गर्न सकिएन गाह्रो छ। अब त्यसो भए चाहिँ हामीले गर्नुपर्ने के हो कि हामी सिंचाइमा पर्छौ इरिगेसन सेडलिङ गर्ने चाहिँ त्यो भनेको मलाई सरल भाषामा बुझाउँदाखेरि हामीसँग थोरै पानी छ त्यो पानीलाई कुन समयमा दिँदाखेरि चाहिँ प्लान्टलाई बिरुवालाई चाहिँ बढी असर नहुने गरी हामी बढ हाम्रो उत्पादन बढी नघटोस् भन्ने कुरा हुन्छ। कुरा के हुन्छ कि यदि पर्याप्त पानी छ भने जति दिँदा पनि भइगयो तर थोरै पानी छ भने एक कुन टाइममा दिउँ कि प्लान्टलाई बढी स्ट्रेस नहोस्। त्यो भएर इरिगेसन सेडिङको कन्सेप्ट धानको लागि हेर्नुभयो भने यदि धानमा यदि फुल फुल्यो फ्लावरिङ स्टेज हुन्छ फुल फुल्ने समयमा चाहिँ र त्यो पसाउने बेलामा चाहिँ यदि पानी पाएन भने धानको द्वारा सट्टै 50%
19: घट्छ।
15: त्यसो भए अब हामीसँग पानी छ भने अब फुल फुल्ने टाइम छ हामीसँग अर्को भनेको चाहिँ अब ग्रोइङ भइरहेछ जर्मिनेसन भइसक्यो त्यतिखेर छ त्यतिखेर अब हामीले पहिला थोरै पानी कलेक्ट गरेका छौँ भने त्यो पानी कतिखेर दिँदा उपयुक्त हुन्छ त हामी वेट गर्छौँ कि फ्लावरिङ होस् फुल फुल्ने समय पनि त्यो पानी दिउँ कमसेकम थोरै भए पनि त्यो उत्पादन हुन्छ भन्ने कुरा हुन्छ। इरिगेसन सेडिङको कन्सेप्ट त्यो हो कि
19: त्यो भनेको ठ्याक्कै चाहिने
15: धानको क्रिटिकल स्टेज के हो गहुँको क्रिटिकल स्टेज के हो त्यो कुराहरू चाहिँ उनीहरूले एकदम संवेदनशील त्यहाँ नभइकन त्यहाँ ड्यामेज हुन्छ जस्तो गहुँको
19: अब अहिले त्यो फुल फुल्ने बेला र त्यो बाला लाग्ने बेला अझै समय छ हामीले कुर्न सक्छौँ
15: अहिले चाहिँ हाम्रो अब्जेक्टिभ के हुन सक्छ यदि गाह्रो होला तर पानी जुन ठाउँमा काँसे पानीको घरमा हामी खेती गर्दैछौँ धान मात्रै होइन तरकारी खेती गर्ने किसानहरू हुनुहुन्छ पानी कलेक्ट गर्न कोसिस गरौँ क्या।

0: नमस्कार। कार्यक्रम देश परदेशमा तपाईलाई स्वागत छ। म महेश घिमाली। देश विदेशको रोजगारी र व्यवसाय, रोजगारीका क्षेत्र र सम्भावना तथा श्रमिकका समस्या र व्यवस्थापनका पाताबारे छलफल गर्ने यो कार्यक्रम हरेक मंगलबार बिहान 8 बजे उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जका साथै देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो अनलाइन र फेसबुक लाइभबाट एकसाथ प्रसारण हुन्छ। यो कार्यक्रमको पुनः प्रसारण आज बेलुकी 8 बजे सुन्न सकिन्छ। राष्ट्रिय जनगणना अनुसार वैदेशिक रोजगारीमा गएका कुल नेपाली मध्ये 82.2% पुरूष र 17.8% महिला छन्। तर सुरक्षाको दृष्टिकोणले महिलाका लागि संस्थागत भन्दा व्यक्तिगत श्रम स्वीकृति बढ़ी देखिन्छ, जसले वास्तविक संख्या तथ्याङ्क भन्दा बढ़ी रहेको अनुमान छ। हालैको आर्थिक सर्वेक्षण अनुसार नयाँ र पुनः श्रम स्वीकृति लिने मध्ये महिला 12.1% र पुरूष 87.9% रहेका छन्। स्वतन्त्र अनुमानहरूले भने सरकारी तथ्याङ्कमा देखिने 4-5% सट्टा वास्तवमा महिला कामदार झण्डै 10-12% रहेको र धेरैजसो अनौपचारिक अनियमित बाटो अर्थात विशेषत छिमेकी देश हुँदै जाने गरेको अनुमान गरिएको छ, जसले शोषण र ठगीको जोखिम बढ़ाएको छ। अनौपचारिक क्षेत्रमा गरिएको अध्ययनले महिलाले पुरूषभन्दा झण्डै 33% कम ज्याला पाउने, समयमा पारिश्रमिक नपाउने र विदा लिँदा समेत सजाय भोग्नुपर्ने अवस्था देखिएको छ। आन्तरिक श्रम बजारमा महिलाको आर्थिक सहभागिता बढ़े पनि उनीहरूको श्रम अझै पनि ठूलो मात्रामा पारिवारिक काम, कृषि तथा अनौपचारिक क्षेत्रमा सीमित रहने प्रवृत्ति विद्यमान छ। आजको देश परदेशमा हामी श्रम बजारमा महिलाको अवस्था, आन्तरिक तथा वैदेशिक रोजगारीका अवसर र चुनौती, विद्यमान कानून तथा नीतिगत व्यवस्था, कार्यान्वयनका कमजोरी र आउँदा दिनमा आवश्यक सुधारका विषयमा श्रम तथा आप्रवासन विज्ञ अधिवक्ता सन्ध्या सिटौलासँग कुराकानी गर्छौं। मुख्य विषयवस्तुमा प्रवेश गर्नुभन्दा अगाडि आज भनेको कार्यवस्तु के छ, किन व्यस्त हुनुहुन्छ, यसबाट कुराकानी सुरु गरौँ।
1: म चाहिँ अहिले तेल तेजम भनेर संस्थामा काम गर्छु। त्यहाँ मैले चाहिँ आप्रवासनसँग सम्बन्धित नै रहेर काम गर्छु र चारवटा देशमा काम गर्छु, इन्डिया, नेपाल, बंगलादेश, म्यानमार। सो यहीँनिर चाहिँ आप्रवासनको के कस्तो स्थिति छ, अनि श्रमिकहरूसँगको काम, बाल बालिकासँगको काममा चाहिँ अझ अलिकति व्यस्त नै छ।
0: यसमा पनि हामीलाई अलिकति बढी आज प्राथमिकतामा महिलाहरूको अवस्थामा केन्द्रित रहेर कुराकानी गर्छौँ। विशेष गरी अहिलेको समयमा आन्तरिक श्रम बजारमा र बाह्य श्रम बजारमा महिलाहरूको अवस्था चाहिँ कस्तो छ, यसलाई चाहिँ कसरी विश्लेषण अथवा हेरिरहनु भएको छ तपाईँले?
1: सो यो प्रश्न चाहिँ एकदमै अहिलेको लागि एकदम जायज प्रश्न पनि छ। महिलाहरूको चाहिँ आन्तरिक र बाहिर दुईटै श्रम बजारमा कस्तो स्थिति छ भन्दाखेरि खासै त्यति धेरै डिफरेन्स देखिँदैन, किनभने आन्तरिक श्रम बजारमा पनि महिला धेरै जस्तो चाहिँ अनौपचारिक क्षेत्रमै कार्यरत हुनुहुन्छ भने बाहिर श्रममा जाँदा पनि उहाँहरूको काम चाहिँ विशेष गरिकन गराएसी हेरचाह, अनि उहाँहरूको काम सीमित भएको कारणले गर्दाखेरि त्यो पनि केही हदसम्म

0: देखिन्छ। सो अहिलेको केसमा महिलाहरू धेरै हाम्रो यो काममा चाहिँ आउनु खोज्नुहुन्छ, तर उहाँलाई दिएको उहाँहरूलाई हामीले राज्यले दिन सक्ने कामहरू चाहिँ कस्ता छन् भनेर हेर्दाखेरि चाहिँ विशेष गरिकन अनौपचारिकै भएको कारणले गर्दाखेरि महिला आन्तरिक वा बाहिर दुवैमा चाहिँ उहाँहरूको समस्याहरू पनि केही हदमा समाने देखिन्छ। सो आउनलाई चाहिँ धेरैजना आइरहनुहुन्छ, तर काम पाउने हिसाबमा चाहिँ फेरि पनि यो कुराहरू चाहिँ अलिक जटिलै छ। महिलालाई चाहिँ काममा आफ्नो घरको भराइ चाहिँ काममा मिलाएर बाहिरको यो आमदानी गर्ने कामहरू गर्नलाई चाहिँ उहाँहरूलाई अलिकति समस्या नै देखिन्छ।
1: अलिकति तथ्याङ्कगत हिसाबमा जाँदाखेरि जनगणनाको तथ्याङ्क हेर्दाखेरि वैदेशिक रोजगारीमा जाने महिला श्रमिकहरूको त अलिकति त्यहाँ लेखिएको छ, झन् झन्डै 17-18% भनेर छुट्याइएको छ, तर ठ्याक्कै कति प्रतिशत महिलाहरू चाहिँ अनौपचारिक भनौँ न आन्तरिक श्रम बजारमा आबद्ध हुनुहुन्छ भन्ने तथ्याङ्क चाहिँ यकिन छैन क्या, यो चाहिँ किन होला?
0: अझै हेर्दाखेरि महिला पुरुषकै हामीले चाहिँ श्रम बजारमा सहभागिता हेर्दै महिलाको चाहिँ एकदमै न्यून होइन करिब 10-12% 20% पनि पूर्वानुमानको स्थिति देखिन्छ भने त्यो मध्ये पनि जति महिलाहरू चाहिँ श्रम बजारमा हुन्छ त्यसको 90% भन्दा बढी महिलाहरू चाहिँ अनौपचारिक क्षेत्रमै कार्यरत हुनुहुन्छ होइन। त्यो चाहिँ हाम्रो आइएलओको रिपोर्टले पनि हामी देखाइरहेको कुरा हो। उहाँ आइएलओको एउटा अनौपचारिक क्षेत्रमा कतिजना काम गर्नुहुन्छ भन्ने एउटा रिपोर्ट आउँदाखेरि त्यहाँनिर महिला र पुरुषको सहभागिता हेर्दाखेरि महिलाहरू चाहिँ अझै धेरै चाहिँ त्यो क्षेत्रमा कार्यरत हुनुहुन्छ भनेर देखिन्छ। अब यसले के देखाउँछ भन्दाखेरिमा के कस्ता कामहरू चाहिँ छन् त भनेर अलिकति हेरियो भने चाहिँ अब यो सानो व्यापार व्यवसाय गर्ने होइन आफ्नै घरमा आफ्नो घरलाई चाहिँ कामलाई भ्याएर के कस्ता कामहरू गर्न भ्याइन्छ, अब कृषिमा गएर गर्ने कामहरू भयो होला, सानसाना पसलहरू साना साना खाजा घरहरू खोल्ने कुराहरूदेखि लिएर सडकमा बसेर अब अलिक सानो खालको व्यापार गर्ने कुराहरू हो, यस्तो कुरामा चाहिँ महिला दिदी बहिनीहरू अलिक धेरै नै इङ्गेज भएको देखिन्छ, जसले गर्दाखेरि उहाँहरूको तथ्याङ्क आउन नसक्नुको कारण चाहिँ यी सबै कामहरूलाई चाहिँ हामीले हाम्रो जुन यो सर्वे गर्छौँ भनेका छौँ नि यो यसमा पनि हामीले यसलाई चाहिँ मजासँगले अङ्कित गर्नलाई चाहिँ अलिकति हामीसँग त्यस्ता किसिमका प्रश्नहरू पनि सोधिँदैन र यो उहाँहरूको कामहरू पनि कस्तो छ भने एकै दिन उहाँहरू तिन चारवटा काम पनि भ्याउनुहुन्छ नि त। सो यसलाई चाहिँ कसरी मूल्याङ्कन गरेर कसरी चाहिँ यसलाई चाहिँ दस्तावेजीकरण गर्ने भन्ने कुरामा पनि अलिकति समस्या नै देखिन्छ। त्यो भएको कारणले गर्दा यो किन कति महिलाहरू चाहिँ कुन कुन क्षेत्रमा काम गर्नुहुन्छ भन्ने कुरोको चाहिँ हामीसँग आङ्कलन छैन र यसको प्रत्यक्ष असर फेरि महिला दिदी बहिनीहरूलाई परिरहेको हुन्छ, किनकि त्यो नम्बर त्यो संख्या नहुने बित्तिकै चाहिँ राज्यले बनाउने नीतिहरूबाट पनि उहाँहरूलाई चाहिँ अब त्यही किसिमको उहाँले पाउनुपर्ने सुविधाहरू पाउनुहुन्न। सो यो एकदमै हामीले जहिले पनि उठाइरहने कुरा भनेकै घरेलु श्रमिक वा घरमा हेरचाह गर्ने हामीले आफ्नो घरैसी काम गर्ने महिलाहरू दुवैजना महिलाहरूको चाहिँ कुनै न कुनै रूपमा चाहिँ यसलाई चाहिँ आर्थिक पाटोसँग जोडिनुपर्छ र त्यो जोडिनु पर्नुको कारण मेन कारण भनेको चाहिँ यदि त्यो आर्थिक पाटोसँग जोडियो भने कुनै पनि यो दस्तावेजीकरण हुन्छ, उनको कामको मूल्याङ्कन पनि हुन्छ र पछि यो चाहिँ गत नीति निर्माणमा पनि यसले चाहिँ कुनै ठाउँ पाउँछ भन्ने हो, तर अहिलेको अवस्थामा हेर्दा त्यति धेरै भए जस्तो चाहिँ देखिँदैन।
1: फेरि राज्यले अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई पनि तथ्याङ्कमा समावेश गर्नु भनिरहेको छ पटक पटक होइन, अब सोसल सेक्युरिटी सामाजिक सुरक्षाका कुराहरूबाट त उहाँहरू प्रष्ट रूपमा मान्छे
0: हजुर अब यो राज्यकै नीति हेर्नुहुन्छ भने त कानुनमा पनि औपचारिक र अनौपचारिक भनेर बोल्दैन भन्छन्। अब अहिले तपाईँ गएर राज्यको निकायमा गएर कुरा गर्नुभयो भने त हामीले अनौपचारिक भनेकै छैन, सबै हाम्रो लागि त औपचारिक हो भन्छ, कानुनले पनि त्यसरी नै भाषामा त्यसरी नै बोलेको छ, तर यो अनौपचारिक औपचारिक भन्ने कुरो भन्दा पनि यसलाई चाहिँ व्यवहारमा कसरी लागू भएको छ त, लेखिएको कानुन एउटा हो र तर त्यसलाई चाहिँ हामीले व्यवहारिक रूपमा चाहिँ लागू गर्दा चाहिँ के कस्तो तरिकाले गरिरहेको छ भन्ने कुराको एउटा प्रष्ट एक्जाम्पल भनेको चाहिँ सामाजिक सुरक्षाको आबद्धता हो। सामाजिक सुरक्षामा तपाईँ चाहिँ औपचारिक क्षेत्रमै काम गर्नुभयो भने मात्रै त्यसमा तपाईँ चाहिँ भाग लिन पाउनुहुन्छ भन्ने कम्पनी लेखा छ, अनौपचारिक क्षेत्रमै भए पनि भाग लिन पाइन्छ भन्ने छ, तर यसको आफ्नै जटिलताहरू छन् नि त, कार्यान्वयनको जटिलताहरू, अनौपचारिक क्षेत्र हुने बित्तिकै उसको रोजगारदाता को हो, उसको रोजगारदाताले दिनुपर्ने 20% जुन कटाइ हुन्छ त्यो कसले हाल्छ भन्ने कुराहरू, यी सामान्य कुराहरू देखिन्छन् सुन्दाखेरि, तर जब हामी इम्प्लिमेन्ट गर्न थाल्छौँ कार्यान्वयन गर्न थाल्छौँ त्यतिखेर चाहिँ एकदमै ठुलो जटिलताहरू अप्नाउने हुन्छ। त्यसले गर्दाखेरि धेरै महिला दिदीहरू निरुत्साहित पनि हुनुहुन्छ नि त, उहाँले आफै 31% हाम्रो कमाएको आफ्नो कमाईबाट हाल्नु पर्दा त्यो चाहिँ ठुलो बोझ हुन्छ उहाँहरूलाई। एक त उहाँहरू अनौपचारिक क्षेत्रमा त्यसमाथि कम ज्याला छ, अनि त्यसमाथि पनि 31% आफ्नो तर्फबाट हाल्नु पर्दाखेरि चाहिँ यो चाहिँ अलिकति अन्यायपूर्ण पनि हुन्छ। यो यसले चाहिँ खासै उहाँहरूलाई चाहिँ सामाजिक सुरक्षामा आबद्ध हुनलाई नालायक गर्छ जस्तो पनि लाग्दैन।
1: 10-15 वर्षमा चाहिँ महिला श्रमिकहरूलाई हेर्ने दृष्टिकोण अथवा उहाँहरूको श्रम बजारमा सहभागिता चाहिँ परिवर्तन भएको छ कि छैन?
0: पक्कै पनि 10-15 वर्षमा त केही न केही परिवर्तन चाहिँ भएको छ, किनभने कानुनहरूमा पनि निकै परिमार्जनहरू भएको छन् होइन। अब अहिले अनौपचारिकता हुँदैन भनेपछि सरकारले पनि त अनौपचारिकताबाट औपचारिकतातर्फ कसरी जाने भन्ने खालको नीतिहरू पनि ल्याइरहेको छ। अनि त्यसमाथि हाम्रो यो अलिकति चाहिँ शिक्षा प्रणालीमा पनि सुधार भएको भएर यो भेदभावका कुराहरू महिला पुरुषमा चाहिँ एकदमै हाम्रो चाहिँ यो डिप रुटेड यो भेदभावका कुराहरू यी सबै कुराको असर चाहिँ भोलि गएर महिलाहरूको काम महिलाहरूको गतिशीलता महिलाहरूले चाहिँ काम गर्न पाउने अधिकारका कुराहरूसँग चाहिँ जोडिएको हुन्छ। सो यो 10-15 वर्षमा पक्कै पनि महिला अधिकारका क्षेत्रमा पनि विभिन्न पाटाहरूमा विभिन्न आयामहरूमा कामहरू भएका र त्यसमा केही न केही परिवर्तनहरू चाहिँ हामीले देख्न पाएका छौँ। कानुनी परिमार्जन हुँदाखेरि त्यसको प्रत्यक्ष अप्रत्यक्ष असर हाम्रो रोजगार क्षेत्रमा पनि हुन्छ। त्यो भएको कारणले गर्दाखेरि पहिला भन्दा महिलाको सहभागिता बढेको छ। फेरि अनौपचारिक होइन औपचारिक क्षेत्रमा पनि पढे लेखेका महिलाहरू अब अहिले यस्तै आईटी सेक्टर्सहरूदेखि लिएर हामीले अहिले आर्टिफिसियल इन्टेलिजेन्स भन्दा छौँ त्यो तिनीहरूमा पनि हामी महिलाको सहभागिता देख्छौँ। हुन त एकदमै न्यून छ तर पनि त्यो बढ्दै चाहिँ गएको छ। यसलाई चाहिँ सकारात्मक पाटोको रूपमा चाहिँ हामीले लिन सक्छौँ। यद्यपि यो भनिरहँदाखेरि चाहिँ फेरि पनि हाम्रो यो जुन स्ट्रक्चरल खालको इनक्वालिटिजले चाहिँ फेरि पनि महिलाहरूलाई चाहिँ धेरै कुराबाट वञ्चित चाहिँ गराइरहेछ। अहिले पनि हाम्रो सोचाइ चाहिँ पढ्नु चाहिँ पर्छ तर एउटा गतिशीलता उसको मुभमेन्ट उसको मोबिलिटीमा चाहिँ अझै पनि रेस्ट्रिक्सन चाहिँ छ होइन। पढ्न जाऊ तर यति वर्षसम्म तिमी घर आऊ वा तिमीले यो किसिमको पढ महिला भएको कारणले गर्दा तिमीलाई यो क्षेत्रमा पढ्न चाहिँ तिमीलाई राम्रो हुन्छ। यो सबै कुरामा चाहिँ कतै न कतै स्टेरियोटाइप हुन्छ अझै पनि देखिन्छ। भनिरहँदा वैदेशिक रोजगारीमा जाने महिलाहरूको संख्या पनि बढेको छ तर त्यो बढिरहँदा पनि चुनौतीहरू पनि छन् होइन। अनि त्यसलाई चाहिँ अझै पनि हाम्रो डिप रुटेड जुन नर्म्स छ नि सोसियल नर्म्स र इनइक्वालिटी डिस्क्रिमिनेसन यी कुराहरूले चाहिँ मजाले यो कुराहरू जबसम्म हामी एकदम मजाले निर्माण गर्दैनौँ यसको असरहरू चाहिँ हामीले देखिरहनेछौँ।
1: एकजना महिला श्रमिक हुनुहुन्छ, उहाँले ज्याला दरी गरेर दैनिकी चलाउनुहुन्छ गुजारा गर्नुहुन्छ र अर्को भनेको पुरुष हुनुहुन्छ होइन। ती क्षेत्रमा जुन क्षेत्रमा महिला काम गरिरहनु भएको छ ती क्षेत्रमा जुन पुरुषले पनि काम गरिरहनु भएको हुन्छ उहाँहरूको एउटा ज्यालामा पनि समानता हुँदैन। उस्तै गरेर पनि महिलाले अलिकति बढी काम गर्नुपर्ने हुन्छ। अब उहाँको घरायसी समस्या पनि हुनसक्छ, उसको बच्चा छ भने बच्चा पनि लिएर कार्यस्थलमा जानुपर्ने हुन्छ। काठमाडौँमा थुप्रो घटनाहरू पनि यसअघि भएका छन्। अब बच्चालाई कोठामा थुनेर काम गर्न गएको र बच्चा रोयो भनेर घरभित्र निकाल्नुको कुराहरू पनि पटक पटक सुनिन्छ। ज्यालाको कुरा छ, सुरक्षाको कुरा छ, अब घाइते भयो भने उसलाई पनि उपचार गर्ने भन्ने कुराहरू छ, अब उसको जागिरको ठेगान छैन, अब उसको परिवारको कारणले गर्दाखेरि उसले उसको भोलि जागिर रहन्छ कि रहँदैन भन्ने पनि ठ्याक्कै यकिन मान्न सकिँदैन। यो पुरुषको तुलनामा महिलामा यो जुन असमानता देखिन्छ नि यो चाहिँ किन भइरहेछ अहिले?
0: यो जुन हाम्रो डिपको हाम्रो एकदमै यो प्याट्रियार्कल माइन्डसेट भन्न त एकदम सजिलो, जसले पनि यसलाई एकदम युज गर्ने टर्मिनोलोजी भइसकेन। तर यसलाई मजाले हामीले खेलाएर हेऱ्यौँ भने महिला भने के हाम्रो यो हाम्रो परिवेशमा समाजमा महिलालाई हेर्ने दृष्टिकोण, उसको कामलाई हेर्ने दृष्टिकोण, अनि महिला भनेको चाहिँ जन्मजातै एकदम घर होइन माया दया करुणा भरिएकी भन्ने खालका जुन हाम्रो पहिलादेखि नै ग्रन्थदेखि नै आइरहेको कुरा सहनशीलता हुनुपर्छ, सिधा जस्तो हुनुपर्छ होइन, जसले जे भने पनि सहनुपर्छ भन्ने कुराले महिलामा परेको असरहरू के, उसले आफ्नो अधिकारको लागि कति बोल्न पर्छ, बोल्न पाउँछ कि पाउँदैन, यो सबै कुराहरू चाहिँ कहिले पनि एकदम हाम्रो कल्चरली र यो नियमसँग पनि जोडिएको छ। एउटा त्यो भयो, अर्को भनेको चाहिँ महिलाको गतिशीलतामा रोक। जहिले पनि केही घटना घट्यो महिलालाई कहीँ केही दुर्व्यवहार भयो भने पहिलो काम गर्दा भने त्यो रोक लाउने थियो, त्यो दुर्व्यवहारलाई न्यूनीकरण गर्न के कस्तो रणनीति अप्नाउनु पर्थ्यो, वा हामीले के गरेनौँ र त्यो दुर्व्यवहार भयो वा त्यस्तो घटना घट्यो भन्नेतिरको समीक्षा नै पहिले हुँदैन क्या। पहिलो त्यसको उत्तर भनेको महिलालाई चाहिँ अब त्यसमा रोक लगाइदिउँ है, महिलाहरूलाई चाहिँ अब काम गर्नु हुँदैन भन्दैन भन्ने खालको सोच त्यो भने पनि हाम्रो एकदमै संरक्षणात्मक एकदम महिलालाई प्रोटेक्ट गर्नुपर्छ संरक्षकको हो म चाहिँ भन्ने खालको सोचबाट हाम्रो धेरै पोलिसिसहरू पनि बन्छ अनि त्यसको रिफ्लेक्सन चाहिँ पछि काममा पनि देखिन्छ जुन तपाईँले दिइरहनु भएको उदाहरण छ कि एउटा महिला श्रममा जान्छ पुरुषले पनि त्यही काम गर्छ महिलाले पनि त्यही काम गर्दा पनि फेरि ज्यालामा यति धेरै अन्तर छ होइन विरोध छ अनि हाम्रो कानुनमा त फेरि विरोध भन्दैन तर हाम्रो कानुनले चाहिँ समानताको कुरा गरिरहँदा हाम्रो कार्यान्वयनमा के विरोध हुँदा पनि फेरि केही पहल हुँदैन त महिला दिदी बहिनीहरूले त्यो यो कुरा त बारम्बार उठाउनु भएको छ ट्रेड युनियनको मुभमेन्टमा यो कुराहरू बारम्बार उठेको छ समान कामको लागि समान ज्याला हो भन्नुहुन्छ उहाँहरूले अनि के भन्नुहुन्छ काम त एउटै हो तर उसँग अलिकति केटा मान्छेसँग चाहिँ अलिकति स्किल छ उसले राजमिस्त्री हो त्यही भएर उसले मिस्त्रीको काम गर्छ महिलाले चाहिँ बोक्ने काम गर्नुहुन्छ भनेर फेरि त्यहाँ पनि डिस्क्रिमिनेसन छ क्या तपाईँ कन्स्ट्रक्सन नै जानुभयो निर्माण क्षेत्रमै काममा जानुभयो भने तपाईँले हेर्नुभयो भने अधिकांश महिलाहरू भनेको के गर्नुहुन्छ भने बालबालिका ओसार्ने अनि त्यसलाई नुस्ने काम गर्नुहुन्छ भने पुरुषहरू चाहिँ दिवाल नजन्ने प्लस्टर गरिदिने सो कामको विभाजन पनि त्यही अनुसार छ जहाँ चाहिँ अलिकति पावर देखाउने वा अलिकति त्यहाँनिर घुम्न सक्ने मान्छेहरू जसले चाहिँ आफ्नो राइटको बारेमा पनि भन्न सक्छ र जो अलिकति कन्फिडेन्ट पनि छ त्यसले चाहिँ काममा पनि त्यसको रिफ्लेक्सन्सहरू त्यो देखिन्छ सो यो चाहिँ महिलाहरूलाई सधैँभरि जुन जन्मदेखि ठुलो भइन्जेलसम्म काम गर्ने योग्य भइन्जेलसम्म उहाँहरूले सिकाएको कुराहरू चाहिँ काममा गएर पनि रिफ्लेक्ट हुन्छ हुन्छ कि हामीलाई बच्चैदेखि सिकाएको छ ज्ञानी हुनुपर्छ उताउलो हुँदैन मुख चलाउनु हुँदैन भन्न हुँदैन सहनशील हुनुपर्छ करुणा नि खानी हो दिनु भनेर चाहिँ उसले गएर भोलि नै पल्ट काममा भएको दुर्व्यवहार वा उसलाई भएको भेदभाव त्यो कुरा उठाउन सक्छौँ त्यो उठाउन सक्दैन सो यो रेप्लिकेसन चाहिँ आई थिङ्क यो साइकल छ कि सो यो कुराहरू चाहिँ हामीले काममा नीतिमा पनि एकदमै रुप्लो भएको देख्छौँ
1: प्रश्नहरू पनि उठाइरहेकै छ होइन सरकारले पनि अब कानुन बनाएकै छ अब एकातिर हाम्रो समाजको दृष्टिकोण कस्तो छ भन्ने भन्ने कुरा पनि गऱ्यौँ होइन खासमा दोष चाहिँ कसको मूल्य आफैको हो कि समाजको हो कि कानुनको हो कि नीति नियमको हो कि अभियन्ताको हो कि कसको
0: होइन दोष कसको भन्ने भन्दा पनि के गराएर ठिक हुन्थ्यो भनेर प्रश्न गर्नु र त्यसमा हामीले छलफल गर्नु चाहिँ अझ यो पोजिटिभ हुन्छ होला होइन केही कामै नभएको पनि होइन नि त 15 वर्ष मै हुर्किएर म पनि मेरो परिवारमा हामी तिनजना छोरी मान्छे म हुर्किँदा पनि मेरो बुवालाई जहिले दबाब थियो कि तिमीले बिहा गर्नुपर्छ अर्को किनकि छोरा जन्माउनुपर्छ सो तर अहिले आइरहँदाखेरि होइन मैले मेरो बच्चालाई गर्ने जुन व्यवहार हुन्छ त्यो त भिन्न हुन्छ नि त सो केही परिवर्तन छैन भन्दाखेरि पनि परिवर्तन थियो त्यही जमानामा पनि मलाई मेरो बुवाले शिक्षा दिनुभयो तिमी यो काम गर भन्नुभयो उसलाई प्रेरणा दिनुभयो अनि म चाहिँ अभियन्ता हुन पाएँ होला होइन सो जस्तो धेरै दिदी बहिनीहरू हुनुहुन्छ जसले चाहिँ आफ्नो लाइफमा केही न केही चुनौतीहरू भोगेर पनि एकदमै राम्रो काम गरिरहनु भएको हुन्छ सो यसलाई सकारात्मक पाटाहरू पनि छन् यसको यसलाई दोषै दिने भन्दाखेरि पनि नीति निर्माताहरूले कस्तो सोच्छन् त यो नीति बनाउने बेलामा भनेर त्यो कुरामा चाहिँ भोग्नु चाहिँ अझ इम्पोर्टेन्ट हुन्छ होला अनि त्यसको लागि चाहिँ हामीले चाहिँ अलिक धेरै अनुसन्धानहरूमा रिसर्चहरूमा चाहिँ लगानी गर्नुपर्छ जुन चाहिँ हाम्रोमा खासै त्यति धेरै हुँदैन होइन किन यो कुराहरू घटिरहेछ किन कुनै नीतिमा कानुनमा चाहिँ समानताको कुरा छ ज्यालामा समानता हुनुपर्छ भेदभाव हुनु हुँदैन भनिरहँदा पनि भेदभाव भइरहेछ भन्ने कुरो चाहिँ एकदम इम्पोर्टेन्ट कुरा हुन्छ त्यसमा चाहिँ अझ धेरै हामीले चाहिँ किन हो भन्ने प्रश्नको उत्तरतर्फ चाहिँ जानलाई चाहिँ एकदमै आई थिङ्क त्यो चाहिँ बेटर वे हुन्छ कि हामीले भोलिको दिनमा के सुधार ल्याउने भन्ने कुरामा सोच्छौँ त्यसको एक दुईवटा कुराहरू चाहिँ जब कामै कम छ भने पछाडि कम्पिटिसन एकदमै धेरै छ अनि तपाईँ चाहिँ यस्तो सिचुएसनमा हुनुहुन्छ कि तपाईँलाई जस्तो काम भए पनि म गर्छु किनकि मलाई चाहिँ खाना लगाउनुकै धौँदो छ भनेपछि त्यहाँ त्यो हामीले आयोलेमा भन्छौँ नि डिसेन्ट वर्किङ कन्डिसन त्यो तर्क एउटा श्रमिक सोच्नै सक्दैन किनकि यति बाध्य छ कि त्यो काम लिनेलाई अनि यो चाहिँ बाध्यतामा भएपछि चाहिँ जब तपाईँ बाध्यतामा हुनुहुन्छ त्यसमा चाहिँ एक्सप्लोइटेसन जोडिँदै आइहाल्छ क्या त्यो कि तपाईँ आन्तरिक श्रममा होस् कि बाहिर श्रममा होस् तपाईँलाई त्यो काम छोड्नु सक्ने अवस्थाै छैन तपाईँसँग यो एकदम चोइस भन्ने शब्दको कुनै अर्थै छैन। तपाईँको डिसिजनमा चाहिँ तपाईँको होइन म यो ठिक गर्छु र यो गर्दिनँ भन्ने खालको तपाईँले त्यो निर्णय गर्न सक्नु तपाईँको ठाउँ नै हुन्न भने चाहिँ तपाईँले कम्प्रोमाइज गर्नुहुन्छ नि त। सो यसलाई चाहिँ ब्रड रूपमा हेर्दाखेरि यदि हामीसँग धेरै कामहरू हुन्थे होइन अनि ती कामहरू चाहिँ एकदमै अब डिसेन्ट वर्किङ कन्डिसन्सहरू इन्स्योर भएको काम हुन्थ्यो भने त श्रमिक चुज गर्थ्यो नि त, म यहाँ जान्छु यहाँ जाँदिन म यस्तो खालको कामलाई लिनु भन्छु। तर अहिले सिचुएसनमा पाइन्छ कम छ, हरेक वर्ष 5-7 लाख युवाहरू चाहिँ श्रम बजारमा छिर्नुहुन्छ अनि हामीसँग काम चाहिँ जम्मा 1 लाख सिर्जना हुन्छ भने पनि त 6-7 लाखको ग्याप हुँदाखेरि हरेक वर्ष त्यो मल्टिप्लाई हुँदा सोच्नु न, काम त हामीसँग कहिले पनि नपुग्ने भयो नि त। नपुग्ने मात्रै होइन 10% हाम्रो जो श्रम बजारमा छिर्ने मान्छेलाई पनि पुग्ने काम हामीले अफर गर्न सक्दैनौँ भने त त्यहाँनिर त त्यो इम्प्लोयरलाई पनि त धेरै चोइसेस भयो। सो यो चाहिँ प्रेरणा दिने कि यस्तो खालको कामको वातावरण सृजना गर्नु पर्यो, कानुनहरू चाहिँ सबै ड्यु डिलिजेन्स फलो गर्नु पर्यो, त्यो कानुनहरू सबै चाहिँ लागू गर्नलाई चाहिँ सबै स्टेप हुँदाखेरि न त श्रमिकको मात्रै जिम्मेवारी हो, न त रोजगारदाताको मात्रै, न त सरकारको मात्रै। सो हामीले आयलमा यो ट्राइपार्टाइट भन्छ नि, श्रमिक रोजगारदाता र सरकार तिनजनाकै यो एकदमै जिम्मेवारी भएको कारणले गर्दाखेरि चाहिँ यो तिनटै पक्षहरू चाहिँ यसको लागि कतै न कतै यो सक्सेस हुँदा पनि उहाँहरूले यसको श्रेय पाउनुहुन्छ, यो विफल भयो भने पनि उहाँहरूले यसको श्रेय पाउनुहुन्छ।
1: सरकारले 5 वर्षमा 15 लाख जति रोजगारी सृजना गर्ने भनेको छ, र 100 दिनको भर्खर भर्खर उहाँको कार्यकाल सकिसकेको छ, कति रोजगारी सृजना गर्न सक्ला के लाग्छ यो विषयमा?
0: यो सरकार मात्रै होइन, हरेक सरकारले, मलाई योभन्दा अगाडि कहिले 17 योजना आयो होइन, 16 योजनामा पनि भनेको थियो त्यही नै थियो कि उहाँहरूले चाहिँ हामी वैदेशिक रोजगारीमा जाने संख्या घटाउँछौँ अनि हरेक वर्ष 5 लाखका दरले गर्दाखेरि त 5 वर्षमा 25 लाख भयो झन् उहाँहरूको त होइन भन्ने खालका कुरा यी नौला कुरा हुन् जस्तो लाग्दैन। तर पक्कै पनि म आशावादी चाहिँ छु कि केही सकारात्मक पहलहरू होला कि भन्ने कुरामा, अब यत्रो वर्ष अरू विभिन्न किसिमको सरकारहरूले गरेको कामहरू त हामीले देखेको पनि छौँ, कहिलेकाहीँ त्यो राम्रो नतिजा पनि आएको छ कामहरूको। अब अहिलेको सरकारले पनि यसलाई एकदमै जोरदार तरिकाले लिनु भएको छ, जस कि भन्नलाई त सजिलो नै छ, तर यो जुन मर्यादित श्रमको अवधारणामा सिर्जना गरेका श्रमहरू के भन्नु कामहरू चाहिँ अलि यसलाई चाहिँ जटिलतापूर्वकै यसलाई सोच्नुपर्छ, किनकि काम म सिर्जना गर्छु र यो चाहिँ डिसिजन मेकिङ कन्डिसन भएको टाइपको काम भनेको चाहिँ डिफ्रेन्ट कुरा हो। हामीले धेरै लिडर्सहरूसँग कुरा गर्दाखेरि के भन्नुहुन्छ, अब स्कुलको व्यवसायहरूले के भन्नुहुन्छ कि मैले कति धेरै स्कुलमा मलाई यति धेरै मलाई मान्छे चाहिएको छ, तर खोइ त यति खोजिरहन्छु, हामी यति गाइडेन्स अनाउन्स गर्छौँ, हामी यो इम्प्लोइमेन्ट सर्भिस सेन्टर जुन हाम्रो रोजगार सेवा केन्द्रहरू छ त्यहाँ गएर भन्छु, तर पनि मैले राम्रो मान्छे पाउँदिनँ भन्नुहुन्छ। अनि श्रमिकहरूलाई गएर सोध्यो भने उहाँहरूको बेसिक मिनिमम स्यालेरी पनि उहाँहरू अफर गर्नुहुन्न भने हामी किन जाने काम गर्न भनेर, सो काम त छ नि त। उहाँ हुन्छ, तपाईँ रोजगारदाताहरूसँग गएर कुरा गर्नुभयो भने तपाईँ कुनै फ्याक्ट्रीमा जानुभयो भने मसँग श्रमिकै छैन भन्नुहुन्छ, मेरो एउटा जुत्ता फ्याक्ट्रीसँग कुरा गर्दा उहाँले यो हुन्छ म 1500 जनालाई इटा भट्टामा के भन्नुभयो, म 2500 जनालाई जागिर लैजान सक्छु, खोइ त एकजना मान्छे आउँदैन भन्नुभयो रोजगारदाताले। जागिर त छ, तर कस्तो जागिर छ चाहिँ इम्पोर्टेन्ट हो अहिलेको जमानामा। जब हामी श्रमिकलाई यहीँनिर राख्ने र यो वैदेशिक रोजगारीको चक्रमा उड्नु जाओस् भनेको त बिटा भट्टामा गएर दिनरात एकदमै गोली लिएर जस्तो काम गर्ने श्रमिकहरू 25,000 होस् न, त्यहाँ को जान्छ, कोही पनि जाँदैन, म त बढी यो भन्दा त म बाहिरै जान्छु भन्ने सोच्छु। सो यो चाहिँ वाट भर्सेस वाट पनि हो, काम चाहिँ सिर्जना गर्नु त्यत्रो ठुलो जो मलाई ठुलो जटिलता जस्तो लाग्दैन, धेरै काम सिर्जना गर्न सकिन्छ, तर त्यो काम चाहिँ हाम्रो जति पनि सोसल सेक्युरिटीसँग पनि आबद्ध भएको, डिसेन्ट वर्किङ कन्डिसन्सहरू इन्स्योर भएको, अनि रोजगारदाता र श्रमिकहरू बिचमा हुने जुन सम्बन्धहरू हुन्छ कन्ट्र्याक्टदेखि लिएर सबै अब्लिगेसन फुलफिल गरेर गर्ने काम चाहिँ कति हुन्छ भन्ने चाहिँ प्रश्न हो जस्तो लाग्छ। र अहिलेको नयाँ सरकारले पनि काम सृजना गर्ने हतारमा यो कुरा, यो जुन आधारभूत कुराहरूमा चाहिँ काम नगरिकन काम सृजना गर्ने कुरा मात्रै गऱ्यो भने फेरि त्यो पनि फेलै हुन्छ जस्तो लाग्छ मलाई।
1: समान कामको लागि चाहिँ समान पारिश्रमिक भन्नुहुन्छ, संविधान एकदम कानुनमा पनि व्यवस्था हुँदा हुँदै पनि व्यवहारमा चाहिँ लागू हुन सकेको छैन भन्ने कुराहरू हामीले गरी पनि भइसकेका छौँ. यसको मुख्य कारण चाहिँ के देख्नुहुन्छ?
0: यसमा चाहिँ दुई तिनवटा कारण. एउटा चाहिँ कानुन त बन्यो तर त्यो कानुनको मर्मसँगै आई थिङ्क त्यो हाम्रो सोसाइटल भ्यालुज र नर्म चाहिँ बनेन होला कि. अनि पहिलादेखि नै यो कानुन बन्नुभन्दा अगाडि नै गरिरहेको प्र्याक्टिस हुन्थ्यो नि डिस्क्रिमिनेसन. जस्तो हाम्रो यो कृषि क्षेत्रमा त यो कानुन बन्नुभन्दा अगाडिदेखि नै महिला पुरुष सबै काम गर्थ्यो नि. त्यहीखेर पनि ज्यालामा विभेद थियो क्या. जहिले पनि महिलालाई कम अलिक कम, पुरुषलाई त्यही काम गर्दा अलिक ज्यादा. जस्तो यो चाहिँ कता कता त्यो चौरी नै त्यो चाहिँ यसलाई चाहिँ मल्टिप्लाई हुँदै हुँदै अहिलेसम्म आइरहँदा पनि अलिकति ज्यालामा विभेद चाहिँ देखिन्छ. अनि अर्को चाहिँ यो हाम्रो ज्याला निर्धारण गर्ने पनि हाम्रो समितिहरू गठन गरेका हुन्छन् नि त. यो त सरकारले एउटा ज्याला भने तापनि आफ्नो कमिटिजहरू गठन गरेर पनि त्यो ज्याला निर्धारण गरिन्छ. अनि स्पेसल सेक्टरमा जस्तो चियामा छुट्टै ज्याला निर्धारण गर्न पाइन्छ होइन. सो यस्तो स्पेसल सेक्टर र जुन ज्याला निर्धारण गर्ने कमिटिजहरू समिति बने हुन्छ त्यहाँ पनि यो कुराहरू चाहिँ अलिक मजासँग प्रस्टेर हुँदैन. अनि उहाँहरूले चाहिँ कार्यान्वयन गर्ने हो नि त खास. सो त्यो त्यहाँ पनि अलिकति ग्याप छ. उहाँहरूले चाहिँ के भन्नुहुन्छ भने ज्याला निर्धारण एउटा चाहिँ युनिफर्म ज्यालाको एउटा रेट भयो जुन गभर्मेन्ट यति चाहिँ बेसिक आधारभूत मिनिमम स्यालेरी चाहिँ यति हुनैपर्छ भनेर. त्यसपछि कन्टेक्स्ट अनुसार ज्याला निर्धारण समिति जुन बस्छ उहाँहरूले चाहिँ आफ्नो भौगोलिक स्थिति आफ्नो त्यहाँको अर्थतन्त्रलाई चाहिँ विचार गरेर फेरि ज्याला निर्धारण गर्नुहुन्छ नि त. त्यहाँ पनि उहाँहरूको यो महिला र पुरुषको ज्यालामा चाहिँ अहिलेको यो स्थिति, यो भौगोलिक स्थिति, हाम्रो आर्थिक स्थिति, यो जिल्लाको, यो ठाउँको र महिला र पुरुषले पाउने कुराको जे छ त्यसलाई नै अलिकति निरन्तरता दिएको जस्तो पनि देखिन्छ. सो त्यो कारणहरूले पनि गर्दा र एकैचोटि त्यो त्यसलाई चेन्ज गर्दाखेरि आउने पुसब्याक पनि होला फेरि इम्प्लोयरहरूबाट. उहाँहरूले त यो त सुविधा भयो नि त उहाँहरूलाई त कि कम पैसा तिर्दा पनि मैले चाहिँ काम पाइरहेको छु भने किन यहाँ यसमा परिवर्तन गरिरहने जब कि कसैले केही भनेको छैन भन्ने खालको कुराहरू पनि हुन्छ. र यो अलिकति चाहिँ अनौपचारिकताबाट औपचारिकतामा जाने बित्तिकै यसमा चेन्जेस चाहिँ आउँछ. किनकि हामी जस्तो अफिसको सेटिङमा त एउटै खालको काम गरिरहेको छ भने कि त उसले पेपरै मिलाउनु पर्यो र उसले उसको चाहिँ दुईजनाको दरबन्दीदेखि लिएर उसको चाहिँ टाइटल, उसको जबको टाइटल जे छ त्यसमा चेन्ज नलैकन त समान एउटै म्यानेजर छ, दुवैजना म्यानेजर, एउटालाई चाहिँ म 10,000 दिन्छु किनकि महिला हो अनि म पुरुष 50,000 दिन्छु भन्न अलिकति उसलाई गाह्रो हुन सक्छ होइन. किनकि त्यो चाहिँ सबै कन्ट्राक्चुअल अब्लिगेसन्सहरूदेखि लिएर यो चाहिँ पेपर वर्कहरू भएको हुन्छ. अनि यसमा चाहिँ अब मुद्दा हाल्छौँ भनेर पनि हामी श्रम अदालत जान सक्ने स्थिति हुन्छ. सो यो सबै परिवेशले पनि यो गर्न सक्ने र नगर्न सक्ने आधारहरू चाहिँ सृजना हुन्छ. अनौपचारिक क्षेत्रमा भले यो चाहिँ क्यासमा पैसा दिइन्छ, उसले उजुर बाजुर गर्न जानलाई पनि त्यति धेरै प्रमाण हुँदैन. किनकि कति धेरै श्रमिकहरू जानुहुन्छ नि त न्यायिक न्यायिक समिति र यही केसलाई लिएर, तर उहाँहरूले अन्तिममा गएर यो बुझाउनलाई चाहिँ उहाँसँग यिनीहरूको एभिडेन्सै हुँदैन, प्रमाणित हुँदैन होइन. सो त्यसले गर्दाखेरि अलिकति औपचारिक सेटिङमा चाहिँ यो अलिक कमै गर्न सकिन्छ होला. जति चाहिँ अनौपचारिक सेटिङमा चाहिँ हामीले अझै धेरै गरिरहन्छ. सो यसको एउटा अर्को सल्युसन भनेको चाहिँ यो अनौपचारिकताबाट हामी औपचारिकतामा जाने जुन रणनीति गभर्मेन्टले अप्नाएको छ यसलाई नै अलिक भनेको रूपमा यसलाई सक्सेस चाहिँ गराउनु पनि हाम्रो चाहिँ दायित्व हुन्छ होला.
1: राज्यको संयन्त्र प्रभावकारी भएन भन्न चाहिँ कति मिल्छ?
0: अघि छ यसलाई त राज्यको समिति प्रभावकारी नभएकै त हो नि होइन. किनभने यो समिति बनाउने अनि यसको त अनुगमन पनि हुन्छ नि त. यदि अनुगमन लेबर अफिसहरूले अनुगमन गरेको थियो भने त यो राज्यको प्रणाली त राम्रोसँगले काम गर्थ्यो होला नि त. सो यसलाई त्यसरी भन्नलाई पनि एकदम मजाले नै सकिन्छ जस्तो लाग्छ. किनकि आफूले बनाएको कानुन, आफूले बनाएका नीतिहरू चाहिँ इम्प्लिमेन्ट भएको छ कि छैन भनेर हेर्ने जिम्मेवारी पनि राज्यको नै हो. र यो कानुन चाहिँ मैले एकचोटि कानुन बनाएँ अब मेरो काम सकियो भन्ने खालको तरिकाले त राज्य सञ्चालन हुँदैन नि त. यो कानुन बनाएपछि यसलाई चाहिँ पूर्ण रूपमा पालना गराउनको लागि पनि राज्यको त्यति नै भूमिका हुन्छ. र यदि समान कामको लागि समान ज्याला भन्ने कुराहरू चाहिँ हाम्रो कानुनमा प्रष्ट रूपमा लेखिएका छन् र यसको चाहिँ कार्यान्वयन भएको छैन भने त यसमा कतै न कतै हामीले त राज्यलाई नै क्वेसन गर्न सक्छौँ. राख्नुपर्छ र यो गर्नु पनि पर्ने कुरा नै हो जस्तो लाग्छ मलाई।
2: कार्यक्रम देश परदेशमा हामी श्रम बजारमा महिलाको अवस्था, आन्तरिक तथा वैदेशिक रोजगारीका अवसर र चुनौती, विद्यमान कानूनी तथा नीतिगत व्यवस्था, कार्यान्वयनका कमजोरी र आउँदा दिनमा आवश्यक सुधारका विषयमा श्रम तथा आप्रवासन विज्ञ अधिवक्ता सन्ध्या चितौलासँग कुराकानी गरिरहेका छौं। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
3: अब एक्साइटमेंट सीन मात्र होना हर भी महसूस होता
4: यह फुटबॉल सीजन खेल चेयर करूट करूगेदर विद सैमसंग मिनी एलईडी टीवी सैमसंग विजन एयर टीवी सामान पर मात्र रूप 9,999 या 12 महीना सम्मको नेट टीवी पैकेज संगे निःशुल्क व्हाट्सएप लाइव सब्सक्रिप्शन साथ ही 25% सम्मको डिस्काउंट 24 महीना सम्मको ईएमआई।

0: 이 발표란 다시 전리자 와우 라디오 네트워크
1: उज्यालो रेडियो नेटवर्कमा तपाई अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रममा तपाई आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी श्रम बजारमा महिलाको अवस्था, आन्तरिक तथा वैदेशिक रोजगारीका अवसर र चुनौती, विद्यमान कानूनी तथा नीतिगत व्यवस्था, कार्यान्वयनका कमजोरी र आउँदा दिनमा आवश्यक सुधारका विषयमा श्रम तथा आप्रवासन विज्ञ अधिवक्ता सन्ध्या सिटौलासँग कुराकानी गरिरहेका छौं। अब उहाँसँगको थप कुराकानी सुनौं।
2: पछिसम्म दार्जिलिङको टेक्सटाइलको कुराहरू पनि आइरहेको छ र त्यो क्षेत्रमा पनि अलिकति संकट छ भन्ने कुराहरू सुनिन्छ। यसमा चाहिँ अलिकति धेरै महिलाहरू आबद्ध हुनुहुन्छ भन्ने कुराहरू पनि जोडिन्छ यसमा होइन। यो संकटले गर्दाखेरि उहाँको रोजगारीमा चाहिँ असर कतिको पर्ला?
3: एकदमै ठिक कुरा भन्नुभयो, किनकि हामीले जहिले पनि महिलाहरूलाई चाहिँ अल्टरनेटिभ के हुन सक्छ त रोजगारी त उनीहरूको लागि जहिले हामीले रोजगार होइन अनि अब गराएपछि काम घरेलु श्रमिक अब वृद्ध बालकहरूलाई बच्चाहरूलाई हेर्ने स्याहार सुसारको काम भन्दा बाहिर गएर चाहिँ के होला त अल्टरनेटिभ भन्दाखेरि चाहिँ गभर्मेन्ट चाहिँ एउटा एकदमै राम्रो अल्टरनेटिभ हुन सक्छ भन्ने हिसाबले चाहिँ गभर्मेन्टमा धेरै महिला दिदीहरू जोडिन जानुभयो, धेरै अब अरू देशहरू जानुभयो होइन। तर अहिले यो जुन दार्जिलिङको सेक्टर खुम्चिरहेको वा त्यहीभित्र हुने विभिन्न किसिमको दुर्व्यवहारहरू वा उनीहरूको वर्किङ कन्डिसन ओएसएसका कुराहरू चाहिँ राम्रो नभएको कारणले गर्दाखेरि धेरैवटा ठाउँमा हाम्रो नजिकको ठाउँबाट चाहिँ गार्मेन्टमा पनि धेरै श्रमिकहरू जान नसक्ने अवस्थाहरू चाहिँ भइरहेको छ भन्ने कुरा चाहिँ हामीले आकलन गर्न सक्छौँ। यसको चाहिँ प्रत्यक्ष असर त महिलालाई नै हुन्छ, किनकि यो एउटा एकदमै राम्रो औपचारिक क्षेत्र थियो नि त जहाँ दिदी बहिनीहरू जानुहुन्थ्यो, उहाँहरू काम गर्नुहुन्थ्यो, यसमा एउटा विशेष किसिमको सिप सिकेर आउनुहुन्थ्यो। जुन सिप उहाँहरूले नेपालमा आएर पनि भोलिका दिनमा होइन कतिजनाले चाहिँ यहाँ आएर पनि त्यसमा कामहरू गरिरहनु भएको दिदी बहिनीहरू पनि हुनुहुन्छ होइन। सो यो सम्पूर्ण कुरामा चाहिँ एउटा त महिलाहरूको डाइभर्सिफिकेसन अफ स्किल्स हुन्थ्यो होइन, जब्सहरू अलिकति डाइभर्स हुन्थ्यो। दोस्रो भनेको महिला दिदी बहिनीहरू फर्केर जब आउनुहुन्छ नि रिटर्नी भएर आइसके पनि आफ्नै यसमा पनि केही स्वरोजगारीमा उहाँहरू लाग्न सक्ने एउटा स्थिति बन्थ्यो। र यसमा चाहिँ यो चाहिँ अलिकति औपचारिक भएको कारणले गर्दाखेरि यहाँभित्र हुने दुर्व्यवहार नभएको त होइन, तर पनि अलि न्यून चाहिँ हुन्थ्यो, किनकि यसमा चाहिँ अलिकति राज्यको आँखा पुग्न सक्थ्यो र यो क्षेत्रमा चाहिँ लेबर इन्सपेक्सन्सको पनि एउटा केही गर्न सकिन्थ्यो नि त। सो त्यो भएको कारणले गर्दाखेरि चाहिँ यो औपचारिक क्षेत्रतर्फ पनि महिला दिदी बहिनीहरू जाने अनि यो रेकर्डिङ हाम्रै नेपालबाट जाँदाखेरि पनि यो मुगलसँगले जान पाइने होइन, जुन हामीले घरेलु श्रमिकबाट जानलाई हामीलाई अझै पनि गाह्रो छ। हामी कार्मिक क्षेत्रमा जाँदाखेरि चाहिँ त्यो कुरामा पनि सहजता छ। सो महिला एकदम खुलेआम मजासँगले म चाहिँ गार्मेन्टमा काम गर्न गएको हुँ, म विदेश गएको हुँ भनेर जान सक्ने अवस्था पनि थियो, जसलाई चाहिँ मैले पनि ठुलो कुरो भन्न चाहन्छु होइन। यो किचपी जाने इन्डियाको बाटोबाट जाने जुन प्रवृत्तिमा चाहिँ यसरी महिलाले आफै गएर जानु पाउनु, सबैजनासँग विधान आएर जान पाउनुलाई पनि यसलाई चाहिँ ठुलो कुरोको रूपमा हामीले लिन्थ्यौँ। अनि पक्कै पनि यसले महिलालाई चाहिँ अझ धेरै पुरुषलाई पनि गर्छ, धेरै पुरुषहरू जानुभएको छ गार्मेन्ट वर्करको रूपमा, तर महिलाहरूको लागि चाहिँ एकदमै राम्रो एउटा क्षेत्र थियो। त्यो खुम्चिँदाखेरि चाहिँ यसले महिलाहरूलाई अलि समस्या चाहिँ पार्छ जस्तो लाग्छ मलाई।
2: वैदेशिक रोजगारीमा पनि केन्द्र छ होइन, जस्तै यो पछिल्लो समय वैदेशिक रोजगारीमा जब महिलाहरूको आकर्षण चाहिँ कस्तो देख्नुहुन्छ?
3: महिलाहरूको पहिला पनि आकर्षण थियो नि होइन, तर अहिले झन बढेर गएको छ होइन। अब यो चाहिँ सोसियल मिडियालाई पनि एकदमै धेरै यसको लागि चाहिँ एउटा बिउ रोप्ने काम चाहिँ सोसियल मिडियाले पनि गर्छ होला। अनि यो घुम्ने कल्चर होइन, जान्ने ठाउँ घुम्ने हेर्ने सोसियल मिडियामा त्यो आउने कुराले चाहिँ महिलाहरूको कतै न कतै निर्णय गर्ने त्यो क्षमतालाई पनि यसले चाहिँ कतै न कतै कुनै न कुनै रूपमा चाहिँ इन्फ्लुएन्स पनि गरिरहेको हुन्छ एउटा। अर्को धेरै अहिलेको नयाँ नयाँ जेनेरेसनको महिलाहरू त अलिक उहाँले त हामीभन्दा अलिक धेरै उहाँहरूलाई चाहिँ पहुँच पनि भयो नि त, यो शिक्षामा पहुँच भयो, सोसियल मिडियाले गर्दाखेरि पनि यो आन्तरिक मात्रै होइन कि बाहिर संसारमा पनि के कस्तो कुरा छ भन्ने कुरामा उहाँहरूको अलिकति पहुँच भयो होइन, र उहाँको एउटा जेनेरेसन चाहिँ बाहिर गइसक्नु भएको कारणले गर्दाखेरि वैदेशिक रोजगारीमा जाने भन्ने कुरो चाहिँ त्यति धेरै नौलो र चुनौतीपूर्ण पनि उहाँलाई नलाग्न सक्छ क्या। उहाँहरूको परिवारबाट आमा गाउँ होला, दिदी बहिनी गाउँ होला, एकदमै धेरै आमाहरू धेरै वर्ष वैदेशिक रोजगारीमा बस्नुभएको, छोरीहरू पनि ठुलो भयो, अब अहिले आमासँगै गएको, यस्तो यो कुराहरूले चाहिँ नेक्स्ट जेनेरेसन अफ माइग्रेसन जुन महिलाहरूमा देखिन्छ उहाँहरू चाहिँ पहिलाभन्दा अलिकति धेरै सुरक्षित पनि थोरै सुरक्षित, किनकि उहाँको आफन्त उहाँको आमा दिदी बहिनी आन्टी काकी सानीमा जो जो जानुभएको छ उहाँहरूले नै उनीहरूलाई बोलाउने र एउटा संरक्षत्व पनि भयो नि त। अनि वैदेशिक रोजगारी नै भएको व्यक्तिले आफ्नै घरको एकदमै परिवारको मान्छेलाई उहाँहरूले महिलाले नि त्यसरी बोलाउँदा उहाँले केही न केही अब यो सिप सिकेर आऊ, कति यो भाषा सिकेर आऊ भन्ने खालको कुरामा पनि अलिकति लगानी गर्ने, त्यो कुराले गर्दाखेरि पनि वैदेशिक रोजगारीमा आकर्षण त एकदमै छ। त्यसमाथि अब अहिले त हामी खाडी मुलुक पनि भन्दैनौँ, अब हामी त इस्ट एसिया भन्न हामीले युरोप भन्न थालिसक्यौँ होइन, सो त्यतातिर पनि एकदमै धेरै महिला दिदी बहिनीहरू जानु भइरहेको छ। र यसको अर्को आकर्षण बढ्नुको कारण भनेको फेरि देशमा केही छैन भन्ने कुरा पनि होइन, मलाई चाहिँ देशमा म मेरो स्किललाई मिल्ने खालको सुहाउँदो खालको यहाँनिर चाहिँ कामै छैन त्यही भएको भएर, र धेरै महिला दिदीहरू चाहिँ नेपालमै बसेर पनि म कति सुरक्षित छु त, मलाई कति धेरै पीडा छ, मलाई कति धेरै भायोलेन्स छ, यति धेरै डिस्क्रिमिनेसन छ भने बरु म योबाट भाग्छु, बाहिर जान्छु, जे होला पीडा पाइहालेँ, पाइनँ भने त पैसा कमाएर ल्याउँछु भन्ने खालको यो सोचाइले पनि धेरै महिला दिदी बहिनीहरू चाहिँ अहिले चाहिँ वैदेशिक रोजगार पहिला पनि जानुहुन्थ्यो, अहिले चाहिँ मजाले नै उहाँहरू निर्णय गर्दा जानु पनि थाल्नु भएको छ।

0: कार्यलाई प्रक्रियाहरू छन्, उहाँहरूले चरण चरणमा ठगिनु पर्ने लगायत भनौँ न थुप्रै समस्याहरू भोग्नु पर्ने हुन्छ। र त्यसमा अर्को कुरा भनेको एजेन्ट मार्फत जाने र त्यसले गर्दाखेरि विदेशमा गइसकेपछि अलिकति समस्या नपर्ने, दुःख पाउने भन्ने हुन्छ, अर्को काम नपाउने, अनि सिप नसिकेर भाषा नसिकेर जाँदाखेरि थप समस्याहरू पनि निम्ति सक्ने भन्ने कुराहरू पनि अस्ति भर्खर मन्त्रीजीले पनि बताउनु भएको थियो। 70-70 हजार महिलाहरूले चाहिँ सिप दिन गएर अथवा भाषा नसिकिन जाँदाखेरि समस्यामा पर्नु भयो भन्ने कुरा, त्यो अवस्था चाहिँ किन छ?
1: डेस्परेट भएर जो मान्छे माइग्रेट गर्छ, यो जुनै पेसामा पनि तथा आन्तरिक रोजगारीमा पनि कोही मान्छे मसँग केही छैन अरू उपाय, मैले बाध्यता छ, मलाई म जसरी पनि काम गर्छु भन्यो भने उसले किन भएका पीडा उत्पीडन सबै सहन्छ क्या, सामान जाला छैन पनि उसले सहन्छ, उसलाई धेरै घण्टासम्म काम लागेको छ भने उसले सहन्छ, त्यहाँ केही दुर्व्यवहार भयो भने उसले सहन्छ, किन सहन्छ भन्ने चाहिँ ठुलो प्रश्न हो। किनकि उसलाई त्यहाँबाट त्यो श्रमबाट निक्लिने बित्तिकै अर्को श्रम छैन नि त उसलाई, सो त्यो स्कार्सिटीले गर्दाखेरि चाहिँ मान्छेले कम्प्रोमाइज गर्छ। सो हाम्रो मलाई दिदी बहिनीलाई पनि यहाँ उहाँले उहाँको उहाँहरूले खासै यति धेरै यहाँ त झन् नेपालभित्रै चाहिँ हामीसँग उहाँले पाउने उहाँले रोजगारीको अवसर पाउने एकदमै न्यून चान्सेसहरू छ। बहिनी स्वरोजगारीमा दुःख गरेर जानुहुन्छ, त्यहाँ पुगिसकेर त्यहाँ पनि उहाँलाई केही किसिमको समस्या पर्नु भयो भने उहाँहरू त्यसलाई सहरै बस्नुहुन्छ कि धेरै जसोले चाहिँ। अर्को भनेको किन यत्रो धेरै उहाँहरू यही नेपालीबाट ठगिमा पर्नुहुन्छ भन्दाखेरि, वैदेशिक रोजगारीमा जाने भन्ने कुरो अझै पनि मान्छेले मजाले खुल्याम भन्न सक्ने स्थिति धेरै महिला दिदीबहिनीलाई छैन पनि हुन्छ, किनकि यसको चाहिँ आफ्नै स्टिग्माको पाटो पनि छ। ए वैदेशिक रोजगारीमा म विदेश जाने भन्ने बित्तिकै फटा भई अब नराम्रो काम गर्न गई होला, त्यहाँ गएर अब सबै दिदीबहिनीहरूलाई प्रायलाई कि विदेशमा गएर आएपछि यसलाई कसै कसैले त केही हिंसा गरे होला भन्ने जुन हाम्रो दृष्टिकोण छ, सोसाइटीको दृष्टिकोण छ, त्यसले पनि कति हदसम्म त महिलाहरूलाई खुल्याम निर्णय गरेर यो सबैसँग सहमति लिएर जान सक्ने स्थिति नै छैन। धेरै महिला दिदीबहिनीले के गर्नुहुन्छ, आफ्नो घर परिवारको धेरै साथीभाइ मान्छेलाई भन्नु नै भएको हुँदैन, न भनेपछि के हुन्छ कि उहाँले त्यो सपोर्ट पनि पाउनुहुन्न नि त। यदि मैले चाहिँ मेरो आफन्तहरूलाई भने कि म बेसी रोजगारीमा जाँदैछु के गरौँ भनेर मैले सल्लाह मागेँ भने त मैले सल्लाह पाउँछु, अब म के गर्छु, म आफ्नो परिवारहरू कसैलाई भन्दिनँ किनकि मलाई डर छ, मैले भने पनि मलाई जान दिँदैन वा केही न केही भन्छन्, बरु म मैले फेसबुकमा भेटाएको साथी होला वा मैले मेरो साथीबाट छिमेकीको कोही अरू साथी होला उनीहरूलाई चाहिँ म अलि धेरै विश्वास गरेर उनीहरूको चाहिँ साथ लागेर चाहिँ म वैदेशिक रोजगारको बाटो तय गर्छु। सो यो डिफ्रेन्सले गर्दाखेरि पनि नेपालदेखि नै उहाँहरू चाहिँ समस्यामा पर्दै जानुहुन्छ, अनि त्यसको चाहिँ इफेक्ट भनेको वैदेशिक रोजगारीको यात्रामा पनि भयो र उहाँ पुगिसके पनि सकेपछि पनि समस्या पर्ने कुराहरू हुन्छ भने फर्किँदा पनि उहाँहरूलाई त्यो समस्याबाट चाहिँ उहाँहरू चाहिँ निस्किन सक्नुहुन्न। सो यो चाहिँ एकदमै चक्र बन्न जान्छ क्या, तर त्यो भनेर कोही कोही महिलाहरू चाहिँ सबै मेरो आफ्नो चाहिँ अब हामीले त्यसमा रिसर्च पनि गर्ने कुरा छ, सबै इन्टरमिडिएट्सको थ्रुबाट जाने महिलाहरू चाहिँ गएर मात्रै पाउँछन् भन्ने पनि यो नेरेटिभ पनि गलत हो है, किनकि कति धेरैजना चाहिँ हाम्रो इन्टरमिडिएट्स युज गरेर जानुहुन्छ तर उहाँहरू एकदमै राम्रो काम गरेर कति सक्सेस स्टोरीहरू पनि छ। सो यसलाई चाहिँ कुनै एउटा सेक्टरमा कुनै एउटा ग्रुप अफ पिपल वा एउटा एक्टरलाई एकदमै धेरै बर्डन वा एकदमै धेरै एक्सपेक्टेसन राख्नु पनि गलत हुन्छ कि एउटा एजेन्ट चाहिँ खतरा भइरहेर मेरो वैदेशिक रोजगारीको यात्रा सफल हुन्थ्यो भन्ने सोच्नु पनि गलत हो। कतिजना दिदीबहिनीहरू पुरै कानुनी प्रक्रिया पुऱ्याएर सबै कुरा गरेर सिप लिएर अनि भाषा सिकेर होइन सबै कुरा गरेर गएको महिला दिदीबहिनीहरू दुःख पाउनु भएको स्थितिहरू छ होइन। सो यसको क्रक्स चाहिँ के हो भन्दाखेरि हामीले जति नै प्रिपेरेसन गर्यौँ भने पनि सर्टेन कुरा चाहिँ हाम्रो हातको बाहिर छ, त्यो भनेको चाहिँ रोजगारदाता कस्तो पर्छ र त्यो रोजगारदाताले चाहिँ आफ्नो देशको कानुनलाई कतिको पालना गर्छ, यो चाहिँ वैदेशिक रोजगारीमा जाने सबै क्षेत्रमा लागू नभए पनि घरेलु श्रमिकको रूपमा जानेहरूको लागि चाहिँ एकदमै महत्वपूर्ण प्रश्न हो क्या। औपचारिक क्षेत्रमा जानेहरू श्रमिकको लागि चाहिँ रोजगारदाता खराब पर्यो भने त उनीहरूसँग त विभिन्न कानुनी बाटोहरू छ, उनीहरूले आफ्नो रोजगारदाताको विरुद्धमा मुद्दा हाल्छन् होइन, त्यो आफ्नो एजेन्सीभित्र त्यो जुन इंडस्ट्री भित्र को ड्यू डिलिजेंस हुन्छ त्यहाँनेर चाहिँ त्यहाँनेर चाहिँ ग्रिभेन्स ह्यान्डलिङ मेकानिजम हुन्छ त्यो हुन्छ तर जो चाहिँ एउटा घरमा जान्छ उसको लागि त्यो घरको इन्भाइरोमेन्ट कस्तो छ भन्ने कुराले एकदमै ठुलो म्याटर गर्छ नि त अनि यहाँबाट चाहिँ एकदम राम्रो इन्टेन्सनले त्यो इन्टरमिडिएटिजले राम्रो सोचेर पठाएको होला हाम्रो पठाउने जुन संस्था हुनुहुन्थ्यो उहाँहरू पनि एकदमै राम्रो सोचेर पठाउनु भएको पनि हुनसक्छ तर उहाँ गएर उहाँको हातभन्दा बाहिरको कुरा भनेको श्रम यता रोजगार दाता कस्तो छ सो यो सम्पूर्ण डिस्कसनमा एकदम इम्पोर्टेन्ट कुरा भनेको चाहिँ गभर्मेन्ट टु गभर्मेन्टको नेगोसिएसन कस्तो भएको थियो र यदि हाम्रो श्रमिकले चाहिँ मेरो रोजगार दाता यस्तो छ है भनेपछि भलै त्यो घरभित्रकै सेटिङ भए पनि उसले चाहिँ रिग्रेसलको एक्सेस कस्तो हुन्छ भन्ने प्रश्न चाहिँ महत्वपूर्ण हुन्छ न त कि हामी चाहिँ अहिले के गर्छौँ भने हाम्रै नेपालभित्रकै मान्छेहरूलाई चाहिँ यिनीहरूले गर्दाखेरि खराब भयो मात्रै भन्छौँ तर उनीहरूको हातभन्दा बाहिरको कुरा जब डेस्टिनेसन कन्ट्रीको इम्प्लोयरै ब्ल्याकलिस्टेड थियो र इम्प्लोयरै खराब छ र हाम्रो श्रमिकले चाहिँ त्यहाँ ज्यादा जति भोग्नु पर्यो भने त त्यसको त रिग्रेसन मेकानिजम अर्कै हुन पर्यो नि त सो आई थिङ्क यो पाटोहरूबाट सोच्न पनि एकदमै जरुरी छ
0: सरकार जिटिजीको जुन हाम्रो कुराहरू चलिरहन्छ भने पनि धेरै देशहरूमा छैन अहिले त्यो चाहिँ अझै बढाउनु पर्छ भन्ने कुरा अलिकति तपाईँले प्रश्नहरू पारिदिनु भएको छ त्यसको महत्व चाहिँ के हुन्छ खासमा
1: यो जिटिजी भनेको चाहिँ कम्तीमै दुईटा सरकार बीच हुने नेगोसिएसन पनि हो नि त यहाँ चाहिँ पठाउने श्रमिक पठाउने सरकारले पनि आफ्ना कुराहरू राख्छन् कि मेरो श्रमिकलाई चाहिँ यति चाहिँ यो चाहिँ मिनिमम मलाई यति चाहिँ उसको राइट्सहरू चाहिँ इन्स्योर भएको हुनुपर्छ सो यो पुरै यो चाहिँ राइट बेस्ड अप्रोचको फिलोसफीमा हो कि न त कि प्रोटेक्सनको बेस्डको अप्रोचको फिलोसफीमा जब हामी राइट बेस्ड अप्रोच भन्छौँ भने जो श्रमिक जान्छ उसका विभिन्न अधिकारहरू हुन्छ र त्यो अधिकारहरू चाहिँ यहाँबाट आफ्नो देश छोडेर अर्को देश पुगिसकेसम्म र त्यहाँ काम गरिरहेर त्यहाँबाट फर्किएर आफ्नो देश आइन्जेलसम्म चाहिँ त्यो अधिकारहरू चाहिँ सुनिश्चित हुनु पर्यो उसको होइन त्यो भएको कारणले गर्दाखेरि हामी जति पनि बायोलेटरल एग्रिमेन्ट्सको कुराहरू गर्छौँ हामी यो जिटिजी नेगोसिएसन्सका कुराहरू गर्छौँ यो चाहिँ एकदमै राम्रो प्लेटफर्म हो जहाँ दुवै पक्षको सरकारले चाहिँ बसेर आफ्नो काम होइन अनि आफ्नो वातावरण आफ्नो श्रमिकको अधिकारका बारेमा चाहिँ समीक्षा गर्न पाउँछ अनि एकचोटि हामीले बायोलेटरल एग्रिमेन्ट साइन गरिसके पछाडि के हुन्छ भने बायोलेटरल एग्रिमेन्टमा त बेसिक मिनिमम हाम्रो लेबर राइट्सका कुराहरू त इन्स्योर भएको हुन्छ जसमा चाहिँ अब बेसिक जस्तो भनौँ उसले पाउनुपर्ने कारो पारिश्रमिकको तोकिएको हुन्छ उसले काम गर्नुपर्ने घण्टाको बारेबाट तोकिया हुन्छ उसले पाउनुपर्ने छुट्टीको बारेबाट तोकिया हुन्छ उसले पाउनुपर्ने सामाजिक सुरक्षाको बारेबाट तोकिया हुन्छ उसले चाहिँ घर आउन पाउने अधिकारका बारेबाट कुराहरू तोकिया हुन्छ सो त्यति हुने बित्तिकै चाहिँ उसले चाहिँ कुनै न कुनै रूपमा यी कुराहरू भन्यौँ भने चाहिँ मसँग कानुन उपचार जान पाउने मेरो बाटो छ भनेर एउटा श्रमिक पनि बलियो बन्छ कि मसँग यति यति अधिकार छ र यो कुरामा मलाई पनि केही समस्या भयो भने म यहाँ जान्छु भनेर प्रश्न हुन्छ बलियो बन्छ भने सरकारलाई पनि पठाउने देशको सरकारलाई पनि मैले मेरो श्रमिकको लागि चाहिँ यति यति कुराको लागि माग गरेछु त्यो भएन भने मैले चाहिँ त्यसलाई निगरानी गर्नुपर्छ हेर्नुपर्छ अब त्यो मोनिटरिङको मेकानिजम र केही पर्यो
2: 5.5% महँगी कायम राख्ने र समग्र मौद्रिक स्थायित्व कायम गर्ने उद्देश्य सहित मौद्रिक नीति सार्वजनिक
3: विपन्न वर्ग उद्योगपतिहरूसँग सबैले गुण पाउन र क्षमता अनुसारको उद्यम गर्न सकुन् भन्ने मौद्रिक नीतिले जोड दिएको छ
2: विगतभन्दा यो वर्षको मौद्रिक नीति किन फरक
4: उत्तरको आफ्नो ऋण हुन्छ मलाई आफ्नो ऋण हुन्छ भनेर यसलाई क्लियरली छुट्याउनु भएको जस्तो मलाई लाग्छ
2: नेपाल ब्याङ्कर्स एसोसिएसनका अध्यक्षसँग कुराकानी
5: फ्रान्सकी दक्षिणपन्थी नेत्री मारिन लापेनले सार्वजनिक कोषको दुरूपयोग सम्बन्धी मुद्दामा दोषी ठहरइएको विषयमा गरिएको अपील हारेकी छन् प्यारिसको पुनरावेदन अदालतका न्यायाधीशहरूले उनलाई 3 वर्षको जेल सजाय सुनाएका छन् जसमा 2 वर्ष निलम्बन गरिएको छ भने 1 वर्ष इलेक्ट्रोनिक निगरानी ट्याग लगाएर बिताउनु पर्नेछ यस फैसलाले उनलाई सन् 2027 फ्रान्सेली राष्ट्रपति निर्वाचनमा उम्मेद्वार बन्ने बाटो खुल्ला गरिदिएको छ प्यारिसबाट बीबीसीका ह्यू स्कोफिल्ड भन्छन्
6: Technically she can run.
5: प्राविधिक रूपमा हेर्दा उनी चुनावमा उम्मेद्वार बन्न सक्छिन् तर उनी चुनाव लड्न सक्दिनन् किनकि उनी स्वयंले आफ्ना गतिविधिहरू पूर्ण रूपमा स्वतन्त्र भए मात्र चुनावी प्रतिस्पर्धामा सहभागी हुने भनेकी थिइन् त्यसैले मलाई लाग्छ अब हामीले उनी र जोर्डन बर्डेला बीच कुनै प्रकारको आकस्मिक बैठक हुन्छ कि भनेर पर्खनु पर्नेछ र उनीहरूले के भन्छन् हेर्नुपर्नेछ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेटो गठबन्धनको शिखर सम्मेलनमा सहभागी हुन टर्की पुगेसँगै फेरि एकपटक नेटोको आलोचना गरेका छन्। संवाददाताहरूसँग बोल्दै उनले आफूलाई सदस्य राष्ट्रहरूले र त्यसमा पनि विशेष गरी ब्रिटेनले राम्रो व्यवहार नगरेको बताए। इरानसँगको युद्धका विषयमा ब्रिटेनले आफूलाई कुनै सहयोगको प्रस्ताव नगरेको उनको भनाइ छ। तर ट्रम्पले टर्कीका राष्ट्रपति रेजेप तैयेप एर्दोआनको भने निकै प्रशंसा गरे। यो सम्मेलन युक्रेनलाई सहयोग दिने विषयमा केन्द्रित हुने बताइएको छ। युक्रेनका अभियोजकहरूले गत महिना मोनाकोमा भएको बम आक्रमणमा संलग्न ठानिएकी महिला टाउकोमा गोली लागेको चोटसहित मृत अवस्थामा फेला परेकी बताएका छन्। अनस्तासिया वेरेजोप्स्का नामकी ती महिलाको मृत्युसँग सम्बन्धित मामिलामा दुई पुरूषलाई पक्राउ गरिएको र तीमध्ये एकजना पूर्व प्रहरी अधिकारी र अर्का युक्रेनको सैन्य गुप्तचर सेवाका सक्रिय सदस्य रहेका बताइएको छ। अभियोजकको कार्यालयले किएव नजिकैको एउटा घरको भूमिगत कोठाको भिडियो सार्वजनिक गरेको छ, जहाँ हुनु अघि ती महिलालाई राखिएको थियो। युक्रेनको गुप्तचर निकायले उक्त कोठा यातना दिने कक्ष जस्तो देखिएको बताएको छ। दक्षिण कोरियामा अनलाइनमा गलत सूचना फैलाउने कार्यका लागि कड़ा सजायको व्यवस्था गर्ने नयाँ संचार सम्बन्धी कानून लागू भएको छ। यो नयाँ कानून चर्चित सेलिब्रेटीहरूसँग सम्बन्धित गलत सूचना फैलिएका घटनाहरूको प्रतिक्रिया स्वरूप ल्याइएको हो। पत्रकार र नागरिक स्वतन्त्रता समूहहरूले यस कानूनले अभिव्यक्ति स्वतन्त्रतामा असर पार्न सक्ने बताएका छन्। र विश्व स्वास्थ्य संगठनकी एक वरिष्ठ अधिकारीले डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा फैलिएको इबोला प्रकोप अझै विस्तार भइरहेको र स्थिति स्थिर हुन नसकेको बताएकी छन्। उत्तर अफ्रिकी देशका निम्ति डब्ल्यूएचओकी प्रतिनिधि डाक्टर एनी एन्सियाले प्रभावित क्षेत्रहरूमा मानिसहरूको आवत जावतले संक्रमण फैलिन सघाइरहेको बताइन्। अहिलेसम्म उक्त प्रकोपबाट 500 जनाको मृत्यु भइसकेको छ भने 1500 भन्दा बढ़ी संक्रमणका घटना पुष्टि भएका छन्। यो बीबीसी नेपाली सेवा हो।
2: आर्थिक वर्ष 2083-84 का लागि सरकारले तय गरेको 7% आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सम्भव रहेको तर्कसहित नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गरेको छ। 25 मौद्रिक नीति सार्वजनिक गर्दै केन्द्रीय बैंकले आर्थिक वृद्धिको लक्ष्य उच्च देखिए पनि हासिल गर्न सकिने दावी गरेको हो। संस्थागत ऋणीहरूको व्यक्तिगत जमानी लिने व्यवस्थामा कड़ाई गरी असीमित दायित्व सिर्जना हुने, अभ्यास हटाइने, कालो सूचीमा सकेसम्म कम व्यक्तिहरू रहने, रूपमा उद्योगमा रहेका निष्क्रिय कर्जाको व्यवस्था गर्ने एवं दबावमा रहेका कर्जाको पुनरुत्थान गर्ने जस्ता नयाँ उपकरणहरू प्रस्ताव गरिएको राष्ट्र बैंकका गवर्नर विश्व पौडेलले बताए।
7: आपूर्ति जन्य कारणले पेट्रोलियम पदार्थ एवं खाद्य वस्तुको मूल्य बढ्दा मुद्रास्फीति दबाव केही महिना अझै जारी रहने तर आगामी आर्थिक वर्षको चौथो त्रैमासदेखि कम हुने आकलन सहित आर्थिक वर्ष 2083-84 मुद्रास्फीति 5.5% भित्र रहने प्रक्षेपण छ। समग्र मौद्रिक स्थायित्व कायम गर्ने उद्देश्यले मौद्रिक नीति ल्याइएको गवर्नर विश्वनाथ मौडेलले बताए।
8: यस उद्देश्य प्राप्ति गर्न बैंक तथा वित्तीय संस्थाहरूमा संस्थागत सुधारहरू गर्दै उनीहरूको पूँजी परिचालनको खर्च कम गर्ने र यसबाट हुने बचत ऋण लिन चाहने व्यक्तिहरूमा सहज रूपमा हस्तान्तरण हुने प्रक्रियाहरू प्रस्ताव गरिएको छ।
7: निक्षेपकर्ताको हक हितका लागि निक्षेप लिने संस्थामा सुधार गर्ने तथा आर्थिक अवस्थालाई ब्याज दर अझै घटाउन सक्ने अवस्थामा समेत ब्याज दर तल जान नदिने नीति राष्ट्र ब्याङ्कले लिएको छ। फेरि गभर्नर पौडेल,
8: यसबाट मुलुकमा निक्षेपकर्तादेखि विपन्न वर्ग उद्योगपतिहरूसम्म सबैले उचित ब्याज दरमा सुरक्षित रूपमा बचत गर्न, सहज रूपमा न्यायचित मात्रा र शर्तमा ऋण पाउन र क्षमता अनुसारको उद्यम गर्न सकुन् भन्नेमा यो मौद्रिक नीतिले जोड़ दिएको छ।
7: आर्थिक वर्ष 2083-84 लागि निजी क्षेत्रतर्फ 11% कर्जा विस्तार र 14% विस्तृत मुद्रा प्रदाय हुने प्रक्षेपण रहेको पौडेलले जानकारी दिए। केन्द्रीय ब्याङ्कका अनुसार मौद्रिक क्षेत्रमा विद्यमान तरलता र ब्याज दरको अवस्थाले अस्वतन्त्र विस्तारमा सघाउ पुग्ने देखिन्छ। वित्त नीतिले सार्वजनिक खर्च विस्तार, आयकर कटौती एवं आर्थिक सुधारका कार्यक्रम प्रस्ताव गरेकाले यसबाट समष्टिगत माग वृद्धि हुन गई समग्र आर्थिक गतिविधि विस्तार हुँदा तरलता खपत हुँदै जाने अनुमान गरिएको छ। यद्यपि विपुलेश्वर प्रवाह, पर्यटन आय, सार्वजनिक खर्च आदिबाट थप तरलता प्रवाह हुँदा तरलता व्यवस्थापनमा देखिएको चुनौती कायमै रहने आकलन छ।
2: यसै सन्दर्भमा हामीले नेपाल ब्याङ्कर्स एसोसिएशनका अध्यक्ष सन्तोष कोइरालालाई सम्पर्क गरी यो वर्षको मौद्रिक नीति कस्तो लाग्यो भनी सोधेका छौं।
9: अहिले आउँदा पनि मौद्रिक नीति र नेपाल राष्ट्र बैंकले जारी गर्ने परिपत्रको बीचमा पनि झट्टै फरक पारेर यो मौद्रिक नीति आएको छ। अब मौद्रिक नीतिले चाहिँ कुनै पनि प्रकारका ब्याङ्क बरोटहरू कुनै पनि चेन्जेसहरू केही पनि गरेको छैन। अहिले यसले चाहिँ के भन्ने थाहा छ भनेदेखि विदेशी ऋण पत्रहरूमा चाहिँ लगानी गर्न हामी चाहिँ सहज गरिदिन्छौँ। कालो सूचीको केसमा पनि लिमिटेड चाहिँ लायबिलिटी बोक्ने कुराहरूमा पनि हामी सहजीकरण गराउँछौँ। त्यसै गरी अरू लगानीको वातावरणमा पनि हामी अलिकति चाहिँ सहजीकरण गराउँछौँ पछि होइन, र समस्यागत चाहिँ फिस्कल पोलिसीलाई सपोर्ट हुने खालको कुराहरूमा चाहिँ हामी अगाडि बढ्छौँ भन्ने खालको मानदेखि लिएर चाहिँ मौद्रिक नीति आएको। साधारण रूपमा भन्दाखेरि चाहिँ जब राष्ट्र ब्याङ्कले चाहिँ सर्कुलर लिएर आउँछ त्यस पछाडि मात्रै हामीले भनेका कुराहरू एड्रेस हुने जस्तो देखिन्छ। अहिले चाहिँ कुनै भन्दाखेरि चाहिँ एक किसिमको चाहिँ सहज मौद्रिक नीति चाहिँ आएको छ।
2: यो चाहिँ बजेटसँग यस्तो कागा कतिको मिलेको जस्तो पाउनुभयो?
9: अहिले चाहिँ अहिलेको मौद्रिक नीतिले 11% क्रेडिट ग्रोथ भनेर भनेको छ, 7% चाहिँ इकोनोमिक ग्रोथको कुराहरू गरेको छ। जुन बजेट आयो त्योसँग चाहिँ तादन्यता मिलाउने नै हिसाबले मौद्रिक नीति जारी गरेको देखिन्छ।
2: अनि यो सेयर मार्केटले विशेष ध्यान दिएको थियो, तपाईँले त्यो पार्टबाट हेर्दा चाहिँ कस्तो देखिनुभयो?
9: अब यसमा चाहिँ लसमा भएको कम्पनीको सेयरहरूमा चाहिँ लगानी गर्न पाउने नपाउने खालको नीति गरिनु छ भनेर भनेको छ। त्यो कुरा सही नै हो, किनभने भोलि चाहिँ त्यस्तो खालको चाहिँ कम्पनीहरूको सेयरहरूमा लगानी गर्दा चाहिँ पब्लिकलाई चाहिँ जोखिम हुन्छ भन्ने हिसाबले आएको। अरू यसमा सेयरको बारेमा धेरै कुराहरू गरेको छ।
2: अनि अब जस्तो बजेटले भन्यो भन्दा कम मूल्य वृद्धि लक्ष्य राखेको छ, अनि अब ब्याज दर पनि थप जुन घटिरहेको थियो केही समय यता चाहिँ घटेको घटै थियो त्यसलाई थप घट्न नदिने भनेको छ, त्यसलाई चाहिँ कसरी हेर्नुहुन्छ?
9: योभन्दा ब्याज दर घट्ने अवस्था आयो भने चाहिँ क्यापिटल फ्लाइटको ठुलो जोखिम हुन्छ। त्यही भएर सबै दर रेटहरू चाहिँ यथावत राखेको हुनुपर्छ मेरो विचारमा। ब्याज दर अब घट्न दिँदाखेरि चाहिँ भोलि फ्लाइट हुने चाहिँ एकदमै रिस्क बढ्छ, त्यही हिसाबले चाहिँ नदिने भन्ने रणनीति मौद्रिकले मिलेको हुनुपर्छ।
2: अब ब्याङ्कर्स एसोसिएसनको तर्फबाट तपाईँले भन्दा चाहिँ यो मौद्रिक नीति अब यसका अरू कुरा आउन बाँकी भए पनि अहिले समग्र हेर्दाखेरि चाहिँ सकारात्मक नै पाउनुभयो?
9: हजुर, रियलमा मौद्रिक नीति मोनेटरी पोलिसी भनेको चाहिँ मोनेटरी इन्स्ट्रुमेन्टहरू म्यानेज गरेर चाहिँ बजारलाई चाहिँ स्थायित्व दिने हो, त्यही हिसाबले आएको जस्तो देखिन्छ। र अरू कुराहरू जुन सर्कुलर मार्फत एड्रेस गर्ने कुराहरू चाहिँ उहाँहरूले पाएर पछि सर्कुलरले एड्रेस गरिदिनुहुन्छ होला। जहाँ हाम्रा धेरैवटा कुराहरू छन् त्यसमा हामीले दिएको मौद्रिक नीति यस्तै हुनुपर्छ भनेर दिएको सजेसन्सभित्र चाहिँ उहाँहरूले पार्टले त्यो कुराहरूलाई चाहिँ सर्कुलर मार्फत एड्रेस गरिदिनुहुन्छ होला भन्ने हामीले चाहिँ आश गरेका छौँ।
2: विगतमा भन्दा किन यो फरक तरिकाले आएको जस्तो लाग्छ यो पालि?
9: मलाई कस्तो लाग्छ भने विगतमा चाहिँ मोनेटरी पोलिसी भनेको चाहिँ एकदमै धेरै चाहिँ चर्चामा हुने धेरै चाहिँ मन सबै कुराहरू चाहिँ यो फिनान्सियल पोलिसी फिस्कल पोलिसीले गर्नुपर्ने कुराहरू पनि सबै मोनिटरीले गरिदिनु पर्यो। मोनिटरी पोलिसीमा चाहिँ एकदमै धेरै आश गरेको चाहिँ सबै वर्गले क्या व्यवसायीले व्यापारीले व्यापारीले ब्याङ्करले त्यो हुँदाखेरि चाहिँ मोनिटरी पोलिसीले चाहिँ मोनिटरी म्यानेजमेन्ट र बजारलाई चाहिँ स्थायित्व दिने मात्रै हो है, यो चाहिँ फिस्कलको आफ्नै रोल हुन्छ मोनिटरीको आफ्नै रोल हुन्छ भनेर यसलाई चाहिँ क्लियरली छुट्याउन खोजेको जस्तो मलाई अहिले लाग्छ। र यो हिसाबले हेर्दाखेरि अब कमिङ डेजमा अरू अरू वर्षहरूमा आउने मोनिटरी पोलिसी पनि त्यही लेभल चाहिँ आउला, र फिस्कल र मोनिटरीको बिचमा चाहिँ डिफरेन्सेस चाहिँ हुन्छ भन्ने कुरा चाहिँ बजारलाई ब्याङ्कर्सलाई व्यवसायीलाई चाहिँ एउटा सन्देश दिने चाहिँ हुनुपर्छ यो मौद्रिकदेखि लिएर।
2: उनी थिए नेपाल ब्याङ्कर्स एसोसिएसनका अध्यक्ष सन्तोष कोइराला। अब अर्को विषय, पोखरामा कम पर्यटक आउने मानिएको अहिलेको सिजनमा भारतीय पर्यटकको आगमन अत्यधिक वृद्धि भएको भन्दै व्यवसायी उत्साहित भएका छन्। सुनौ पोखराबाट कृष्णमणि बरालको रिपोर्ट।
10: हिजो सात साउन महिनामा पदयात्राका लागि फाटाफुट्टा मात्र पर्यटक आउने भएको नै यो सिजन मानिन्छ। यही समयमा भारतीय पर्यटकको उच्च आगमनले व्यवसायी उत्साहित भएको होटल संघ नेपाल पोखराका अध्यक्ष लक्ष्मण सिवेदी बताउँछन्।
11: नेपाली नयाँ वर्षको लगत्तै त्यो समयबाट आउन थालेका पर्यटकहरू अहिले उहाँहरूको आधा समय पनि गइसक्यो, दुई महिना त 90% को हाराहारीमा अकुपेन्सी भयो भने अहिले चाहिँ 50% को हाराहारीमा चाहिँ भारतीय पर्यटकका कारण पोखराको अकुपेन्सी छ होटलको।
10: पोखराको बसाई अनुभव यसरी सुनाउँछन् भारतको पंजाबका विजय कुमार।
12: हामी पंजाब से युट्युबमा देखेर भारतको पंजाबबाट यहाँ आएको हौ। पोखरा एकदमै राम्रो छ, परिवार लिएर यहाँ सबैजना आउनुपर्छ।
10: सामाजिक सञ्जालबाट पोखरा बारे जानकारी पाएर घुम्न आएको भारत बिहार की अंशु कुमारी पण्डित बताउँछिन्।
13: यहाँको वातावरण र वरिपरिको प्रकृति असाध्यै राम्रो लाग्यो। मैले इन्स्टाग्राम र युट्युबमा सर्च गरेर कहाँ कहाँ घुम्नु पर्छ भनेर हेरे अनि राम्रो लागेर घुम्न आए।
10: भारतीय पर्यटकको आगमन उच्च भएसँगै पर्यटन नीति पूर्वाधार र सेवामा विशेष ध्यान दिनुपर्ने पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष गणेश बहादुर भट्टराई बताउँछन्।
14: कति हाम्रो त्यो यात्रुहरू लसुन अदुवा पनि खानु प्यास ए बी सी क्लासको चाहिँ क्वालिटी हेरेर भेजिटेरियनहरूलाई आस्थान चाहिँ सल्लाह दिनु पर्यो। त्यसलाई पनि स्वागत गर्दै अहिलेको नयाँ इण्डियाको कम से कम 5-7 मेजर सिटीबाट हामीले पोखरा एयरपोर्टलाई डाइरेक्ट फ्लाइट जोडेर अपग्रेडिङ टुरिस्टहरू पनि लिएर आउने तर्फ चाहिँ लाग्नुपर्छ।
10: यसपश्च भारतीय पर्यटकको उच्च आगमनले पोखरामा सहरी पार्किङ कम खर्चमा घुम्न आउने धार्मिक पर्यटकमुखी आवास व्यवस्थापन लगायतका क्षेत्रमा चुनौती थपिएको पोखराका पर्यटन व्यवसायीले बताएका छन्। कृष्णमणि बराल, बीबीसी पोखरा।
2: अब अन्तिममा एउटा प्रसंग संक्षेपमा। बहुचर्चित नक्कली भूटानी शरणार्थी प्रकरण सम्बन्धी मुद्दामा पूर्व मन्त्रीद्वय टोक बहादुर रायमाझी र बालकृष्ण खाँड सहित 23 आरोपितलाई काठमाडौँ जिल्ला अदालतले दोषी ठहर गरेको अदालतका एक अधिकारीले बताएका छन्। न्यायाधीश तेज बहादुर खड्काको इजलासले केही बेर अघि उक्त फैसला सुनाएको सूचना अधिकारी शिव खतिवड़ाले बीबीसीलाई बताए। उनले भने काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी शिव खतिवडा। यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित

0: 才华之门所路 FM 风骚人Solu FM, XA1.2 MHz. Usual Bhavishya ko lagi, hamro abhiyan.
1: Sanchit. Solu FM, the studio time.
0: It's 9 p.m. Ratko 9 baje. Time check ko saath ma, New Star Digital Color Lab tatha Dwaramai Offset Press. Solu Dutkunda Nagar Palika 5 Solu Kumbu.
2: Priya Shrota. अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम मार्गदर्शन कार्यक्रम सुनेर आशीषित हुनुहोस्

0: पनि पाइएको छ। संसारमा शान्ति आनन्द छ। यस्तो परिस्थितिमा हामीले जीवनको सच्चा शान्ति सच्चा मार्ग देखाउन नीतिपूर्ण जीवन जिउन आत्म शान्तिको जीवन आदर्श जीवन जिउन मार्गदर्शन गर्नको लागि परमेश्वर र परमेश्वरको वचन धर्मशास्त्रको ठूलो हात हुन्छ। यही विचारलाई मनमा लिएर आज हामी पवित्र धर्मशास्त्र बाइबलबाट सन्देश सुन्छौं।
1: आजको मार्गदर्शन रेडियो कार्यक्रममा तपाईंलाई हार्दिक स्वागत छ। आदि तादि भन्ने शब्दहरू तपाईँले पक्कै पनि सुन्नुभएको होला। यी शब्दहरूको अर्थ शुरू हो र शुरूआत। कहिले काहीँ के तपाईँको मनमा यो संसार कसरी शुरू भयो होला भन्ने विचार आउँछ? धेरैको मनमा यो प्रश्न हुन सक्छ, यो संसार कसरी बन्यो? आज यही कुरालाई लिएर म तपाईसित यो वचनको सेवा गर्नेछु। आदि अर्थात शुरू भन्दा पहिले के थियो भन्ने प्रश्न धेरैको मनमा हुन सक्छ। अर्थात शुरू भन्दा पहिला के थियो, यस विषयमा धेरैको धेरैवटा भनाइहरू हुन सक्छन्, सिद्धान्तहरू हुन सक्छन्। शिक्षित मानिसको एउटा जवाब होला, अशिक्षित मानिसको अर्कै जवाब, फेरि साधारण मानिसको एउटा जवाब होला, अनि वैज्ञानिकको अर्कै जवाब होला। मलाई सानो सदा एउटा कुराको घटनाको सम्झना आउँछ। हामी स्कूलमा पढ्थ्यौं। एक दिन स्कूलबाट घर फर्कँदै गर्दा मेरो मित्र र मेरो माझमा कुराकानी भयो, चर्चा भयो कि यो सारा संसारका खोला नदीको पानी बगेर कहाँ जान्छ होला। हामी कुरा गर्दा गर्दा कुनै निष्कर्षमा पुगेनौं। भोलिको दिन फेरि स्कूलबाट फर्कँदा मेरो मित्रले उसको बुवालाई यो विषयमा कुरा गरे। उसका बुवाले तिनलाई भनेछन्, सबै खोला नदीको पानी बगेर समुद्र पुग्छ, अनि समुद्रको एक छेउमा ठूलो पुवाल छ, अनि त्यहाँबाट सबै पानी धरती मुनिको संसारमा बगेर जान्छ। त्यो बेला हामीले त्यस भनाईमा विश्वास गर्यौं, किनकि हामी विचार गर्न नसक्ने सानै थियौं। तर अहिले बुझ्दा त धरतीको पानी समुद्रमा भाग बनेर फेरि आकाशमा फर्कँदो रहेछ, अनि फेरि पानी बनेर धरतीमा झर्दो रहेछ, र यो चक्र चाहिँ सारा संसारभरि चलिरहँदो रहेछ। अनि आदिमा के थियो, को थियो भन्ने विषयमा पनि मानिसहरू माझ यस्तै यस्तै प्रकारका विभिन्न किसिमका धारणा विचार र सिद्धान्तहरू हुन सक्छन्। तर पवित्र धर्मशास्त्र बाइबलले यस विषयमा स्पष्ट कुरा बताएको छ। बाइबलले बताएको कुरा सत्य म तपाईँलाई बताउन चाहन्छु। उत्पत्ति एक अध्यायको एक र दुई पद, बाइबलको वचनले यस प्रकार भन्दछ, आदिमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो। पृथ्वी आकार बिनाको शून्य थियो, अथाह समुद्रमाथि अन्धकार थियो, र परमेश्वरका आत्मा पानीमाथि परिभ्रमण गर्दै रहनुहुन्थ्यो। एउटा कुरा यहाँ स्पष्ट छ, आदिमा परमेश्वर हुनुहुन्थ्यो। जब पृथ्वीमा अरू कोही र केही थिए त्यस बेला पनि परमेश्वर अस्तित्वमा हुनुहुन्थ्यो। जब केही थिएन तब पनि परमेश्वर हुनुहुन्थ्यो। त्यो बेला कुनै ऊर्जा, कुनै पदार्थ, कुनै व्यक्ति, केही र कोही पनि थिएन। पृथ्वीको अवस्था कस्तो थियो होला? अहिले मानिस र विभिन्न पशु पंक्षी र वनस्पतिले भरिएको यो पूरा पृथ्वी संसार त्यो बेला पूर्ण रूपले शून्य थियो। शून्यताबाट आफै आँख केही थोक वा कुनै प्राणी अस्तित्वमा आउन सक्दैन। वैज्ञानिकहरूले के भन्छन् थाहा छ तपाईँलाई? उनीहरू भन्छन्, कुनै बेला सूर्यमा एउटा ठूलो विस्फोट भयो र त्यसका टुक्राहरू चारैतिर छरिए।

बिस्तारे ती टुकड़ाहरू सेलाउँदै गए अनि ती सेलाएका टुकड़ाहरूबाट बिस्तारे जीवन उत्पन्न भए भन्छन्। तर यो उनीहरूको अनुमान र सिद्धान्त मात्र हो, उनीहरूका भनाइको कुनै तुक छैन। मैले भनिसकेको छु कि शून्यताबाट आफै आफ कुनै प्राणी वा थोक अस्तित्वमा आउन सक्दैन। जन शून्यताबाट जीवन उत्पन्न गर्ने कुरा त असम्भव कुरा हो। जन्माउने वा अस्तित्वमा ल्याउने कुनै हुनुपर्छ। वैज्ञानिकहरूले यो ब्रह्माण्डको पछि कुनै महाशक्तिको हात छ भन्ने स्वीकार गर्छन्, तर त्यस महाशक्तिलाई परमेश्वर भन्न संकोच मान्छन्। जब कोही केही थिएन त्यस बेला परमेश्वर हुनुहुन्थ्यो। परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो। मानिसको ज्ञान बुद्धिले एक निश्चित समय र दूरीसम्म विचार गर्न सक्छ, तर परमेश्वर मानिसको ज्ञान बुद्धि भन्दा पर माथि हुनुहुन्छ। उहाँले जे गर्नुहुन्छ त्यो मानिसले पूर्ण रूपले बुझ्न सक्दैन, किनभने हामी सीमित छौं तर परमेश्वर असीमित हुनुहुन्छ। त्यही कारण वैज्ञानिकहरू विशाल ब्रह्माण्डको सौर्य मण्डलको अध्ययन अहिले पनि गरिरहेका छन्, निरन्तर गरिरहेका छन्। टुङ्गोमा पुग्नै सकेका छैनन्। उनीहरू सिद्धान्त बनाउँछन् अनि तरिकाहरू अप्नाउँछन्, फेरि आफैले बनाएको सिद्धान्तहरूलाई खारिज गर्छन् र फेरि अर्को नयाँ सिद्धान्त बनाउँछन्, किनकि उनीहरूले त्यति धेरै अध्ययन गरेर पनि परमेश्वरले बनाउनु भएको महान ब्रह्माण्ड र सौर्य मण्डलको बारेमा सबै कुरा जान्न सकिरहेकै छैन। केही वर्ष अघिको कुरा हो, आधुनिक वैज्ञानिकहरूको खोजको बारेमा टेलिभिजन कार्यक्रममा प्रसारण भइरहेको थियो अनि वैज्ञानिकहरू भन्दै थिए कि यतिका वर्षसम्म उनीहरूले र साधारण मानिसहरूले जुन ग्रहलाई शनि ग्रह भन्दै आएका थिए त्यो त ग्रह नै होइन रहेछ, बरु त्यो त अरू जस्तै साधारण नक्षत्र रहेछ। यतिका वर्षसम्म कस्तो भ्रम मानिस बाँचेका थिए। हरेक वर्ष नयाँ नयाँ कुराहरूको खोज भइरहेको छ, आविष्कार भइरहेको छ, पत्ता लागिरहेका छ। अथवा ज्ञानी मानिसहरू ब्रह्माण्डको जटिलतालाई बुझेर तकदास हुन्छ। पृथ्वीमा केही थिएन, परमेश्वरले त्यो शून्य स्थानमा आफ्नो मुखको वचनद्वारा सृष्टि गर्नुभयो। फेरि परमेश्वरको मुखको वचन भन्ने कुरामा ध्यान दिउ। पवित्र बाइबलमा प्रभु येशु ख्रीष्टलाई वचन भन्ने उपाधि पनि दिइएको छ। आदिमा जुन वचनद्वारा सृष्टि गरियो त्यो वचन प्रभु येशु ख्रीष्ट नै हुनुहुन्छ। येशु ख्रीष्टले नै सृष्टिकर्ता परमेश्वरको भाग भएर त्रिएक परमेश्वर तकमा यो सारा संसारको सृष्टि गर्नुभयो। बाइबलमा कलसी नामको पत्रीमा यस विषयमा यस्तो लेखिएको छ, कलसी एक अध्यायको 15-17 खण्ड। प्रभु येशु अदृश्य परमेश्वरको प्रतिरूप सारा सृष्टिको ज्येष्ठ हुनुहुन्छ, किनकि उहाँमा नै सबै थोक सृष्टि भएका थिए। स्वर्गमा र पृथ्वीमाथि भएका दृश्य र अदृश्य थोकहरू, चाहे सिंहासनहरू, चाहे प्रभुत्वहरू, चाहे प्रधानताहरू, चाहे अधिकारहरू, सबै थोक उहाँद्वारा नै उहाँकै निम्ति सृजिएका हुन्। उहाँ नै सबै कुरा भन्दा अगाडि हुनुहुन्छ र उहाँमा नै सबै कुरा बाँधिएर रहेका छन्। वचनको खण्ड। भर्खरै एउटा टेलिभिजन च्यानलमा प्रसारण गरिएको एउटा अन्तर्वार्ताको कार्यक्रममा एक सज्जनले प्रभु येशु ख्रीष्ट 2000 वर्ष अघिका मात्र हुन् भनिरहेका थिए। उनको आधा ज्ञानको कारण उनले त्यसो भनेका। पवित्र बाइबल पढ्दाखेरि उनले सही र वास्तविक मिस्टेक भयो। पवित्र बाइबल पढेदेखि उनले सही र वास्तविक कुरा बुझ्ने थिए। प्रभु येशु सनातनका परमेश्वर हुनुहुन्छ, त्रिएक परमेश्वरको एक भाग। पवित्र बाइबलले यही बताउँदछ, शून्यताबाट सृष्टि गर्नुहुने प्रभु येशु नै हुनुहुन्छ। उहाँ कोही र केही नभएको बेला पनि अस्तित्वमा हुनुहुन्थ्यो। आदिभन्दा पहिलादेखि नै प्रभु येशु ख्रीष्ट अस्तित्वमा हुनुहुन्थ्यो, तर तोकिएको समयमा उहाँ मानिस बनेर पृथ्वीमा आउनुभयो। हामी आज 2000 वर्ष अघि, 5000 वर्ष अघि, 5 लाख वर्ष अघि, 1 करोड वर्ष अघि भन्ने गर्छौं। विज्ञानले, इतिहासले यस्तो हिसाब किताब लगाउन हामीलाई सिकाएको छ, होइन त? तर हामीले जानेको समयभन्दा अघिदेखि नै परमेश्वर अस्तित्वमा हुनुहुन्छ। हामी समयको हिसाब राख्न वित्तीय पात्र क्यालेण्डर प्रयोग गर्छौं। यस्ता वित्तीय पात्रहरू पनि देश विदेशका धेरैवटा छन्, धेरै किसिमका छन्। आज हामीले जुन क्यालेण्डरलाई अंग्रेजी क्यालेण्डर भन्छौं त्यो पनि
अंग्रेजहरूले कहाँ बनाएको र त्यो त रोमी साम्राज्यमा रोमीहरूले बनाएको थिए. आज सारा संसारमा यही क्यालेण्डर प्रचलित छ. मैले के भन्न खोजिरहेको छु भने हाम्रो क्यालेण्डर भित्तिपात्र अनुसार सृष्टिकर्ता परमेश्वरलाई हामीले नयाँ र पुरानो बनाउन सक्दैनौ. संसारमा कुनै मानिस हुनुभन्दा अघिदेखि नै हुनुहुने परमेश्वरलाई के हामीले नयाँ र पुरानो भन्न सक्छौ र? हामी सक्दैनौ. आदि भनेको त्यो समय हो जुन हाम्रो भित्तिपात्र वा हामीले अनुमान गर्न सक्ने समय भन्दा धेरै परको. समय बताउनुहुने परमेश्वर नै हुनुहुन्छ. उहाँले सूर्यलाई आकाशमा ठिक स्थानमा लगाएर राख्नु भएको छ जसद्वारा हामी रात अनि दिनको हिसाब किताब पाउँछौ. आदि भन्दा अघिदेखि अस्तित्वमा हुनुहुने परमेश्वर हाम्रो समय अनुसार चल्नुहुन्न, हाम्रो भित्तिपात्र अनुसार चल्नुहुन्न. उहाँलाई कसैले बनाएको होइन तर उहाँले सबै थोक र प्राणीहरूलाई बनाउनु भयो. सबै कुराको शुरूआत उहाँबाटै भएको हो. हाम्रो जीवन उहाँबाटै शुरू भएको हो. हामीले यो कुरा ठान्नुहुन्न कि हामी छौं र परमेश्वरको अस्तित्व छ. बरु यो बुझ्नुपर्छ कि परमेश्वर हुनुहुन्छ, त्यसै कारण हामी चाहिँ अस्तित्वमा रहेका छौं. परमेश्वरलाई हाम्रो सहायता चाहिँदैन, बरु हामीलाई उहाँको निरन्तर सहायता चाहिन्छ. हामी कोही रहेनौ भने पनि परमेश्वरको अस्तित्व रहिरहन्छ. उहाँको शुरू र अन्त्य छैन. उहाँलाई मानिसहरू मिलेर मानिसहरूले मतु गरेर परमेश्वर बनाएका होइनन् तर उहाँ स्वयं परमेश्वर हुनुहुन्छ. परमेश्वर अचम्मको हुनुहुन्छ. आदिमा तपाईँ र म वा कुनै पनि मानिस हामी किरा थिएनौ, हामी बाँदर पनि थिएनौ. हामी पहिलेको जुनी काटेर यो जुनीमा आएका होइनौ. पवित्र शास्त्र बाइबलले भन्छ सृष्टिकर्ता परमेश्वरले तपाईँ र मलाई उहाँको स्वरूपमा बनाउनु भयो. उहाँले हामीलाई मानिसको रूपमा बनाउनु भयो, बाँदरको रूपमा होइन. बाइबलले यो पनि भन्दछ कि परमेश्वरले मानिसलाई प्राणीहरू मध्ये सबैभन्दा श्रेष्ठ बनाउनु भयो. उहाँले मानिसलाई विवेक दिनुभयो. आज परमेश्वरलाई चिन्न र बुझ्नुको निम्ति हामीले यो विवेक प्रयोग गर्नुपर्छ. मानिस त्यति बेला नै सर्वश्रेष्ठ प्राणी बन्छ जब उसले आफ्नो विवेकको सही प्रयोग गर्छ. आदिमा के थियो के थियो भन्दै अनिश्चित भएर जीवन तपाईँहरू मैले बिताउनुहुन्न. पवित्र बाइबल पढ्नुपर्छ. आदिमा परमेश्वर हुनुहुन्थ्यो भन्ने कुरा बुझ्नुपर्छ. अनि संसारमा वा ब्रह्माण्डमा जे पनि छन् ती सबै परमेश्वरले रचना गर्नुभएको भनी बुझ्नुहोस्. हामी जुन पृथ्वीमा बाँचिरहेका छौं यो अति नै सुन्दर छ. परमेश्वरले हाम्रो वासस्थानको रूपमा यो तयार पारिदिनु भएको छ. यसको निम्ति हामी सनातनका परमेश्वरलाई धन्यवाद दिउं. आदि अनादि सनातनका परमेश्वर प्रभु येशूले आज पनि तपाईँहरू मलाई प्रेम गर्नुहुन्छ. तपाईँको जीवनमा आशिष दिन चाहनुहुन्छ. तपाईँको आत्मा कहिले नाश नहोस् भन्ने उहाँ तीव्र इच्छा गर्नुहुन्छ. यसकारण उहाँ तोकिएको समयमा संसारमा आउनुभयो. येशू ख्रिस्ट 2000 वर्ष अघिको परमेश्वर हुनुहुन्न तर उहाँ तादेखि हुनुहुन्छ. सबै कुरा उहाँले सृष्टि गर्नुभयो. तपाईँहरू मलाई पनि उहाँले नै सृष्टि गर्नुभएको. उहाँलाई प्रेम गर्नुपर्छ. हामीले उहाँमाथि विश्वास गरी तपाईँहरू म जिउनुपर्छ. मानिसको पाप क्षमा उहाँले मात्र गर्नुहुन्छ. आज नै यो जीवनमा हामीले उहाँलाई पछ्याउने उहाँका आशिषहरू ग्रहण गर्ने निर्णय गर्न सक्छ. याद गर्नु जीवन तपाईँको हो. आफ्नो जीवनको निम्ति असल कुरा रोज्ने हक अधिकार र कर्तव्य

श्रोताहरू, आजको कार्यक्रम सुने तपाईँलाई कस्तो लाग्यो? आशा गर्छु निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रमप्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामी पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, जीपीओ बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एन्सर प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01-5591-053, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न

0: डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ। आजदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाउ। गोपीनाथ विकास बैंकद्वारा जनहितमा जारी गोपीनाथ विकास बैंक जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ।
1: वैधानिक पाली सीटीसी खरीद कार्य संचालन सम्बन्धी सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सुनखुमा यही असार 11 गतेदेखि असार 15 गतेसम्म तपसिल बमोजिमको रैथाने बाली सेतु सिमी खरीद गर्ने कार्यक्रम रहेको बेला सर्वसाधारण कृषक तथा कृषि संघहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ। बालीको किसिम सेतु सिमी प्रति केजी मूल्य 228 रुपियाँ। सेतु सिमी खरीद गर्न ढुङ्गा माटो नमिसिएको पानीले नभिजेको रंग परिवर्तन नभएको चाउरिएको दाना नभएको घुन किरा नलागेको सफा र गुणस्तर मापदण्ड पुगेको मात्र खरिद गरिनेछ। सेतु सिमी बिक्री गर्न आउँदा आफ्नो परिचय खुल्ने कागजात र स्थानीय तह ओडाले किसान हो भने प्रमाणीकरण गरेको संकलन सिफारिश वा आफैले उत्पादन गरेको हो भने ब्यौरा खुल्ने सु घोषणा पत्र साथमा लिएर आउनुपर्नेछ। सेतु सिमी खरिदको रकम सुधै किसानको बैंक खातामा जम्मा गरिनु भएकाले सम्बन्धित किसानले बैंक खाता र नागरिकताको प्रतिलिपिका साथमा लिएर आउनुपर्नेछ। कम्पनीको गुणस्तर मापदण्ड भित्र नपरेको सेतु सिमी कम्पनीले खरिद गर्न बाध्य हुने छैन। इच्छुक कृषि सहकारीको हकमा स्थानीय तहको सिफारिश सहित बिक्री गर्न खोजेको परिणाम र सदस्य संख्या खुलै शाखा कार्यालयमा सम्पर्क गर्न सकिनेछ। खरिद हुने समय बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म स्थान शाखा कार्यालय सोलुखुम्बु सल्लेहु।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 0385201190। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सोलुखुम्बु।

I'm not going to be able to do that.

Thank you.

ಕೊನೆ ಸಂತೋಷಾಯಿ ಸಂತೋಷ.

I'm not going to be able to do that.

I'm going to

0: सम्बन्धतिर कहाँ कुदेको छ रे?
1: कलेज खोज्दैछु यार, कक्षा एघारको लागि पढाइ र अनुशासन पनि कडा चाहियो, अनि अतिरिक्त क्रियाकलाप पनि, उत्तिकै राम्रो भएको ठाउँ हुनु पर्यो नि।
0: अरे यार, त्यसो भए त सिद्धे बौद्ध टुसालको केन्स कलेज जाऊ न, तिमीले भनेका यी सबै कुरा त्यही त छ नि।
1: बौद्ध टुसालमा अवस्थित केप्स कलेजमा कक्षा एघारका लागि साइन्स म्यानेजमेन्ट ल तथा ह्युमेनिटिज संकायमा नयाँ भर्ना खुलियो। उत्कृष्ट भौतिक पूर्वाधार र प्रविधि मात्रै सिकाइमा जोड़ दिँदै यहाँ अनुभवी दक्ष एवं समर्पित शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइन्छ। सर्वोत्कृष्ट शैक्षिक नतिजा, नियमित अतिरिक्त क्रियाकलाप र जिम्मेदार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था।
2: केप्स कलेज चुनी आफ्नो उज्जवल भविष्यको जग बसाल्नुहोस्।
0: केप्स कलेज बौद्ध टुसाल।
1: थप जानकारीका लागि सम्पर्क 9712561507 9712561507।
2: सफलताको सही छनौट केप्स कलेज।
0: सड़क निर्माण कार्य सम्बन्धी अत्यन्त जरूरी सूचना। सालु हिन्दुसी सड़क निर्माण कार्य फुटिङ हुँदै नमुसीतर्फ तीव्र गतिमा अगाडि बढ़िरहेको हुँदा निर्माण क्षेत्र तल्लो भेगसित खम्ची आसपासका स्थानीय बासिन्दाहरूलाई घाँसपौरा तथा पशु चौपाय सुरक्षित क्षेत्रतर्फ मात्र लैजान तथा आउटसाइड भन्दा विशेष सावधानी अपनाउन यसै सूचना मार्फत अनुरोध गरिन्छ। निर्माण कार्यलाई सहज सुरक्षित र समयमै सम्पूर्ण गर्न सबैको सहयोगको अपेक्षा पनि गरिएको। सड़क उपभोक्ता समिति सालों से लिखुंगे। हटेरीका दिदी, यो नयाँ घर बनाउन कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चाँडै कतै पाउने। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या? धत बहिनी, तिमी पनि कस्तो समयमा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुरुखुमा सबै थोक पाइन्छ त। ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ। नसुने बहिनी, सुरु दुखुम्बा नगरपालिका ओडामिनो पाँचमा उनीहरूको शान्ति स्टोर एण्ड सप्लाई खाने त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड आधुनिक स्मिथ वाइरिङका सामान जे खोज्यो त्यही तयार। लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने। यो त भिन्न खोज्दा बेलुका मिले जस्तै भयो नि दिदी।
3: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू गुरू नारायण श्रेष्ठ 9763007784 र विवेक श्रेष्ठ 9862800000। सुरु दुपकुण्ड नगरपालिका पाँच सलिरी सुनखुम्बु। आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुनखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
4: सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर पाँच सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच, आँखाको नानीबाट फोहोर निकालिन्छ, आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ, आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ, चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिद रूपमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपिडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
3: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98578703 5 र 98130034 2
4: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुत्कुमा नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।

शिक्षण पेशामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बालबालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर। सोलु खुम्बु जिल्लाको सोलु दुपुण्ड नगरपालिका वडा नम्बर 10 तातिङ च्याङ्पा स्थित ओल्छु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ। सेवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ, तर आपूर्ति सुरुवातमा प्रदान गरिनेछ। पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वा सोभन्दा माथि, थप जुन सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 66 41 74 र 9 वस्तु सञ्चालक 98 41 15 90 82। सोलुकुण्ड नगरपालिका वडा नम्बर 10 तातिङ शुरू।

0: उपभोक्ता अधिकारको उच्च मोक्षण गरौं गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा विनि विशेष निगरानी गरौं कारोबारलाई पारदर्शी बनाऊ नफाको उद्देश्य भूता भ्रमपूर्ण विज्ञापन तथा सूचना गरौं वस्तु सेवाको मूल्य मात्रा म्याचसही नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट कृषि पुगे क्षतिपूर्तिमा गरौं निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालयले कोशी प्रदेश द्वारा जनहितमा जारी सन्देश
1: मेरो सधैँभरि बेसी रोजी।

0: सड़क निर्माण कार्य हाल सुरुंग क्षेत्र संचालन भइरहेको छ। निर्माण कार्य क्रम में माथिल्लो सुरुंगबाट ढुंगा खस्ने संभावना रहेकाले तल्लो खेरा सातौं क्षेत्र में नस्ता गर्न गाई बस्ती चलाउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुने यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्र में अनावश्यक रूपमा नजानुहोस् र आशा बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राखिदियोस्। सिभिल जुन गोष्ठी उपभोक्ता समिति सुरु खुल्यो।
1: यदि तपाईँको वर्षामा जन्मसाथ पैतारा घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र एसआरडीसी काफी बनेपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसनमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष शुल्क रहनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 9852055768 अङ्कमा 9852055768।

0: सरकार विज्ञापन बोर्ड स्टार कलरिया तथा छोरामाई अफसेट प्रिन्टिङ प्रेस सुनोदित कुण्डी नगरपालिका पाँच तलेरी सुलुखुम्बु विगत देखिने ग्राहकहरूको विश्वास भित्ति आएको न्यू स्टार कलरिया तथा छोरामाई अफसेट प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबै सुन्दर हाम्रा सेवाहरू भोज सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर भोसर बिल मिटर प्याड रजिस्टार विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट सफाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिबी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिटी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास सिलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रङ्गीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालछा वाल मिक्सर मिनी सर्वर बेसिन धारा कमोट पेनसेट पीवीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ अनि यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन समिरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास सुनो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385203089 0385203060 मोबाइल नम्बर 9860321426 र 9841909 25 49 50 न्यू स्टार कलरिया तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस तलेरी सुलुखुम्बु
1: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज दिदी छिनको सिम किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्ने नि त जहाँ पायो त्यहीँबाट ल्याउँदा यस्तै डुप्लिकेट हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ
2: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलुदूत कुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ साथै एलसीडी एलईडी टिभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मर्मत गरिन्छ
0: साथै डिफ्रिज फ्रिज एसी पाउनका साथै मर्मत पनि गरिन्छ
2: प्रोपाइटर अजय पन्छियार सम्पर्क नम्बर 9809609094 र 9833868
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुखुम्बु
0: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र

0: só que vai ganhar.
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: खै जन्म दर्ता दिनुस् त
3: जन्म दर्ता गरेको छैन नि म्याडम
2: ल जन्म दर्ता नभए त विद्यालय भर्न हुँदैन नि
3: मलाई त थाहा नै थिएन
2: बालबालिकालाई विद्यालय भर्न गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
4: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
5: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
4: नेपाल सरकार विज्ञापन बोर्ड

0: भाई दाई राई को साधन स्टोर में दीदी ने कवर अर्डर करू म त एक्लै गए जाऊ न मेरे साथी
1: म पनि राईको साधा स्टोर्समा नै जानु भएको हो
2: ल
1: नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
3: राईको साधा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साधा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखु खुला नगरपालिका 5 सल्लेरी सोलुखु
2: ए दाई पख्नुस् त पख्नुस् के गर्नु भएको
4: देख्नु भएन औषधि हालेको
2: शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिस हाल्ने
4: एकैछिन त नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन
2: हेर्नुहोस् दाई यसरी बाली बालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
4: विषादीले धेरै जोखिम हुन्छ
2: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने टाउको दुख्ने मुर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
4: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
2: सुन्नुहोस् दाई रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
4: हस् नानी मैले बुझेँ म परम्परागत पिसादी नै प्रयोग गर्छु
5: नेपाल सरकार विज्ञापन

सामुदायिक रेडियो सुन एफएम 102 मेगाहर्जमा भर्खरै सुन्नुभयो राष्ट्रिय गीत। यो राष्ट्रिय गीतसँगै आजको हाम्रो समग्र प्रसारण यही अन्त्य गर्ने बेला भएको छ। हामी भोलि बिहान 5 बजे विभिन्न प्रसारण लिएर तपाईसँग आउनेछौं। आजको प्रसारण सुनिदिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद। तपाईको मिठो निन्द्रा र सुन्दर सपनाको कामना गर्दै सुन एफएम परिवार आजका लागि बिदा हुन्छ। नमस्कार, शुभरात्री।